0: संशोधन सम्बन्धी सूचना प्रकाशित भएको थियो। नेपाल औषधि आयातकर्ता संघका अनुसार हाल भारतमा यी औषधिको मूल्य नेपालभन्दा करिब 71% बढ़ी छ। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक शिवानी खड्गेले देशमा क्यान्सर औषधि आपूर्तिमा कठिनाई देखिएको जानकारी दिँदै मूल्य प्रणालीमा पुनरावलोकन आवश्यक रहेको बताउनुभयो। महानिर्देशक खड्गेका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखा परेको हो। खड्गेले भन्नुभयो, कतिपय औषधि नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन्। स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ। उहाँले भारतमा औषधिमा मूल्य वृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो।
1: त्रिपन्न चिया उद्योग बन्द, 4 गतेदेखि 33 उद्योग बन्द हुँदै शीर्षकमा आर्थिक अभियानमा खबर छ। भारतको गैर भन्सार अवरोधका कारण चिया निकासी अवरूद्ध भएपछि नेपालका अधिकांश अर्थोडक्स चिया उद्योगले सोमबारबाट उत्पादन बन्द गरेका छन्। असार 4 गतेबाट सीटीसी चिया उद्योगहरूले पनि उत्पादन बन्द गर्ने जनाएका छन्। मे 1 देखि भारतीय चिया बोर्डले नेपालको चियालाई रेड जोनमा राखिएको खाद्य पदार्थ झैं 100% परीक्षणको प्रावधान लागू गरेपछि 45 दिनदेखि नेपाली चियाको भारत निकासी ठप्प भएको छ। निकासी रोकेपछि उद्योगीहरूले उत्पादन रोक्ने निर्णय गरेका हुन्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पर्याप्त पूँजीको कमी, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमता उपयोग, दक्ष जनशक्तिको विकास, जनशक्ति पलायन, साथै पर्यावरण मैत्री उद्योगहरूको व्यवस्थापन र संचालन गर्न समेत उद्योग क्षेत्रमा समस्या रहेको राष्ट्र ब्यांकले जनाएको छ। नेपालको अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको छ।
2: एसएमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनु भएको छ।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गत जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। उक्त आचार संहितामा कार्यालय समयावधिमा मोबाइल र कम्प्यूटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नु हुँदैन भनी प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कड़ाई गरिएको छ।
2: स्थानीय सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सिप सहितको डिजिटल प्रोफाइल बनाउनु पर्ने गरी नेपाल नगरपालिका संघले पुनः एकीकरण कार्यक्रमलाई व्यवस्थापन तथा संचालन सम्बन्धी निर्देशिकाको मस्यौदा बनाएको छ। सरकारसँग वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको वास्तविक अभिलेख छैन। विदेशबाट फर्केका श्रमिकको ज्ञान, सिप, प्रविधि, अनुभव र पूँजीलाई प्रयोग गर्न सबै स्थानीय सरकारको कार्यक्रमलाई एकरूपता ल्याउन संघले निर्देशिका बनाउन लागेको हो।
1: अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ़दै गएको कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने गरी शान्ति सम्झौताका लागि सहमति भएपछि कच्चा तेलको मूल्य घटेको हो।
2: सरकारले स्वचालित मार्ग हो अटोमेटिक रूट मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी एफडीआई को सीमा हटाएपछि यसबाट आउने प्रतिबद्धता रकम र प्रस्तावित उद्योग संख्या बढ़न थालेको छ। यसअघि स्वचालित मार्गबाट कुल पूँजी 50 करोड़ रूपियाँसम्मको मात्र एफडीआई स्वीकृत हुने गरेकोमा गत माघदेखि माथिल्लो सीमा हटाइएको थियो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका नवनिर्वाचित अध्यक्ष मोहन डागीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ। नवनिर्वाचित कार्य समितिको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी, सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको हो। समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित इपान भिजन 2029 उल्लेखित कार्यक्रम अक्षरश कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो।
2: कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारीको अवसर नपाएका ओखलढुंगाका दीपक राई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा केन्द्रीय कार्यालय घण्टीघर अगाडि धरना दिन पुगेका थिए। 9 महिनादेखि आन्दोलनकै लागि काठमाण्डुमा बसिरहेको उनले बताएका छन्। बिहान 10 बजेदेखि टन्टलापुर घाममा प्लेकार्ड बोकेर बसेका उनले आफ्नो कोरिया जाने सपनासँग सिंगो परिवारको सपना जोड़िएको पीड़ा पुगेका छन्। सरकारले आफूहरूलाई कोरियामा रोजगारीको अवसर नदिए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उनले बताएका छन्।
1: अब शेयर बजार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओह्रालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 12.26 अंकले ओह्रालो लागेर 2,711.76 सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 0.96 अंकले ओह्रालो लागेर 466.13 सीमित भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। ईरान र अमेरिका बीच शुक्रबार शान्ति सम्झौतामा हस्ताक्षर हुने भएको छ। दुवै पक्षले स्विजरल्याण्डको जेनेभामा शान्ति सम्झौतामा हस्ताक्षर पुष्टि गरेका छन्। ईरान र अमेरिका बीच आइतबार युद्ध अन्त्य गर्ने सहमति भएको थियो, तर जेनेभामा हुने सम्झौताको विस्तृत विवरण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन। ईरानी सरकारी संचार माध्यम मेहर न्यूज एजेन्सीले दुई पक्षबीच शुक्रबार हस्ताक्षर हुने 14 बुँदे सम्झौताको मस्यौदा प्राप्त भएको दावी गरेको छ, तर एजेन्सीले सार्वजनिक गरेका सम्झौता का केही बुदा र अमेरिकी अधिकारीहरूका दावी बाँचिएको छ। दुवै पक्षले सम्झौता लगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र 60 दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने जनाएका छन्।
1: अब खेल र खेलाड़ीका खबर। जारी विश्वकपमा सोमबारका खेलमा आइभरी कोस्ट र जर्मनीले जित हात पार्दा जापान र नेदरल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको खेलमा पहिलो पटक विश्वकप खेलेको कुरा साउलाई 7-1 गोल अन्तरले पराजित गरेको छ। जर्मनीका लागि काई हावर्ड्सले 2 गोल गरे। खेलको 6 मिनटमा फेलिक्स नेम्चाले फ्लोरियन वेड्सको पासमा गोल गर्दै जर्मनीलाई शुरूआती अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिभानो कोमो नान्सियाले गोल गर्दै कुरासाओलाई 1-1 बराबरीमा पुर्याए। यो विश्वकपमा कुरासाओको पहिलो गोल थियो। यो सँगै उसका समर्थकहरूलाई उत्साहित बनेका थिए।
2: त्यस्तै विश्वकपमा उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा अहिले जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका छन्।
1: अब विचार विश्लेषणको पालो। स्थानीय तहमा बजेट प्रभाव शीर्षकमा श्याम नेउपानेको विचार गोर्खापत्रमा छापिएको छ। स्थानीय तहको बजेट तर्जुमा केवल वार्षिक प्रशासनिक कर्मकाण्ड मात्र नभएर स्थानीय स्वायत्तता र आर्थिक समृद्धिको मेरुदण्ड हो। बजेटलाई वास्तविक अर्थमा जनपक्षीय व्यावहारिक र समृद्धिको औजार बनाउन बजेटको सिद्धान्त कानूनी आधार र स्थानीय माटोको सुगन्धबीच त्रिकोणात्मक सन्तुलन हुन जरूरी छ। राजनीतिक आग्रह पूर्वाग्रह र चुनावी स्वार्थभन्दा माथि उठेर योजनाको कठोर प्राथमिकीकरण र स्रोतको समन्यायिक वितरण नै स्थानीय तहको बजेट तर्जुमाको मुख्य कार्यदिशा हुनुपर्छ। जबसम्म स्थानीय तहले आफ्ना नागरिकको सुख दुःखलाई बजेटका अक्षर र अंकमा दुरूस्त उतार्न सक्दैनन् तबसम्म संघीयताको वास्तविक फल तल्लो तहका जनताले अनुभूत गर्न पाउने छैनन्।
2: अन्नको भण्डारमा कृषि र कृषकको विनाश, किन तराईका कृषि क्षेत्र समस्यामा पर्दैछ शीर्षकमा कृष्णराज बजगाईको विचार आर्थिक अभियानमा छापिएको छ। तराईमा विभिन्न वाहनामा निर्माण गरिएका र निर्माणका क्रममा रहेका सड़कहरूको अध्ययन गरी एकीकृत कृषि सड़क अवधारणा लागू गर्नुपर्दछ। कृषकलाई कति चौडा सड़क चाहिन्छ, आवश्यक के हो, सोको वैज्ञानिक अध्ययन गरेर मात्र यस्ता सड़कहरू निर्माण गरिनुपर्दछ। कुलाका वरिपरि विशालकाय सड़कहरू निर्माण गर्ने अभ्यासलाई तुरन्त विश्राम दिनुपर्दछ। स्थानीय निकायहरू स्थानीय संघ संस्थालाई कृषि भूमिमा निर्माण गरिने सड़क कुला र अन्य भौतिक संरचना निर्माणमा प्रतिबन्ध लगाउने कानूनी व्यवस्था हुनु जरूरी छ। यस्ता विषयहरू सिधै संघको क्षेत्राधिकारभित्र राखिनु उपयुक्त देखिन्छ।
1: हुण्डीको अध्यारो साम्राज्य, राज्यको निरीहता, अपराधको सुरक्षित मार्ग र पुँजी पलायनको भयावह विस्तार शीर्षकमा रमेश कुमार बोहराको विचार हिमालय टाइम्समा छापिएको छ। आज हुण्डी केवल अवैध कारोबारको माध्यम होइन, यो राज्यको कमजोर नियमन, असफल वित्तीय पहुँच, राजनीतिक संरक्षण र संस्थागत निष्क्रियताको प्रतिबिम्ब बनेको छ। विदेशी मुद्राको संचिति जोगाउने, राजस्व चुहावट रोक्ने, सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सफल बनाउने हो भने सरकारले घोषणाभन्दा परिणाम देखाउनुपर्छ। अन्यथा हुण्डीको यो भूमिगत साम्राज्यले देशको आर्थिक आधार मात्र होइन, कानूनी शासन र राष्ट्रिय सुरक्षालाई समेत दीर्घकालीन रूपमा कमजोर बनाइरहनेछ।
2: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयूआन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी विशेष गरी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौ र नेपाली बहसको आजको श्रृंखलामा तपाईहरूलाई जानकारी गराउँदै गर्दाखेरि पूर्वाधार र सूचना प्रविधि प्रदेश बजेटको प्राथमिकतामा परेको छ। प्रदेश बजेटमा नारै नाराहरू छन्। प्राथमिकतामा रोजगारी र पूर्वाधारहरू पनि परेका छन् र साथै प्रदेशले बजेट ल्याएका छन्। सुदूरपश्चिम प्रदेशले मध्यराति मात्रै बजेट ल्यायो र प्राथमिकतामा रोजगारीहरू पनि छन्। लुम्बिनीले मन्त्रालय घटाएको छ, बागमती सुशासन केन्द्रित बनेको छ र यसै गरी अहिलेको अवस्थामा बजेटले सबैभन्दा महत्वपूर्ण कुरा प्रदेश सरकारहरूले कृषि, पर्यटन र उद्यमशीलतालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छन्। आर्थिक समृद्धिको आधारका रूपमा प्रदेश सरकारले समेत रोजगारी केन्द्रित र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकता दिएका छन्। सार्वजनिक भएका मध्ये बागमती प्रदेशको बजेट भने सबैभन्दा धेरै रहेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बजेट जनता मैत्री, जनमैत्री छ कि छैन भन्ने कुरा महत्वपूर्ण विषय हो। आजको बहसको मुख्य पाटो र केन्द्र पनि त्यही रहेको छ भने पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु। खुट्टा भाँचेर समस्याको समाधान हुन्छ? कसैलाई धम्क्याएर थर्काएर हातखुट्टै भाँचिदिएपछि त त्यसो भए अब जुन ढंगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले आदेश गरेका छन्, निर्देशन गरेका छन्, अब प्रहरीले खुट्टा भाँच्ने? मानिसहरूको, नागरिकको खुट्टा भाँच्ने होइन, विधि र पद्धतिबाट चाहिँ यो समस्याको समाधान गर्नुपर्छ, हल गर्नुपर्छ। दुई तिहाईको सरकारले खुट्टा भाँचेर होइन, कति ठेकेदारको खुट्टा भाँच्ने? आज निजी क्षेत्रका व्यवसायहरू त्रसित बनेका छन्, आतंकित बनेका छन्। मन्त्रीले खुट्टा भाँच्ने भनिसके पछाडि मन्त्री त अहिले पावरफुल स्थितिमा छन्। त्यो कारणले गर्दाखेरि उनीहरूका समस्याहरू छन्, उनीहरूले पनि कमजोरी गरेका छन्। समयमा निर्माण कार्य सम्पन्न भएको छैन, अलपत्र ठेक्का छोडेर भागेका छन्। तर पनि खुट्टा भाँच्न चाहिँ हुँदैन, उनीहरूलाई बोलाएर समयमा काम सकाउनका निम्ति बरु पनिसमेन्ट लगायतका अन्य उपायहरू चाहिँ लागू गर्नुपर्दछ। खुट्टा भाँच्दै हिँड्यो भने यो भनेको अराजकता हो, दम्भ हो। गर्दाखेरि जनतामा पनि त्रास छ, नागरिकमा त्रास छ, ठेकेदारमा त्रास छ। खुट्टा भाँच्ने काम चाहिँ कृपया भौतिक पूर्वाधार मन्त्रीज्यू नगरिदिनुहोला। त्यो औषधि उपचार गर्नुपर्छ। फेरि मानिस अपाङ्ग हुने स्थिति आयो, मानिसका चाहिँ शरीरहरू नचल्ने स्थिति आयो भने फेरि उसलाई चाहिँ पाल्नुपर्ने हुन्छ, उसको परिवारमा झन् थप पीड़ा हुन्छ। खुट्टा भाँच्ने काम कृपया नगरिदिनुहोला। यसलाई बरू समस्या समाधान गर्नतर्फ तपाईँ उन्मुख बन्नुहोला, किनभने तपाईँले विधि र सुशासन ल्याउनका निम्ति, एउटा पद्धतिको विकास गर्नका निम्ति कानून निर्माण गरेर त्यसलाई चाहिँ कानूनी दायरामा ल्याउने काम चाहिँ अहिलेको सरकारको हो, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको हो। तर कसैलाई हिँड्दै बाटोमा खुट्टा भाँच्ने काम गर्नुभयो भने तपाईँका पनि खुट्टा भाँच्न सक्छन् कसैले भनेर आलोचनात्मक टिप्पणीहरू यतिखेर सामाजिक सञ्जालमा जताततै भइरहेका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज नेकपा एमालेभित्र एउटा निकै ठूलो विवाद छ, पेचिलो विवाद छ। पार्टी अध्यक्ष केपी शर्मा ओली संशयको स्थितिमा हुनुहुन्छ। यतिखेर महासचिव शंकर पौडेलले गुटको राजनीति गरिसके पछाडि अब पार्टी विभाजन गरेर हुन्छ वा कसरी हुन्छ? केपी शर्मा ओलीलाई हटाउनुपर्छ, अर्ली महाधिवेशनबाट अब नेतृत्व चयन गर्नुपर्छ, अब केपी ओलीको स्थितिबाट नेकपा एमाले अगाडि बढ्न सक्दैन भनेर जुन ढंगले आज चर्चा परिचर्चा हुँदैछ नेकपा एमालेभित्र, ओली कमजोर भएको छ, ओलीको किता अब नेकपा एमाले विभाजनको संहारमा गएको हो। ओलीले सहजै तरिकाले छोड्छन् त नेकपा एमालेको नेतृत्व। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ गुणस्तर जाँचका नाममा चियामा भारतीय अडचन, 53 चिया उद्योग बन्द, किसान चिन्तित बनेका छन्। तपाईँलाई राम्रोसँग थाहा छ आदरणीय श्रोता, हिजो छोडेर अस्ति मात्रै प्रधानमन्त्री कुनै एउटा चिया पसलमा चिया खान जाँदै गर्दाखेरि यता 53 चियाका उद्योगहरू बन्द भएको विषय निकै चर्चित बनेको छ। यो संयोग मान्न सकिन्छ वा चाहिँ यसले विषयलाई विषयान्तर गर्न वा दिमाग डाइभर्ट गर्नका निम्ति यो प्रक्रिया अपनाएको हुनसक्छ। यसका बारेमा पनि आज हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। 53 चिया उद्योग आज बन्द हुने स्थिति किन आयो? आज हामीले चाहिँ चिया उद्योगीहरू, हरेक किसानका उत्पादनहरू
बजारमा प्रतिस्पर्धा गर्न नसक्ने, बजारमा बिक्री नहुने, आयातमुखी अर्थतन्त्रमा हामी भर पर्नुपर्ने यावत कारणले गर्दाखेरि किसानहरू पलायन हुने, कृषि पेशातर्फ आकर्षित नहुने लगायतका विषयहरू भइरहँदाखेरि आज 53 चिया उद्योग बन्द छ। अवरोध खुलाउन माग गरिएको छ, यतिखेर चियाको उद्योग बन्द भएको छ। अब यो अवरोधलाई खुलाउनका निम्ति माग भएको छ। चिया उद्योगीका अनुसार अहिले भारतीय बजारमा पुगेको 3,00,000 किलो बढ़ी चिया गुणस्तर परीक्षणका नाममा अलपत्र अवस्थामा छ। यता प्रशोधन भइसकेको 7,00,000 किलो बढ़ी चिया छ। गुणस्तर जाँचका वाहनामा भारतले महीनौ दिनसम्म चिया अड्काइदिँदा मारमा परेको उद्योगीले उद्योग चाहिँ बन्द गर्ने घोषणा गरेका छन्। कतिपयले बन्द पनि गरेका छन्। चिया निर्यातमा यतिखेर उल्झन भएको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौं युद्ध विराम लम्ब्याउन र हर्मुज मार्ग खोल्न अमेरिका इरान सहमत भएका छन्। यो विश्व मध्य पूर्वको तनावले गर्दाखेरि विश्व अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ। हर्मुज स्ट्रेट जहाँ चाहिँ करिब करिब विश्वको 20% भन्दा बढ़ी इन्धन आयात हुने क्षेत्र हो, त्यही बाटो भएर त्यही मार्ग भएर इन्धन आयात हुन्छ। यो यसमा चाहिँ अमेरिका इरानले सहमति जनाइसकेपछि अमेरिका इरानले सोमबार युद्ध समाप्त गर्ने प्रारम्भिक सहमतिमा पुगिसकेका छन्। पाकिस्तानको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतामा शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने बताइएको छ। अब युद्ध अन्त्य हुन्छ त आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आधुनिक श्रोता अहिलेको अवस्थामा नेपाली बहसमा आज हामी चर्चा गर्छौं राहुल प्रतिवेदन कार्यान्वयनमा 1800 रोपनि रोक्का गरिएको छ। यतिखेर सरकारले काठमाडौँ महानगरभित्रका सरकारी जग्गा अतिक्रमण सम्बन्धी राहुल आयोगको प्रतिवेदनको 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभाग मन्त्रीलाई मन्त्रालयको पत्र गएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्छौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।

0: account open. Activate any karobar. Sajile sanga. Busy life easy. Banau day har ek din. Global Smart Plus Life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: हर विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क। दिशोम फाइबर नेट।
3: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता कर्ण थापा हुनुहुन्छ। कर्णजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार।
3: अब नेकपा जाहेर पनि छ, नेकपा एमाले अब कुन ढंगले अगाडि बढ्छ, अहिलेको नेतृत्वलाई अब विश्राम दिनुपर्छ भन्ने खालका पनि बहस र चर्चाहरू यतिखेर चलिरहेका छन्। एउटा समिति पनि बनाएको छ समीक्षा गर्न निर्वाचनको, र पार्टी अध्यक्ष केपी शर्मा ओलीजीले हिजो छोडेर अस्ति मात्र एउटा संशय व्यक्त गर्नुभएछ, लोभी पार्टीहरूले पार्टी विभाजन गर्न सक्छन्, सतर्क रहनुहोला भनेर। अब पार्टी विभाजनको संघारमा पुगेको हो, नेतृत्वलाई विस्थापन गर्नुपर्छ भन्ने लाइनमा तपाईँको लाइनमा पार्टी एक ढिक्काबाट अगाडि बढ्न खोजे हो। अब
4: मैले पहिलेदेखि नै विधान महाधिवेशनको बेलामा पार्टीभित्रका समस्याहरू, कस्ता किसिमका समस्याहरू प्रकट भएका छन्, ती समस्याहरूको समाधान कसरी गर्ने भन्ने बारेमा फरक मत मैले राखेका थिएँ। त्यो फरक मतको जुन विश्लेषण थियो, जे तथ्यहरू मैले अगाडि सारेका थिएँ, त्यसमा सिङ्गै पार्टी अहिले आउन आँटेका छ। वास्तवमा विधान महाधिवेशनको बेलामा मैले प्रस्तुत गरेको फरक मत अहिले स्वीकार गर्नुपर्छ। स्वीकार चाहिँ त्यही बेलामा गर्नुपर्थ्यो, त्यसले चाहिँ क्षतिलाई रोक्न सक्थ्यो। नेकपा एमालेको जुन अहिले जनमत खस्कियो र पार्टीमा एउटा समस्या पैदा भएको छ, पार्टीको भविष्यका बारेमा नै एकदम गम्भीर प्रश्नहरू उत्पन्न भएका छन्, त्यो त्यही बेलामा हामीले स्वीकार गर्नुपर्ने थियो, त्यसलाई हामीले समाधानको बाटोमा जानुपर्ने थियो। तर क्षति बिहोरेर भए पनि अब हामी हरिभित्रका समस्याहरूलाई पहिचान गर्ने र त्यसलाई समाधान गर्ने बाटोमा गम्भीरतापूर्वक छलफलहरू अगाडि बढेका छन्। यस्तो बेलामा कुनै किसिमको त्रास देखाएर, डर देखाएर हुँदै नभएको खालको चिज फलानाले गर्दैछ, अलानाले समस्याहरूलाई किटान गर्ने, पहिचान गर्ने र स्वतन्त्रतापूर्वक सोच्ने र समस्याको सही समाधान निकाल्ने बेलामा छौँ हामी। यस्तो बेलामा कसैले कसैलाई आरोप लगाउने, कसैले कसैलाई दोषारोपण गर्ने र गलत किसिमका हल्लाहरू फैलाएर पार्टी पन्थीलाई आतंकित बनाउने, यस प्रकारको काम गर्नु
1: हेर्ने भन्ने चिन्तामा उहाँको मोबाइलमा एउटा म्यासेज आयो, जहाँ भनिएको थियो फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ, तलको लिंक क्लिक गर्नुहोस्। लिंक क्लिक गर्दै आफ्नो विवरण भर्दै गए, केही बेरमा उहाँको मोबाइलमा ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म मोबाइलमा भएको मोबाइल ब्याङ्किङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रितिएपछि उहाँ यतिखेर साइबर ब्यूरोमा रकम फिर्ता हुन्छ कि भनेर धाइरहनु भएको छ। मोबाइलमा स्क्याम लिंकको म्यासेज रोक्नको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ। विश्वकप हेर्ने लोभमा विभिन्न त्यस्ता लिंकहरूमा क्लिक गर्दा जोखिम
5: मा पर्ने सम्भावना बढ़ी हुन्छ। अर्को खबर, आर्थिक कारोबार दैनिकमा छापिएको छ। निर्माण ढिलाइ गर्ने व्यवसायीको खुट्टा भाँच्ने मन्त्रीको अभिव्यक्तिको चौतर्फी निन्दा भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर हो। पूर्वाधार आयोजना अनुगमनका क्रममा धादिङ पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति विवादमा परेको हो। निर्माण व्यवसायीको खुट्टा भाँच्नु समयमा काम नगर्ने निर्माण व्यवसायीलाई त्यस ढंगबाट कार्यवाही गर्नुपर्ने अभिव्यक्ति उहाँले दिनुभयो र त्यसको सर्वत्र आलोचना पनि भइरहेको छ। नागढुङ्गा मुस्लिम मुगलिन सड़क आयोजना अन्तर्गत नौबिसे मल्लेखु सड़क खण्ड अनुगमनको क्रममा उहाँले लामो समयसम्म सड़क विस्तारमा भइरहेको ढिलाइको बारेमा जानकारी लिन कोशिश गर्नुभएको थियो। यसैबीच प्रतिनिधि सभाको हल अझै तयार नभएको बारेमा पनि सभामुख र निर्माण व्यवसायीको बीचमा भनाभन भएका केही खबरहरू र दृश्यहरू पनि सार्वजनिक भएका छन्। 15 जेठमै बजेट भाषणका लागि तयार हुने प्रचार गरिएको संसद भवनको निर्माणाधीन प्रतिनिधि सभा हल असार लाग्दा पनि तयार नभएपछि सभामुख डोलप्रसाद अर्यालले हिजो निरीक्षण गर्नुभयो। सभामुख अर्यालले अन्तिम समय तोक्न र नसकिए दैनिक करोड़ जरिवाना लगाउनुपर्ने चेतावनी दिनुभयो। नदिने हो भने हरेक दिन 1 करोड़ जरिवाना गराउने भनेर निर्णय गरौं, यस्तो पनि हुन्छ। सभामुखले भन्नुभयो, एकपटक शहरी विकास मन्त्री र सचिवलाई बोलाउं अनि बसौं, यो मजाक गरे जस्तो भयो नि भनेर उहाँले निर्माण व्यवसायीलाई भन्नुभएको छ। असार लाग्दा पनि भित्रिएन मनसून शीर्षकमा एम बमले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर छ। यस वर्ष असार लागिसक्दा पनि मनसूनी वायु नभित्रिँदा किसान चिन्तित छन्। असारसँगै धान रोपाई हुने भए पनि यसपटक ढिलो गरी मात्रै मनसून भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन गरिएको हो। नेपालमा सामान्यतया 13 जूनमा मनसून प्रवेश गर्ने सरदर अनुमान हो। गत वर्ष 2 साता अघि मध्य जेठमै मनसून भित्रिएको थियो, तर प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकाले यसपटक मनसूनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद सरोज कुमार पुडासैनीले बताउनु भएको छ। पश्चिम तराईमा ताता हावा कायमै छ। स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाड़ी क्षेत्रमा पानी परिरहेको छ, तर तराई त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ। सोमबार हिजो नेपालगंजमा अधिकतम तापक्रम 39.5 डिग्री सेल्सियस मापन भयो। धनगढ़ीमा 39, भैरहवामा 37.8 र सिमरामा 36.2 डिग्री सेल्सियस मापन गरिएको छ। तोडिएको 7 महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का परेको बारेमा विमल खतिवड़ाले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। भिक्षु टोली र अल्लोका लुम्बिनीमा शीर्षकमा मनोज पौडेलले लेख्नु भएको खबर पनि छ। शान्तिको सन्देश फैलाउन विश्व पदयात्रामा निस्किएको भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको हो। टेक्सासको फोर्ट बर्थ स्थित भियतनामी बौद्ध ध्यान केन्द्रबाट 26 अक्टोबरमा यो पदयात्रा शुरू गरिएको थियो। त्यसक्रममा 108 दिनसम्म हिँडेर 3,700 किलोमिटर पैदल यात्रा गरिएको थियो। भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोलीमा अलोका नामको कुकुर पनि सहभागी थियो। वाक फर पीस अर्थात शान्तिका लागि पदयात्रा नाम दिएको शान्ति पदयात्रामा भिक्षु पन्याकरको नेतृत्वको टोली र अलोका आइतबार साँझ बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको खबरमा उल्लेख गरिएको छ। एसईका करिब 1,000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। एसईमा सहभागी करिब 1,000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1,000 हाराहारी विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये 31,855 जनाको योगको नतिजा प्रकाशित भइसकेको छ। करिब 1,000 विद्यार्थीको नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विभित कारण नतिजा स्थगिततर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण पनि तथ्याङ्क 1,000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनु भएको छ। त्यसै गरी अर्को खबर छ नागरिक दैनिकको बाही पन्नामा गुणस्तर जाँच नाममा चियामा भारतीय अडचन 53 चिया उद्योग बन्द किसान चिन्तित शीर्षकमा भीम चापागाईले यो इलामबाट लेख्नु भएको खबर हो। वर्षभरको मेहनतपछि हरियोपत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि किसानहरू चिन्तामा छन्। त्यहाँका चिया उद्योग सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। चिया उद्योगीले आइतबार बन्दको घोषणा गरेपछि किसानहरू थप चिन्तामा परेको उल्लेख गरिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको बताउनु भएको छ। क्यानाडामा जारी G7 शिखर सम्मेलनका क्रममा फ्रान्सको राष्ट्रपति इमान्युएल माक्रोनसँगको भेट वार्तापछि ट्रम्पले सम्झौताका सबै प्रक्रिया पूरा भएको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको हो। अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका केही मुख्य बुदाबारे जानकारी दिँदै आगामी शुक्रबार स्विजरल्याण्डको जेनेभामा औपचारिक रूपमा घोषणा गरिने समेत प्रतिक्रिया दिएका छन्। विश्व व्यापारका लागि महत्वपूर्ण मानिने हर्मुज नाका शुक्रबारदेखि पुनः सबै जहाजका लागि खुला गरिनेछ। अधिकारीहरूले इरानको आणविक कार्यक्रम सम्बन्धी प्राविधिक वार्ता यसै सातादेखि शुरू हुने पनि बताएका छन्। अमेरिका इरान युद्धलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै सबैभन्दा ठूलो विदेश नीति सम्बन्धी भूलका रूपमा विश्लेषण गर्न थालिएको छ। विश्लेषकहरूका अनुसार युद्धले अमेरिकाको प्रतिद्वन्दी राष्ट्रहरूलाई रोक्ने तथा आफ्नो शक्ति प्रदर्शन गर्ने क्षमतामाथि प्रश्न उठाएको छ। साथै यसले मध्यपूर्वका तेल उत्पादक अरब राष्ट्रहरूसँगको अमेरिकाको सम्बन्धमा पनि असर पुर्याउने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युरोपेली संघले युक्रेन र मालदोभालाई सदस्य राष्ट्र बनाउने औपचारिक प्रवेश प्रक्रिया शुरू गरेको छ। यस प्रक्रियासँगै दुवै देशले युरोपेली संघको सदस्यता प्राप्त गर्न आवश्यक राजनीतिक कानूनी तथा संस्थागत सुधारका कार्यक्रमहरू गर्ने बताइएको छ।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उरुग्वेले साउदी अरेबिया विरूद्ध बराबरी गोल फर्काएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा जारी खेलको 80 मिनटमा उरुग्वेले बराबरी गोल गरेको हो। उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्नुभयो। त्यसअघि अब्दुल्लाह अलामरीले 41 मिनटमा गोल गर्दै साउदी अरेबियालाई अग्रता दिलाउनु भएको थियो। यसअघि भएको खेलमा आत्मघाती गोलले बेल्जियम फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टसँग 1-1 बराबरीमा रोकिएको हो। खेलको 19 मिनटमा इजिप्टका इमाम आशोरले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो। तर 66 मिनटमा आत्मघाती गोल हुँदा इजिप्ट जीतबाट टाढा रहनु पर्यो। समूह जीमा रहेका बेल्जियम र इजिप्टले समान 1-1 अंक बाँडेका छन्। अहिले बिहान पाउने 7 बजे इरान र न्यूजील्याण्डको बीचमा खेल हुँदैछ। साबिक उपविजेता फ्रान्सले अफ्रिकन राष्ट्र सेनेगलको सामना गर्दैछ। समूह आईको पहिलो खेल मंगलबार आज मध्यरातीमा हुने। अमेरिकाको मेट लाइफ मैदानमा हुने प्रतिस्पर्धामा फ्रान्सको सेनेगललाई कमजोर द्वन्दीका रूपमा नलिने योजना छ। 24 वर्ष अघि एसियन भूमिमा भएको विश्वकपमा फ्रान्सले सेनेगलको प्रदर्शन बिर्सेको छैन। त्यस बेलाका प्रमुख खेलाड़ी डिडियर अहिले फ्रान्सको प्रशिक्षक रहनु भएको छ।
6: रासायनिक मलको आपूर्ति र किसान अधिकारका लागि एकजुट हुनुको फाइदा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश हो खुशी को कनेक्शन
2: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद
3: बिस्तारा कुरिरहेका छन् जसले पीढ़ी आँगन कुरिरहेका छन् ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भनेर के सवाल राख्नुभयो भने ठूलो न्याय हुन सक्छ
4: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा
3: समस्या समाधानका लागि बजेट कति प्रतिशत योजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि
5: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो मेरो विधेयक होइन
2: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: साझा खबरमा अब किसानको एकता किसान बीचको एकता नै अधिकारको शक्ति हुन सक्ने भनिए पनि किसान आस्था र विचारका आधारमा विभाजित छन् यसको प्रभाव र एकताको पहलका बारेमा राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं
8: यो मलको अभाव छ तर यसपालि मल चाहिँ पर्याप्त मात्रामा नभए तापनि तर समस्या हुँदैन भन्ने खालको भन्नुभएको छ सम्पर्क सम्बन्धीबाट मैले यो सरकार बन्दै गरेको अवस्थामै एक महिना अगाडि मैले सम्पर्क गर्दाखेरि त्यति धेरै त छैन अब हामीले कमी चाहिँ गरेको छैन द्वन्द्वको कारणले अहिले माग गरिहाल्यो भने हामीलाई आपत्तै पर्छ हामीसँग भएको दिन अलिअलि दिन चाहिँ सक्छौँ तर किसानले पहिला जस्तै लाइन लगाएर पेट्रोल जस्तै यो ग्यासको लाइन जस्तै बसेर किसान घर चाहिँ आउन थाल्यो भने हामीलाई निकै गाह्रो हुन्छ भन्ने कुरा गर्नुभएको छ त्यो म सबै किसान मित्रहरूलाई देशै गरिरहेका नेपाल सरकारको चाहिँ तहमा रहेका सम्बन्धित सरकारवाला मन्त्रालयहरूलाई हामी किसान कृषि किसानसँग सम्बन्धित र लाई चाहिँ हामी के भन्छौँ भने जस्तो पालिका तहमा जति पनि पालिका तहका सरकारको चाहिँ प्रतिनिधित्व गरिरहनु भएका मेयर उपमेयर सबैले चाहिँ सबै पालिकाका प्रमुखहरूले यसलाई चाहिँ कृषि भनेको हाम्रो जीवन हो यो संस्कृति हाम्रो संस्कार संस्कृतिसँग जोडिएको छ कृषि संस्कृति भएन भने हाम्रो देश र हामी पनि बाँच्दैनौँ भन्ने खालको चाहिँ त्यो चेत चाहिँ अब खोल्नुपर्छ हामी अरूसँग परनिर्भर भएर कति दिन बाँच्ने भन्ने कुरा अब सोच्नुपर्छ त्यसैले हामीले पैसा हातमा छ म पैसा धेरै कमाएपछि खान्छु म बाँच्छु भन्ने खालको अथवा मलाई यो पैसाले जोगाउँछ भन्ने खालको कल्पना नगर्नुहोस् उत्पादन जोसँग छ ऊ बाँच्छ र उत्पादन पैसा जोसँग छ उसले बजारमा सामान नपाउने अवस्था हुन सक्छ त्यसकारणले उत्पादनलाई बढाउने र उत्पादनलाई जोगाउने काम गर्नुपर्छ र खेतीपाती गर्ने किसानलाई सम्मान गर्नुपर्छ र उसलाई हेला होइन सम्मान गर्नुपर्छ त्यसका लागि चाहिने नीतिगत निर्णयहरू सरकारको तहमा रहँदा आफूले पनि कृतिमान राख्ने गरी र आफूले इतिहास रच्ने गरी काम गरेर अगाडि बढ्नुहोस् र किसानले भोलिका दिनसम्म सम्झिने गरी काम गर्नुहोला देशले सम्झिने गरी काम गर्नुहोला भन्ने म भन्न चाहन्छु र
7: राष्ट्रिय कृषक महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको यो विचारसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
9: 2.93 खर्ब बराबरको प्रदेशको बजेट पूर्वाधार कृषि पर्यटन र रोजगारी प्राथमिकतामा घटेको कच्चा तेलको मूल्यको प्रभाव नेपालमा 2 सातापछि मात्रै देखिने
7: रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया शुरू नेपाललाई सघाउन चीन तयार विद्यालय छात्रवृत्ति व्यवस्थित गर्न सके 2 लाख भन्दा बढ़ी विद्यार्थीले निशुल्क पढ़न पाउने
9: तोडिएको सात महिनापछि सुनकोशी मरिनमा बाँध निर्माणको ठेक्का रासायनिक मल ल्याउन सरकारी स्तरबाटै अग्रसरता क्यान्सरको औषधि पाउने कठिन
10: इरानसँगको युद्ध अन्त्य गर्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको राष्ट्रपति ट्रम्पको भनाई शुक्रबार औपचारिक घोषणाको तयारी मध्य पूर्वको द्वन्द ट्रम्पको असफल नीति रहेको टिप्पणी
9: र उरुग्वे र साउदी अरेबिया बेल्जियम र इजिप्ट बराबरीमा रोकिए भोलि बिहान पाँच खेल हुने अर्जेन्टिना र अल्जेरिया भिड्दा डीआर कंगोले पोर्चुगलको सामना गर्ने
10: साझा खबरको अन्त्यमा कार्टुन राजेश मानन्धरले फितकौली .com बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा अर्थमन्त्रीले संसददेखि विभिन्न सार्वजनिक स्थानमा दिइरहेको अभिव्यक्ति दुई रूपियाँ पनि आफ्नो तर्फबाट बदमाशी भएको भए पद त्याग्नको लागि तयार भएको भनेर उहाँले टिप्पणी गर्दै आउनु भएको छ यहाँ दुईजना व्यक्तिहरू छन् एक अर्काको बीचमा केही भनाभन गरेर जिस्कदै गरेको जस्तो देखाइएको छ दुई मध्ये पहिलो व्यक्ति भन्छन् दुई रूपियाँको नोट त छैन हँसायो क्या अनि अर्को व्यक्ति भन्छन् दुई अर्ब होइन दुई रूपियाँ बराबरको बदमाशी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु रे
9: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-10, 0144-63-32, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854-043-230, 97-67-65-24-29।
3: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
1: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछा बजारमा एसपी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
11: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
11: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर।
4: लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर।

0: आउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
3: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: दैनिक रु 197 मा रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
12: सम्पर्क नम्बर 0475904660, 98692065998।
14: अहिले बिहानको 8 बजे
0: हजुरको रेडियो।

0: ¿Qué es todo esto?
1: आजको कार्यक्रम देश परदेशमा हामी यिनै मध्ये केही सफल महिला उद्यमीका संघर्ष, सफलता, सामाजिक प्रभाव तथा भावी योजना बारेको अनुभव सुन्छौं। सबैभन्दा पहिले ललितपुरको जावला खेलकी महिला उद्यमी अञ्जु थापाको अनुभव सुनौ। उहाँ र उहाँका साथीले चार वर्ष अघि वडा नम्बर चार कार्यालय मार्फत विभिन्न उद्यमशीलता सम्बन्धी तालिम लिनुभएको थियो। ती तालिमबाट सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गर्दै अहिले साबुन, सर्फ, पोते, बत्ती, धूप तथा झोला लगायतका सामग्री उत्पादन र बिक्री गर्दै आउनु भएको छ।
2: हजुर, हामी महिला उद्यमी नै हो। हामी चाहिँ अब यो वडा चारबाटै समूहबाट तालिमहरू सिकाएर हामीले झोल साबुनहरू, बत्तीदेखि लिएर धूप, चटपटेहरू, पोतेहरू बुनेर हामीले चाहिँ आफ्नो खाली समयमा सदुपयोग गरौँ। आफ्नो दिदी बहिनी भेटघाट पनि हुन्छ, होइन, जमघट साथीहरू हुन्छ, दुई चार पैसा भए पनि आफूलाई हुन्छ भनेको भन्नेकोले होइन हामीले त्यो तालिम गरेर अनि हामीले आइतबार आइतबार यहाँ हाट बजार राख्छौँ। बिहिबार भलिमण्डलमा छ, भलिमण्डलमा राख्छौँ। हामीले गत तीन चार वर्ष अगाडिदेखि यो झोल साबुन अझ हामीले सर्फ पनि बनाउँदै थियौँ। सर्फमा चाहिँ हामीलाई अलिकति फाइदा नभएको भएर चाहिँ सर्फ चाहिँ हामीले अहिले बनाउनलाई छोडेका छौँ। त्यही पनि अर्डर आयो भने चाहिँ हामी बनाउँछौँ। अहिले फेरि वडाबाट एउटा नयाँ कार्यक्रम आएर ब्यागहरू, यस्तो झोला सपिङ जस्तो ब्यागहरू, तरकारीहरू बोक्ने ब्यागहरूको तालिम आएको भएर त्यो पनि लिएर हामीले त्यो तालिमहरू पनि यस्तो झुन्नाउने राखेका छौँ, झोलाहरू राखेर बेच्न राखेका छौँ। अब हजुरहरूलाई चाहिन्छ भने लिन पनि आउन सक्नुहुन्छ, होइन। हाम्रो यो झोल साबुनहरू चाहिँ एकदम राम्रो छ। झोल साबुन चाहिँ कस्तो छ भने पूजा भाँडा माझ्नेदेखि लिएर टोयलेट सफा गर्ने, चाहिँ स्पेसहरू सफा गर्नेदेखि लिएर लुगाहरू पनि धुन मिल्ने सबै छ। वासिङ मेसिन कति कतिजनाले युज गर्नु भएको छ, अहिलेसम्म नराम्रो कसैले भन्नु भएको छैन। यसले गर्दा चाहिँ राम्रै व्यापार छ। अलिअलि हामीलाई आय आर्जनको खर्च पनि हुन्छ, अनि त्यस्तै गरेर हामी साथीहरू मिलेर एक दुई हप्तामा बनाउँछौँ, फेरि एक दुई हप्ता बेच्छौँ, फेरि त्यस्तो गर्छौँ। अर्डर आयो भने हामी जति पनि बनाउन सक्छौँ।
0: अनि तपाईँ उद्यमी हुनुहुन्छ, आत्मनिर्भर हुनुहुन्छ, होइन, अनि यो उद्यमशीलतातिर चाहिँ कसरी यतापट्टि लाग्नुपर्छ भनेर सोच्नुभयो, कसरी सुरु गर्नुभयो यतापट्टिको बाटो चाहिँ?
2: हामीले चाहिँ एउटा समूह खोल्यौँ। हामीले पहिला हामीले महिलाहरूको एउटा शान्ति चोक समूह भनेर खोल्यौँ, अनि त्यो समूहमा चाहिँ हामी सधैँभरि घरभित्र घर चुलो मात्र गर्दा गर्दा हामी बाहिर निक्लेर अलिकति मान्छेहरूसँग बोल्ने, होइन, यताउति गर्नको लागि पनि दिदी बहिनी भेटघाट होस्, अलिकति आफ्नो भित्र भइरहेको मनको कुराहरू पनि बाहिर आउँदा खुलोस्, होइन, यताउति काम गरोस्, अनि दुई चार पैसा अलिकति होस्, होइन, अब कसैलाई दुःख पर्दा पनि सहयोग गर्न सकोस् भनेर चाहिँ हामीले चाहिँ यो उद्यमशीलता गरेर काम गर्न थालेको।
0: भनेपछि झन्डै झन्डै चार वर्ष भयो यसरी तपाईँहरूले सामानहरू उत्पादन गर्नुहुन्छ, आफ्नो समूह बनाउनु भएको छ। समूहमा चाहिँ कसैले सर्फ बनाउनुहुन्छ, कसैले बत्ती बनाउनुहुन्छ, कसैले पोते बनाउनुहुन्छ, कसैले बुनेको झोलाहरू बनाउनुहुन्छ, आदि इत्यादि कुराहरू बनाउनुहुन्छ।
2: हजुर, आदि इत्यादि। हाम्रो अरू समूहले पुरुन धानाहरू, यस्तो यस्तो हाम्रो समूहमा चार पाँचजना दिदी बहिनी हुनुहुन्छ, उहाँहरूले चाहिँ यसरी स्टल राख्नुहुन्न, तर हाम्रो समूहमा बनाउनेहरू चाहिँ धेरै हुनुहुन्छ। यसो अर्डर आयो भने अचारदेखि लिएर सबै थरी पुरुन धाना अचारहरू यस्तो बनाउनुहुन्छ, होइन, अनि त्यो चाहिँ अर्डर आयो भने चाहिँ बनाइदिन्छ।
0: त्यो बजारीकरण चाहिँ बजारीकरणसँग चाहिँ कसरी जोडिनु भएको छ, कसरी अर्डर गर्नुहुन्छ, अनि त्यसलाई चाहिँ बनाएर चाहिँ कसरी बजारसम्म पुर्याउनुहुन्छ?
2: खास चाहिँ सबभन्दा फर्स्ट हामी बनाउने बनाएर चाहिँ हाम्रो महिना महिनामा एकचोटि दिदी बहिनीहरूको समूहमा पैसाहरू उठाउने काम हुन्छ, अनि त्यसमा चाहिँ हामीले बनाएको लगेर अनि हाम्रै आफ्नै घरको लागि आए यो कामको युज हुने भएर हाम्रो दिदी बहिनीहरूले अलिअलि लिइदिनुहुन्छ, अनि त्यसपछिबाट चाहिँ अनि यो वडा नम्बर चारले चाहिँ हामीलाई स्थानीय बासिन्दाहरू तपाईँहरूले यहाँबाट सिकेको कामहरूमा केही गर्नुहोस् आय आर्जन हुनको लागि भनेर अनि एउटा स्टल राखिदिनु भएको भएर अनि स्टलमा चाहिँ हामीले लिएर आएको।
0: अनि कतिजना महिला भन्नुभयो, दिदी बहिनीहरू भन्नुभयो समूहमा चाहिँ?
2: समूहमा चाहिँ हाम्रो त झन्नै 90 जना जति छौँ हामी समूहमा। यो चाहिँ बनाउने हामी चारजना पाँचजनाको समूह छौँ, होइन, सामानहरू बनाउने चाहिँ हाम्रो समूह चाहिँ निकै नै छन्।
0: भनेपछि 90 जना मध्ये तपाईँहरूले 4-5 जनाले मात्रै यसरी व्यावसायिक तरिकाले बनाइरहनु भएको छ र माग अनुसार बजारसम्म पनि पुर्याइरहनु भएको छ?
2: माग अनुसार बजार अनुसार पनि पुग्छन्, अरूहरू दिदी बहिनीले पनि गर्नुहुन्छ, तर उहाँले चाहिँ माग अनुसार मात्र गर्नुहुन्छ, यसरी नै व्यापारमा चाहिँ ल्याउनु भएको छैन, बाहिर आइपुग्नु भएको छैन।
0: तपाईँले अघि भन्नुभयो हाम्रो साबुन चाहिँ राम्रो छ सफा गर्नको लागि भन्ने कुरा गर्नु भएको थियो, लगायत अरू सामानहरूमा चाहिँ कुन कुन सामान अलिकति बढी खोजी हुन्छ?
2: हाम्रो अहिले यो झोल साबुन चाहिँ धेरै नै लानुहुन्छ उहाँहरूले, के अरे किनभनेदेखि एकजनाले लानुहुन्छ अनि त्यसपछिबाट एकदम राम्रो रहेछ भन्नुहुन्छ अनि फेरि पछि माग अनुसार गरेर दुई चारवटा लानुहुन्छ। झोल साबुन चाहिँ हाम्रो धेरै नै गएको छ, यो सरफहरू पनि धेरै नै गएको थियो, तर हाम्रो चाहिँ अलिकति हामीले चाहिँ बजार अनुसार हामीले चाहिँ अलिकति ऊ गर्न सकेनौँ, फाइदा लिन सकेनौँ, त्यसमा गर्न अलिक नजानेको हो वा अब के भएको हो, गर्न त हामीले सरफ पनि धेरै नै गऱ्यौँ, गर्न चाहिँ राम्रै भएको थियो। अनि अब त्यो त्यसमा मार्जिनिङ अलिकति बढी हुन कारणले अब बजारभन्दा अलिकति बढी भएपछि मान्छेहरूले त्यति ऊ भएन, अनि त्यही भएर सरफ चाहिँ हामीले गर्न छोडेको।
0: अनि यो ग्रिडी पनि हुनुहुन्छ होइन, अब घर पनि हेर्नुपर्छ होला पक्कै पनि, तपाईँको अब गृहिणी भइसकेपछि त अलिकति जिम्मेवारी पनि धेरै नै हुन्छ, अनि कति बेला कसरी फुर्सद निकालेर यो सबै बनाउन भ्याउनुहुन्छ?
2: ए हामीले चाहिँ कस्तो छ भने हाम्रो चाहिँ 15 दिन अथवा 1 महिना यस्तोमा हामी एकचोटि बनाउँछौँ, अनि दिउँसोको हाम्रो जब घरको कामहरू सबै सकिसकेपछि अनि हामी एउटै घरमा दिदी बहिनी बसेर सबैजना 7-5 जना बिचरे एउटै घरमा बसेर सबै सामानहरू बनाउँछौँ ओर्छौँ, र अनि पछि चाहिँ अनि 2-4 दिन पछि यो फेरि यसलाई प्याकिङ गरेर हामी बोतलहरू पनि आफूले किन्छौँ अथवा कतै पानीहरूको यसो बोकेर ल्याउँछौँ किन्छौँ, अनि त्यसपछि अनि भरेर अनि हामी बजारसम्म लिएर आउँछौँ।
0: अनि 4 वर्षभन्दा अगाडि तपाईँहरूले यो व्यवसाय नै भन्ने मैले अब यो व्यवसाय सुरु गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
2: हामी त खासै गृहिणी नै हो, घरकै काम गर्ने बस्ने यताउति गर्थ्यौँ, अनि पछि चाहिँ यो त यति नै भयो, अब सबै मान्छेहरू अहिले सबैजना दिदी बहिनी भेट्ने समूह बनाउने यस्तो यस्तो छ, हामी पनि यस्तो गरौँ न त, हामी पनि 1-2 पैसा भए पनि अलिकति आफ्नो बचत हुन्छ होइन, कहिले कहीँ परेको बेलामा भनिन्छ, अनि हामीले त्यो गर्छौँ, अनि हाम्रो समूहबाट यस्तो दिदी बहिनीलाई पर्यो भने पैसा पनि ऋणहरू दिन्छौँ सस्तो सहुलियत मूल्यमा होइन, अनि त्यही कामले पनि कस्तो मजाले आदान प्रदान पनि हुन्छ, अनि बेला बेलामा घुम्न सुन्न पनि गइन्छ, अनि हामी त आफ्नै छरछिमेकी पनि कसैले चिन्ने थिएनौँ पहिला, अहिले त अब समूहले गरेर यताउति गरेर आफ्नो दिदी बहिनी चिन्छौँ, अलिकति दुःखहरू साटासाट गर्न पाइन्छ, गफ गर्न पाइन्छ, त्यही नै रमाइलो छ हामीलाई।
0: एउटा समाजमा गतिविधि गरिसकेपछि अब चिन्ने कुरा त छँदैछ होइन, पैसा जोड्न चाहेँ मैले, पैसा कमाइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पैसा कमाउनुभन्दा अगाडि उद्यमशीलतामा लाग्नुभन्दा अगाडि र विशेष गरी उद्यमशीलतामा लागिसकेपछि को फरक चाहिँ के पाउनु?
2: अब खासै हामी त्यस्तो धेरै पैसा कमाउने त होइन, थोरै हुन्छ, त्यही पनि अहिले त कस्तो भने अब घरमा हात थापेर माग्दाखेरि त अब आफूलाई केही खानु मन लाग्यो अथवा केही किन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानु, अब कुरेर बसिरहनु, अनि अरूले अब 100 रुपियाँको सामानलाई 50 रुपियाँ दिएर 50 रुपियाँ कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, अब त्यो चाहिँ कम भएको छ, त्यही हो।
0: त्यस्तो अनुभव पनि रमाइलो अनुभव रहेछ तपाईँको, त्यसमै सामान चाहिएको छ 50 रुपियाँ पाइन्छ, 50 रुपियाँ आफूले थापेर राख्नु पर्यो
2: होइन, त्यस्तो थियो, अहिले चाहिँ जस आफूसँग छ नि भनेर होइन आफ्नो मनले खोलेर किन्न पायो, त्यही
0: भनेपछि तपाईँ त टिपिकल बुहारी पो पर्नु भएछ त है,
2: एकदमै टिपिकलै बुहारी हो म
0: त। त्यो गाउँतिर अझै यस्तो समस्याहरू धेरै हुन्छ क्या, अब
2: यहाँ पनि हुँदो रहेछ कति भएको छ, मलाई त कतिचोटि जस्तो परेको छ, केही सामान किन्न गयो होइन अब आफूसँग पैसा पनि हुन्थेन, अनि उनीहरूले यति त हो नि भनेर अड्कालेर दियो, पैसा नभएर त्यसको टक्का आधी बाधी म त खासै मेरो केही नै काम थिएन, हामी घरमै थियौँ, अनि त्यो अवस्थामा चाहिएको भन्दा जति छ नि त्यति नै ल्याउने, त्यस्तै गर्ने गरेर त थोरै धेरैको छ त थोरै ल्याउने, त्यस्तो गरेर मिलाउनु त पर्यो नि घर जसरी नि त्यसरी मिलाउने
0: भनेपछि अहिले तपाईँ त्यसो भए स्वतन्त्र हुनुहुन्छ?
2: हजुर जे हो स्वतन्त्र, अहिले आफूले 1 रुपियाँ कमाए पनि आफ्नो कमाइमा चाहिँ भिन्नता अलिकति हुँदो रहेछ, रमाइलो हुँदो रहेछ, अब मेरो आफ्नै नानीहरूले पनि यस्तो माग्दाखेरि अब अरूसँग माग्दाखेरि कुरेर बस्नु पर्छ, पख न म एकछिन माग्छु अनि त्यसपछिबाट अनि दिउँला भनेर कुरेर बस्नु पर्थ्यो, त्यो अवस्था भएन होइन, जतिखेर भने त्यतिखेर लाउ न त भनेर दिँदाखेरि अलिकति आफूलाई आत्मसन्तुष्टि अब जे आफूले यति गरेर सक्यो भने जस्तो चाहिँ फिल हुँदो रहेछ, त्यही हो।
0: अनि परिवारमा चाहिँ अहिले के भन्नुहुन्छ आफै कमाउने भइसकेपछि?
2: मलाई त्यस्तो चाहिँ केही पनि लाग्दैन होइन, परिवारमा त त्यस्तो ठुली भइस पनि भन्दैनन् केही पनि भन्दैनन्, जे आफूले गर्न खोजेको गर भन्नुहुन्छ, कसैले त्यो नाइ नास्ति पनि भन्नुहुन्न, मैले फेरि यस्तो आफ्नो परिवारमा सबै काम गरेरै मेरो ससुरै कति 93 इयर्स हुनुहुन्छ, मैले उहाँहरूलाई देखि लिएर पकाएर खानदिएर मेरो घर धन्दा सब गरेर फ्रीमा मात्र काम गर्ने हो, म आफ्नो कर्तव्य छोडेर चाहिँ केही पनि काममा अगाडि बढ्दिनँ।
0: भनेपछि तपाईँले पालिकाबाट तालिम लिनुभयो, सिप सिक्नुभयो, अहिले चाहिँ व्यवसाय सुरु गर्नुभएको छ। यसो हेर्दाखेरि अलिकति सकारात्मक नै देखिएको छ। यो पालिकाले जस्तो अहिले विभिन्न पालिकाहरूले तालिमहरू दिइरहेको छन् होइन महिलाहरूलाई, विशेष गरी उद्यमशीलताको लागि, यो चाहिँ कतिको महत्त्वपूर्ण हो जस्तो लाग्छ तपाईँलाई?
2: यो चाहिँ एकदम नै ठुलो महत्त्वपूर्ण हो, किनभनेदेखि अब हामी जस्तो पिछडेर बस जे होस् पिछडे नभए पनि हामी घरमा खुम्चिएर बसेको महिलाहरूलाई होइन उहाँहरूले तालिमहरू दिएर बाहिर निकालेर अलिअलि भए पनि थोरै आफ्नो खुट्टामा आफै उभ, आत्मनिर्भर हो, तल हात होइन कि माथि हात राख्न सिक भनेको जस्तो गरेर उहाँहरूले तालिम दिएकोमा हामी धेरै धेरै खुसी छौँ। यस्तो तालिमहरू धेरै धेरै आउनु नै पर्छ होइन, गाउँघरमा मात्र मान्छेहरूले गाउँघरमा मात्र पिछडेको छ भन्छ, सहरमा नै छ त्यस्तो चाहिँ सहरको कुना कुनामाहरूमा नै छिरेर हेरेर गर्नुपर्छ, त्यो चाहिँ धेरै खुसी लाग्छ।
0: कार्यक्रमहरू राम्रै हुन भइरहेको छ, कार्यक्रम
2: एकदम राम्रै छ। सरकार हाम्रो यो वडा चारले हामीलाई धेरै नै राम्रो सहयोग गर्नुभएको छ, उहाँको लागि नै हामी धेरै धेरै आभारी छौँ। वडा चारको चारको लागि होइन धेरै राम्रोहरू गर्दै हुनुहुन्छ, गर्नुहुन्छ भन्ने विश्वास पनि छ।
0: अनि कमाईको कुरा पनि गरियो, कति कमाउनुहुन्छ? अनि सामान्य धेरै थोरै, धेरै व्यापार हुँदा कति हुन्छ, थोरै हुँदाखेरि कति हुन्छ?
2: खासमा हाम्रो त्यस्तो धेरै भने हामी महिनै बेसी हुँदैन होइन, एक दुई महिनामा एकचोटि बनाउँछौँ भने हामी चाहिँ कसरी 5-6 हजार लगानी गर्छौँ। हामी आफू साथीभाइले 5-6 हजार लगानी गरेर सामानहरू सबै किन्छौँ, अनि 5-6 हजार हाम्रो आइकन 2-3 हजार आउँछ, हामी त्यही एकदम खुसी हुन्छौँ कि होइन। हाम्रो 100 रुपियाँ आयो भने हामी धेरै नै खुसी हुने मान्छे हो होइन, आयो पैसा भने दङ्ग पर्छौँ। त्यस्तो धेरै हामी यसैले चाहिँ हामी घर चलाउन यस्तो गर्नु सक्दैनौँ, अनि आफ्नो आफ्नो 100 रुपियाँ आयो भने हामी खुसी भएर ए यति त आयो भन्छौँ, त्यसमै हामी सन्तुष्टि छ।
0: सामान्य अहिलेसम्म तपाईँहरूले गर्दै हुनुहुन्छ नि, अहिलेसम्मको व्यापार हेर्दाखेरि सबैभन्दा बढी भएको चाहिँ कति छ कमाइ?
2: हामी त्यस्तो बढी त हुँदैन, अस्ति नै एकचोटि हामीलाई एकचोटि त्यो भाग साग भनौँ न हाम्रो त्यो साउ उठाएर 3-4 हजार चाहिँ पढाएको महिना 2 महिनामा यस्तो बाँड्छ, त्यतिमा चाहिँ खुसी नै भएको थियो। हजुर 4-5 जनाले त्यति भएको थियो, लगानी आइकन त्यति चाहिँ भएको थियो।
0: हजुर
2: राम्रै हो, त्यही नि 1 महिनामा होइन 3-4 महिनामा त्यो भयो। हजुर
0: हजुर,
2: त्यो त हामीलाई चाहिँ फाइदामा महिनाको केही नभए पनि 8-9 सय चाहिँ एकजनालाई पढ्न सक्छ, त्यति त्यो लगानी गरिकन। हजुर सन्तुष्टि चाहिँ त्यही हो।
0: अब आफू महिला भइकन अरूलाई सिकाउँछौँ पनि भन्नुभएको छ, तपाईँले गर्छौँ पनि भन्नुभएको छ होइन, धेरै हुनुहुन्छ अब महिलाहरू, अब नेपालमा अवसर छैन भनेर युवा महिलाहरू पनि विदेश गइरहनु भएको छ अहिले त होइन, अनि केही महिलाहरू त केही पनि गर्न सक्दैन, महिला हो गृहिणी मात्रै भएर बस्नुपर्छ भन्ने उहाँहरूको कतिपयको बाध्यता अवस्था के थुप्रै छ समस्याहरू होइन, सबै महिलालाई चाहिँ के भन्न चाहनुहुन्छ?
2: होइन गर्न सक्दिनँ भन्नु चाहिँ हुँदैन, कसैले पनि हार खानु हुँदैन, थोरै नै धोरै सबैभन्दा पहिल्यै जसले पनि काम गर्ने बित्तिकै धेरै आउँदैन होइन, मेहनत गर्दै गर्नुपर्छ आउँछ, तर आफ्नो व्यवहार मिलाएर थोरै सदुपयोग समयमा चाहिँ होइन मिलेर गर्नुपर्छ। सबै दिदी बहिनीलाई के भन्छु भने घरको मात्र सीमित काम गरेर हुँदैन, बाहिर पनि अलिअलि यताउति हेरेर काम गर्नुपर्छ, कुनै सिपहरू यस्तो केही आयो भने सिक्नुहोस् होइन, सिक्नुहोस् तपाईँ पनि अलिअलि थोरैको धेरै गर्दै गर्दै भए पनि अलिकति अगाडि बढ्नुहोस्, थोरै भए पनि आफ्नो कमाइ आफ्नो बचत बनाउन सक्नुहोस् भन्छ।
1: उहाँ हुनुहुन्थ्यो ललितपुरको जावला खेल्की महिला उद्यमी अञ्जु थापा। हामी कार्यक्रम देश परदेशमा छौ। हामी केही सफल महिला उद्यमीको संघर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजना बारेको अनुभव सुनिरहेका छौ। अब ललितपुरको धापाखेलमा आफ्नै कृषि तथा फलफूल फार्म सञ्चालन गरेर कृषि उद्यम मार्फत आत्मनिर्भर बन्दै उत्पादन र व्यवसायलाई सँगसँगै अगाडि बढाइरहनु भएकी अम्बिका पोखरेलको अनुभव सुनौ।
3: मेरो फार्म खास लेलेमान छ होइन, अनि अहिले नै हामीले यता खोकनामा नि गरेको छ कि तपाईँलाई सिकालीमा, त्यो चाहिँ 1 वर्ष भयो लगभग, उता चाहिँ हाम्रो 10 वर्ष भयो लेलेमा चाहिँ गइरहेको, अनि यो चाहिँ हामीले आफै बिरुवा उत्पादन गर्ने हो, आफैले बनाउने कि बिरुवा अनि लगाउँछौँ कि सर, अनि हामीले 3 लट जति लगाउँछौँ। अब अहिले बिरुवा बनाइरहेछौँ होइन, अब हाम्रो यो असारको अन्तिम दिन फेरि सुरु हुन्छ बिरुवा लगाउन कि, अनि 3-3 महिनामा हुन्छ हाम्रो उत्पादन चाहिँ।
0: स्ट्रबेरी मात्रै खेती गर्नु भएको छ कि अरू पनि छ
3: सर? क्याप्सिकम छ, अनि गोलभेडा भयो, अनि अकबरै छ, अनि अरू अब मन्त्री भन्यो तरकारीहरू काँक्रो।
0: बजारीकरण चाहिँ बजारीकरणको अवस्था कतिको सहज छ?
3: सहजै छ सर, हाम्रो चाहिँ अहिले अब सहरमा पनि दिन्छौँ होइन, मार्केटमा भाटबटिनी र अनि माटोहरूमा उहाँहरूलाई पहिलेदेखि नै दिइरहेको कि, लकडाउनदेखि नै उहाँहरूले दिइदिनुहुन्थ्यो, अहिलेसम्म पनि दिइरहेको छ उहाँहरूले।
0: तपाईँले व्यवसायको बारेमा बताइरहँदाखेरि आफूले गरेको व्यवसायमा चाहिँ कति जनालाई रोजगारी दिनु भएको छ, को को लाग्नुहुन्छ, कति समय खटिनुहुन्छ?
3: अब त्यहीँ बस्ने कर्मचारी हुन्छ नि, अब बस्ने पनि त्यहाँ चाहिँ तिनजना हुन्छ रेगुलर बस्ने, यता तिनजना यता एकजना हुनुहुन्छ होइन। अनि हाम्रो दैनिक ज्याला गर्नु चाहिँ लगभग 10-15 हुन्छन् कि दिदी बहिनी हुन्छ हजुर।
0: 15-20 रोजगारी पनि दिइरहनु भएको छ
3: उहाँहरू चाहिँ डेली जस्तै हुन्छ, त्यो झारहरू उखल्ने होइन, अब टमाटरको डोरीहरू लगाउने सबै काम हुन्छ नि त, क्याप्सिकम पनि डोरी लगाउनु पर्ने हुन्छ, त्यही भएर अनि महिलाहरूलाई पनि जे भने सजिलै भएको छ कामको लागि होइन।
0: महिलाहरूलाई पनि रोजगारी अवसर दिइरहनु भएको छ तपाईँहरूले, तपाईँ आफै पनि महिला हुनुहुन्छ होइन,
3: हुँदा आफू पनि जान्छु क्या फार्ममा गएर होइन, आफूले सकेका कामहरू गर्ने पनि गर्छु म, त्यसरी बस्छु, म पनि एउटा किसानकै छोरी हो होइन, महिला भएर नि यस्तो गरेको छ होइन, म मात्रै छैन नि त, मेरो अब भाइ हुनुहुन्छ, मेरो हस्बेन्ड हुनुहुन्छ होइन, साथी उहाँहरूलाई चाहिँ सहयोग गरेँ मैले हो, उहाँहरूले गर्ने होइन, उहाँहरूको काममा मैले अनि गर्ने हो कि, अनि सहयोग पाइरहेको छु कि सबैको, परिवारको राम्रो साथ छ, आफ्नो सोचाइ हो होइन, हाम्रो चाहिँ अब कसैको अब मेरो परिवारमा चाहिँ अब सबैले राम्रै सोच्नुहुन्छ होइन, अनि उहाँहरूलाई चाहिँ अब अघि बढ्नुपर्छ भन्नु लाग्छ कि मलाई चाहिँ, त्यो अब पिछडिएर बसेर हुँदैन होइन, आफ्नो इच्छा आफूले गर्न पाउनुपर्छ होइन, सधैँ पिछडिएर घरभित्र बसेर मात्र, घरभित्र काम पनि गर्नुपर्छ, मैले पनि गर्छु होइन, बाहिर पनि निस्किनुपर्छ कि, अब चाहिँ हामीले सधैँ त्यो बसेर भित्रै काममै बस्ने, हामी निक्लिनु हुन्न भन्ने मानसिकता राख्नुहुन्न जस्तो लाग्छ क्या मलाई चाहिँ होइन।
0: त्यसमा पनि एउटा महिला अगाडि बढ्न, अब तपाईँ पनि गृहिणी हुनुहुन्छ, मैले पनि घर हेर्छु भन्नुभएको छ होइन, एउटा परिवारको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ?
3: परिवारको भूमिका नै महत्वपूर्ण हुन्छ क्या यसमा चाहिँ, उहाँहरूले सहयोग हुन त निस्किनु हुन्न, जानुहुन्न भन्नुभयो भने त जान पाइएन नि त होइन, कसैले अब त्यति गरेर निस्किन्छ भने त्यो विद्रोह गर्ने निस्किने कुरा नै आउँदैन होइन, सहमतिमै निस्किनु पर्छ कि त्यो चाहिँ होइन, यो यस्तोमा चाहिँ मलाई त अब त्यस्तो लाग्छ होइन भाइ, प्रोत्साहित गर्नुपर्छ कि होइन, यसरी सिकायो भने धेरै जसोलाई सजिलो हुन्छ कि, घरमा केही घरको मात्रै काम गरेर बसी अरू केही जाने छैन भन्नेहरूलाई अहिले सिकेर अगाडि बढ्न सहयोग हुन्छ नि त होइन, त्यस्तो लाग्छ कि मलाई।
0: यो अहिले अहिले अहिले तपाईँको यो वैदेशिक रोजगारीमा पनि महिलाहरू पनि केयर गिभिङमा होइन, नर्सहरू, दक्ष जनशक्तिहरू पनि लगभग लगभग पुरुषकै हाराहारीमा गइरहनु भएको छ, यहाँ अवसर नै नभएको हो?
3: अवसर नभएको छैन भनौँ भने छ होइन, त्यो थाहा नभएको हो कि नचाहनु भएको हो कि त्यो पनि होइन, त्यो अब जाने मान्छेहरू निर्भर हुन्छ होइन, तर गरौँ भने नेपालमै छ कि सबै कुरा भाइ, अब त्यही अब नपढ्नेहरूले सकेन हामीले गर्नलाई, हामीले पढे अनुसार जागिर पाएन भनेर कोही जानुहुन्छ, अलि धेरै आमदानी हुन्छ भनेर सोचेर नि जानुहुन्छ होला कोही होइन, अब आफ्नो परिवारको परिस्थिति हुन्छ नि त मान्छेलाई, अब त्यस्तै होला होइन, आर्थिक अभावले गर्दा पनि जानुपर्ने हुन्छ होइन, यहाँभन्दा धेरै हुन्छ भनेर होइन, तर थाहा हुनेहरूले चाहिँ अब चाहिँ जानुहुन्न होला कि, त्यस्तै अब बाध्यतामै परेर जानुभयो होला होइन, जानै पर्छ जस्तो चाहिँ लाग्दैन कि।
0: जस्तो हरेक क्षेत्रमा अब कृषि गर्ने तपाईँले पनि एक प्रकारको कृषि नै हो होइन, कृषि पनि गरिरहनु भएको छ, अरू उद्यमशीलतामा पनि लाग्न सकिन्छ होइन, अवसर चाहिँ प्रशस्त छ,
3: त्यो चाहिँ प्रशस्तै छ जस्तो लाग्छ मलाई चाहिँ होइन, अब मान्छेले थाहा नभए नै हुनसक्छ होइन, तर यसरी अवसर दियो भने चाहिँ गर्छन् कि नारीहरू, पहिलाभन्दा धेरै नै अघि बढिसक्नु भएको छ दिदी बहिनीहरू, धेरै नै देख्छु कि मैले, कति घरमा बस्ने पनि अहिले यो गर्न थालेँ मैले, यो गरेँ यसरी गर्दा एकदम राम्रो भएको छ भनेर भन्नुहुन्छ कि मेरा साथीहरू पनि होइन, त्यही भएर अवसर पायो भने गर्नुपर्छ कि, यस्तो अब तालिमहरू कतै खुल्या छ भने थाहा भयो नभए पनि उनीहरूले भनिदिएर होइन, त्यस्तो अघि बढ्न चाहिने हामीले सहयोग गर्नुपर्छ कि भाइ।
0: अनि तपाईँकै कुरा गर्दाखेरि घर गृहस्थी हेर्न होइन अनि यतापट्टि व्यवसायलाई सम्हाल्न चाहिँ कतिको गाह्रो छ?
3: त्यो चाहिँ अब ठिकै छ, अहिले त अब बच्चाहरू सानो हुँदा चाहिँ अलिक गाह्रै हुन्थ्यो, अब ठुलो भइसक्यो उनीहरूले नि सहयोग गर्छन् होइन मलाई, अहिले चाहिँ मलाई गाह्रो छैन भाइ, सजिलै छ।
0: कसरी समय मिलाउनुहुन्छ, समय कसरी निकाल्नु?
3: सबैजना मिलेर गर्ने भएर अनि पाले पालो गर्दाखेरि मिलिरहेछ क्या समय, अब बिहानभरि आफ्नो काम गऱ्यो दिउँसो निस्किने हो नि त, त्यहाँ बारीमा जाने भनेको दिउँसो हो, हेर्ने ओर्ने होइन, दिदी बहिनीहरू हुन्छन् काम गरिरहेको उहाँहरूसँग बस्यो होइन, उहाँहरूलाई गफ गर्यो होइन, सुन्यो त्यही त सुनायो, आफ्नो सुनायो यसो गर्यो होइन, रमाइलो हुन्छ उहाँहरूलाई पनि, यसरी आउनु भएको थियो भने गफ गर्नु, तर रुचाउँछन् क्या सबैले मलाई, कस्तो मजा, तपाईँ मान्छेहरू साउने भएर कस्तो गम्केर बस्छन्, तपाईँ चाहिँ साह्रै मजा हुनेछ भन्छ नि, म त्यस्तो कसैलाई पेल्ने ओर्ने यसो पनि गर्दिनँ क्या, आफ्नो सकिया गर्नु सक्ने होइन, सबैको शरीर हो होइन, त्यस्तो लाग्छ कि मैले, अनि रमाइलो लाग्छ।
0: अनि उत्पादन गरेको सामानहरू चाहिँ तपाईँ काँक्रा, मुन्टाहरू, स्ट्रबेरी अनि क्याप्सिकमहरू पनि छन् भन्नुभयो होइन, कता कता पठाउनुहुन्छ?
3: हामी चाहिँ अब बजार पनि लानुहुन्छ होइन, उहाँहरूले बजार पनि लैजानुहुन्छ। अब टमाटरहरू चाहिँ कालीमाटीतिरै दिने हो, अनि स्ट्रबेरीहरू चाहिँ त्यही भाटबटिनीहरूले क्यासिकम त्यो चाहिँ भाटबटिनी लिनुहुन्छ। अनि यो चाहिँ लोकल त्यहीँ पनि बिक्री हुन्छ, यही अब मार्केट आएमा म अहिले नै ल्याउँछु। धेरै जस्तो त्यहीँबाट पनि बेच्नुहुन्छ क्या दाइले, त्यही भएर बारीबाटै बेच्नुहुन्छ। त्यहाँ माथि बजारहरू छ नि त दुई तिनवटा, अनि उहाँहरूले कन्ट्याक्ट गर्नुभएको रहेछ ल्याइदिनु भनेर, अनि पुऱ्याइदिनु भने गर्नुहुन्छ। त्यहीँ तरकारी चाहिँ स्ट्रबेरी चाहिँ त्यहीँ हो दिङबाट, अनि बाटबाट नै दिने गरेको छु।
0: अनि व्यवसाय चाहिँ कतिको सन्तोषजनक चित्तबुद्ध?
3: सन्तोषजनक भन्दा पनि अब ठिकै छ, एभरेज नभए चलिरहेछ होइन। त्यो पनि आफ्नो काम हो होइन, सन्तुष्टि हो सबभन्दा कुरो होइन। अब धेरै अरूले धेरै गरेछ भनेर रमाउने होइन, त्यो त्यस्तो पछि लाग्दैन भने आफूले जे गरेको छ त्यसमा खुसी छौँ क्या, जे भने सन्तुष्टि पनि छौँ हामी होइन।
0: त्यसमा बस्नु भएको छ आफ्नो परिवार सँगै,
3: आफ्नै परिवार सबैसँगै छौँ होइन। दुःख सुख सबै आफैसँग बाँडिन्छ होइन, पैसा नै सबै कुरो होइन नि त भाइ होइन।
0: मासिक यसो मैले कति कमाउनुहुन्छ, बढी कति थोरै कति भनेर सोध्यो भने
3: त्यो थाहा हुन्न मलाई चाहिँ होइन, उहाँहरू त थाहा हुन्छ दाईहरूसँग भए होइन। त्यो म सोध्दा पनि सोधिनँ कति हुन्छ
0: होइन,
3: एक लाख चाहिँ हुन्छ। त्योभन्दा अब उत्पादन बढी भयो भने बढी पनि हुन्छ होइन, अब त्यही हो उत्पादन अनुसार। अब कृषिको कहिले भए चाहिँ अब के रोग लाग्यो हुन्छ, सडकै गए पनि हुन्छ होइन। रोग लागेन र अब साथ पाइयो भने होइन, भगवान्को साथले पनि राम्रो हुन्छ कि भाइ, आमदानी नभएको छैन। त्यही भएर त यत्रो दस वर्ष भइसक्यो गरिरहेको छौँ नि त, छोडेको छैन जे भने। कहिले नभए पनि हुन्छ, त्यसमा हामीले चित्त बुझाएर नि बसेका छौँ होइन। कहिले राम्रै पनि छ, कहिले नराम्रो पनि छ
0: व्यवसाय। कहिले घाटा हुन्छ, कहिले फाइदा हुन्छ। अब
3: व्यवसाय गर्ने, अरू व्यवसाय गर्ने पनि त्यही नै हो नि। अहिले त धेरै जस्तो व्यवसाय गर्नेहरू पनि सबै उहाँहरू बसिरहेको छन् कि, नचलेर बसिरहेको छन्। यो चाहिँ तर हामीलाई राम्रै छ कि, किसान चाहिँ यो कृषि काम चाहिँ राम्रै छ, चित्त बुझ्दो नै छ।
0: जे भए पनि आत्मसन्तुष्टि ठुलो कुरा हो,
3: त्यही हो भाइ। अब नहुँदा आत्तिन भएन, हुँदा माथिन भएन होइन। त्यो अब लगानी गरिरहनु पर्ने हुन्छ, हुँदाको लगानी सञ्चय गरेर राखेर अनि फेरि लगाउनु पर्ने हुन्छ नि त, बिरुवा लगाउँदालाई त्यो पनि खर्चै भए हुन्छ होइन। त्यो सबै मिलाएर गऱ्यो भने ठिक हुँदो रहेछ कि, गर्न सक्नु जान्नु पर्दो।
0: इच्छा शक्ति चाहिँ हुनु पर्यो, गर्छु भन्नु
3: होइन। अहिले भएन भनेर त्यसलाई माया के अरे मन मारेर छोडिदिन्छु भन्न चाहिँ मिल्दैन रहेछ कि। एक साल नहोला, अर्को साल भइहाल्छ नि भनेर होइन, त्यो भएर जानु पर्नेछ कि। यो कृषि काम चाहिँ गाह्रो चाहिँ गाह्रो छ भाइ, मान्छेले देख्दा एक एक यस्तै आग जस्तो गर्नुहुन्छ होइन, तर गाह्रो छ कि। त्यहाँ गर्नेलाई थाहा छ कतिको गाह्रो छ होइन, त्यसमा लगानी कति छ। अब दैनिक अब त्यो मेन पावर त्यत्रो लगाउनु पर्छ होइन, त्यतिकै त आएन, उनीहरूलाई पनि तलब त दिनै पर्यो होइन। उहाँहरूले त्यही पैसाको लागि आउने हो होइन, त्यही भएर अरूले देख्दा सजिलो छ तर गाह्रो चाहिँ गाह्रै छ।
0: सकारात्मक चाहिँ हुनु पर्यो, सकारात्मक
3: सोच चाहिँ सकारात्मक राख्नु पर्यो कि भाइ। भएन भनेर आत्तिन चाहिँ हुँदैन रहेछ यसमा, तर हामी चाहिँ त्यसरी हतारचेन छैनौँ होइन, गरिरहेछौँ। अब हेरौँ अहिलेसम्म होइन, अहिलेसम्म सफलै भइहाल्छ भन्नुपर्छ भाइ।
0: फर्मको नाम चाहिँ के छ?
3: फर्मको नाम लेले अर्ग्यानिक।
0: आफूले जसरी व्यवसाय गरिरहनु भएको छ होइन, अब जे भए पनि आत्मसन्तुष्टि मिलेको छ भनेर बताइरहनु भएको छ। अरू व्यवसाय गर्न चाहनेहरू अथवा होइन अवसरै छैन भनेर जबरजस्ती विदेश, अरूको देखा सिक्किममा विदेश जानेहरू लगायत सबैलाई आफ्नो तर्फबाट केही विशेष सन्देश दिनु पर्यो भने के?
3: आफै गर्न सक्यो भने आफ्नो देशमा नि छ कि होइन, गर्न सक्नु पर्यो होइन। लाएर विदेशमै मात्रै पैसा छ भने विदेशमा नि दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले होइन। धेरैलाई दुःख पनि देखेका छौँ कि, हामीले कति दुःख गर्नुपर्छ। त्यो दुःख यहाँ गऱ्यो भने यहीँ राम्रो छ, आफ्नो परिवारसँग बसिन्छ होइन। आफ्नो देश भने आफ्नो देशै हो, आज सक्दिनँ भनेर बस्नु नै पाएँ नि, त्यहाँ त पाएन नि त होइन। त्यहाँ त गर्नै पर्यो, बिरामी भए पनि नभए पनि आफ्नो त हुँदैन, गाह्रो छ कि। यहाँ भए चाहिँ सजिलो छ, त्यही भएर पनि हामी आफ्नै देशमै जसरी हुन्छ गरिरहेछौँ कि, अहिलेसम्म अटलै गरिरहेछौँ होइन। त्यही भएर उहाँहरूलाई पनि त्यही भन्छु कि, म जानेहरूलाई पनि अब उहाँहरूको बाध्यताले जानुभयो होला तर सक्नुहुन्छ नि आफ्नै देशमै होइन। अब अहिले त राम्रै होला जस्तो छ, कृषिमा पनि होइन, यहीँ गर्दा राम्रो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु होइन, आफ्नै बारेमा दुःख गरौँ होइन। खेतीपाती नभए त प्रायः मान्छे हुँदैन होइन, हामीले अब त्यत्रो लिजमा लिएर गरे नि त आफ्नो होइन नि त, त्यो त हाम्रो त महिनाकै वर्षकै लाग्छ, थुप्रै 10-15 लाख त हामीले भाडै दिनुपर्छ कि हजुर। त्यो भएर नै अब हामी गरिरहेछौँ होइन, त्यसरी मान्छेले उयो गर्न सक्नु पर्यो होइन, हिम्मत हार्नु भएन। त्यही भएर त्यही उहाँहरू सबै तालिम लिएर गर्नुभएको थियो नि। अहिले धेरै दिदी बहिनीहरू यो कामहरूमा धेरैमा जहाँ पनि देख्छु, नारी नै खुसी लाग्छ कि, यो देख्दा चाहिँ अब चाहिँ के भने दिदी बहिनीहरूलाई पनि होइन सुखका दिन आए जस्तो लाग्छ मलाई होइन दुःखको दिन सुखका दिन आए कि अब होइन सक्नु बाहिर निस्किन सक्नु पर्यो जान्न पर्यो होइन तर आफ्नो परिवारलाई पनि साथ दिने होइन आफ्नो घरमै टाइम दिने बाहिर पनि सक्ने यसरी गर्न सक्यो भने सकिन्छ मिलाएर जान सक्यो भने राम्रो हुन्छ भनेर
0: हुन्छ दिदी तपाईँको समय र जानकारीका लागि धेरै धेरै धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा कृषि तथा फलफूल फार्म सञ्चालन गर्ने अम्बिका पोखरेल कार्यक्रम देश परदेशमा हामी केही सफल महिला उद्यमीको संघर्ष सफलता सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौं अरू उद्यमी महिलाको अनुभव सुन्न बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
1: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
6: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
4: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन
7: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रममा देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँले आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी केही सफल महिला उद्यमीको संघर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौ। अब ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरेर व्यवसाय सञ्चालन गर्दै आउनुभएकी मीना खड्काको अनुभव सुनौ। नमस्कार अनि स्वागत छ तपाईँलाई।
3: हजुर नमस्ते।
2: के उत्पादन गर्नुहुन्छ तपाईँ?
3: मैले सबै घरमै बनाउने हो सबै अचारहरू। अनि सुरुमा त पहिलेदेखि एकदम इन्ट्रेस्ट के मलाई अचारहरू बनाउनलाई, अनि बनाउने तर सबैलाई बाँडिदिने के आफन्तहरू आउने बाँडिदिने। अहिले चाहिँ अनि कस्तो भने त्यो भएपछि तपाईँलाई यति इन्ट्रेस्ट छ, तपाईँले जान्नु भएको छ, अहिले त यो अचारको बिजनेस एकदम राम्रो छ, बनाएर यसो बेच्नुभयो भने त हुन्छ नि भनेर सल्लाह दिनुभएको भएर चाहिँ अनि मैले सुरु गरेको। अहिले चाहिँ यस्तो
2: बाँड्नु चाहिँ हुन्छ कि हुँदैन पहिले?
3: अहिले त बाँड्नु, तर पनि आफ्नो आफन्तलाई त अहिले पनि दिन्छु त्यतिकै।
2: हजुर
3: हजुर। अब कसै आफन्तहरूलाई त पैसा लिन अप्ठ्यारो हुन्छ, त पनि दिन्छु त्यसै लिनु। अब टेस्ट गर्नु, फेरि मन पर्यो भने नेक्स्ट टाइमबाट चाहिँ पे गर्ने भनेर भन्नुहुन्छ अहिले चाहिँ।
2: अनि कति प्रकारका अचारहरू बनाउनुहुन्छ नि तपाईँ?
3: त मैले चिकनको छ, अनि सिद्रा माछाको छ, मुलाको छ, लसुन खुर्सानी, अनि गुन्द्रुक र भटमास, टिमुर छोप छ, अहिले त्यति नै भयो। अनि यो अहिले आँपको सिजन भएको भएर चाहिँ खट्टी मिठी आँपको बनाए।
2: सबैभन्दा बेसी तपाईँले जति चार पाँचवटा परिकार बताउनुभयो,
3: मिक्स फ्रुट्सको लड्डु पनि छ अहिले मेरो। हजुर लड्डु
2: सबैभन्दा बेसी बढी चाहिँ
3: मेरो सबैभन्दा धेरै जाने लड्डु र चिकन अचार चाहिँ सबभन्दा धेरै जान्छ।
2: अनि कति कति मूल्यमा बेच्नुहुन्छ?
3: मैले लड्डु चाहिँ पर केजी 1200, अनि चिकन चाहिँ पर केजी 2000 गरेछु, अनि अरू त सबै सानसानो डब्बामा राखेको 150 अरूको त प्राइस।
2: अनि बजारीकरण चाहिँ बजारमा कसरी पुर्याउनुहुन्छ, अनि उत्पादनको लागि समय चाहिँ कसरी छुट्याउनुहुन्छ, कसरी बनाउनुहुन्छ?
3: अहिले चाहिँ यस्तो छ, बाबु सानो छ मेरो, नानु चाहिँ अब यसपालि एसी दियो, अनि घरमा बुवा भइसकिन्छ। अब बिहान बेलुका आफ्नो काम सक्दै दिउँसो फ्री टाइममा चाहिँ अनि फ्री टाइममा बनाउने हो।
2: दैनिक नै यसमा खटिनु हुन्छ कि कस्तो?
3: केही पर्दैन, दैनिकै खट्नु पर्दैन। अब जस्तो यो लड्डु मैले बनाएँ भने अब एक हप्ता दुई हप्ताको लागि बनाउँछु, अनि कहिले त मेरो एक दुई हप्ता पनि जाँदैन, एक हप्तामा सकिन्छ। अस्ति मैले अब थर्सडे बनाएको लड्डु सबै सकाएर हिजो भर्खर बनाएको मैले यो। अब चिकन अचार पनि बनाउँछु, दुई हप्ताको लागि पुग्छ, अनि थोरै क्वान्टिटी बनाउने, जस्तो अब लिएर आउने 6-7 केजीको बनाउने, त्यो सकिन्छ नि फेरि नेक्स्ट। किनभने मैले अब यो अचारहरूमा कुनै पनि केमिकल युज गरेको छैन, यो चाहिँ लङ टर्मसम्म चाहिँ टिक्दैन। अब न त्यो युज नगरेको भएर सर्ट टाइमको लागि थोरै थोरै बनाउने तर बनाइराख्ने।
2: अनि यो सामानहरू जति यसको लागि आवश्यक पर्छ नि, अचारदेखि लिएर तपाईँको चिकन त अब मासु पसलबाटै ल्याउनुहुन्छ, अरू सामानहरू चाहिँ कसरी व्यवस्थापन खोज्नुहुन्छ?
3: यो बजारबाटै किन्ने? हजुर अब आफ्नो उत्पादन केही पनि छैन, त्यो भएको भएर बजारबाटै लिएर आउनु सक्छ।
2: अनि बजारमा माग चाहिँ कस्तो छ नि? व्यवसाय त सुरु गर्नुभयो होइन, माग चाहिँ कस्तो छ?
3: यस्तो छ, मैले चाहिँ अहिले अनलाइन टाइम पनि दिन पाउँदिनँ, किनभने बच्चा स्कुल जाने टाइम भयो, बेलुका भयो, उनीहरू आयो भने उनीहरूलाई होमवर्क गर भने आफ्नै घरको काम हुन्छ, त्यही भएर यो अनलाइनतिर चाहिँ मैले टाइम दिनै पाएको छैन। दियो भने त राम्रो हुन्छ होला, तर दिन चाहिँ सकेको छैन। जस वरपर चिने जानेकैबाट नै मेरो अहिले गइरहेछ।
2: अनि त्यो घरमा घरको काम पनि गर्नु पर्यो होइन, बालबच्चाहरू पनि हेर्नु पर्यो, अनि सब काम निकाले भनौँ न अलिकति फुर्सद निकालेर यसमा पनि समय दिइरहनु भएको छ, गाह्रो चाहिँ कतिको हुँदो रहेछ?
3: गाह्रो त गाह्रो हुन्छ नि, अब यो काम मात्रै रिस्कै छ नि, किनभने एकदम केयर गर्नु पर्यो, खानेकुरा भयो यो केही पर्ला कि भन्यो होइन, एकदमै रिस्क छ काम चाहिँ, एकदमै टेन्सन चाहिँ टेन्सनै हुन्छ। अनि यस्तो छ, मेरो चाहिँ कस्तो छ भने चिने जानेकोबाट कसैले अफिसमा लगिदिन्छ, अनि मैले चाहिँ सुरुमा सबैलाई सबै अचारहरू टेस्ट गर्न पठाउँछु, जस्तो अफिसमा छ, स्कुलमा छ, अहिले हस्पिटलमा गइरहेको छ, तिन ठाउँमा गइरहेको छु, अनि टेस्ट गरेपछि उनीहरूलाई मन पर्यो भने उनीहरूले रिपिट गर्ने। अहिले चाहिँ मैले गरेको मेडिसिटी हस्पिटल छ, अनि यो ग्लोबल आइएमई ब्याङ्क भन्ने छ, अनि एउटा स्कुलमा लान्छु, अनि उनीहरूले मन परेपछि रिपिट गर्छ क्या, किनभने अहिले मान्छेहरू त प्रायः जस्तो घरबाट ल्याएर लन्चहरू त अफिसमा त्यसरी खान्छ, अनि अचार भयो भने त अलिकति स्वाद बढ्यो होइन, त्यो गरेर अनि त्यसरी नै मगाउँछ मान्छेहरूले अहिले।
2: अनि यो उद्यमशीलतामा लाग्नुभन्दा अगाडि पहिला चाहिँ तपाईँ के गर्नुहुन्थ्यो कि व्यवसाय पेसा के थियो कि के गर्नु?
3: पहिला त मैले केही गर्थिनँ, म चाहिँ विदेश गएर बसेको भनौँ न, त्यहाँ गएर अनि त्यहाँबाट फर्किसकेपछि चाहिँ के पनि गरिनँ, झन्डै 7 वर्ष जस्तो केही पनि गरिनँ। अनि अहिले चाहिँ अब यसो आफूले जानेको कुरा होइन, मान्छेहरूले गर्छु भन्दा त नजानेको मान्छेले कसरी जानौँ भन्ने हुन्छ, मैले जानेको कुरा किन नगरौँ भने सानदेखि यस्तो पकाउनेहरू चाहिँ इच्छा के मलाई, खानेकुराहरू पनि सबैले अब मिठो छ मिठो बनाउनुहुन्छ गर्नु भनेर अब मान्छेले अलिकति प्रोत्साहन दिएको भएर नै अब सुरु गरेको।
2: भनेपछि अरूबाट नै अलिकति ब्याक सपोर्ट पाउनुभयो, त्यसरी व्यवसाय सुरु गर्नुभयो। वैदेशिक रोजगारीमा हो कि विदेशमा कसरी?
3: यस्तो हस्बेन्ड हुनुहुन्थ्यो उता, अनि अनि उता नै
2: सँगै जानुभयो,
3: उहाँ पहिला गएर पछि पछि गएको, म
2: परिवारको रूपमा जानुभयो, सँगै बस्नु, कति समय
3: बस्नु? 5 वर्ष बस्यो,
2: 5 वर्ष
3: बस्यो, टोटल त म 10 वर्ष बसेको। पहिला बिहे गर्नुभन्दा अगाडि पनि 5 वर्ष बसेँ, अनि फर्केर फेरि बिहे भएपछि 5 वर्ष बसेँ, टोटल 10 वर्ष बसेँ विदेश त।
2: रोजगारीको लागि होइन?
3: होइन, रोजगारीको लागि होइन, तर गरेर त कामै गरेँ, फेरि बुढाको डिपेन्डेन्टमा गएँ तर कामै गरेँ, काम चाहिँ।
2: अनि के फरक हुँदो रहेछ एउटा उद्यमी भएर आफ्नै खुट्टामा आत्मनिर्भर पनि हुनुहुन्छ होइन, उद्यमी हुनु र नहुनुमा चाहिँ
3: धेरै फरक हुन्छ नि? अब सर त यो पैसा भएपछि त आफ्नै पकेटमा आयो नि त होइन, अब के गर्नु पर्यो भने त अरूसँग माग्नु पर्यो होइन, अरूसँग मागेर लिनु र आफ्नै पकेटबाट खर्च गर्नुमा त धेरै फरक हुन्छ नि।
2: एउटा दिदी जस्तै होइन, समाजमा हेर्ने नजरिया अलिकति अझै पनि त्यो पितृसत्तात्मक सोच चाहिँ छ, जतिसुकै जे भने पनि काठमाडौँमा पनि छ, अरू ठाउँमा त यसै पनि छ उसै पनि छ होइन। एकजना महिलाले पैसा कमाइसकेपछि होइन, त्यो महिलाप्रति समाजले हेर्ने दृष्टिकोण चाहिँ परिवर्तन हुँदो रहेछ कि सामान्य भनौँ जस्ताको त्यस्तै हुँदो रहेछ?
3: होइन, मेन भनेको यस्तो, अब मेरो अगाडि त कसैले पनि भनेको छैन होइन, तर पछाडि चाहिँ मैले सुनेको उसलाई के चाहिँ कमी छ र यो काम गर्नुपर्ने भनेर, मान्छेहरूले चाहिँ आफन्तले, फेरि बाहिरको मान्छे होइन, आफन्तलाई उसलाई के कमी छ र उसलाई त उसको त आउने स्रोतहरू पनि छ तर उसलाई यो गर्नुपर्ने किन भनेर भनेको मान्छेले, आफन्तहरूले भनेको सुनेको छु कि, तर पनि झन् त्यस्तो भन्दाखेरि झन् मलाई चाहिँ के भने झन् उनीहरूको अगाडि त मैले गर्नुपर्छ भन्ने चाहिँ लाग्दो रहेछ कि होइन, मलाई पुगेर होइन नि त, किनभने मलाई टाइम पास भयो, म काममा बिजी भयो, मलाई नचाहिने कुराहरू मेरो दिमागमा आउने भएन, अनि मलाई कस्तो भने यो काम गर्नुभन्दा अगाडि राति प्रायः निन्द्र नलाग्ने कि, निदाउन गाह्रो हुने चाहिँ, अब यो काम गरेपछि मलाई राति यति आनन्द निन्द्र लाग्छ, थकै पनि लाग्यो नि होइन, अनि जसरी सोच्ने त्यो दिमागमा फुर्सद पनि भएन, अनि त्यो भएर चाहिँ, तर भन्न चाहिँ भन्छ मान्छेले किन गर्नु पर्थ्यो यताउति भन्दा, तर आफ्नो मान्छेहरूले चाहिँ सपोर्ट नगर्दो रहेछ, बरु बाहिरको मान्छेले ए तपाईँले यस्तो गर्नु भएको रहेछ हामी पनि दिइदिन्छौँ भनेर उनीहरूले लिँदै, तर आफ्नो मान्छेको चाहिँ त्यो नहुने रहेछ।
2: भनेपछि तपाईँले तालिमहरू केही पनि लिनुभयो होइन?
3: लिएको छैन, केही लिएको छैन, यो आफैले जानेको नै गरेको मैले। अहिले
2: यस गर्दाखेरि चुनौतीहरू, एउटा बजारीकरणमा अलिकति चुनौतीहरू छ हुन्छ होला होइन,
3: अरू त्यो त धेरै छ, किनभने अब मान्छेले अहिले मेरोमा त लेबलिङ छैन होइन, अब मान्छेले लेबलिङ खोज्छ, तर मैले अहिले फ्रेस बनाएको छु, तर मान्छेले भन्दा त यो फ्रेस मैले मुखले भन्छु पो भन्छु, मान्छेले त बिलिभ गर्दैन नि त है, अनि त्यही भएर अब यो लेबलिङको काम चाहिँ अब नेक्स्टबाट गर्छु होला, त्यो भने मान्छेलाई सजिलो नि भयो नि, किनभने मान्छे सबैजनाले पैसा तिरेर किन्ने हो, किनेपछि म पनि कतै गयो भने त त्यसलाई त्यो चिजको त के कसो भनेर बुझ, गुणस्तर चाहिन्छ नि, त्यसले जानेको नै गरेको मैले अहिले।
2: यस गर्दाखेरि चुनौतीहरू, एउटा बजारीकरणमा अलिकति चुनौतीहरू छ हुन्छ होला होइन,
3: अरू त्यो त धेरै छ, किनभने अब मान्छेले अहिले मेरोमा त लेबलिङ छैन होइन, अब मान्छेले लेबलिङ खोज्छ।

0: लागि चाहिँ
1: तपाईँको परिवारको लागि तपाईँ चाहिँ अहिले कस्तो हुनुहुन्छ, कुन नजरमा तपाईँको पहिचान बनेको छ अहिले?
0: अहिले त अब श्रीमानले पनि सपोर्ट गरिदिइराख्नु भएको छ, अब सामानहरू लिन जान, अब यहाँ पनि सामान ल्याइदिन, अब बेलुका लिन आउनुहुन्छ होइन, अनि सामानहरू लिन जान यताउति चाहिँ सपोर्टै छ।
1: अनि महिलाहरूको अघि अलिकति दृष्टिकोण पनि भनिहालेँ मैले होइन, जस अहिलेको समयमा पुरुषकै दाजुमा भनौँ न यो केयर गिभिङको लागि धेरै महिलाहरू विशेष गरी युवाहरू पनि वैदेशिक रोजगारीमा गइरहनु भएको छ होइन, अनि केही महिलाहरू चाहिँ अब तपाईँ जस्तो उद्यमशीलतामा पनि लाग्नु भएको छ, अझै गाउँतिर त भनौँ समाजमा अझै पछि नै हुनुहुन्छ धेरै महिलाहरू होइन, एउटा उद्यमीको रूपमा के भन्नुहुन्छ उहाँहरूलाई, आम महिलाहरूलाई जसले चाहिँ केही अवसर भनौँ न खोजिरहनु भएको छ, केही गर्नु पाए हुन्थ्यो भनेर होइन, तपाईँले चाहिँ त्यो आफूकै आफ्नै कला होइन आफ्नै सिपलाई चाहिँ व्यवसायमा रूपान्तरण गर्नुभएको छ, कोही गर्न चाहेका व्यक्तिहरूलाई महिलाहरूलाई चाहिँ विशेष के भन्नुहुन्छ?
0: अब यस्तो म चाहिँ के भन्छु भने जस्तो आफूसँग कोही न कोहीसँग केही सिप त हुन्छ नि होइन, अब मान्छेले बाहिर अब कसरी त्यसलाई लिएर आउने भन्ने कुरा हो होइन, अब मलाई पनि त पहिला अब पहिला अब जानेको कुरा ला अब बनाउँदाखेरि के हुने हो, अब मेरो बनाएको सामानहरू जानी हो कि होइन भन्ने डर थियो नि, तर सुरुवात चाहिँ गर्नुपर्ने रहेछ, गरेपछि सक्सेस चाहिँ हुने हुन्छ, तर थोरै र धेरै भन्ने मात्र तर सक्सेस हुन्छ जस्तो लाग्छ, किनभने मैले सुरु गर्दाखेरि मैले भने नि डर थियो ला यो अचारहरू गएन अथवा यो प्रोडक्टहरू गएन भने के गर्ने होला, त्यो त घरमा पनि खाएर सकिँदैन नि होइन भन्दाखेरि, तर जसले जे जान्नुभएको छ सुरु गर्दा हुन्छ, अलिकति कठिन भएन, गाह्रो चाहिँ गाह्रो हुन्छ तर पनि हार मान्नु भएन, अब यस्तो हुन्छ
1: सिलाइ कटाइ गर्ने
0: होइन, जस्तो अब सुरुमा मलाई मार्केटको बारेमा पनि थाहा थिएन, पछि अब यहाँ ल्याएपछि अघि पनि एकजना आउनुभयो मेरो अचार खुदै आउनु भएछ क्या उहाँ, किनभने मान्छेले टेस्ट गरेपछि मान्छेलाई थाहा हुन्छ नि होइन, अनि त्यो हुँदो रहेछ, तर अलिकति मार्केट लिन गाह्रो चाहिँ गाह्रो छ किनभने अहिले कम्पिटिसन छ होइन, तर पनि आफूले राम्रो सामान दिन सकेर मान्छेको टेस्टमा भर पर्छ, कसैलाई मेरो टेस्ट मनपर्छ कसैलाई अरूको टेस्ट मनपर्छ, तर आफ्नो हातमा सिप छ भने चाहिँ गर्नुहोस् भन्छु म चाहिँ।
1: यो व्यवसायमा लागिसकेपछि अलिकति पैसा आय आर्जन भइसकेपछि अझै झन् बढी कमाउनु मन लाग्छ होला नि, झन् रमाइलो भएर लगाइरहेको छ,
0: त्यो त हुँदो रहेछ, किनभने अब गरेपछि ए ला अझ गरे भने त होइन अलिकति कमाइ हुन्छ कि भने, त्यो त हुँदो रहेछ हुँदो रहेछ, अब स्टप गर्छु भन्ने चाहिँ लाग्दैन रहेछ, अब यसलाई कसरी हुन्छ अगाडि बरु हार नखाने, अब कसरी हुन्छ अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ त्यो त्यो आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के।
1: तपाईँको योजना चाहिँ के छ, अझै ठुलो गरौँ भन्ने होला नि? अब
0: छ मेरो त छ अझै यसलाई अझ ठुलो बनायो भने, अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो, अब के हुन्छ त्यो चाहिँ थाहा छैन, त्यो सोच चाहिँ मेरो अझ यसलाई अगाडि बढाउने चाहिँ छ अझै।
1: अनि कमाइ चाहिँ कति गर्नुहुन्छ अहिलेसम्म भनौँ, अब सामान्य चाहिँ सबैभन्दा धेरै कति हुन्छ, अनि सबैभन्दा कम हुँदाखेरि चाहिँ कति हुन्छ?
0: अब यस्तो हुन्छ यो कम, अब अस्ति मैले छ नि 12 केजी लड्डु बनाएको थिएँ, मेरो लड्डु 1 विक भित्रै गयो कि त्यो लड्डु सबै होइन, त्यो त्यति हुँदा त मलाई फाइदा भयो नि त होइन, मेरो सामानको अर्को अलिकति चिकन बनाउँछु त्यो डब्बाको मैले 18-19 डब्बा बनाउँछु एक हप्तामै जान्छ कि, त्यस्तो हुन्छ, अब कहिले चाहिँ फेरि 2 हप्तासम्म नि गइदिँदैन कि, किनभने त्यो लिएको मान्छेलाई पनि सक्नु पऱ्यो नि त अर्को रिपिट गर्नलाई त है, त्यो हुन्छ जे मेरो मैले भने सबभन्दा धेरै जाने चाहिँ लड्डु र चिकन अचार, अनि सेल पनि गइरहेको छ एकदम, अब बिहानै मैले बनाएँ अब घरमै लिन आउनुहुन्छ कि, मान्छेलाई थाहा भयो नि घरमै 10 वटा कसैले 20 वटा लानुहुन्छ कसैले 30 वटा लानुहुन्छ सेल पनि, मै महिनामा त्यही
1: 30,000
0: त्यही सोचेँ, अनि यस्तो लाग्छ मैले यो अझ पहिल्यै गर्नुपर्ने रहेछ किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, मान्छेहरू कति ट्रेनिङ लिएर गर्छ किनभने आफ्नै सिप चाहिँ लुकाएको रहेछु भन्ने लाग्छ, विदेशमा हुँदा पनि मैले यस्तो बनाउने कि, अनि सबै मैले भने बाँड्ने कि बनाउने अन्त बनाएर अरूलाई खुवाउन एकदमै मन लाग्ने कि, अनि त्यहाँ पनि अब घरमा छुट्टीको दिनमा भयो साथीहरूलाई बोलायो बनायो अनि खाने, अनि यो दिदीले त कति मिठो बनाउनुहुन्छ भनेर भन्नुहुन्थ्यो कि सबैजनाले, अब अहिले पनि गइरहेछ लिइराख्नु भएको छ, अब हेर्दै जाउँ के हुन्छ।
1: हुन्छ दिदी, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
0: हजुर हजुरलाई पनि होइन, हजुरले मेरो मनको कुराहरू राख्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो ललितपुरको बागडोलमा विभिन्न अचार तथा खाने परिकार उत्पादन गरेर व्यवसाय सञ्चालन गर्दै आउनु भएकी मीना खड्का। कार्यक्रम देश परदेशमा हामी केही सफल महिला उद्यमीको संघर्ष, सफलता, सामाजिक प्रभाव तथा आगामी योजनाको बारेमा अनुभव सुनिरहेका छौं। अब महिलाहरू घरमै सीमित हुनुपर्छ भन्ने सोचबाट माथि उठेर पाककलाको सिप

0: त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुर खोकनाकी रत्नमाया महर्जनको अनुभव सुनौ।
1: नमस्कार, हामी चाहिँ ड्युटी चाहिँ 8 घण्टा हो, कहिले काहीँ क्याफेमा गर्छु, कहिले काहीँ बाहिर जान्छ।
0: अनि कस्तो छ नि व्यवसाय?
1: ठिकै ठिकै छ, होइन पहिला चाहिँ लकडाउन अगाडि चाहिँ धेरै राम्रो छ, अहिले चाहिँ छैन, लकडाउन पछि छैन।
0: अरू के बनाउनुहुन्छ यहाँ?
1: यहाँ चाहिँ छैन, हाम्रो क्याफेमा छ, क्याफेमा छ मोमो, चाउमिन, भेज प्याटर, अनि सपुमिचा, भेज लोअर सबै छ, एबी सलाद छ, भेज बाउल छ, सबै छ।
0: क्याफे गर्नुभएको चाहिँ सुरु गर्नुभएको चाहिँ कति भयो?
1: क्याफे सुरु गर्नुभएको चाहिँ 2013 जस्तो छ, अहिले 4 वर्ष भयो होला।
0: अनि उता चाहिँ को को हुनुहुन्छ क्याफेमा?
1: क्याफेमा छ पहिला धेरै भने चाहिँ यस्तो छ नि, अर्को अफिस जस्तो होइन, हाम्रो होमेश्वरको हो, होमेश्वरको हो हामी, अनि चाहिँ रोटेसनमा काम गर्छ, रोटेसनमा घरको काम पनि गर्ने, सबै काम सिलाउनु पर्छ, घर काम सिलाएर फेरि हाम्रो अफिसमा आउने ड्युटी। हप्ताको पहिला चाहिँ 2 दिन धेरै मेम्बर छ, पहिला चाहिँ 40-60 जान्छ, अहिले चाहिँ छैन।
0: महिला मात्रै हो सबै?
1: महिला, सबै महिला, सर्भिस महिला, किचन कुक महिला, सबै महिला, पुरुष छैन, सर एकजना छ पहिला, अहिले सर पनि छैन।
0: ए सबै, अहिले चाहिँ कतिजना भन्नुभयो?
1: पहिले चाहिँ 50-60 जान छ, अहिले चाहिँ सबै गरेर 20 जना जति होला।
0: 20 जना? अनि 20 जनालाई भ्याइ नभ्याइ छ?
1: छैन अहिले, अहिले छैन, सजिलो भन्नाले अहिले चाहिँ हामीलाई व्यापार कम छ, त्यही त हो नि, काम व्यापार बढ्यो भने त हामीलाई पनि तलब आउने होइन, कम छ अहिले।
0: तलब चाहिँ कति छ?
1: तलब चाहिँ हाम्रो तलब यति भने छैन, हामी कति दिन गयो त्यति दिनको चाहिँ गनेर चाहिँ त्यो हिसाब दिन्छ,
0: व्यापार जति भयो त्यति अनुसार
1: होइन,
0: दिनअनुसार
1: हामी कति त्यहाँ हाजिर हुन्छ नि, हाम्रो हाजिर गन छ नि, अरू ठाउँमा चाहिँ 1 महिनाको भन्ने तलब दिन्छ होइन, हाम्रो चाहिँ होइन, दिन गनेर
0: मन लागेको दिन जान पनि मिल्यो, मन नलागेको दिन नगए पनि,
1: त्यो चाहिँ साथीहरूसँग मिलाउने, आज मेरो काम छ है साथी, तपाईँ जानु दियो भन्छ, अनि साथीहरू साथै जान्छ,
0: सजिलो छ, सबै मिलेर गरिन्छ,
1: सबै मिलेर गरेर सजिलो छ, भनिसक्दैन यो यस्ता आएर।
0: यो घरको काम पनि गर्नुपर्छ होला, घरको काम भ्याइ वरि यतापट्टि चाहिँ कति कसरी समय मिलाउनुहुन्छ?
1: अब बिहान बेलुका अब त्यो हो नि, घरको काम खाना खाजा सबै मिलाउनु पर्यो, खेत हामी खेत पनि गरिरहेछ, खेत पनि अलिअलि गर्छ, अनि भ्याएको बेलामा यता मिलाएर आउँछ, हप्ताको 3 दिन 4 दिन आउँछ,
0: हजुर गर्दाखेरि, अनि 30 दिन पुगिसकेपछि तलब पाइन्छ,
1: महिनाको तलब चाहिँ अब कति दिन हुन्छ गन्छ, अनि त्यो अनुसारले दिन्छ,
0: 40-50 हजार आउँछ,
1: 40-50 आउँदैन।
0: यो दिदी जस्तै अब तपाईँले घरको काम पनि गर्नुहुन्छ है, खेतको बारीको काम पनि गर्नुहुन्छ, योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो यसमा लाग्नुभन्दा पहिला?
1: पहिला योभन्दा पहिला चाहिँ अब पहिला चाहिँ गाउँमा चाहिँ पहिला त्यही त हो नि, केटीहरूको पहिला पढाउने छैन होइन, हामी खेतको काम गर्ने, खेल्ने, बस्ने, पछि चाहिँ त्यो कार्पेटको काम आयो, गलिज बुन्छ, पहिला गलिज बुन्छ, पछि चाहिँ अनि त्यो बुनाइ गर्छ, टोपी बुन्छ, स्वेटरहरू बुन्छ, सबै गर्छ, अनि पछि त्यो छरेर यता क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोल्यो, सबै नेपालबाट क्याफे खोलेर त्यहाँ हाम्रो चिनेको दिदी एकजना छ, त्यसले यता बोलाएर यता आएको।
0: पहिला क्याफेमा लाग्नुभन्दा पहिलाको सजिलो कि आजभोलि सजिलो, के फरक पहिलेको र अहिले?
1: अब सजिलो त पहिलाको सजिलो छ नि होइन, पहिला सजिलो भएर के गर्ने, पैसा छैन, अहिले उता गयो भ्याइ नभ्याएछ, अहिले अलिअलि खर्च बुढाहरूसँग माग्नु पर्दैन, आफू खर्च आफू कमाउन सक्छ।
0: अहिले घरमा चाहिँ के भन्नुहुन्छ, पैसा कमाउनु हुँदाखेरि घरको मान्छेले चाहिँ के भन्नुहुन्छ?
1: मिलेर गर्ने हो जानु भन्छ,
0: राम्री सहयोग गर्नु,
1: हजुर सहयोग गर्छ, मिलेर गर्छ।
0: अझै पनि दिदी महिलाहरूलाई चाहिँ घरको काम मात्रै हेर्ने हो भन्ने अझै पनि सुनिन्छ क्या, अझै पनि छ, काठमाडौँमा पनि रहेछ, काठमाडौँहरूमा पनि होइन, महिलाहरू त घरमा बस्नुपर्छ, बाहिर जानु हुँदैन, घरको काम हेर्नुपर्छ भन्ने रहेछ होइन। तपाईँले त यता घरको पनि भ्याउनु भएको छ, भित्रको पनि भ्याउनु भएको छ, बाहिरको पनि भ्याउनु भएको छ, सबै हेर्नु भएको रहेछ होइन। पैसा कमाउने भइसकेपछि के फरक पर्दो रहेछ एउटा महिलालाई?
1: अब पहिला चाहिँ आफू चाहिँ जहाँको त्यही भयो होइन, आफूसँग पैसा छैन होइन, पहिला चाहिँ आफूसँग पैसा छैन जाग्या पनि बुढाहरूसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर, गाह्रो छैन, पहिला त गाह्रो छ।
0: के गर्नुहुन्छ कमाएको पैसा?
1: कमाएको पैसा के गर्ने, छोरा छोरीलाई स्कुलमा तिर्ने, आफू खाने, राम्रो लाउने, त्यही हो, धेरै छैन।
0: स्वतन्त्र भएर हिँड्न मिल्यो होइन, जान मन लागेको ठाउँ जान पाइयो, खान मन लागेको कुरा खान पाइयो, लाउन मन लागेको कुरा लाउन पाइयो, त्यो चाहिँ फाइदा भएको छ।
1: हजुर,
0: यो महिलाहरूले जति महिलाहरू हुनुहुन्छ के गर्न खोजेको मान्छेहरू हुनुहुन्छ जति पनि होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
1: म चाहिँ त्यस्तो भन्छु, पहिला आफू सिस्टम आफू चाहिँ राम्रो भएर काम गर्नुपर्छ, घरमा बसेर घरको काम मात्र भएर घरमा बस्नु हुँदैन, अब काम गर्ने इच्छा भयो घरकोहरूले सल्लाह गरेर मिलेर काम बाहिर गरेकै राम्रो। महिलाहरू अरू पनि हाम्रो म जस्तो महिलाहरू कति घरमा बस्छ नि होइन, त्यो घरमा बस्नुभन्दा घरको कुरा पनि गर्नुपर्छ, छर्नु मिल्दैन होइन, घरको पनि गर्नुपर्छ, घरको काम सिधेर अलिक बाहिर पनि गर्नुपर्छ जस्तो लाग्छ।
0: घरभित्र पनि मिलाउनु पर्यो, बाहिर पनि मिलाउँदाखेरि आफूलाई पनि फाइदा हुने भयो, बाहिरको कुराहरू पनि सिक्न पाउनु भयो होइन, देख्न पाउनु भयो, रमाउनु पाउनु भयो, जे गर्दाखेरि पनि रमाइलो हुने भयो।
1: पहिला चाहिँ घर बस्दा केही थाहा थिएन होइन, घर बस्यो, घरको कुरा गर्यो, घरको काम गर्यो, घर उता यता मात्र गयो, अब घरभन्दा बाहिर आएपछि जे ठाउँमा पनि गएर सबै थाहा भयो अहिले बाहिर गएर, पहिला चाहिँ त्यति उ छैन।
0: यसको तपाईँले तालिमहरू त केही लिनु भयो होइन, आफैले तालिम लिएको हो?
1: तालिम सब नेपालबाटै तालिम लिएको।
0: उहाँबाट तालिम लिनुभयो, कति समय तालिम लिनुभयो?
1: तालिम त एक हप्ता।
0: अनि के बनाउने तालिम लिनु?
1: यो मरी अब यो अब नेवारी भए पनि अब हाम्रो तरिक एउटै हुन्छ होइन, घरको तरिक एउटै हुन्छ, नेवारी भए पनि यहाँको छुट्टी हुन्छ, नसिक्नु त होइन सिकेको छ, यहाँको फेरि छुट्टी हुन्छ। अब यसको
0: अनि नियमरी बारा अनि यो अरू खाजा सेटहरू चाहिँ कति कतिमा बेच्नुहुन्छ?
1: कति बेच्नुहुन्छ भने अब उता क्याफे चाहिँ क्याफेमा चाहिँ 400, यता पनि स्टल गयो जाने बेलामा 400 हो, अनि यहाँ उति त्यति छैन भने अलिक कम गरेर 300 दिइरहेको छ, सस्तो छ।
0: अनि अहिले महिलाहरू पनि पुरुष छोरा मान्छे जतिकै विदेश जानेहरू उति बढ्या छ क्या, नेपालमा केही कामै छैन भने भनेको छ होइन, गएको छ, तपाईँहरू त तालिम सिक्नु भएको छ, सबै भ्याइरहनु भएको छ, साँच्चै नेपालमा कामै नभएको हो महिलाहरूलाई?
1: त्यो भयो नि सर, महिलाहरूलाई काम नभएको होइन होइन, कुनै कुनै महिलाहरू घरमा बसेर थाहा नभएको, कुनै कुनै आफ्नो मान्छे यस्तो छ उस्तो छ भन्ने मान्छे छैन होइन सर, त्यस्तो छ भन्ने मान्छे पनि छैन, कुनै इच्छा भएर पनि कहाँ जाउँ कस्तो गरौँ भने भनिरहेको छ, थाहा भएन, लाने मान्छे छैन, कुनै कुनै चाहिँ काम भए पनि नगरौँ घरमा बस्नु भन्ने पनि छ होला, त्यो पनि होला, हामीलाई थाहा भएन, उनीहरूलाई चाहिँ कामै छैन हो,
0: तर काम चाहिँ छ, नेपालमै छ, गर्न सकिन्छ, आफूले सिप सिक्यो भने फाइदा आफैलाई
1: हो, फाइदा आफूलाई हो, अनि नेपालमा बसेर यस्तो भयो नि जति परे पनि परेको अनुसारले पैसा आउँदैन, राम्रो मान्छे सबै बाहिर गएको त्यही हो त हो नि होइन, आमा बाउले कति पैसा दिएर खर्च गरेर अब पढाउँछ नि, डाक्टर इन्जिनियर पाइलट पढाउँछ, यहाँ गरे पनि पैसा आउँदैन अनि बाहिर जान्छ, बाहिर कमाउँछ, धेरै जस्तो यस्तै छ सर।
0: जे होस् राम्रो भनी जस्तो पैसा नभएर विदेश जाने हो, तर आजभोलि त यो पालिकाहरूले पनि वडाहरूले पनि तालिमहरू सिकाउने गरेका छ, दिदीलाई थाहा पनि छ होला होइन,
1: पहिलादेखि हामी धेरै तालिम जान्छु, धेरै गरेको छ पहिलादेखि, तालिम चाहिँ धेरै गरेको छ, गरेको काम चाहिँ केही छैन, पछि गरेको
0: यो चाहिँ काम लागिरहेछ,
1: पहिला चाहिँ दालमोर तालिम लिइसक्यो, साबुन तालिम लिइसक्यो, लियो त तालिम त धेरै लिएछ, काम गरेको छैन,
0: तालिम चाहिँ काम लागेन कि
1: लागेन, काम तालिम आउँछ, तालिम आउँछ, एक हप्ता आउँछ, एक महिना आउँछ, दुई हप्ता आउँछ, तालिम आउँछ, तालिम पछि चाहिँ बन्नु हुन्छ, काम छैन, अन्त तालिम लियो, अब तपाईँहरू तालिम लियो सक्यो सिद्धियो भन्छ होइन, काल तालिम लियो काम छ सबै सिद्धियो सक्यो भन्न आउँदैन मलाई, काम चाहिँ अब सिकिरहे नि अब काम गर्नु भने काम दिए छैन
0: काम चाहिँ
1: दिए छैन
0: सिकाउनु मात्रै भयो सिकायो मात्रै काम चाहिँ यो गर भनेर लाइदिएन
1: त्यो चाहिँ लाइदिएन
0: यसमा चाहिँ सिकेपछि आफूले काम पनि सिक्यो जान्यो जानिसकेपछि काम पनि पाइयो
1: यो सब नेपाल आएर हामी बाहिर पनि गयो नि इन्डियामा चाहिँ खानाको लागि होइन बुनाइको लागि गएको बुनाइको लागि त्यहाँ ऊ अहमदाबादमा एक महिनाको लागि गइसक्यो तालिम लिनु गएको
0: अनि बुनाइ पनि गर्नुहुन्छ त्यसो भए
1: पहिला
0: के बनाउनुहुन्छ
1: सितर टोपी मुजा पन्जा सबै बन्छ
0: सब जान्नुभयो अनि त्यसलाई पनि बेच्नुहुन्छ कि
1: त्यो चाहिँ अर्डर अनुसारले गर्ने ज्याला लिने ज्याला लिने
0: अहिले गरिरहनु भएको छ त्यो पनि
1: क्याफेमा आएर सबै छोडिदियो
0: अहिले चाहिँ यता मात्रै भइरहनु भएको छ खाली भएको बेलामा त्यो पनि गर्नुहुन्छ
1: अब पछि पछि सोचौँला अहिले चाहिँ नगर्ने उता पनि यता पनि गाह्रो छ नि
0: यही रमाइलो छ यसमै रमाइरहनु भएको छ खुसी चाहिँ कतिको मिलाएछ
1: अब खुसी त पैसा भन्दा खुसी मिलाएछ होइन किनभने साथीहरू जम्मा हुने अनि तपाईँको कुरा गर्ने तपाईँको आफ्नो के छ कुरा गर्ने यो कुरा गर्ने सबै साथीहरू भेला भने रमाइलो भइरहेछ
0: हुन्छ धेरै धेरै धन्यवाद दिदीलाई
1: नमस्कार धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो पाककलाको सिप सिकेर त्यसैलाई व्यवसायमा रूपान्तरण गरी आमदानी गरिरहनु भएकी ललितपुर खोकनाकी रत्नमाया महर्जन आजको देश परदेश तपाईलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो एप्लिकेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु नमस्कार
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
3: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
4: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप रामेछाप नगरपालिकाको अनुरोध
5: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
6: हेलो
7: बहिनी सन्चै छौ
6: हजुर सन्चै छु हजुरलाई कस्तो छ
7: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
6: आहा अनि हुलाकमा पो जानु
7: हो नि हुलाकमा जाऊ न
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
7: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
6: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
7: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
6: ए सहरमा मात्र होला नि
7: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
6: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
8: नेपाल सरकार विज्ञापन बोर्ड दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
11: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
11: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउँ
11: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
10: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
11: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
11: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 047-5214
12: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
13: बाप्रे
12: अब चाहिँ के हुने हो
14: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
14: तिमीलाई थाहा थिएन
12: थाहा थिएन
14: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
12: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
14: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
15: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
17: अहिले बिहानको 9 बज्यो
18: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको CFM 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै चीनको 4 दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच द्विपक्षीय वार्ता। रवि लामिछाने विरूद्धका 2 ठूला मुद्दा रूपन्देही अदालतबाट पनि फिर्ता। अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बिहोर्नु पर्ने क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश। रामेछाप नगरपालिकामा ज्येष्ठ नागरिक प्रति हुने दुर्व्यवहार विरूद्ध चेतना दिवस मनाइयो। अमेरिका इरान युद्ध विरामपछि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई। र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टको खेल बराबरी।
1: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ। जस अनुसार आज विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ। बैठकमा विभिन्न सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। गुरूप्रसाद बराल, रमेश कुमार मल्ल, विष्णुमाया विक, एन बहादुर मोहर, पुष्पराज कडेल र पद्मा कुमारी अडियाले सम्बन्धित मन्त्रालयहरूको खर्च रकमलाई घटाई एक रूपियाँ कायम गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ। त्यसै गरी मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको र परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकममा घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकको अन्त्यमा सभा मुख्य प्रतिनिधि सभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा द्विपक्षीयबीच सम्पर्क सञ्जाल, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकारीका क्षेत्र लगायत विषयमा छलफल भएको थियो। दुवै देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। हिजो नै परराष्ट्र मन्त्री खनाल र चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच पनि भेटवार्ता भएको थियो। विशेष गरी यी भेटमा नेपाल र चीन बीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलता प्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास, अन्वेषण तथा जनस्तरका सम्बन्ध समावेश छन्। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङको निमन्त्रणामा अस्ति बिहान बेजिङ पुग्नु भएको थियो। मन्त्री खनाल भोलि स्वदेश फर्कने कार्यक्रम छ। नेपाल आयल निगमले इन्धनको भाव यथावत राख्ने निर्णय गरेको छ। निगम संचालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो। विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव आइरहेको छ। गैराती निगमले निकालेको विज्ञप्ति अनुसार विभिन्न वर्गका क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजल मटितेलको भाव नै कायम रहेको छ। जस अन्तर्गत पहिलो वर्गका क्षेत्रहरू चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, बलुवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको मूल्य प्रति लिटर 214.50 रूपियाँ र डिजल मटितेलको मूल्य 222.50 रूपियाँ छ। त्यस्तै दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 216 रूपियाँ र डिजल मटितेल 224 रूपियाँमा तथा काठमाडौँ, पोखरा र दिपाल समेटिएको तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रति लिटर 217 र डिजल मटितेलको मूल्य प्रति लिटर 225 रूपियाँ नै यथावत छ। अमेरिका र इरानबीच हिजो युद्ध विराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धन सहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम कार्यान्वयनका लागि 37.70 अर्ब रूपियाँ बराबर बजेट विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले गए राज्य प्रदेश सभामा आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको छ। सरकारले ल्याएको यो बजेट चालु आर्थिक वर्ष 2082-83 तुलनामा झण्डै 4.20 अर्ब रूपियाँले धेरै हो। सत्ता साझा दलहरूबीच कुरा नमिल्दा हिजो दिनभर अन्यलमा परेको बजेट सहमति जुटेपछि मध्यराती मात्रै संसदमा पेश गरिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बिहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000 सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,66,000 अनुमान गरिएको छ। यस्तै संघीय रोयल्टी बापत 7,00,00,000 नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,63,33,00,00,000 चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने 9,62,00,00,000 सशर्त अनुदान 6,03,58,00,00,000 संघीय समपूरक अनुदान 38,38,00,000 र विशेष अनुदानबाट 52,76,00,00,000 प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिनुभएको छ। प्रस्तुत बजेटमा चालू र पूँजीगत तर्फ के कति बजेट विनियोजन गरिएको भन्ने बारे मन्त्री धामीले उल्लेख गर्नुभएको छैन। प्रतिपक्षी दलका सदस्यको बहिष्कारका बीच सरकारले बैठकमा बजेट सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेट 33,47,60,00,000 बराबर रहेको थियो। असार 1 बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार हिजो सबै 7 प्रदेशले बजेट पेश गरेका छन्। गत जेठ 3 गतेदेखि शुरू भएको अधिक मास मल मास हिजोदेखि समाप्त भएको छ। यसलाई पुरूषोत्तम महिना पनि भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रमा चन्द्र वर्ष र सौर वर्ष बीचको समय अन्तर मिलाउन करिब 32 महिना 16 दिनमा 1 अतिरिक्त महिना थपिन्छ जसलाई अधिक मास भनिन्छ। अधिक मासमा विवाह व्रतबन्ध तथा क्रिया प्रवेश तथा शुभ कार्य नगरे पनि जप तप दान पूजा आराधना धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। काठमाडौँ उपत्यकाको दक्षिण पश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौंले पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रूपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा अभियोग फिर्ता लिएको छ। न्यायाधीश रमेश कान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखे त्यसपछि थपिएका 2 अभियोगहरू फिर्ता लिने आदेश दिएको हो। यो आदेशसँगै लामिछाने लगायतका आरोपितहरूले पीड़ितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ। यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगी बाहेकका अभियोग फिर्ता लिएका थिए। अब यी 2 मुद्दा काठमाडौँमा मात्रै बाँकी छ। सहकारी ठगीको मुद्दा भने 5 अदालतमा विचाराधीन रहेको छ। सो मुद्दामा मुछिएका जीवी राई कुमार रम्तेल लगायत विरूद्ध चलेका सहकारी ठगी बाहेकका अरू अभियोग फिर्ता भएका छन्। काठमाडौँ उपत्यकाका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरमा रहेको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा औषधि उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिकाहरू चरम असुरक्षाको जोखिममा परेका पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले 1 हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्था बारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा पुनर्वसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गए राति हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभर पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खाना नपाएकाले बालबालिका विद्यालय जान नपाएको उनीहरूको गुनासो छ। सर्वोच्च अदालतले अव्यवस्थित सड़क पेटी ढल सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बिहोर्नु परेमा क्षतिपूर्ति दिलाउन आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयाल र निरुक्त ध्वज निरौलाको संयुक्त इजलासले 2081 मंगसिर 17 गते परेको गरेको फैसलाको हालै सार्वजनिक भएको पुनर्पाठमा सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बिहोर्नु परेमा क्षतिपूर्ति दिलाउन भनिएको छ। अधिवक्ता सुधिज्ञ पन्तले गृह मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा सार्वजनिक संरचना र त्यसको व्यवस्थापन हुने लापरवाहीका कारण नागरिकले नोक्सान बेहोर्नु परेकाले त्यसको क्षतिपूर्ति व्यवस्था हुनुपर्ने माग गरिएको थियो। यस्तै अदालतले निर्माण सामग्री प्लेटफर्म होर्याङ वा अन्य कुनै प्रकारका सामग्री राखी वा संरचना निर्माण गरी निजी व्यक्ति कम्पनी एवं गैर सरकारी संस्थाबाट सडकपेटी अतिक्रमण गरिएको स्थानमा सो अतिक्रमण हटाउन काठमाडौँ महानगरपालिकाले भनेको छ। अदालतले आफ्नो अधिकार क्षेत्र अन्तर्गत पर्ने सडकका सडकपेटी बिक्री नासी ढल खुला भएको स्थानमा सोको रेखदेख सम्भार गरी भविष्यमा ढलमा खसिएको कसैले ज्यान गुमाउने वा ज्यान धनको क्षति बेहोर्नुपर्ने अवस्थाको न्यूनीकरण एवं निवारण गर्नेतर्फ सम्बन्धित सबै संघीय इकाई एवं मातहतमा पर्ने निकायले आवश्यक निर्देशन दिए सबै काम कार्यवाही गर्नु भनेको छ। साथै सड़क पेटीमा रहेको अतिक्रमण हटाउने एवं सड़क पेटी व्यवस्थापनका सम्बन्धमा कार्यक्षेत्रको दुविधा सिर्जना भएमा सहकारिता सहअस्तित्व एवं पारस्परिक सहयोगका आधारमा आपसी समन्वय गर्नु समेत अदालतले भनेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
3: रामेछाप नगरपालिकाको अनुरोध,
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप

0: काका तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज, किसानको साथी।
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
6: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 048-540-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
4: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
3: लौ, के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने।

0: एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
1: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।

0: हाल्दो।
1: Let's go। 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
3: हजुरको रेडियो

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस नै यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी

0: मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
1: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9854040305, 0484043305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले के बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
9: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर यो 1 घण्टाको समय सहयात्रा गर्छौं भने तपाई यो समय उकाली उराली लेख बेसे गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा रमाइला मनसुनी लोकगीतहरू पनि राख्छौं। विशेष गरी असार लागिसकेको छ, यो असारको बेलामा हामी असारका गीतहरू राख्छौं, तपाईँलाई मनोरञ्जन दिनेछौ। आज मंगलबार तपाईँको फेसबुक कमेन्ट भाषण हुन्छ, साथसाथै तपाईँको टेलिफोन गरेर पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप तमाको सीएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, तपाईँले कमेन्ट पठाउन सक्नुहुन्छ। आज चाहिँ विशेष गरी तपाईँका लेख रचना सहितका कमेन्टहरू वाचन गर्ने बसाइरहेको छ, त्यही भएर तपाईँले आफ्नो लेख रचना कथा कविता गजलहरू तपाईँले लेख्नु भएको छ ती कविताहरूलाई गजलहरूलाई तपाईँले पठाउन सक्नुहुन्छ। हामी कार्यक्रमको समय अवधि भरि 1 घण्टासम्म वाचन गर्नेछौं भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। तपाईँले फोन गर्नको लागि चाहिँ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0840 40 0026 नम्बर खुल्ला रहेको छ। तपाईँ सहभागिता पनि जनाउनुहोस्। इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीले कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सन्दना खड्गीले र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं जिमल बाको रोपाई भन्ने रहेको छ, यो एकदमै मिठो असारको गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। सानो केसी अनि सविता ढुङ्गानाको आवाजमा रहेको गीत यो कार्यक्रमको शुरूआतमा, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।
1: खेल्नै पर्छ
2: होइन हो साइला, हर्केको छोरी पनि कति तरुनी भइसकेको छ है
1: हो र, मैले नदेखा त धेरै पो भएछ यार।
2: आज हिलो मजाले छ्याउनु पर्छ साइला, ल
1: ल ल ल
2: ल सुरु गरौँ त, सुरु गरौँ ल, अब सुरु गरौँ
3: ल। केटाहरूले बेसरी हिलो छ्याप्ने भनिन्छ नि, हामीले पनि छ्याप्नु पर्छ है यिनीहरूलाई, हामीले हार्नु हुँदैन नि आज।
4: हुन्छ हुन्छ, हामी पनि छ्याप्नु पर्छ है
3: यिनीहरूलाई पनि बेसरी हिलो छ्यापेर पठाउनु पर्छ।
4: तल अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने है।
3: हुन्छ हुन्छ, हामी पनि के कम छौँ र यिनीहरू केटाहरू भन्दा त
4: त्यही भने

ककडा बोली पर्सी ओली जुंगा लामा लामाले नंका दिन बुढ़ो भाको आईना।

बाजै छ बारी सम्म पारी पारी छरौला नि चम्सुर सालको पातले तिम्रो मेरो हातले छरौला नि चम्सुर म तिम्रो साथी।

0: ल्याउँछु म बाजा बन्न तिम्रै राजा न डुलाउन तिमले मन मङ्सिरको महिना आजै मार्छु महिना न डुलाउन तिमले मन बाले हुन्छ भने तिमी मेरो भने छाता ओढी आउने छन् सिन्दुरको धरको जन्ती लर्को लर्को छाता ओढी आउने छन्
1: भोकेटो मर्ने भन्छ बिहे गर्ने घरमा गाली

0: कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मिठा अनि रमाइलो रहेको थियो सारे गीत तपाईँले सुनिसक्नु भएको छ। यस्तै मिठा रमाइला लोकगीतहरू कार्यक्रममा राख्छौं, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। साथसाथै तपाईँका फेसबुक कमेन्टहरू पनि भाषण गर्ने बसाइरहेको छ, तपाईँका कमेन्टलाई पनि हामीले स्थान दिनेछौं। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ जस्तो लागेको थियो, ठिकै छ, साथी आउनुहुन्छ भने हामी फोन लिन्छौ, नभए तापनि तपाईँको कमेन्ट बाँच्नुहुन्छ। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ, सुमित यादव सुनवार किरातजी लेख्नुहुन्छ, गुड मर्निङ, नमस्ते हजुर, खाना खानुभयो त? म रामी साहब देउराली हालजी काठमाडौँबाट, सुमित यादव सुनवार किरात हो, कार्यक्रम सुन्दैछु है, धेरै मनपर्छ, अब बस्ने गीत हजुरको लागि, मेरो घर परिवारको लागि, र मलाई सुमित यादव सुनवार किरात भनेर चिन्ने सबैको लागि अब बच्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि लेख्नु भएको छ, शुभ बिहानी पोखरेली, नमस्कार, सन्ची हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु है, लोककोसेरी चाहिँ राम्रो लाग्छ भन्दै हुनुहुन्छ। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, साथै सम्पूर्ण साथीलाई सम्झेको छु, पोखराबाट अब बस्ने गीत सबैको लागि नेपाली लोकगीत संगीतको जय होस् भन्दै हुनुहुन्छ। जीवनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते, म अमिना सुनवार दोलखाबाट भन्नुभएको छ, साथीहरूलाई सम्झनु पर्दा प्यारी सुशीला विश्वकर्मा, दाई राज कलिङ मगर, विवश कुलुङ पृथक, त्यसै गरी तिलक विष्ट, माया निरुता योन्जनको लागि, संगीता लामा, अलिसा लिम्बु, त्यसै गरी कविता घतानी, हरफल रोशनी, घायल अभिरमान, सुनवार कुमार प्रोजा, किराती अञ्जना, धनु गजमेर, नवराज श्रेष्ठ लगायत सबैको लागि भन्दै हुनुहुन्छ। अमिनाजीलाई पनि विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको बसाई तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने फटाफट कमेन्ट पनि पठाउनुहोस् भन्दैछु, तपाईँका कमेन्टहरूलाई पनि भाषण गर्दै साथसाथै तपाईँको टेलिफोन पनि हामीले लिनेछौँ है, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ होला भन्ने लागिरहेको छ। त्यसै गरी धनु गजमेरजी पनि लेख्नुहुन्छ, दिदी नमस्कार, आरामै हुनुहुन्छ, खाना लिनुभयो भन्नुभएको छ, म सँगसँगै आरामै पनि छु, साथसाथै मेरो खाना पनि भइसकेको छ, यहाँको पनि भयो होला भन्ने आशा गरे। म कार्यक्रम मजाले सुन्दैछु यता उखल ढुङ्गा बाट भन्दै हुनुहुन्छ। त्यसै गरी अब बच्ने गीत मार्फत सम्झनु पर्दा उहाँले प्राविधिक मित्रको लागि पनि समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी मम्मी बाबा, त्यसै गरी बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, रमिला तामाङ, कृष्ण सुनवार, राज कलिम मगर, राजु भुजेल, त्यसै गरी रामकुमार लिम्बुको लागि, अविनाश मगर, त्यस्तै उहाँ लेख्नुहुन्छ, मौसम अछामीको लागि ईश्वर बस्नेत, निशा लामा, शुक्रबाज बसाइले, सञ्जय बस्नेत, त्यसै गरी शिला अधिकारी, केशव सेन्चुरी, हिमाली छेत्री, सुना कन्दवा, अनु मगर, विधेयक सामे, त्यसै गरी सम्पाली शेर्पा, रमेश गजमेरको लागि, योनिसा मोक्तान तामाङको लागि, जेनिसा श्रेष्ठ, कविता घतानी, निशा श्रेष्ठ, अभिषेक कुमार धनुके, त्यसै गरी अमिनाको लागि, आर्यन आले, दुर्गा मगर, छेत्री कल्पुको लागि, शंकर मंगोलियनको लागि, रोज लामा, रमेश घताने, रिया योगी, दिपा बस्ने त सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ। धनुजीलाई पनि विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो, नमस्ते, गुड मर्निङ, हजुर, यो आवाज कता सिन्धुलीदेखि हो? हुनुहुन्छ हाम्रो साथी हुनुहुन्छ, मैले नाम बिर्सेँ, हाम्रो शर्मिलाजी, निर्मलाजी, कस्तो बिर्सेछु है निर्मलाजी, त्यही भएर रेगुलर आउनुपर्छ, दिनकै आउनु भयो भने हामीले नि बिर्सिँदैनौ नि त, एक हप्तामै बिर्सिने म पनि उस्तै गर्छु फेरि, त्यही भएन, हेर्नुहोस् न, अब धेरै साथीहरूसँग बोलिन्छ, आवाज उस्तै उस्तै लाग्छ, कुन साथी कुन चाहिँ नै गाह्रो पो पर्छ त,
1: धेरै साथीहरू आउँछ, अब कुनै एउटै आवाज हुन्छ अनि अब कुनै फरक हुन्छ, त्यस्तै हो।
0: अनि खानपिन भयो अथवा बाँकी नै छ, के छ सिन्धुलीतिरको अवस्था पनि सुनाउनुहोस् न।
1: खाना बाँकी नै छ सिन्धुलीतिर भन्नु पर्दाखेरि, घाम पनि छैन, पानी पनि छैन, धुम्म छ, शीतल छ, एकदम राम्रो रमाइलो छ भनौँ।
0: राम्रो रमाइलो मानेर बस्दै हुनुहुन्छ। अब हिजो यता अलिक पानी पर्यो, यता पनि एकदमै शीतल छ मौसम, यता पनि त्यस्तै त्यस्तै छ। अब बर्खायाम सुरु भइसकेको छ, बर्खायाममा पके पनि पानी पर्ने, घाम नलाग्ने, बादल बढी लाग्ने, यो मौसम हुनु स्वाभाविक पनि हो, होइन निर्मलाजी? ल अब फटाफट धान रोपाई गर्ने समय सुरु भइसकेको छ। अब खेतबारीमा खेततिर मकै पाकिसकेका छन्, धानको ब्याडहरूले चाहिँ अब अर्को ठाउँमा सार्नुपर्छ है, हामीलाई पनि भनिरहेका छन्। मकै पाक्ने क्रम जारी छ होइन, त्यो हुँदाखेरि अब पानी कति परेको छ, खोलामा कति पानी छ, समयमै रोपाई हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि छ कति किसानहरूलाई चाहिँ। अब कति ठाउँमा आकाशे पानीको भर पर्नु पनि परेको छ कि कसो?
1: हजुर पनि हो, हाम्रो चाहिँ खासै अब भएको छैन अहिले चाहिँ, अब भर्खरै बिहा राखेको, अब हुन्छ, अब यस्तो अन्तिम अन्तिम हुन्छ होला सायद।
0: ल अब अन्तिम अन्तिम भन्नुभएको छ, ठिकै छ। अब सकेसम्म असारभित्र धान रोप्न पाइयो भने त्यो नै सबैभन्दा ठुलो कुरा हो यो समयमा चाहिँ। ल कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, एउटा मिठो गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरेर त धेरै दिन पछि फोन लाग्छ, दिदीहरूको लागि नै भनेर चाहन्छु, टेन्सन हुने दिदीको लागि भनेर चाहन्छु, हजुरको अल फ्यामिलीको लागि भनेर चाहन्छु, मेरो घर परिवार सम्पूर्णको लागि भनेर चाहन्छु, मेरो छोरी प्रतिष्ठा पाउनुको लागि, अनि मेरो रामेछाप प्रणगर माइती परिवार सम्पूर्णको लागि, र काठमाडौँ हुने दाई भाउजू अनि बहिनी अर्पिता गिरी, सरिता गिरी अनि दिदीहरूलाई पनि सम्झिरहेको छु भनेर चाहन्छु, मेरो प्यारो दाइहरूलाई पनि सम्झिरहेको छु, दाई कल गर्न नपाइने भनेर चाहन्छु, अनि साथी देवनाजीलाई, रिता सिंहलाई, अस्मिता बस्नलाई, नारू दाको लागि, उर्मिला बस्नलाई, सीता श्रेष्ठको लागि, रन्ना तामाको लागि पनि गर्दा चाहन्छु, अनि साथीहरू धेरै नाम गर्नु मलाई निर्मला पौडेल भनेर सुन्नुहुने सम्पूर्णको लागि भन्नुलाई बिदा हुनुहोस्।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निर्मला पौडेलजी।

0: निर्मला जिल्ला विशेष धन्यवाद व्यक्त गर्दै पालो तपाईँको रहेको छ। तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको व्यवसाय तपाईँ सुनिरहेर सहयात्रा गरिरहेका छौं। साथसाथै कार्यक्रममा रमाइला मिसा गीत संगीत राख्ने तपाईँलाई मनोरञ्जन दिदी साथसाथै तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्दैछु। ती ब्लगको साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, हजुर, कार मात्र आइपुग्यो, कुन कार होला?
1: अब खोइ
0: यो त हाम्रो एकदमै परिचित चिनेकै कार हो कि जस्तो लाग्यो।
1: नचिन्नुरै हुँदैन नि अनि मलाई यति चाँडै बिर्सिनु भयो र
0: यति चाँडो होइन, तपाईँ नआउनु भएको कति भयो भन्नुहोस् त अनु चाहिँ?
1: धेरै त भएको छैन होला, समथिङ
0: 2 महिना बित्यो होला।
1: आमा, त्यहाँ सम्बन्धी नहोला कि, अस्ति बिचमा अस्ति आएको थिएँ।
0: तर मसँग बोल्नु भएन नि त, अरूसँग बोल्नु भयो अलग कुरा छ, तर मसँग नबोलेको त भयो होला नि त। अरूसँग बोलेको कुरालाई म खासै त्यो विषयलाई म कुनै प्राथमिकता दिन्न, मसँग कति बोल्नुभयो, कति समय आउनुभयो अथवा आउनु भएन भन्ने कुरालाई मात्र मैले पहिलो प्राथमिकता दिन्छु।
1: त्यही भएर हामीलाई चटक्कै माया मारिदिएर जानुभयो कि तपाईँ, त्यही भएर तपाईँ कता ब्याग भिरेर हिँड्नु भएको थियो अस्ति थिएन।
0: कहाँ देख्नु भयो हाम्रो अनुजीले?
1: देखेको नि, म त देख्छु नि तपाईँलाई बेला बेलामा।
0: सपनामा देख्नु भयो भने क्या रे?
1: सपनामा होइन, विपनामै कहिले काहीँ देख्छु कि म। त्यही भएर अनि आज चाहिँ हिँड्नु भएछ नि, हाम्रो दिदी पनि ब्याग भिरेर रेडियो लगेर भनेर अनि फोन हानेको त अब अर्कै दिदीले उठाइदिनु भयो, बोल्न पाएँ, खुसी लागेको कि। अनि आज पनि प्रोग्राम आयो कि आएन भनेर कल गरेको त।
0: ठिकै छ, अब यस्तो क्या अनुजी, अब हामी सधैँभरि ब्याग नबोकी हिँड्ने मान्छे कहिले काहीँ चाहिँ ब्याग बोक्नु पनि पर्ने रहेछ कि। कहिले काहीँ चाहिँ अब हाम्रो सबैभन्दा इम्पोर्टेन्ट चिज त के छुट्छ भने हाम्रो मोबाइल छुट्छ होइन, अरू त खासै हामीलाई वास्ता पनि हुँदैन, मतलब पनि लाग्दैन। विशेष गरी अहिले हामीले बाहिर हिँड्दा कुनै कामले निस्किँदाखेरि यदि हाम्रो फोन छुट्यो भने चाहिँ के चाहिँ छुट्यो होला, के भयो होला भने जस्तो लाग्छ। ल भन्नुहोस् त,
1: म त फोन छुट्यो भने त के पो गर्थ्यो होला हौ।
0: हो, त्यही भएर मोबाइल चाहिँ झोलामा ब्यागमा बोक्नुपर्छ, त्यही भएर म झोल ब्याग बोकेर हिँडेको, यहाँले देख्नु भएछ मेरो फोन छुट्छ भनेर।
1: त्यही त, तपाईँ त्यति फोनको चाहिँ त्यति सुरक्षित गर्नुहुन्छ क्या है?
0: गर्नु पर्यो भने त, अनि अब फोन जस्तो कुरा आफू कहाँ पुगेको छु, के गर्दैछु, आफ्नो परिवारलाई होइन साथसाथै आफ्नो साथीहरूलाई त म यहाँ छु है, म यति दिनमा चाहिँ आइपुग्छु है भन्ने त जानकारी त फेरि दिनु पर्यो नि त।
1: त्यही भएर त गर्नु त पर्यो कि, त्यही भएर अनि ब्याग बिरेर चिटिक्क परेर हिँड्नुहुन्छ कि तपाईँ बेला।
0: पक्कै पनि, पक्कै पनि, अब चिटिक्क भन्ने कुरा पनि आयो, मलाई शब्द शब्दले एकदमै भन्न मन लाग्छ। फेरि चिटिक्क हुनु एउटा नारीको पहिरन पनि हो र स्वभाव पनि हो, तर कहिले काहीँ हामी चिटिक्क बिना पनि हिँड्छौँ। फेरि
1: चिटिक्क हुनलाई पनि हुन्छ नि एउटा सीमा, धेरै भनेर हुनुहुन्छ कि तपाईँ।
0: लु भयो, अब त्यहाँभन्दा माथि चाहिँ म गइनँ ल। फेरि ल, खानपिन भयो हाम्रो अनुजीको?
1: मेरो खाना त भर्खरै खाएर अनि यसो प्रोग्रामतिर कल ट्राई गरेको, सुन्न त पाएको छैन। अनि यस्तै हो, तपाईँले खानुभयो होला है, तपाईँले झन् 9 बजेतिरै खानुभयो कि जस्तो पो लाग्छ हो मलाई।
0: 9 बजेको कुरा गर्नुहुन्छ, म सबैभन्दा छिटो बिहानै खान्छु।
1: आम्मा, जानु बानै छिटो छिटो खानु हुँदैन क्या, ब्रेकफास्ट चाहिँ गर्छ तर खाना चाहिँ छिटो छिटो खानु हुँदैन रे भन्छु नि, तर भोक लागिसकेपछि खानु त पर्यो।
0: हाम्रो लागि खाना खाजा भन्ने कुरा सबै एउटै हुन्छ, हामीले खाजा भन्ने कुरा सायद दिउँसोको समयमा मात्र खाइन्छ होला, बिहान खाजाको रूपमा 1 गिलास पानी त्यसपछि खाना, एकैचोटि दिउँसो खाजा।
1: आम्मा, सक्नुहुन्छ र भने?
0: किन नसक्नु, समय र परिस्थितिले गराएपछि गरेपछि र आफूले आफूलाई भित्र पनि सधैँभरि जस्तो कि बिहान खाजा फेरि खाना, दिउँसो फेरि खाजा, बेलुका फेरि खाना, त्यसपछि फेरि अर्थो खाने कुरा, त्यो धेरै खाइरहनु भन्दा बरु मैले जस्तै क्या बिहान 1 गिलास पानी खाने, खाना खाने, दिउँसो खाजा, फेरि बेलुका मन लागे खाना खा, यदि खाना मन लागेन भने खाना पनि नखाने।
1: आमै त्यही भएर तपाईँ त्यति धेरै हुनु भएको होला है जम्मा दुई टाइम अब तिन टाइम त कहिले काहीँ समथिङ कहिले काहीँ कहिले काहीँ मात्रै खानु हुँदो रहेछ है तर मलाई चाहिँ फेरि खाजा नभए हुँदैन अब दिनमा चाहिँ दिउँसो चाहिँ खासै म पनि खाजा चाहिँ खाँदिन अनि त्यही हो खाना बिहान बेलुका अब भनौँ न छ बजी सात बजीतिर त खाजा त नखाइ त हुँदैन त मलाई त
0: ल परे परे खानुपर्छ हामीले खानाकै लागि दुःख सङ्घर्ष गर्दैछौँ र यो जीवन पनि त्यसैको लागि चल्दैछ है अनुजी रमाइलो मिठो कुराकानी भयो दिदी बहिनीको धेरै पछि कुराकानी भएको थियो र हाम्रो पारिवारिक खानपिनको सबै कुरालाई समेट्यौँ हामीले आज खुसी लाग्यो अब कार्यक्रम चाहिँ यहाँले सुनेको छैन भन्नुभयो तर विशेष गरी कार्यक्रममा आउँदा चाहिँ हाम्रो अनुजीले मैले कार्यक्रम सुनेको छैन भन्नुहुन्छ त्यो बेला चाहिँ मलाई एकदम धेरै दुःख लाग्छ
1: प्रोग्राम नै सुन्न पाएको छैन कि म खासै प्रोग्रामै सुनिँदैन यत्तिकै हप्ताको भरमा फोन हान्ने मात्रै हो कहिले काहीँ लाग्छ पनि कहिले काहीँ लाग्दैन पनि अब यस्तै हो अनलाइनबाट सुन्नलाई अब नेटै खासै चलाउँदैन हाम्रोतिर अनि रेडियो मार्फत फ्रिक्वेन्सीबाट नै सुनिँदैन त्यही भएर अब फ्रिक्वेन्सीबाट सुन्यो भने मजाले सुन्न पाइने हो नत्र भने अब अनलाइन मार्फतबाट अब कहिले के हुँदैन कहिले के हुँदैन डाटा पनि दुई दिन भयो आज भोलि डाटा पनि राम्रो चलिरहेको होइन त्यही भएर
0: ल डाटा चल्न अब नेटवर्कले साथ दिन बर्खायाम सुरु भएको छ त्यही भएर कतिपय ठाउँमा पानी पर्दैछ अब कहीँ बाढी पहिरो पनि गएका होला हरेक गतिविधिले गर्दाखेरि पनि नेटवर्कहरूले साथ दिँदैन तर यो समय पाबन्दी यो दुःख सुख गरेर हामीलाई सम्झि दिनुहुन्छ आइदिनुहुन्छ खुसी लाग्यो है त अनुजी ल कार्यक्रममा एउटा मिठो अनि रमाइलो असारी गीत बज्छ यहाँले आफ्नो साथीहरूलाई सम्झनुहोस्
1: हस् हुन्छ स्पेसल त लङ टाइम पछाडि हजुरसँग बोल्न पाएँ विशेष गरी हजुरको लागि अनि हाम्रो टेक्निसियन मित्र लगायत हजुरको रेडियल इन्टा टिम अनि विशेष त मेरो घर फ्यामिली मेम्बर सबैको लागि अनि विशेष गरी ओखलढुङ्गा खेती फलाटेतिर रहेर सुन्दै हुनुहुन्छ होला मेरो एकदमै प्यारी साथी धनुगजमेर हुनुहुन्छ अनि हाम्रो रोडा हुनुहुन्छ साथी हिमाली छेत्री मनिषा छेत्रीलाई पनि धेरै सम्झना अनि हाम्रो यता इन्डियातिर हुनुहुन्छ एकदमै मेरो विशेष प्यारी साथी हुनुहुन्छ भावना मगरलाई धेरै सम्झन ल प्यारी भन्न चाहन्छु लाखा चैलुङको साथी जेन्सा श्रेष्ठलाई पनि धेरै सम्झिरहेको छु ल भन्न चाहे अनि बाजु फर्कतिर हुनुहुन्छ साथी निशा श्रेष्ठलाई पनि धेरै सम्झना गर्न चाहे अनि बहिनी हुनुहुन्छ एन्जेलिकालाई पनि धेरै सम्झना ल भन्न चाहन्छु अनि निर्मला मगर बहिनीलाई धेरै सम्झना एकचोटि मिल्छ भने कन्ट्याक्टमा पनि आइदिनु होला ल भन्न चाहन्छु र यतिखेर जति पनि साथीहरू प्रोग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सबै सबैको लागि विशेष त मेरो एकदमै प्यारो दाई हुनुहुन्छ एलन मगरलाई आज जन्मदिनको धेरै धेरै शुभकामना दादा भन्दै जति पनि साथीहरूले यतिखेर प्रोग्राम सुन्दै र हेर्दै हुनुहुन्छ उहाँहरू सबै सबैलाई भन्दै जान्छु ल नमस्कार
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनुलङ्गली मगर चाहिँ बिगोदेखि हुनुहुन्थ्यो उहाँसँग रमाइलो मिठो कुराकानीको साथमा उहाँले आफ्नो साथीसँगलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जान्छौं विश्रामपछि फेरि आउँछौं तपाईँ भन्ने रेडियो सुन्दै गर्नुहोला
2: सँगै जानुपर्छ है
3: अन्त रमाइलो हुँदैन नि त जुम जुम।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के हो के हो
3: केही पनि होइन जानेर हिँड्न किनेको

0: जुर्को रेडियो 102.1 मेगाहर्ट्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज, तीनकुने, काठमाडौँ.
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला.
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि. त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि. त्यही गएर ल्याए त भइगयो नि.
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788.
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि.
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ. के हुनु नि बाबु, ताई विदेश जाने रे? खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन. हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके.
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त. मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न. मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्. फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि. खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि.
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ. पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको. मन्थली बीज बजारमै लोड गरे पनि भयो.
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु. खै खै नम्बर दिए त.
6: एकैछिन है त, म हेरिहाले. ल टिप्नुहोस् त, 9540404239.
8: कति रे? 9540 अनि
6: 9540404239. फोन नम्बर चाहिँ 0485404239.
8: 0485404239.
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है. अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है.
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु. हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है.
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब.
10: विराज किसानको साथी.

0: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082।
0: प्रशंसा कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा।

0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रम लोककौशलीमा राखेको मिठो गीत गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको वर्षाई तपाईँका फेसबुक कमेन्ट वाचन गर्नुको साथसाथै तपाईँको फोन लाग्छ भने तपाईँले सहभागिता पनि जनाउन सक्नुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार धनुजी, के छ खबर?
1: हजुर, मेरो एकदमै ठिकै छ। हजुरको के छ? हामी सन्चै हुनुहुन्छ नि?
0: मेरो खबर एकदम ठिक छ, म सन्चै आरामै छु है त अहिलेसम्म।
1: हजुर, मौसम कस्तो छ? राम्रो छ?
0: मौसम एकदमै आज शीतल छ, राति पानी परेको छ। अब यति बेला कहिले घाम कहिले बादल लाग्दैछ, असार लागेको छ, त्यस्तै छ भन्नुपर्छ है।
1: बर्खाको दिन मध्येमा चाहिँ असार नै राम्रो हुन्छ महिना, कहिले घाम कहिले पानी, यसो ज्याल हुन्छ, शीतल पनि हुन्छ, धेरै पानी पनि पर्दैन, धेरै काम पनि लाग्दैन कि
0: पके भने। तर सधैँभरि पानी मात्रै परिरह्यो भने पनि फेरि गाह्रो छ कि?
1: हजुर, हो त, गाह्रो छ।
0: फेरि विशेष गरी अब धान रोप्ने समयमा चाहिँ धान रोपिरहँदा धेरै घाम मात्र लाग्यो भने चाहिँ गर्मी हुन्छ कि, अनि त्यो धान रोप्न नि गाह्रो हुन्छ। हिजो आज फेरि मकै भित्राउने समयमै घाम लाग्यो भए हुन्थ्यो भन्ने हुन्छ नि त।
1: हजुर, हो नि।

0: त्यतातिर चाहिँ धान कतिको रोपिन्छ धनु चाहिँ?
1: यता हाम्रोमा त धान रोपिँदैन दिदी, कोदो मात्रै हो।
0: रोप्नुहुन्न धान?
1: हजुर, आलु मकै जौ गहुँ कोदो फापर अनि आलु मकै त्यस्तै त्यस्तै भन्नुपर्छ। धान चाहिँ हेरेन यतातिर, कसै कसैको हुन्छ अलिक तल तल हाम्रो हाम्रो साइड भन्दा हाम्रो चाहिँ लेफ्ट साइड भन्दा पनि लेफ्ट पनि होइन पुरै बेसी पनि होइन ठिक्क मेडम साइड साइडको छ। अनि अलिक तल तल चाहिँ धान रोप्नुहुन्छ, हाम्रोतिर चाहिँ रोप्दैन, धान चाहिँ रोप्ने छैन। कोदो चाहिँ रोप्ने बेला पनि भइसक्यो, अब सुरु कसै कसैले त सुरु पनि गरिसक्नु भयो भनौँ न।
0: पके पनि अब थाउन सरको बारी नारी लगाउनुहुन्छ, ठिकै छ। अनि खानपिन भयो कि बाँकी छ?
1: खानपिन एकदमै भइसक्यो भन्नुपर्छ, नहुने कुरै भएन होइन?
0: मेरो त नहुने कुरै भएन। हेर्नुहोस् त अनुजी, म त नखाइकन आउँदा पनि आउँदिन होइन। अब कुनै समय त्यस्तै परेछ भने चाहिँ खाइलो, नत्र त सधैँभरि बिहानै खाइन्छ कि।
1: हजुर दिदी,
0: हजुर।
1: अब केही गरी खाना त्यो बेला खाना भएन भने रेडीमा आउनै हुँदैन है।
0: जस्तो कि खाना पाकेन भने आउनुहुन्न भन्नुभयो?
1: हजुर, खाना पक्कै पनि अब बिहानै खाना भएन भने आउनु नै हुँदैन।
0: होइन, म त्यस्तो गर्दिन। जस्तो कि बाहिर एक दिन घरमा खाना नखाएर हामीले बाहिर अर्थको पनि त खान सकिन्छ नि त, त्यही भएर त्यो खाना नखाएको दिन चाहिँ कार्यालय जानु हुँदैन भन्ने मेरो मान्यता छैन। म खाए पनि नखाए पनि बरु म 10 दिन भोको पनि हिँड्न सक्छु। जस्तो कि अब आफू व्यक्तिगतको लागि र आफ्नो परिवारको लागि पनि समय अनुसार आफूले भ्याउँदाखेरि छिटै पकाऊ भन्ने, अनि आफू पनि अलि हिँड्ने हुँदाखेरि त्यो हो नि त।
1: एकदम हो, कतै जानु परेको छ भने अब 9 बजी खाना हिँड्छ। पहिला पहिला हामी स्कुल जाँदाखेरि पनि त्यस्तै हो, हामी काम गर्नुपर्छ भने 9 बजी भन्दा अगाडि नै 8 बजी काम गरिसक्ने, 9 बजीभित्र खाना खाइसकेर स्कुल दौडिन्थ्यो होइन।
0: तर मैले स्कुलको समय बिताउँदाखेरि पनि अब स्कुल जाने बेलामा यदि खाना पाकेको छैन भने अब 10 बजेदेखि 4-5 बजे कहिले 6 बजे आइन्थ्यो गएर, त्यो खाना नभयो भने म त्यसै पनि जान्थेँ क्या। जस्तो कि अहिले पनि अब खानाले खानै पर्छ भन्ने छैन, म खाना नखाएर पनि धेरै समयसम्म बस्न काम गर्न सक्छु होइन। तर काम गर्ने सिलसिलामा कहिले काहीँ यसरी त्यो खाना शरीरमा नहुँदा अलिक कमजोरी भएको फिल हुन्छ, त्यति मात्र फरक छ। नत्र खाना खाएर मात्रै काम गर्नुपर्छ र कार्यालय खाना खाएर मात्रै जानुपर्छ भन्ने त्यो मान्यता चाहिँ ममा छैन फेरि।
1: पक्कै पनि त्यो त हो हुन त, तर सबैभन्दा खाना जस्तो ठुलो केही छैन, खानामा चाहिँ एकदमै ख्याल गर्नु होला पहिला नखाए तापनि होइन। अहिले चाहिँ हामी पनि त्यस्तै हो, पहिला क्रममा त अब स्कुल जाने बेलामा खाना पाकेन रहेछ भने अब दाउरा घाँसबाट आउँदाखेरि खाना मम्मीले खाना ढिलो गर्नुभएछ भने त्यत्तिकै दौडिने हो नि। त्यति बेलाको त अब जस्तै अब खानै नखाए पनि एकदमै शरीरलाई होइन, शरीर एकदमै बलियो छ जस्तो लाग्थ्यो, तर आजभोलि त खाना खाएन भने त एक दिन खाना खाएन भने त हुने रहेनछ,
0: कमजोर कमजोर महसुस गर्नुहुन्छ। तर त्यो भए तापनि ठिकै छ, हुन त सबैले आफ्नो विचार आफ्नो गर्नुहुन्छ होइन, सबैले सबैलाई एउटै हुन्छ भन्ने पनि छैन। ठिकै छ, रमाइलो मिठो कुराकानी हुँदैछ धनुजी, त्यही त एकदमै भेटेर रमाइलो कुराकानी गर्न मन छ। कार्यक्रमको लगभग अन्त्यतिर नै आउन लागेको छु म, कमेन्ट धेरै वाचन गर्नुपर्नेछ, फेरि गफी मात्र भयो हाम्रो चाहिँ कमेन्ट वाचन भएन भनेर साथीहरूले गुनासो गर्नुहुन्छ। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न अहिले चाहिँ है त।
1: ओके हुन्छ, मैले कमेन्ट मार्फत सम्झेको छु, कमेन्टमा नभएकोहरूलाई सम्झिन्छु। विशेष हजुरलाई भन्न चाहन्छु र दिदी प्राविधिकमा सपोर्ट गरिरहनु हुने दिदीलाई अनि हजुरको एफएम अल फ्यामिलीहरू सबै स्टाफहरूको लागि भन्न चाहन्छु। अनि घरमा मेरो मम्मी बाबाको लागि दाई नरा घिसिङ, दाई शङ्करलाल तामाङ, अभिष लिम्बू दाई अनि दाई गोविन्द तामाङलाई पनि धेरै सम्झना भन्न चाहन्छु। दाई देवमाझी ध्रुव पाण्डेको प्यारी साथी अनुलुङ्गेली मगरको लागि साथीहरूलाई धेरै कमेन्टमै सम्झेको छु सबैजनालाई, र मलाई धन्यवाद भनेर चिन्नु नै नचिन्ने सबैलाई भन्दै जान्छु ल। नमस्ते।
0: हस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी. उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. हामी कार्यक्रमको अन्त्यन्त्यतिर पनि आउन लागिसकेका छौं. अब धेरै समय बाँकी छैन, 10:49 गइसकेको छ. यति बेला म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ नि लाग्छु. राज घले मगरजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते, जोरले सुन्दैछु है, यता उदयपुर घर भइहाल्छ भारतबाट भन्नुभएको छ. अब भजनी गीत मार्फत सम्झनु पर्दा विवश कुलुङ पृथक प्यारी बुनो अविनाश सुनवार, त्यसै गरी राजन बिहाइने राईको लागि प्याकुली गीता लिम्बु, त्यसै गरी आदुणे दाई रत्न बहादुर थापा, शर्मिला सानो बान्तवा, दुर्गा कछुवाल, नाना भूमिका राई, आशिष नयन बस्नेत, वसन्त श्रेष्ठ, रमिला राई, जिगराम सुनवार, गगन तेह्रथुमे, इतराम चौधरी, आकाश भाई, मिलन चामलिङको लागि, लक्ष्मण मगर, दिलु सानो, एम भोग, राज सरोज सुसारा, शुक्रराज रसायली निर्दोष, रामलाल सुमन, रञ्जित राई, योगेनी बिहाङ लिम्बु, तीर्थ राई लगायत सबैको लागि भन्दै हुनुहुन्छ. यति बेला सम्पर्कमा आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो
1: हेलो हजुर, नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीबाट हिरादेवी मगर.
0: हिरादेवी मगर भन्नुभयो?
1: हजुर.
0: के छ हिरादेवीको खबर सुनाउनुहोस् न. टल चल्किनु भएको होला?
1: समारोह भन्नुपर्दा सबै ठिकै छ. अनि हजुरहरूको?
0: हाम्रो पनि एकदम ठिक छ भन्नुभएको छ है त. अनि हिराजीसँग म पहिलोचोटि कुरा गर्दैछु कि क्या?
1: होइन, पहिला पनि भएको थियो. अनि म लङ क्याम्प पछि अहिले भर्खर हजुरसँग कुरा हुँदैछ.
0: यति लामो समयसम्म कहाँ आउनु भयो त त्यसो भए भन्नुहोस् न.
1: होइन, कार्य व्यस्तको कारण त्यस्तै हो.
0: कार्य व्यस्तले गर्दाखेरि यहाँले हामीलाई सम्झनु भएन.
1: हजुर हजुर, अब हजुरलाई अब सुनिरहनु पनि नपाउने, अनि त्यही भएर आज चाहिँ प्रोग्राम सुनेर अनि हजुरलाई कल गरेको छु भन्नुपर्छ. सम्झिराखेको छ हजुरहरूलाई.
0: ल, हामीले पनि अब सम्झिन त पर्थ्यो. मैले नामै पहिलोचोटि सुने जस्तो लाग्यो, पहिला बोल्दैको थिएँ भन्नुहुन्थ्यो. खुसी लाग्यो. सिन्धुलीको छ्याक्कै कुन ठाउँदेखि भन्नुभयो?
1: हजुर,
0: सिन्धुलीको कुन ठाउँदेखि भन्नुहुन्छ?
1: सिन्धुलीको कुन ठाउँदेखि भन्नुभयो?
0: हजुर,
1: ग्याङ्लेख 2.
0: ग्याङ्लेखदेखि भन्नुहुन्छ?
1: हजुर हजुर.
0: ल, ग्याङ्लेख बस्नु एकदमै रमाइलो छ है?
1: हजुर.
0: कतिको रमाइलो लाग्छ? म त्यहाँ धेरै पटक आइसकेको छु, तर एकदमै रमाइलो बस्ती लाग्छ ग्याङ्लेख गाउँपालिका भन्ने बित्तिकै. दाम सान एकदम बेग्लै छ कि?
1: हजुर, खै अब त्यस्तै अब भनौँ न, कुनै ठाउँ ठिकै छ, कुनै ठाउँ अब बिजी पनि छ, र यस्तै हो.
0: सबै ठाउँमा अब राम्रै मात्र पनि हुँदैन होइन, कहीँ विकृति, कहीँ राम्रो, कहीँ सफलता, कहीँ असफलता, त्यो मिश्रित छ. अब मिश्रित समाज, मिश्रित बस्ती, त्यो मिश्रित ठाउँलाई पनि हामीले स्वीकार्नुपर्छ. ल, अब फेरि पनि अब ज्ञान लेखतिर आएको छ भने हाम्रो हिराजीसँग चाहिँ यसो सम्पर्क हुने भयो है त.
1: हजुर हजुर, हुन्छ.
0: ल, खानपिन खाइसक्नु भयो?
1: खानपिन मेरो चाहिँ अब खानपिन भएको छैन, अनि हजुरको चाहिँ भयो. त्यहाँ अब खाजा खानु चाहिँ हजुर यतै आउनु होला, म फोन आएर राख्छु.
0: खाजा कति टाइममा खानुहुन्छ हाम्रो हिराजीले?
1: खाना चाहिँ अब म चाहिँ अब भनौँ न, खाना अब बेलुका मात्रै खान्छु होइन, बिहान अब फलाफुल यस्तै हो. खाना चाहिँ अब बेलुका मात्रै भइन्छ भन्नुपर्छ.
0: आज विशेष मङ्गलबार व्रत बस्नुभयो कि क्या?
1: हजुर हजुर.
0: ल, मैले त थाहा पाएछु त नि हाम्रो हिराजीले के गर्नुहुन्छ.
1: ग्याङले 2 थापा चुली भन्ने
0: जी होस् त, ग्याङले गाउँपालिकाको आसपास चाहिँ म धेरै पटक आएँ. त्यो थापा चुली भन्ने चाहिँ अलिक त्यति याद भएन मलाई.
1: हजुर हजुर, थापा चुली
0: ठ्याक्कै थियो. थापा चुली भन्ने बस्ती चाहिँ अलि मलाई याद छैन है. ल, ठिक छ, अब आइएछ भने हामी आउँछौँ है.
1: हस् हुन्छ हुन्छ हजुर, आउनु भयो एकदम खुसी हुनेछु हजुरलाई होइन.
0: एउटा मिठो गीत बज्छ,
1: चिया खुवाएर पठाउनेछु, आउनु होला.
0: ल, साथीहरूलाई सम्झनुहोस् न.

이라즈 सम्पर्कमा हिराज हुनुहुन्थ्यो, छुटिसक्नु भएको छ। अब चाहिँ कार्यक्रमको लगभग समय छ। कहिले काहीँ हामी बोल्दै गर्दाखेरि होइन, हाम्रो ढुङ्गा र माटोले बनेका शरीरहरू बोल्दै गर्दाखेरि कहिले काहीँ शारीरिक रूपमा पनि केही समस्या हुन्छ। त्यही भएर म बोल्दै थिएँ, उहाँले साथीहरूलाई सम्झना पाउनु भएन, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला म तपाईँको कमेन्ट भाषण गर्नेतर्फ नै लाग्छु। गोली आपाको छोरी भन्ने आइडी छ, उहाँ लेख्नुहुन्छ, नमस्ते है, कार्यक्रम सुन्दैछु दिदी भन्दै हुनुहुन्छ। मिलन घायल मुटुजीले पनि नमस्ते, म कार्यक्रम सुन्दैछु दुहाकतारबाट भन्नुभएको छ। त्यसै गरी धर्मराज जी पनि लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढोकाल धर्मराज बिरता मोड झापा गर्दै हालसी दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई मोहन खड्काको बर ढल्यो बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। उहाँले धेरैपल्ट गीत रोज्नु भएको छ, ठिकै छ, बर ढल्यो भन्ने बोलको गीत सम्भवतः हामी राख्ने प्रयास गर्छौं। सम्झना सन्देश राख्नु पर्दा आशिष नयनको लागि त्यसै गरी लेख्नुहुन्छ, सुमे लिम्बु, सन्दे सन्देश राष्ट्रता पोखरेल, दिल्सा राई, एलिसा लिम्बु, हिरा हिमा राई, त्यसै गरी वरूण चञ्चले, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, देवी भोबे, सुरेश मगर, त्यसै गरी निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा चामलिङ, पूजा लकान्द्रे, त्यसै गरी पूर्वेली आकाश भाइ, वसन्त श्रेष्ठ, प्रीति थामे, कमला मुखिया, सुनो सुनेता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, रञ्जना राई, त्यसै गरी काली कमला उडेम, अभागे सृजना, राजकले मगर, प्रवीण मगर, लभ स्टार, सन्तोष छेत्री, विष्णु खनाल, एलिना राई, त्यसै गरी समीषा राईको लागि, मणिषा राई, रत्नबहादुर थापा, गगन तेरथुमी, गीता भण्डारी, सहयात्री सरु, तारा भुजेल, सलिना पोखरेल, कला लिम्बु, त्यसै गरी सरिना गुरूङको लागि हरपल रोशनी, प्याकुले गीता लिम्बु, अस्मिता बस्नेत, त्यसै गरी अनिता बस्नेतको लागि कल्पना साङफाङ, भूमिका राई, अस्मित सोताङ, सानी शान्ति बेसी, शमशेर लिम्बु, चक्र बान्तवा, गुनासे सरोज सुसारा लगायत सबैको लागि भन्दै हुनुहुन्छ। हिडसु चामलिङ राईले पनि नमस्ते, सबैमा मिठो माया अनि सम्झना भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजीले पनि दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। अब बोच्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। बिर्जङ लिम्बुजीले पनि हेलो शिवारो हजुर नमस्ते, के साथीहरूलाई सम्झनु पर्दा डेकेन्द्र सुमन, त्यसै गरी तारा शंकरलाई भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, चितवनबाट सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी सुस्मिता मुक्तानजीले पनि दिदी नमस्ते है, लासुफिया फुला खाना लिनुभयो भन्दै हुनुहुन्छ। मेरो खाना भइसकेको छ, म चाहिँ रामेछापको खाडीदेवीबाट सुस्मिता मोक्तान कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि भन्दै छुट्टिए भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रमको समय लगभग सकिसकेको छ। हामीलाई सहभागी जनाएर साथ दिने साथीहरू हुनुहुन्थ्यो, निर्मला पौडेल, अनुलुङ्गेली मगर, धनु गजमेर, हिरा देवी मगरजी हुनुहुन्थ्यो, ज्ञान लेखदेखि उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम लोकुशेली अब दिब्र बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रष्टालाई विशेष धन्यवाद। साथी तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सञ्जना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो साथीले रोज्नु भएको बर ढल्यो भने बोलको गीत रहेको छ। मोहन खड्का, पार्वती अनि साथीहरूको धेरै साथीहरूको आवाज रहेको छ यो गीत कार्यक्रममा छोड्दै। आजको लागि भने कार्यक्रम लोकोशैलीको बसाईबाट यो गीतमा पार्वती विश्वकर्माको पनि आवाज रहेको छ। मैले उहाँको नाम मात्रै भनेको थिएँ, पार्वती विश्वकर्मा अनि मोहन खड्काको आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशैलीको बसाईबाट म तपाईँकी साथी ललिता हायु पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर तपाईँले इन्टरनेट अनलाइन हजुरको रेडियो 102.1 MHz र ताम्बाको एफएम 95 MHz साथै इन्टरनेट अनलाइन हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र ताम्बाको एफएम 95 MHzबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले हिजो आउँदो आर्थिक वर्षका लागि 35,39,85,00,000 रूपियाँ बराबरको बजेट पेश गर्नुभएको छ। कर्णाली प्रदेश सरकारले बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य क्षेत्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायत क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताउनु भएको छ। ई हेल्थ, टेलिमेडिसिन, विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अंकोलोजी सेवा, जलनोपचार सेवा लगायत कार्यक्रमलाई निरन्तरता दिन 4,39,00,000 विनियोजन गरेको र आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिने मन्त्री शाहले बताउनु भएको छ। मातृ बाल शिशु तथा नवजात शिशु मृत्यु दरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने मन्त्री शाहले बताउनु भएको छ। सिंहदरबार स्थित निर्माणधीन संसद भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचना लागत काम सकिए पनि माइक तथा साउण्ड प्रणाली चढ़ानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने भएको छैन। पटक पटक म्याद थपिए पनि काममा ढिलाइ भएपछि सभामुख डीपीआरएलले असार 1 गते निर्माणधीन संसद हलको निरीक्षण पुगे गरेका थिए। संसद सचिवालयका कर्मचारीहरू सहित निरीक्षणमा पुगेका उहाँले निर्माण सम्पन्न हुने एकिन भित्र तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ। साथै समयमै काम सम्पन्न नभए दैनिक 1 करोड़ रूपियाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिनुभएको छ। निर्माण कार्य पूरा नभएकाले प्रतिनिधि सभाको बैठक हल स्थायी हलसम्म हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभाकक्ष तयार भएपछि संसदका बैठक नियमित रूपमा यही सञ्चालन गर्ने तयारी गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेन्द्र प्रसाद काफ्लेले काठमाडौँ उपत्यकाको विद्यावाड़ा ट्राफिक प्रणालीमा तत्काल सुधार नगरे आगामी 2 वर्षभित्र सड़क हिँड्न समेत नसकिने भयावह अवस्था आउने चेतावनी दिएको छ। संघीय संसदको पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी र ढुवानी व्यवस्थापन सम्बन्धी प्रस्तुति गर्दै एसएसपी काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रविधि मैत्री नहुँदा समस्या जटिल बन्दै गएको बताउनु भएको छ। एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब 65 लाख सवारी साधन दर्ता भएका काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत 20 लाख सवारी साधन गुड्ने गरेको छ। ट्राफिक नियम उल्लंघन गर्ने प्रविधिलाई निरुत्साहित गर्न एसएसपी काफ्लेले जरिवाना रकम भारी वृद्धिको प्रस्ताव गर्नुभएको छ। नियम उल्लंघन गर्नेलाई 5,000 देखि 50,000 रूपियाँ जरिवाना गर्ने व्यवस्था रहेको उहाँको भनाई छ। दुर्घटनाको वास्तविक प्रमाण जुटाउन र विवाद अन्त्य गर्न सार्वजनिक तथा निजी सवारीमा ड्यासबोर्ड क्यामेरा अनिवार्य गर्नुपर्ने बताउनु भएको छ। साथै नाकाहरूबाट डिजिटल इन्टिग्रेटेड चेकपोस्ट र सरकारी तवरबाटै सवारी तौले धर्म काटको व्यवस्था गर्नुपर्ने, पुराना र ब्याज सकिएका गाड़ीहरूलाई सड़कबाट हटाउन तत्काल स्क्याब पोलिसले ल्याउनुपर्ने उहाँको भनाइ छ। विद्यालयको पाठ्यक्रममै ट्राफिक नियम समावेश गर्ने तथा ट्राफिक निगरानीका लागि ड्रोन र रोबोटको प्रयोग बढ़ाउने बताउनु भएको छ। एसएसपी काफ्लेले रोड इजाजत दिँदा
सड़कको क्षमता र बनोटलाई ध्यान नदिए परिपाटीले पनि जाम बढ़ाएको तर्क गरेको छ। उहाँले ट्राफिक प्रहरीको मात्रै भर नपरी पूर्वाधार निर्माण र प्रविधिमा लगानी बढ़ाउन सरकार र सरकारवाला निकायसँग आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको छ। जी सेभेन शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोसँगको कुराकानीमा ट्रम्पले सम्झौताका विस्तृत विवरण चाँडै नै सार्वजनिक गर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति जेडी भान्सको यस सम्झौतालाई करिब डेढ पानाको एउटा सामान्य समझदारी पत्र एमओयू को रूपमा व्याख्या गरेका छन्। भविष्यमा हुने वार्ताहरूमा धेरै प्राविधिक विवरण मिलाउन बाँकी रहेको उल्लेख गरेको छ। यस दस्तावेजको पहिलो बुदामा इरानले क्षेत्रीय शान्ति र स्थिरताका लागि प्रतिबद्धता जनाउने उल्लेख गर्नुभएको छ, जसमा आतंकवादी संगठनलाई आर्थिक सहयोग रोक्ने विषय पनि समावेश भएको छ। फ्रान्सले थपे सबैभन्दा महत्वपूर्ण कुरा आणविक हतियार निर्माण नगर्ने विषयमा उनीहरूको प्रमाणित प्रतिबद्धता रहेको छ। यस मध्यस्थमा भूमिका खेलका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले लेबनान सहित सबै मोर्चाकामा सैन्य कार्यवाही तत्काल र स्थायी रूपमा बन्द गर्ने विषय सम्झौतामा समेटिएको बताउनु भएको छ। तर अमेरिकी अधिकारीहरूले लेबनानलाई युद्धविरामको खाकामा समेटिए पनि लेबनानी भूभागबाट इजरायली सेना फिर्ता हुन यस सम्झौताको शर्त नरहेको प्रष्ट पार्नुभएको छ। इजरायलसँग आफ्नो आत्मरक्षाको अधिकार सुरक्षित रहने उहाँहरूको भनाइ छ। यसबीच राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहमा लगाएको अमेरिकी सैनिक नाकाबन्दी तत्काल हटाउन आदेश दिएको बताएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत स्ट्रेट अफ हर्मुजबाट तेल बोकेका धेरै जहाजहरू चल्न थालिएको दावी गर्नुभएको छ। खबरको अन्त्यमा खेल खबर, विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले दुई दुई गोलको बराबरी खेलेका छन्। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको छ। इरानले आज आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेलेको छ। अमेरिकाको लज एन्जलसमा भएको खेलमा न्यूजील्याण्डले दुई पटक अग्रता बनाए पनि जोगाउन सकेको छैन। इजिल स्टरले खेलेको सातौं र 55 मिनटमा गोल गरेको छ। इरानका लागि 32 मिनटमा रमनी रिजाइन र 64 मिनटमा मोहम्मद मोहेदीले गोल गरेको छ। दुवै टोलीले अङ्क बाँडेका छन्। समाजिकै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दैछ, एक एक अंक भाडेका छन्। इजिप्टले 19 मिनटमा इबाब असौरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जुगिएको छ। त्यस्तै आज बिहान भएको खेलमा उरुग्वे र साउदी अरब तथा गए राति भएको खेलमा स्पेन र केप भर्डेनले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892, र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
11: सम्पर्क नम्बर 0475904662, 9896962998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
13: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा। म कार्यक्रम प्रस्तुत आश्रय राज महत उपस्थित भइसकेको छु तपाईँको माझमा रमना रमाइलो गर्नको लागि अनि योपालि आज विशेष विशेष विशेष बनाउनको लागि नेपाली पपगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछु अनि तपाईँसँग कुराकानी गर्छु अनि साथसाथै तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन हुनेछ। आज पनि आउन सक्नुहुन्छ, नम्बर 0440 40 26 रहेको छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने छोटो मिठोमा कुराकानी गर्नेछ भने साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हजुरको रेडियो 102.1 MHz सामाजिक सञ्जाल फेसबुकमा हजुरको रेडियो सर्च गरेर पनि तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ। बिहानको समय छ, लगभग मध्याह हुन लागिसकेको छ, खानपिन भइसक्यो होला, कार्यालयतिर हुनुहुन्छ होला, होइन काम गर्दै हामीलाई सुनेर साथी राख्नु भएको छ होला, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्राविधिक पाटोमा यति बेला रहेर हामीलाई साथ दिइराख्नु भएको छ ललिताजी हुनुहुन्छ, उहाँले साथ दिइराख्नु भएको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला हेर्दै सुन्दै हुनुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने चाहिँ आउनुहोस् ल, फटाफट फोन गरिहाल्नुहोस्। नम्बर 0440 40 26 रहेको छ भने यति बेला तपाईँको माझमा एउटा गीत राखेर कार्यक्रमको सुरुवात गरिहाल्छौँ, त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला, फोन गर्दै गर्नुहोला।

0: समालिन सकाइले मन कहिले त्यसलाई ताली दिनसकेकी त तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। अब कुराकानी हुन्छ तपाईँसँग आउन सक्नुहुन्छ नम्बर 0848 40 0026 रहेको सेतकला कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार शुभ नाम खाजा भन्दा पनि खाना भयो कि नै
1: मेरो खाना भइसक्यो अहिलेको समयमा म यत्तिकै होइन हजुरसँगै बोल्दै नै बसिरहेको छु भनौँ न है
0: मसँग बोल्दै बसिराख्नु भएको छ ठिक छ मौसम कस्तो छ त्यतातिर
1: मौसम एकदमै घाम लागिरहेको छ भन्नुपर्छ
0: भनेपछि घमाइलो छ गर्मी छ
1: पनि गर्मी छ भन्नु पर्दैन
0: है ठिक छ पानी पर्न सकेको छैन है भनेपछि
1: पानी त परिरहेछ अब पानी परे पनि घाम लागिरहेको छैन अनि गर्मी छ भनौँ न है
0: पानी परे पनि गर्मी कम भएको छैन
1: नै छैन
0: है गाह्रो छ त्यसो भने यसो स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु अनि साथसाथै अर्को कुरा भन्नुपर्दाखेरि म प्रशस्त मात्रामा पानी पिउन होला ल
1: हामीलाई
0: सुन्दै हुनुहुन्छ
1: मैले भर्खरदेखि सुन्छु
0: भर्खरबाट सुन्दै हुनुहुन्छ ठिक छ कुराकानी चाहिँ धेरै पछि हो जस्तो लामो समय पछि हो जस्तो लाग्यो हाम्रो
1: हजुर पक्कै भने
0: किन हिजो अस्ति चाहिँ व्यस्त खुसी लाग्यो सम्झिदिनु भयो आउँदै गर्नुलाई माया नमार्नुलाई साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न एउटा मिठो गीत राख्छौँ एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: राई पवित्राई हुनुहुन्छ अनि पदम बस्ने दाई तिलक इष्ट हुनुहुन्छ अनि राजघले मगर दाईलाई पनि धेरै सम्झना हरपद रश्मी निरिता चाम्ने सम्झना त्रिसुनवार लगायत जति पनि यो टाइम प्रोग्राम सुनेर बस्नुभएको छ सम्पूर्णलाई बसेसँग डेडिकेट गरिदिन्छु नमस्कार भाइ भाइ
0: हस् धन्यवाद हिट्सु राई हुनुहुन्थ्यो मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु नम्बर 0848 40 0026 रहेको छ 0848 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ यति बेला कोही हुनुहुन्छ कहाँबाट कहाँ हुनुहुन्छ हजुर नमस्कार नमस्कार रमिलाजी हो रमिलाजी के छ खबर के गर्दै हुनुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ खानपिन भयो मेरो पनि बाँकी छ बिस्तारो हुन्छ पनि भन्न चाहन्छु रेडियो सुन्नुहुन्छ ठिक छ खुसी लाग्यो अनि मौसम कस्तो छ
2: मौसम
0: धुम्मा धुम्मा छ भनेपछि चिसो भनेपछि ठिक ठिकै छ भनौँ न ठिक छ सुनाउनुहोस् न अरू कुराहरू अरू पनि सुन
2: अरू त के सुनाउनु तपाईँलाई के भयो भयो मलाई
0: किन
2: त्यसो भए भोजखान आउनु नगते
0: नगते के रहेछ भोजखान अब त फेरि यता होइन यता त खै सोचिन्छ भन्नुहुन्थ्यो अब टाढा पर्नु भयो टाढा त अब के आउनु यसै पनि नगते चाहिँ के छ र ठिक छ अब आउन त अब त्यहाँ टाढा भइहाल्यो यता भएको भए चाहिँ सोझिन्थ्यो भन्ने हो त्यो पनि रियल्टी भन्नुपर्दाखेरि गइरहन्थ्यो होला हजुर ठिक छ बोलाइदिनु भयो होइन अब यस्तै आउनुहुन्छ लिन आउनुहोस् न म जान्छु सँगसँगै
2: अब लिन त मेरो काम हुन्छ क्या. अब आज दुई गते भइसक्यो त उता गर्नु पऱ्यो सबलाई लाउनु पर्यो अरे
0: क्या. अरे ठिक छ ठिक छ ठिक छ, राम्रोसँग मनाउनुहोस् पनि भन्न चाहन्छु. खुसी लाग्यो कुराकानी गर्न पाइयो. एउटा मिठो गीत राख्छै थोस्, कोही गीत रहेको छ थोस् फ्यानको गल्ती मेरो छैन. साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: पहिला प्रथम राई तपाईँको लागि अनि गीतहरू गरिदिने मलाई पाउँदैन.
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. नम्बर चाहिँ 48 40 26 48 40 26 को माध्यम लिएर आउन सक्नुहुन्छ. कुराकानी गर्छौँ ल, कुराकानी गर्ने चाहिँ यति बेला कहाँ हुनुहुन्छ, कहाँबाट कहाँ हुनुहुन्छ. हजुर नमस्कार. हेलो
3: हजुर. हजुर
0: नमस्कार. हजुर स्वागत छ कार्यक्रममा. हेलो हजुर स्वागत छ कार्यक्रममा. कहाँबाट को बोल्दै हुनुहुन्छ भन्नुहोस् त. हिरा देवी मगर. हिरा
3: हजुर.
0: मेरो आवाज सुन्न सक्नु भएको छैन हो स्पष्टसँग.
3: हजुर हजुर.
0: नेटवर्कमा प्रब्लम हुन सक्छ सायद. अनि के गर्दै हुनुहुन्छ खाना भयो? हस् धन्यवाद, उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु. यति बेला हामी गीततर्फ लाग्छौँ, तपाईँको माझमा गीत राख्नेछौँ पनि भन्न चाहन्छु. त्यसपछि सडन स्विट कमर्सियल ब्रेकतर्फ जानेछौँ पनि भन्न चाहे. तपाईँ फोन गर्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला अनि रेडियो सुन्दै गर्नुहोला है त.

0: जुर्को रेडियो 102.1 मेगाहर्ट्ज
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएनन्। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी।
1: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएनन्। आया
2: ए काकी,

0: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सड़क मन्थली रामेछाप।
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
4: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5514-13।
8: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
9: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
8: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: कोही हुनुहुन्छ है भन्नुहुन्छ कामको हुनुहुन्छ हजुर नमस्कार
1: हेलो दाई नमस्ते
0: नमस्ते नमस्कार आवाज धेरै पछि सुन्न पाए हाम्रो मिन मायाजी हो
1: हजुर
0: अनि कता हुनुहुन्छ
1: म अहिले काठमाडौँतिरै हो
0: काठमाडौँतिर हुनुहुन्छ तपाईँ त हिँड्दै नै गर्नुहुन्छ खासमा
1: हजुर
0: कहिले कता भन्ने सुनिन्थ्यो त भनेको
1: मेरो त विश्वासै छैन कहिले कता कहिले तराई कहिले पहाड कहिले हिमाल यस्तै सहनुहोस् है
0: ठिक छ खानपिन भयो
1: मेरो खानपिन बाँकी नै छ भन्नुहोस् है
0: ठिक छ हामीलाई सुन्दै हुनुहुन्छ आज
1: सुन्दैछ भनौँ
0: न ठिक छ खुसी लाग्यो अनि के छ के गर्दैनुहुन्छ आजकल के हुँदैछ जिन्दगी कसरी कट्दैछ बित्दैछ
1: कामतिरै व्यस्त छ भन्नुहोस् है
0: कामतिर व्यस्त हुनुहुन्छ
1: हजुर
0: ठिक छ काम गर्नुपर्छ पनि भन्न चाहे जस मेसेज बेला बेला प्राप्त भइरहेको छ आज कुराकानी पनि गर्न पाए खुसी लाग्यो मौसम कस्तो छ काठमाडौँतिर
1: काठमाडौँतिर मजाले घाम लागिरहेछ है बाहिर चाहिँ
0: मजाले घाम लागिरहेछ भनेपछि गर्मी छ त्यता
1: हजुर गर्मी नै छ भन्नुपर्छ है
0: ओके ल ठिक छ स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: हुन्छ मित्र शर्मा प्रोग्राम सञ्चालन भाइहरूको लागि अनि प्राविधिक निधिहरूको लागि विशेष गरी मेरो रामेसम्म हुने बाबा मम्मी धेरै धेरै मिस गरिरहेको छु छोरीहरू कल गर्न नपाए पनि धेरै धेरै सम्झिरहेको छु भन्छु साथीहरू भन्दाखेरि सोनालाई पनि धेरै मिस गरिरहेको छु साथी भन्छु साथी बेलियालाई पनि धेरै धेरै सम्झिरहेको छु दाइतिरहरूलाई पनि धेरै मिस गरिरहेको छु अनि चिन्तुनी हुने मेरो ठुलो बाबालाई पनि धेरै धेरै मिस गरिरहेको छु छोरीहरू कल गर्न नपाएर पनि धेरै धेरै सम्झिरहेको छु मन्थले हुने मेरो सानोमाको घर फ्यामिलीलाई पनि धेरै धेरै सम्झिरहेको छु
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0848 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ 0848 40 00 26 रहेको छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ यति बेला फेरि कोही आइसक्नु भएको छ भन्नुहुन्छ कहाँबाट गर्नुहुन्छ हजुर नमस्कार
2: हेलो दाई गुड मर्निङ नमस्ते नमस्कार
0: नमस्ते नमस्कार गुड मर्निङ स्वागत छ कार्यक्रममा कहाँबाट को बोल्दै हुनुहुन्छ हजुरको खबर के गर्दैनुहुन्छ खानपिन भयो कि नै
2: मेरो खबर ठिक छ यो सम्म भर्खरै खाना खाएर हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ मौसम रमाइलो छ
2: एकदमै रमाइलो भन्दा पनि अझ एकदमै नरमाइलो भइरहेको छ भाइ एकदमै भएको छ पानी पर्ला जस्तो भइरहेको छ है
0: पानी पर्ला जस्तो भइरहेको छ अझ रमाइलो हुनुपर्ने त पानी पर्ला जस्तो भयो मौसम शीतल छ भनिसकेपछि त रमाइलो हुनुपर्ने नि
2: होइन भाइ मौसम त शीतल भयो कि तर यहाँनिर वस्तु बाख्राहरूको
0: पक्कै पनि किसानहरूलाई गाह्रो छ पानी नपर्दा पनि गाह्रो छ पानी पर्दा पनि गाह्रो छ ठिक छ अनि अब अरू सुनाउनुहोस् न अरू अरू अरू सुनौँ हालखबर कुराहरू ठिक छ मेरो पनि भोपाल छ भोपाल बिन्दास
2: हुन्छ साथीहरू सम्झिनु पर्दा आज म त हजुरलाई नै सम्झिनु छ है हाम्रो टेक्निसियन भन्ने को हुनुहुन्छ उहाँको लागि नै हजुरको एफएम सुनेर बस्नुहुनेछ उनीहरूको लागि बस्नु कि सुन्दा इन्जोय गर्नुहोला भन्नु चाहे मेरो साथीहरूको नाम लिनुपर्दा तेह्र छुम्तिर हुन्छ चेरी साथी नानु मनिषा लिम्बू अनि आशिष तामा हुन्छ अनि त्यसै गरी हुन्छ नानु मगर अनि मेरो साथीहरूबाट तन्नै हुनुहुन्छ विशेष त नाम छुटेको साथी छन् उनीहरूलाई मुस्तमा सम्झिरहेको छु भन्ने
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु हिर्सु चामिङ राई हुनुहुन्छ सम्झना सबैमा आए भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे लगभग कार्यक्रमको समय बढिसकिन सकिन लागिसकेको छ सो टेलिफोनमा कुराकानी नगरौँ जस्तो लाग्यो म्यासेजहरू म वाचन गर्छु पनि भन्न चाहन्छु यति बेला म्यासेज पठाउनु भएको छ सानै आइदिइरहेको छ शङ्खा सभा घर भए हाल चाहिँ रोमानियादेखि सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ अनुष्का सानो हुनुहुन्छ है अनुष्का सानोले पनि सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि म नै धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे विनोद बरवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सालुबाट सञ्जना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। कर्णप्रिय केसी संगीत हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, यता भारतकै हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत हो, घर दाङ तुलसीपुर भन्नुहुन्छ, कार्यक्रम राम्रो लाग्छ, सञ्जना सबैमा भन्नुहुन्छ, बेलिया छामी हुनुहुन्छ, सञ्जना सबैमा है भन्नुहुन्छ, हिरा बहादुर लकाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है बुटलबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु, सहयात्रु प्रेम हुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु, बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, उहाँले पनि ओखलडुङ्गा फोकाली घर भइहाल्छ रियादबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु, कान्छाको सुषमा हजुर आइदिरहेको छ ओखलडुङ्गाबाट, छ कि शेर्पा हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर तुलसी के सिलुरी आइदिइरहेको छ, दैलेखको मान्छे अहिले चाहिँ अर्घाखाँचीबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहे। रूपसेन आयोगी हुनुहुन्छ, कार्यक्रम सिन्धुली ढुङ्गले बासबाट सुन्दैछ है, रूपसेन आयोगी हो, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ है। त्यस्तै सुमित यता सुनवार किराँत आइदिइरहेको छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, रामेश्वर देउराली घर भइहाल्छ काठमाडौँबाट, कार्यक्रम धेरै मनपर्छ भन्नुहुन्छ, सुन्दैछु घर परिवार साथीभाइ सबैमा सम्झना है भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहने। त्यस्तै बाबुराम मगरजीले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। अब चाहिँ छुट्टिनु पर्छ, तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनैदेखि धन्यवाद दिन चाहन्छु, अनि साथसाथै फोन गरेर साथ दिनुभयो, मनैदेखि धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुभयो, साथसाथै म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्राविधिक पाटोमा रहेर साथ दिनुहुने ललिता हायु, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु भन्दै अन्त्यमा तपाईँको माझमा एउटा मिठो गीत राख्दै राख्दै आजको वर्षाईबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुटिन चाहन्छु। मौसममा परिवर्तन भइराखेको छ है, पानी प्रशस्त मात्रामा लिनुहोला पनि भन्न चाहन्छु, पानी आवश्यकता पर्छ यति बेला शरीरलाई पनि भन्न चाहन्छु, प्रायः जसो पानी पिउनुहोला, प्रशस्त मात्रामा उमालेको पानी भयो भने अझ राम्रो हुन्छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को भनेको स्वास्थ्य ख्याल गर्नुहोला भन्दै यति बेला अन्तिममा तपाईँको माझमा नवीन के भट्टराईको आवाजमा लेखेको गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट हामी पनि छुट्टिन चाहन्छौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

यो सटाइम सेट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम ट्रिपल डी फोरमा। आवाजमा म स्टुडियो आवाजमा छु, साथमा तपाईँ हुनुहुन्छ, तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। प्राविधिक पाटामा रहेर साथी राख्नु भएको छ ललिताजी हुनुहुन्छ साथमा।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843694
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767-65-24-29
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
7: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
6: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: अहिले 12 बजे हजुरको रेडियो 102.1 MHz
8: पक्षलाई जिम्मा लगाइयो। चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह, भण्डारणमा समस्या र उचित मूल्य नपाएको किसानको गुनासो, राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको चटारोमा चितवनको टाँडीमा 7,000 भन्दा धेरै अट्ने बाँसको कुर्सी बनाइदिए, इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरण सार्वजनिक गरिने ट्रम्पको दावी, इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि यसै हप्ता शुरू हुने, र विश्वकप फुटबलमा न्यूजील्याण्ड, इजिप्ट र साउदी अरबले अग्रता जोगाउन सकेनन्। आज राति पाउने एक बजे फ्रान्स र सेनेगलले खेल्दै नेपाल खबरमा अब पूरा खबर। मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरी बलले समातेका बीवाईडी कम्पनीको चिनिया विद्युतीय गाड़ी फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोलाला नाकामा नियन्त्रणमा लिएका ती गाड़ी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसोमले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाड़ीलाई सम्बन्धित पक्षको जिम्मा लगाइएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार फुकुवा गरिएको उहाँको भनाई छ। मुस्ताङको उत्तरी कोरला नाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय गाड़ी नेपाल भित्रिएका थिए। तीमध्ये 649 वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाएको छ। कोरला नाकाबाट भित्रिएका ती गाड़ीको पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो। साइमन इंकले खरिद गरी कोरला नाकाबाट ती सबै विद्युतीय गाड़ी नेपाल भित्रिएको थियो। कैफियत नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा संचालन महाशाखा अन्तर्गतको मूल्यांकन शाखा प्रमुख रहेका निर्देशक भूपाल राज साकेको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको थियो। छानबिन समितिको टोलीले गएको जेठ 21 कास्की पर्वत र मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गाड़ीको स्थलगत अनुगमन गरी अनुसन्धान गरेको थियो। समितिको प्रारम्भिक प्रतिवेदन अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका विद्युतीय गाड़ीमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको, चिस्यानका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको छ। मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड़ दिने जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन तयारीका क्रममा 7,000 भन्दा धेरै कुर्सी हट्ने गरी अस्थायी प्रकृतिको सभाहल बनाउने काम शुरू भएको छ। यही असार 7-9 गतेसम्म पूर्वी चितवनको रत्नगरमा हुने पार्टीको 3 दिने महाधिवेशनका लागि टाँडीमा सभाकक्षसँगै रहेको खाली जमीनमा बाँसको कुर्सी बनाउने काम शुरू भएको हो। सभाकक्षसँगै रहेको टीनको टहरालाई जोडेर महाधिवेशन स्थल बनाउने काम भइरहेको छ। रासपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार 7-8 हजार कुर्सी हट्ने गरी महाधिवेशन स्थल बनाउने काम अघि बढ़ेको हो। पानी पर्न सक्ने सम्भावना भएकोले तिरपाल पनि राखिनेछ। पार्टीका प्रवक्ता मनिष झाले स्थानीय जिल्ला कमिटिका तर्फबाट तयारीका काम भइरहेका बताउनुभयो। पार्टीको उद्घाटन समारोहमा राष्ट्रिय स्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता झाले झण्डै 3,000 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताउनुभयो। 7 गते उद्घाटनपछि दोस्रो दिन विधानमाथि छलफल भई नयाँ नेतृत्व चयन गरी 3 दिने महाधिवेशन सम्पन्न हुनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा परराष्ट्र मन्त्री खनाल र सीपीपीसीसीका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता, आज सुनको भाव सामान्य बढ़्यो, चाँदीको घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 0153519990 5351990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका बीवाईडी गाड़ी फुकुवा, चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चीनको चार दिने भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनीतिक परामर्श सम्मेलन सीपीपीसीसीको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान बेजिङमा भेटवार्ता भएको हो। उहाँहरूबीच विकास, सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनैतिक आदान प्रदान तथा आपसी सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको दूतावासको भनाई छ। मन्त्री खनाल चीनका विदेश मन्त्री वाङ यी को निमन्त्रणामा अस्ति आइतबार बेजिङ पुग्नु भएको हो। खनाल र उहाँका समकक्षी यी बीच हिजो प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भयो। मन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ। आज सुनको भाव सामान्य बढ़ेको छ, चाँदीको भाव घटेको छ। सुन आज तोलामा 300 रूपियाँले बढ़ेर तोलाको 2,98,500 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सोमबार सुनको भाव एकै दिन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँ पुगेको थियो। हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाव बढ़ेको थियो, त्यस्तै आज चाँदीको भाव घटेको छ। चाँदी आज तोलामा 25 रूपियाँले घटेको हो। भाव घटेर चाँदी आज तोलाको 4,990 रूपियाँमा कारोबार भइरहेको संघले जनाएको छ। यससँगै हिजो चाँदी तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताउनु भएको छ। जी सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनसँगको कुराकानीमा ट्रम्पले युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भएको भन्न पाउँदा आफूलाई एकदमै खुशी लागेको बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन शुरू गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर शुक्रबार जेनेभामा भएकै दिन हर्मुज जलमार्ग पुनः खुल्ला हुने भएको छ। यसै हप्ता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि शुरू हुनेछ। इरानमाथिका प्रतिबन्ध र उसको सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीले बताएका खबरमा उल्लेख छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताए अनुसार इरानसँगको सम्झौताको प्रारूप डेढ़ पृष्ठ लामो छ। भान्सले एउटा हरफमा इरानले क्षेत्रीय शान्ति र स्थिरताका लागि प्रतिबद्धता पनि जनाएको बताउनु भएको छ। महत्वपूर्ण विषय इरानले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउन लागेको उहाँको दावी छ। अब खेल खबर। विश्वकप फुटबलमा न्यूजील्याण्ड, इजिप्ट र साउदी अरबले अग्रता जोगाउन नसक्दा अंक बाँडेका छन् भने स्पेनले बराबरी खेलेको छ। आज बिहान भएको खेलमा न्यूजील्याण्डले दुई पटकको अग्रता जोगाउन सकेन। उसले इराकसँग दुई दुई गोलको बराबरी खेल्दै अंक बाँडेको हो। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेल्यो। समूह जिकै अर्को खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक एक अंक बाँडेका छन्। इजिप्टले 1900 मिनटमा अग्रता लिएको थियो, तर दोस्रो को 66 मिनटमा इजिप्टकै मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। त्यस्तै आज बिहान भएको अर्को खेलमा उरुग्वे र साउदी अरबले एक एक तथा गैराती भएको खेलमा स्पेन र केप बडेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। स्पेनसँगको खेलमा नायक बनेका नव प्रवेशी केप बडेका गोलरक्षक भोजिन्नाहको अहिले चर्चा चुलिएको छ। यसैबीच विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पाउने 1 बजे फ्रान्स र सेनेगल, भोलि बिहान पाउने 4 बजे इराक र नर्वे, पौने 7 बजे साबिक विजेता अर्जेन्टिना र अल्जेरिया तथा पौने 10 बजे अस्ट्रिया र जोर्डनले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका बीवाईडी गाड़ी फुकुवा, केन्द्रीय निर्देशन अनुसार सम्बन्धित पक्षलाई जिम्मा लगाइयो। चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह, भण्डारणमा समस्या र उचित मूल्य नपाएको किसानको गुनासो। राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको छटारोमा चितवनको टाँडीमा 7,000 भन्दा धेरै अट्ने बाँसको कुर्सी बनाइदै। इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरण सार्वजनिक गरिने ट्रम्पको दावी। इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि यसै हप्ता शुरू हुने। र विश्वकप फुटबलमा न्यूजील्याण्ड इजिप्ट र साउदी अरबले अग्रता जोगाउन सकेनन्। आज राति पाउने एक बजे फ्रान्स र सेनेगलले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
3: ओ प्रकाश कपूर।

0: number one bana.
1: Hey, poshak bana number one. Dammai sabhi bhanna kam.
2: Honey.
3: Prithi ma kanti. Hey, nira ayo. Nacho abha chum chum chum chum.
4: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0475-90-453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0845-41143, 9863-023-422।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
8: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
8: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5213।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: तन्ने पैसा कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउन जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
12: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
14: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
15: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
15: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
16: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
16: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
17: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
16: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आज मंगलबारको बसाई, आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आजको बसाईमा चाहिँ हामीले तपाईँलाई होइन जीके क्वेशन सामान्य ज्ञानको प्रश्नहरू लिएर आउँथ्यौं, तर आज चाहिँ लिएर आएका छैनौ। अगाडि अर्को हप्ता पक्कै पनि लिएर आउनेछौ र आज चाहिँ तपाईँको माझमा हामी साथी संगीलाई मात्रै सम्झना सन्देश राख्न दिनेछौ र कार्यक्रममा अवधिभरि मिठा रमाइला चलचित्र गीतहरू राख्नेछौ। तपाईँलाई तपाईँसँग कुराकानी गर्दै मिठा गीत संगीतको थालमा हामी सहयात्र गर्नेछौ र तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम में एकदमै मिठो रमाइलो चलचित्र गीतबाट चाहिँ हामीले कार्यक्रम स्नेह सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 0024 मा फोन गरेर तपाईँ सहभागिता जनाउनुहोस् र आजको बसाईमा तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रमको बारेमा मैले तपाईँलाई अघि नै जानकारी गराइसकेको छु। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्ते, हाम्रो अनुजी बोल्नुभयो। के छ अनुजीको खबर?
1: मेरो खबर सबै ठिकै छ, राम्रो छ, रमाइलो छ, मजाले घाम लागिरहेछ। तपाईँको ठिक छ?
0: मेरो पनि त्यस्तै छ, राम्रो रमाइलो छ, मजाले काम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि धेरै समयपछि उपस्थित हुनुभयो, केमा व्यस्त हुनुहुन्थ्यो?
1: खासै त्यस्तो व्यस्त त केमा पनि छैन नै भनौँ न।
0: केमा छैन है? ठिक छ, अब कतै जानुभयो कि त्यही भएर चाहिँ व्यस्त हुनुभयो कि भनेर सोधेको नि हाम्रो अनुजीलाई। यतै आउनुहोस् न त, अब जाने ठाउँ नभएपछि यता आउनुहोस् त रामी साथतिर।
1: हेर्नु न, अब त्यतै आउन त हुन्थ्यो तर के आफ्नो आज भोलि यति धेरै असार लागेको छ कि, तर घाम लागेर काइ त भएको कि
0: हो र। ल ठिक छ, अब पानी पर्नु पर्थ्यो, घाम लागेछ, त्यही भएर चाहिँ मजा छ है।
1: एकदमै के भयो, आज भोलि त अनि हिजो र आज त चैतमा पनि त्यस्तै धेरै घाम लागेको थिएन, त्यस्तो धेरै घाम लागिरहेको छ कि, गर्मी पो छ त यहाँतिर त।
0: ल हिजो र आज यता पनि मलाई एकदमै गर्मी महसुस भएको छ, त्यस्तै छ, के भएको हो है। अनि अरू सुनाउनु सुनाइ नौलो खबर के छ?
1: नयाँ खबर त खासै मेरो त केही पनि छैन नै, अब भइहाल्यो भने सुनाइहाल्नु लाग्छ चुक्क लाएर होइन।
0: ल ठिकै छ, अब भयो भने पक्कै पनि सुनाउनु हुन्छ। त्यसो भए हामी कार्यक्रमतर्फ लागौ, अर्को गीत बस्छ, एकदमै मिठो गीत, हजुरले चाहिँ अब सुनेर साथ दिनुहोला, आफ्नो साथीसँगलाई पनि सम्झना राख्नुहोस् है त।
1: हस् हुन्छ, फर्स्टमा त लङ टाइम पछाडि हजुरसँग कुरा गर्न पाएँ, विशेष गरी हजुरको लागि, अनि हाम्रो टेक्निसियनमा रहनुहुने दिदी लगायत हजुरको रियल इन्टरटेन, अनि विशेष गरी मेरो घर फ्यामिली सबैकै लागि, र काठमाडौँतिर गएर सुन्दै हिँड्छ होला प्यारी दिदी आइनु लुङ्गेली मगर हुनुहुन्छ, सोनु लुङ्गेली मगर, सुस्मिता लुङ्गेली मगर, अनि सबी लुङ्गेली मगरलाई पनि धेरै सम्झना, अनि साइड बसतिर हुनुहुन्छ दिदी साना मगरलाई पनि धेरै सम्झना गर्न चाहन्छु, अनि विशेष गरी आज जन्मदिन मनाउनु हुने एकदमै हाम्रो प्यारो दाई हुनुहुन्छ, दाई एलन थापा मगरलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना गर्न चाहन्छु, अनि दाई एरोन मगरलाई पनि सम्झना गर्न चाहे, दाई युनिक मगर, सुजल मगर, अनि बाबु विशाल मगरलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु, अनि प्यारी साथी धनुगज मेरो हुनुहुन्छ, तिर हुनुहुन्छ साथी मनिषा छेत्री, अनि हाम्रो रुपातिर हुनुहुन्छ हिमाली छेत्रीलाई पनि धेरै सम्झना गर्न चाहे, अनि पारु छेत्रीलाई पनि सम्झना गर्छु, अनि अनि के साथीहरूको नाम लिनु पर्दाखेरि हुन्थ्यो र हुनुहुन्छ दाई ज्ञानबहादुर पुन मगरलाई धेरै सम्झना, दाई निशान पुन मगरलाई पनि सम्झना, दाई नवीन आले मगर, अनि विशेष गरी दिदी सङ्गीता लुङ्गेली मगरलाई पनि धेरै सम्झना ला भन्दा छु, साथी रमिला तामाङलाई पनि सम्झना, एकचोटि मिल्छ भने कन्ट्याक्टमा पनि आइदिनु ल भन्न चाहे, अनि साथीहरू त धेरैजना हुनुहुन्छ, मिस गर्दै हुनुहुन्छ साथी सुस्मिता राणा मगर, अनि सुमित्रा राणा मगर, कृष्ण सारिका मगरलाई धेरै सम्झना, करिष्मा मगर, करुणा चामलिङलाई, साइता राई, रमा चामलिङलाई, सुमिता याक्षा, अनि हाम्रो समीक्षा जोशी हुनुहुन्छ, अभिष लिम्बू, अनि शङ्खलाल तामाङ हुनुहुन्छ, आशिष तामाङ, नानु मनिषा लिम्बू हुनुहुन्छ, उहाँहरू सबै सबैलाई भन्दै जान्छु ल। नमस्कार।
0: हस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो अनु लुङ्गेली मगर हुनुहुन्थ्यो दोलखा जिरीबाट चाहिँ, उहाँले पनि आफ्नो आफन्तजन अनि साथीसँगलाई सम्झना राखेर सुनिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोस् आजको बसाईमा, तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सक्नुहुनेछ र कार्यक्रम अगतिबाट पनि मिठाई गीतहरू बज्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, आवाज कटेर आयो, केही सुन्न सकेन, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म सिन्धुलीबाट हिरा देवी मगर।
0: हिरा देवी मगर बोल्नुभयो, के छ हजुरको खबर?
2: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ अनि हजुरहरूको सबै ठिकै छ होला नि हजुरहरूको पनि
0: पक्कै पनि हाम्रो पनि सबै ठिकै छ भन्नुपर्छ है अनि यो समय के गर्दैछ
2: सदा सर्वदा हजुरहरूको सदा सर्वदा सबै दिनहरू ठिकै बितोस् राम्रो बितोस् शुभकामना
0: ल थ्याङ्क यू सो मच हजुरलाई पनि हजुरको पनि दिनचर्याहरू सधैँ राम्रोसँग बितोस् हजुरलाई पनि है त
2: धन्यवाद
0: अनि के गर्नुहुन्छ हाम्रो हिरा देवीजी
2: केही गर्दिनँ म बसिरहने हो अरू त केही गर्दिनँ
0: बसी बसाइ नै हो घर चाहिँ काम गर्दै हामीलाई कतिको सुन्नुहुन्छ त
2: समयले भ्याएसम्म सदा सर्वदा सुन्छु भन्नुपर्छ
0: समयले साथ दिएसम्म सुनेर साथ दिनुहोस् अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव दिनुपर्ने छ जस्तो लाग्यो भने पनि हामीलाई भन्न सक्नुहुनेछ है त
2: कार्यक्रम सबै राम्रो छ भन्नुपर्छ अहिलेसम्म त्यस्तो राम्रो त केही लाग्दैन सुनिरहँदाखेरि सबै प्रोग्रामहरू राम्रो छ भन्नुपर्छ
0: ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त
2: स्पेसलकै लागि मिठो सम्झना माया प्राविधिक मित्रको लागि एफएम हो लिटिङको लागि जसले मलाई हिरा देवी भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि सम्झना माया भन्दै छुट्टिन चाहन्छु नमस्ते नमस्कार
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो हिरा देवी मगरजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो आफन्तजनलाई छोटो मिठोमा सम्झना राखेर चुकिसक्नु भएको छ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: हजुरको रेडियो 102.1 MHz।
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
3: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिर लेकी बुहारी, रामेछाप मिट सप एन्ड कोलेस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40
12: मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू।

0: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
0: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
0: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता आयु, साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं र सुनेर साथ दिनुहोला। कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको व्यवसायमा तपाईँलाई हामीले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न दिइराखेका छौं र कार्यक्रम अवधिभरि पनि एकदमै मिठा गीत संगीतहरू राखिरहेका छौं। फेरि पनि यस्तै मिठा गीत संगीतहरू बज्नेछ। तपाईँले पनि गीत संगीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीहरूले कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ र आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश पठाउनु भएको छ। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट, विनोद बरुवाल हो भन्दै हुनुहुन्छ। त्यसै गरी बेलिया स्वामीजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। शान्ति विशीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, के छ हाल खबर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, नेपाली चलचित्रको जय होस्, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। सौरभ केसीजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु, बक्सर नगरपालिका आठको मान्छे आउँछ, भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सम्झना सुन्दैछु, सुन्दैछु बुटलबाट, यताको मौसम धुमिएको छ, पानी पर्ला जस्तो छ, साथी श्री सर सोना कन्दमा अप्सरा खड्कालाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुमित यादव सुनवार किराजी हुनुहुन्छ, गुड आफ्टरनुन सर, हजुर म चाहिँ रामे छावा देउराले हाजे काठमाडौँ बौद्ध जुरपाटीबाट चाहिँ सुमित यादव सुनवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, म बस्नेसँग हजुरको लागि र मेरो प्यारो मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँ त्यति बेला सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगाहर्ज, साथमा तामाको सेप्रिम 95 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम सुने सौगातको बसाईमा छौं। आजको बसाईमा तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र हामीले चाहिँ मंगलबारको बसाईमा चाहिँ सामान्य ज्ञानका प्रश्नहरू लिएर आउँथ्यौं र तपाईँले भन्नुपर्ने हुन्थ्यो, उत्तर दिनुपर्ने हुन्थ्यो, तर आज चाहिँ हामीले लिइरहेका छैनौं, तपाईँले साथीसँगलाई सम्झना सन्देश राख्न दिइराखेका छौं। यो समय उकाली उराली भन्ज्याङ चौतारी बेलापातका सौरा गरिराख्नु भएको छ होला, बेसीले कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु। भन्दा फेरि पनि हामी गीततर्फ लाग्छौं, एकदमै अर्को मिठो चलचित्र गीत राख्छौं, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो पुरानो चलचित्रको गीत रहेको थियो, गोपी कृष्ण चलचित्र किन मन हुन्छ चञ्चल, एकदमै मिठो गीत राखिसकेका छौँ। यस्तै मिठा गीत संगीतबाट आज तपाईँलाई हामीले मनोरञ्जन दिइराखेका छौँ र केही साथीसँग हामीले कुराकानी पनि गरेका छौँ। उहाँले आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश राख्नु भएको छ र अब भने कार्यक्रमको लगभग समय पनि सकिन सकिन लागिसकेको छ। तपाईँ माझबाट हामी उजेल पर्ने समय भइसकेको छ। यस्तै मिठा गीत संगीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिनेछौ। यस समय अवधिभर तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, यो व्यस्तताको समयमा पनि सुनेर साथ दिनु भएको छ। कतिपय साथीहरू कार्यक्रममा सहभागिता जनाउने मन हुँदाहुँदै पनि कार्य व्यस्तताले गर्दाखेरि कार्यक्रममा सहभागिता जनाउनु मन कार्यक्रममा सहभागिता जनाउन सक्नु भएको छैन, तर दुःख मन नगर्नुहोला। अन्य व्यवसायमा पनि हामी निमित्त आइराखेका हुन्छौं, त्यो समयमा उपस्थित हुनु र आफूलाई मनपर्ने साथीको नाम पनि लिन सक्नुहुनेछ। गीत संगीतहरू पनि तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ। हामी साताको साथै दिन आउने क्रममा फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आज मंगलबारको बसाईमा चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आउँथ्यौं र आज चाहिँ लिएर आएका छैनौं, तर पनि केही छैन, अन्य बसाईमा अर्को बसाईमा पक्कै पनि लिएर आउनेछौ र भन्दै हामी चाहिँ अब छुटिनु पर्छ जस्तो लाग्यो। तीनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई कार्यक्रम सुनेर साथ दिने प्रयास गर्नुभयो, साथ दिनुभयो। तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई विशेष धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभर बजेका मिठा र माइला गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। प्रविधि संयोजनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को फेरि मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230, 9767-65-24-29,
8: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएर धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
2: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-043-305 0485-43-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
6: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: 6.9 inch AI powered camera, 3 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98 54 01 575, 98 41 96 0669, 98 64 14 17 88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904662, 98692065998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
0: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
9: दैनिक रू 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
11: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
12: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
12: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

0: हजुरको रेडियो 102.1 मेगा।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला,
2: पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
1: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
0: विराज किसानको साथी,
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
0: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540 40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 मेगाहर्ज साथै तपाईँको सीएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मनसूनजले प्राकृतिक विपद र तातो हावा लोको जोखिमको सन्दर्भमा सरकारको पूर्व तयारी र योजनाबारे सांसदलाई जानकारी गराउन माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले यस्तो माग गर्नुभएको हो। मनसूनको संघारमा पुगिसक्दा पनि राहत तथा उद्धारका लागि सरकारले गरिरहेको तयारी बारेमा कुनै स्पष्ट जानकारी नआएको भन्दै ध्यानकर्षण गराउनु भएको थियो। क्षेत्रीय मौसम पूर्वानुमानका आधारमा बुधबारदेखि नेपालको पूर्वी भाग कोशी प्रदेशबाट मनसून शुरू भई अत्याधिक वर्षा क्लाउड बर्ड्स ब्रेन हुने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएको छ। गत वर्षको मनसूनले क्षतिग्रस्त बनाएका पूर्वी नेपालका भौतिक संरचना अझै पूर्ण निर्माण भइ नसकेको अवस्थामा आगामी साता हुने निरन्तरको वर्षाले थप क्षति पुर्याउन सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। त्यसै गरी नेपालको पश्चिमी भागमा आगामी 10 दिनसम्म लगातार सुक्खा मौसम रहने र तातो हावा चल्ने पूर्वानुमान रहेकोले त्यसबाट नागरिकलाई जोगाउन सरकारले के कस्तो कदम चालिरहेको छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। विपद पूर्व तयारीका विषयमा गृहमन्त्री सुदन गुरूङले सदनमा उपस्थित भएर जानकारी दिनुपर्ने माग गर्नुभएको छ। सांसद गजुरेलले यसका लागि सभामुख मार्फत सरकारलाई रूलिङ गर्न आग्रह गर्नुभएको छ। उहाँले सम्भव भएसम्म आजकै बैठकमा वा अर्को बैठकमा मनसूनजन्य विपद प्रतिकारी योजनाको बारेमा विस्तृत जानकारी गराउने अनुरोध गर्नुभएको हो। प्रदेश सरकार तथा स्थानीय तहको साझेदारीमा मधेस प्रदेशका 136 स्थानीय तहमा संचालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत प्रयोगशाला कर्मी आन्दोलनमा उत्रेका छन्। लामो समयदेखि तलब तथा सेवा सुविधा नपाएको भन्दै उनीहरू संयुक्त संघर्ष समिति बनाएर जनकपुर धाम स्थित जनस्वास्थ्य प्रयोगशालामा धरना बसेका हुन्। आर्थिक वर्ष 2082-83 को कार्तिक महिनादेखि हालसम्म तलब प्राप्त नभएको चाडपर्व भत्ता लगायत कानून बमोजिमका सेवा सुविधा समेत नपाएको उनीहरूको गुनासो रहेको छ। चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीको सेवा सम्झौता तथा म्याद नवीकरण प्रक्रिया टुंगो लाग्न नसकेको गुनासो उनीहरूको रहेको छ। समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएकाले आन्दोलनको बाटो रोज्न बाध्य भएको उनीहरूले बताएका छन्। उनीहरूले कार्तिक महिनादेखिको सम्पूर्ण बाँकी तलब तथा चालू आर्थिक वर्षको अन्त्यसम्मको पारिश्रमिक तत्काल भुक्तानी गर्न सेवा सम्झौता अविलम्ब नवीकरण तथा चाडपर्व पोसाक जोखिम र महँगी भत्ता लगायतका सुविधा उपलब्ध गराउन माग गरेका छन्। माग सम्बोधन नभई आन्दोलनका कारण जनस्वास्थ्य सेवा प्रभावित भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायहरूले लिनुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको बारेमा संसदमा गोप्य मतदान गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति संसदले निर्कुल गर्नुपर्ने भएकाले पनि संसदमा यस्तो सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क रहेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि सुस्ता लगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनी सरकारले प्रश्न गर्नुभएको छ। सांसद यादवले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको उक्त अभिव्यक्तिको जवाफ नआएसम्म आफूहरूको विरोध यथावत रहेको समेत बताउनु भएको छ। सांसद यादवले प्रधानमन्त्री शाहको अभिव्यक्तिको तागछोप हुने गरी परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाफ दिएको आरोप लगाउनु भएको छ।
नेपाल भारत दुवै देशका अधिकारीहरू सीमा स्तब्ध संरक्षणमा एकमत देखिएका छन्। सीमा स्तम्भको संरक्षण बर्मत तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढ़ाउने विषयमा नेपाल र भारतका अधिकारीहरू एकमत भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा सोमबार आयोजित नेपाल भारत संयुक्त सीमा सर्वे फिल्ड टोली नम्बरको चारको बैठकले सीमा स्तम्भहरूको संरक्षण मर्मत तथा पुनर्निर्माण कार्यलाई थप प्रभावकारी रूपमा अघि बढ़ाउने सहमति भएको हो। बैठकमा संयुक्त सीमा सर्वे टोलीका प्रमुख ज्ञानेन्द्र विष्टले चालू आर्थिक वर्षमा सम्पन्न भएका कार्यहरूको समीक्षा प्रस्तुत गर्दै पाँच जिल्लाका 11 सीमा स्तम्भ पुनर्निर्माण 52 स्तम्भ मर्मत तथा 402 सीमा स्तम्भको स्थलगत निरीक्षण गरेको जानकारी दिएको छ। बैठकमा नेपाली पक्षको अध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी युगालाल रेग्मीले विगत 3 महिनामा संयुक्त सीमा सर्वे टोलीले गरेका कामको समीक्षा गरिएको र आगामी दिनमा थप सीमा स्तम्भको मर्मत पुनर्निर्माण तथा हराएका स्तम्भहरूको खोजी कार्यलाई तीव्र पारिने बताइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतका चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिच्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,867.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको चिसचयनका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनु भएको हो। मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड़ दिएको जनाएको छ। धान चामल उद्योग सहित सरकारवाला निकायसँग आवश्यक समन्वय गरी किसानबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड़ दिएको छ। आज सुनको भाव सामान्य बढ़ेको छ। चाँदीको भाव घटेको छ। सुना आज तोलामा 300 रूपियाँले बढ़ेर तोलाको 2,98,500 रूपियाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुनको भाव एकै दिन तोलामा 5,000 रूपियाँले बढ़ेर तोलाको 2,98,200 रूपियाँ पुगेको थियो। हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाव बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव घटेको छ। चाँदी आज तोलामा 25 रूपियाँले घटेको हो भने भाव घटेर चाँदी आज तोलामा 4,990 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हिजो चाँदी तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,015 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,895 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताउनु भएको छ। G7 सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल माइक्रोसँगको कुराकानी ट्रम्पले युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ भन्न पाउँदा आफूलाई एकदमै खुशी लागेको बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन शुरू गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर शुक्रबार जेनेभामा भएकै दिन होर्मुज जलमार्ग पूर्ण खुला हुने भएको छ। यसै हप्ता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि शुरू हुनेछ। हवस् त यिनै खबरहरूसँगै हामी 2 बजेको हजुरको खबर अहिलेलाई यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेसाब खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई
विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767625429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5514-13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
8: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
8: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
8: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
8: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोजाई तपाईँकोमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना कड़गी। प्रविधि समीचरणमा हुनुहुन्छ ललिता आयु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भन्ने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। र तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रमको बारेमा तपाईँलाई जानकारी नै छ, के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा। र आजको बसाइमा हामीले ट्र्याक सुनाउने थियौँ, ट्र्याक लिएर आएका छैनौ र तपाईँसँग मिठा कुराकानी नै गर्नेछौँ आजको बसाइमा पनि। र मिठा गीत संगीतहरू राख्नेछौ। तपाईँले आफ्नो साथीसँगलाई सम्झन मन छ भने फोन गरेर सहभागिता जनाउनुहोस् र आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुहोला। कार्यक्रम अवधिभरि मिठा र आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्त भएको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ। सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राख्यौं हामीले र कार्यक्रमबाट चाहिँ तपाईँको पनि शुरूआत भइसकेको छ। यस्तै मिठा रमाइला आधुनिक संगीतहरूबाट तपाईँलाई आजको बसाईमा मनोरञ्जन दिनेछौं र तपाईँले फोन लाग्छ भने फोन मार्फत पनि आफ्नो आफन्तजन साथीजनीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। साथै तपाईँलाई कुनै गीत मनपर्छ भने पनि तपाईँले रोज्न सक्नुहुनेछ। आजको बसाईमा चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौं, अन्य बसाईमा हामी लिएर आउनेछौं। कुनै होइन प्राविधिक समस्याको कारणले गर्दाखेरि चाहिँ हामीले आजको बसाईमा ट्र्याक लिएर आएका छैनौं। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी हजुर।
0: नमस्कार देवजी। नमस्कार, के छ, आरामै हुनुहुन्छ नि?
1: हजुर, म आरामै छु भन्नुपर्छ। मौसम कुरा गर्नुपर्दा एकदम घाम चर्को लागिरहेको छ, गर्मी छ, अहिले चाहिँ हावा चल्नु लागिरहेको छ। अब एक बजेबाट चाहिँ अलिक शीतल शीतलै छ भन्नुपर्छ है त।
0: गर्मी पनि कति धेरै बढेको हो देवजी, होइन? हिजो र आज त एकदम मलाई पनि एकदम गर्मी महसुस भइरहेको छ। ठिक छ, अब त्यता चाहिँ भल अब शीतल शीतल फर्किन लागेको छ, शिरशिर बतास चल्दैछ भन्दै हुनुहुन्छ। अनि के गर्दै हुनुहुन्छ यो समय?
1: म बसिरहेको छु भन्नुपर्छ दिदी हजुर। अब खाजा त खाने बेला अलि भएको छैन, एकछिनपछि खानेछु भन्नुपर्छ दिदी हजुरले पनि खानु भएको छैन है?
0: हजुर हजुर, हाम्रो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। ठिक छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आज चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौ, हजुरले चाहिँ साथी सिंहलाई सम्झना सन्देश राख्नुहोस्। कुनै गीत सुन्नु मन छ भने पनि रोजाइमा पार्नुहोस् है त।
1: हुन्छ, अब सधैँ रोजिएकै गीत हो, अब आज अब हजुरहरूकै रोजाइको गीत बजाइदिनुहोस् भन्नुपर्छ है त, अब नरोजौँ होला आज त।
0: ल ठिक छ, हामी त्यसो भए हामी आफ्नै रोजाइको गीत बज्छ, हजुरले चाहिँ सुनेर साथ दिनुहोला, आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, सम्झना पर्दा विशेष गरी दिदी हजुरको लागि, प्राविधिकमा हुनुहुन्छको लागि पनि भन्न चाहन्छु, लगायत हजुरको रेडियो होली युनिटको लागि नै भन्न चाहन्छु, अनि मिडिया प्रेमी बहिनीहरू रमिला तामाङको लागि भन्न चाहन्छु, अनि मङ्गलमा तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि भन्न चाहन्छु, अनि बहिनी निर्मला लामाको लागि, निर्मला मगरको लागि पनि सम्झिरहेको छु है बहिनीहरू भन्न चाहन्छु, र अहिले पनि मलाई देव माझी भनेर चिनी नचिनी सबै सबैको लागि, सङ्गीता रमतेलको लागि, सविता मगरको लागि भन्न चाहन्छु, अनि बहिनी उर्मिला थापा मगरको लागि, नवीना थापा नयनको लागि भनेर सिकिन्छु ल। नमस्ते, बाई।
0: हवस् त, नमस्कार भन्नुहुन्थ्यो देवजी, उहाँले पनि आफन्तजन साथीसँगलाई सम्झना राखेर जोडिसक्नु भएको छ। पालो तपाईँको आजको समयमा फोन गर्नुहोला 0840 40 0026 को माध्यम भएर आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् है त। यति बेला कोही साथी आइसक्नु भएको छ है भन्दै हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार हजुर।
0: नमस्कार हजुर, यो आवाज तरानदेखि?
2: हजुर, अरू बेला धरानदेखि, अहिले चाहिँ काठमाडौँदेखि। हजुर,
0: अहिले चाहिँ काठमाडौँदेखि। ठिक छ हजुर, काठमाडौँ आउनुभएको छ भनेर हामीले कुनै समय जानकारी पाएको थियो, के कामले आउनुभयो?
2: अब कामले नै भनौँ हजुर, अब अस्ति आइतबार आएको, अब एक दुई दिन भुलिन्छ होला, त्यसपछि धरानतिर फ्याल्ने। हजुर
0: ल ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। उपचारको क्रममा के अन्य विशेष कामहरूको?
2: विशेष काम भन्दा पनि मेरो अब यहाँनिर यसो भेटघाट थियो हजुर,
0: भेटघाट
2: अब भेटघाट हुँदैछ, यसो गफसफ कुराकानी होइन हुँदैछ, यसो यताहरू गफस गरेर डुल्ने घुम्ने काम पनि हुँदैछ।
0: राम्रो रमाइलो छ, अब झन् नजिक भएको भएदेखि रामी सास्तोमा पनि आउनुहुन्थ्यो, के गर्ने है, अलि टाढो पर्यो। ठिकै छ, कुनै समय मिलेछ भने रामी सास्तोमा पनि आउनुहोस् है त।
2: अवश्य पनि हजुर।
0: ल ठिक छ, सबै समग्रमा ठिक छ है?
2: एकदम ठिकै छ हजुर, मौसम चाहिँ अघि अलिक गर्मी गर्मी थियो, एकदम गरङ गुरुङ पानी हल्का छिटाइरहेको, अनि गरङ गुरुङ पनि गरेर पानी पल्ला पल्ला जस्तो भइरहेको छ हजुर।
0: न गर्मी थियो, अहिले चाहिँ शीतल हुने क्रम जारी छ है?
2: हजुर हजुर।
0: खाजा बाँकी नै होला?
2: खाजा बाँकी छ हजुर, भन्दा पनि अब खै काटिएको छ, घटेकै छैन भन्नुभएको छ हजुर।
0: ल ठिक छ, जतिखेर भोक लाग्छ त्यतिखेर खाजा लिनुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, र राम्रोसँग घुमघाम गर्नुहोस्, भेटघाट गर्नुहोस् है त।
2: हुन्छ हजुर।
0: कार्यक्रममा मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झना गर्नुहोस् है।
2: हुन्छ हजुर, सम्झिनु पर्दा प्रशस्त कामदेन, राजशाले मगर, अमिना सुनवार, हरपल रोशनी, राई अमिता, दिविसा राई, कल्पना साम्पाङ, इतर राम चौधरी, उत्तमेकान्त प्रेमी श्रेष्ठ, रश्मि प्लाङ, गगन तेलसुमे लगायत सम्पूर्ण मित्रहरू सबैमा सम्झना भन्दै बिदा भयो हजुर. नमस्कार.
0: हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो विवश कुलम पृथकजी हुनुहुन्थ्यो, घर धरान भई हाल चाहिँ काठमाडौँबाट. उहाँले पनि आफन्त जन साथी सिंहलाई सम्झना राखेर छुटिसक्नु भएको छ. यति बेला पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौं. गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौं. विश्रामपछि फेरि आउनेछौं. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: सूचना सूचना सूचना
1: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साँगुटार र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
0: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप। बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230, 9767-65-2429।
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
4: लट्टे मासले फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: नगर कार्यपालिकाको कार्यालय बन्थरी रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थरी नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.in एनएमपी पोर्टलमा गई प्रणाली मार्फत ओडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर एक सपना काफे सम्पर्क नम्बर 9844441390 वडा नम्बर दुई सरस्वती विक सम्पर्क नम्बर 9761633033 वडा नम्बर तीन मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849073080 वडा नम्बर चार स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर पाँच सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर छ सीता श्रेष्ठ सम्पर्क नम्बर 9864611355 वडा नम्बर सात देवी रमन प्रसाई सम्पर्क नम्बर 9840094619 वडा नम्बर आठ अनिल श्रेष्ठ सम्पर्क नम्बर 9869113345 र सृजना थापा मगर सम्पर्क नम्बर 9840262072 वडा नम्बर नौ प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9869035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9861958368 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9861064166 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9731330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
3: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
4: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्यो, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
4: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
2: एकैछिन है त, हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
4: ए हो र भन्यो, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी

0: चालिस चालिस दुई तिन नौ
1: कति रे अन्ठानब्बे पाँच चालिस अनि
0: अन्ठानब्बे पाँच चालिस चालिस दुई तिन नौ फोन नम्बर चाहिँ शून्य अडचालिस पाँच चालिस दुई तिन नौ
2: जिरो अडचालिस पाँच चालिस दुई तिन नौ
3: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
2: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
3: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
4: विराज किसानको साथी।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी भने प्रविधि समीजनबाट मलाई साथ दिनुभएको छ, ललिता हायो साथमा तपाईँ हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुभएको छ, खुशी लाग्छ। र तपाईँले फोन लाग्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोस्। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: दिदी। नमस्कार रमिलाजी, के छ, आरामै हुनुहुन्छ? म पनि आरामै छु भन्नुपर्छ है। अनि के छ खबर? मेरो खाजा बाँकी नै छ, अब केही समयपछि खानुपर्छ, यतै आउनुहोस् है रमिलाजी। कुन दिन चाहिँ मैले रमिलाजीलाई नजिक हुँदा बोलाएन होला, त्यो दिनको रेकर्ड मलाई सुनाउनुहोस् त।
1: भन्दै गर्ने भित्र बोलाउनु भएको थियो है तपाईँले, मलाई चक्लेट खान त बोलाउने मान्छे तयारी मान्छे पो त।
0: अनि अब त्यति सम्भव गर्दाखेरि पनि आउनु भएन
1: तपाईँको कम्पा गरेर
0: है। अनि हजुरले चाहिँ खाजा लिनु भएको छ कि छैन त?
1: मेरो नि बाँकी नै छ दिदी।
0: बाँकी नै छ है, अब ल समय खाजा खानुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। अरू सुनाउनुहोस् के छ खबर? मेरो खबर पनि ठिकै छ, खासै त्यस्तो राम्रो अब रमाइलो भन्ने कुरा त त्यस्तै हो होइन, नयाँ नौलो खबर केही छैन, मजाले घाम लागिरहेको छ, गर्मी भएको छ भन्यो, यसरी नै बस्यो। अनि कतिखेर प्रोग्राम आउने समय हुन्छ अनि हाम्रो साथीहरूसँग बोल्न पाइन्छ भनेर पर्खाइमा बस्यो, साथीसँग यसरी बोल्न पाइरहेको छ। यहाँभन्दा अरू के चाहियो र है? थाहा छ रमिलाजीले पर्खाइमा बस्नु भएको छ भनेर मलाई पनि थाहा थियो, तर मनमनै अब कसरी चाहिँ थाहा भयो होइन, माया गर्ने मान्छेले चाहिँ त्यतिकै पनि थाहा हुँदो रहेछ क्या होइन, उहाँले त्यो त अब कसले कसले कति गर्छ भन्ने कुरा त त्यो अन्दाज गर्न सकिन्छ, अब यति भनेर देखाउन सकिँदैन होइन, आफ्नो ठाउँमा छ, हामीले माया भनेको कुरा बराबर गर्छौँ जस्तो लाग्छ हो।
1: त्यो त हो कि, तै पनि कोही मान्छेलाई त अति माया गर्ने नै हुने रहेछ, त्यही भएर अति माया गरेन तपाईँलाई
0: है। हो नि, माया लाग्छ नि त, अब हजुरसँग हामी सरी कुराकानी गरिरहेका छौँ, कुनै समय धेरै समय ग्याप बस्यो, कुराकानी गर्न पाएन भने कति धेरै न्यास्रो लाग्छ, के गर्नुभयो होला, कहाँ जानुभयो होला भन्ने कुराहरू मनमा चाहिँ हरेक प्रश्नहरू उब्जिन्छन् क्या, त्यही भएर माया नै भनेको कुरा त्यही होला क्या होइन। हो नि है, दुई हजुरको मायाले गर्नु गराएको छ भने जस्तै हो, ठिक छ। त्यही माया गर्नुहोस् न, हजुरहरूको माया यति धेरै छ, हामीलाई पनि माया धेरै लाग्छ हजुरहरूप्रति, सधैँ भरि माया साथ सपोर्ट चाहिँ रहिरहेछ भन्न चाहन्छु। अनि यता आउँदाखेरि चाहिँ अब म चकलेट किनेर राख्छु।

0: Ngapain? अब कुनै समय यता हेर्नुहोस् सुन्नु रमिलाजी, म कुनै समय काठमाडौँसम्म आएँ भने हजुरलाई म सम्झिन्छु, त्यतिखेर चाहिँ त्यहाँसम्म चाहिँ आउनुहोस् न। यतै आउन नसके पनि अथवा यता खाडादेवीतिर आउनुभयो भने पनि सम्झिनुहोस् न है त। ल ठिकै छ, कुनै समय अनि हाम्रो सानो भान्टाको मुटुमा चक्रे लिएर आउँछु क्या म। आउन त मन थियो नि, नजिकै भएको भए त भन्नै पर्दैन थियो होइन, अब टाढा छ, कसरी आउने के गर्ने भने हरेक समस्याहरू आइपर्छ होइन, हजुरलाई थाहा छँदै छ। व्यावहारिक भइसकेपछि हामीले भनेको ठाउँमा होइन इच्छा चाहना लागेको ठाउँमा हामी तत्काल पुग्न सक्दैनौँ, यही त कमी छ है। अनि बुझ्नुहुन्छ नि त, अब मन नदुखाउनु होला जे भए पनि होइन, सानो मान्छेहरूलाई खुसीसँग राख्नुहोला, हेरविचार गर्नु होला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला है त, ठुलो भइसक्यो होला है। ल ठिक छ, कुराकानी भने यस्तै हो, अनि मसँगै गर्नुपर्छ होइन, अब जति कुरा गरे त्यति लम्बिँदै जान्छ। हामी कार्यक्रमतर्फै लागौ, मिठो गीत बस्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झिनुहोस् है त।
1: पहिला प्रथम दिदी तपाईँको लागि, अनि प्राविधिक दिदी दाई देवमाली ढुर्गबाले निर्मला पौडेल निर्मला लामा, अनि दिदी धनुगतिर, अनि अनुडुङ्गेरी मगरलाई पनि सम्झिरहेको छु भन्छु, अनि सुन्दै हुनुहुन्छ जीवनसाथी, उनीहरू सुन्दै हुनुहुन्छ होला बुबा,
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी भएर चाहिँ सुनिसक्नु भएको छ। पालो तपाईँको छोटो मिठोमा हामी कुराकानी गर्छौँ होइन, तपाईँसँग चाहिँ आउनुहोला शनिबार 40/40/26 को माध्यमबाट। सौरभ केसीजी हुनुहुन्छ, हेलो सर, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है, गुजरातदेखि अहिले चाहिँ भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ, मेरो श्रीमती छोरालाई पनि धेरै सम्झना छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँको आवाज हामीले सुन्न सकेनौ, उहाँलाई विशेष धन्यवाद, फेरि पनि फोन लाग्छ भने आउनुहोला भन्न चाहे। अब चाहिँ एकजना साथीसँग हामी कुराकानी गर्नेछौ, अप्सरा खड्का हुनुहुन्छ, उहाँले पनि हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामे साहबको नामाडीबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला कोही साथी, हेलो
2: हेलो दिदी, नमस्ते
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुली किनकन्याबाट सङ्गीता ठकुरी।
0: सङ्गीता ठकुरीजी बोल्नुभयो?
2: हजुर।
0: के छ सङ्गीताजीको खबर, खाजा लिनुभयो कि बाँकी छ?
2: खबर एकदम ठिकै छ, मेरो खाजा भइसक्यो, दिदीहरूको भयो,
0: मेरो चाहिँ बाँकी छ, अब केही समय पछि हुन्छ है सङ्गीताजी। अनि के गर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा व्यस्त हुनुहुन्छ?
2: अहिले कार्यक्रम सुनेर बसिराखेको छु।
0: कार्यक्रम सुनेर बसिराख्नु भएको छ है, ठिक छ, अन्तिममा भए पनि हाम्रो सङ्गीताजीसँग कुराकानी गर्न पाएँ, खुसी लागेको छ। अरू सुनाउनुहोस् न, के छ नयाँ खबर, के गरी दिनभरहरू बितिराखेका छन् सुनाउनुहोस् त। ल त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौ, कार्यक्रममा अर्को मिठो गीत बज्छ, हजुरले आफ्नो आफन्तजनलाई सम्झनुहोस् है त।
2: फर्स्ट अफ अल दिदी हजुरको लागि, टेक्निसियन मित्रको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, साथीहरूमा भन्नुपर्दा सुजन ठकुरी, ललिता ठकुरी, सुलता मगर, सरिता मगर, बहिनीहरू गङ्गानाको लागि पनि, साथी अनिता तामाङको लागि, कृष्ण सुनिवारको लागि,
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो सङ्गीता ठाकुरजी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ भने हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ। बेली आचार्यजी हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। अमिनाजी हुनुहुन्छ, नमस्ते विथ मी अमिना सुनवार फ्रम दोलखाबाट, प्यारे सुशीला विश्वकर्मा, दादा राजगले मगर, विवश कुलुङ, पृथक तिलक विष्ट, माया निरुता, युजन संगीता लामा, अनिसा लिम्बु, कविता गताने, हरपल रोशनी, गायन अभिमान सुनर, कुमार पर्ज, किराती अञ्जना, धनुकाजमेर, डबरा श्रेष्ठ अलको लागि सम्झना छ भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमिति यादव सुनवार, किराती हुनुहुन्छ, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु है, खाजा खानुभयो त हजुरको भन्नुभएको छ, मेरो बाँकी रहेछ। म चाहिँ रामेछाप देउराली, हाल चाहिँ काठमाडौँ बौद्ध हजुर पार्टीबाट चाहिँ कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ सुमितजीलाई पनि विशेष धन्यवाद। त्यस गरी टेकबहादुर पुमाजी हुनुहुन्छ, गुड आफ्टरनुन नेपाली, नमस्ते नमस्कार चाहिँ प्रस्तुत हजुर सुन्दैछु, चौधरी नगरपालिका आठ बेलटार राइट टोलचोकबाट चाहिँ फेसबुक लाइभ मार्फत हजुरको प्रोग्राम भन्नुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालोबाट, विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ। निरुताजी हुनुहुन्छ, हेलो नमस्ते हजुर, म पनि सुन्दैछु है। निरुता योजन साथीहरूमा हजुरको लागि प्यारी निकिता केसी, माया अमिना सुनवार, रमिला राई, मिस यू अल भन्नुभएको छ, निरुताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रितिका श्रेष्ठजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्कार शेष, म पनि सुन्दैछु उदयपुर नाउँ केटिएमबाट, रितिका श्रेष्ठ हो, मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार है, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ भन्ने हुनुहुन्छ, सपनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ तुलसी केसी लुरीजी हुनुहुन्छ, धेरै समयपछि उहाँले पनि एसएमएस गर्नुभएको थियो रहेछ होइन आज चाहिँ, हेलो हजुर के छ खबर, सन्चय हुन्छ, म पनि दैलेखबाट दैलेखको मान्छे अहिले चाहिँ अर्घखाँचीबाट चाहिँ सुन्दैछु है, सबैलाई मिठो माया सम्झना छ भन्नुहुन्छ तुलसीजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है बुटोलबाट भन्नुहुन्छ, हिराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, एसएमएस मार्फत आफ्ना आफन्तजन साथीसँगलाई सम्झना गर्नुभयो, सुनेर साथ दिनुभयो, फोन मार्फत आफ्ना साथीसँगलाई सम्झना सन्देश राख्नुहुने सम्पूर्ण साथीहरूलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दै, प्रविधि समितिमा रहेर तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो, ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु, र कार्यक्रम अवधि पूर्व बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, अर्को पनि एउटा मिठो गीत छोड्दै आजको बसाई रोसाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गे पनि बिदा हुन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: सूचना सूचना सूचना
1: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ सङ्गुटाट र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
0: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564429
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
0: न्यून लागत र सजिलो। अहिले दिउँसोको 3 बज्यो।
3: हजुरको रेडियो

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सांसदहरूको सरकारलाई आग्रह। सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले सेवा लिए। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित, तत्काल पानी पर्ने सम्भावना कम, स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा, विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेन संघको खेलमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर एकाएक चर्चामा। नेपाल खबरमा अब पूरा खबर। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भयो वा नभएको बारे जानकारी दिन समेत सरकारसँग माग गर्नुभयो। कांग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्त लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। एमाले सांसद टुका भद्र हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्। साथै सांसदहरूले मध्य पूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विभिन्न वर्ग यसबाट लाभान्वित भएका छन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी कुल 23,456 शैया उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या, त्यसको 10% हुन आउने निशुल्क शैया, हाल प्रयोग भइरहेका निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अध्यावधिक जानकारी हुन्छ। अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पताल लक्षित वर्गका लागि 10 शैया अनिवार्य छुट्याउने पर्ने, ती शैयामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने र निशुल्क शैया सम्बन्धी सम्पूर्ण जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र समेत सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयले बताएका छन्। यस्तै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणलाई कठिनाई भइरहेको छ। अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या समेत बढ़ेको छ। स्वास्थ्यकर्मीका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, डिहाइड्रेशन, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहेका स्वास्थ्यकर्मीहरूको भनाइ छ। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरले सुझाव दिएका छन्। तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान मौसमविदहरूको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका, 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेकोमा राजपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। जिल्ला कारागार संघुवा सभा खाँदबारीमा 2 कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते जिल्लाको मादी नगरपालिका 5 का 20 वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिङ मलेगु सड़क खण्डमा कालोपत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम फेरि शुरू गर्न लागेको हो। यसअघि 13 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होंगीदेखि जवाङ खोलासम्म कालोपत्रको तयारी शुरू भएको छ। यो खण्डमा रहेका 6 पुलमध्ये 4 पुलको काम अन्तिम चरणमा पुगेको छ। अब अब विदेशको खबर। जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओजेले नीतिगत ब्याजदर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापन को लागत बढ़ाएपछि यस वर्ष अन्य देशका केन्द्रीय बैंकहरूले पनि ब्याजदर बढ़ाएका छन्। जापानले सन् 1990 दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याजदरमा व्यापक कटौती गरेको थियो। त्यसै बैंकले ब्याजदर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेसफर कोलले 2 दशक लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनुभयो। जापान मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ़दा बजार भाव महँगिएको छ। यस वृद्धिका बावजूद जापानको ब्याजदर अमेरिका र बेलायत जस्ता ठूला अर्थतन्त्रको तुलनामा अझै पनि कम छ। अमेरिका र बेलायतमा ब्याजदर 3% भन्दा माथि छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नवप्रवेशी केप भर्डेका गोलकिपर जेसिमार डियास भोजिनहाएका एक चर्चामा आएका छन्। विश्वकपको डेब्यू खेलमै विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि केप भर्डेका 40 वर्षीय अनुभवी गोलकिपर भोजिना अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्रमा पुगेका हुन्। गैराति अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा भोजिनाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्न सफल भए। खेलमा स्पेनले झण्डै 75% बल पोजिशन आफ्नो पक्षमा राखे पनि भोजिनाले गोल गर्न दिएनन्। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 वटा गोल पोस्टभित्र थिए। तर भोजिनाले उत्कृष्ट बचाव गर्दै सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोके। यही प्रदर्शनका कारण यसअघि खासै नाम नसुनिएका भोजिना अहिले चर्चामा आएका छन्। के भर्डेका गोलकिपर भोजिनालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेहरूको पनि ओइरो लागेको छ। स्पेनसँगको खेल शुरू हुनुअघि झण्डै 43,000 रहेको उनको इन्स्टाग्राम फलोअर्स संख्या 1 घण्टामै 20 लाख भन्दा धेरै पुगेको थियो। अहिले यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका 61 लाख फलोअर्स पुगिसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सांसदहरूको सरकारलाई आग्रह। सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले सेवा लिए। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित। तत्काल पानी पर्ने सम्भावना कम। स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेनसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर एकाएक चर्चामा।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे
6: हजुरको रेडियो 102.1 MHz।
7: सूचना
8: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ स्थाङुटाप र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरणी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको हार्दिक अनुरोध गरिन्छ।
7: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
9: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
10: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564249।
10: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
8: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
8: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
8: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
10: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
8: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
10: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
8: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
8: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
8: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
8: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण, वडा नम्बर 1, सपना काफे, सम्पर्क नम्बर 9844431390, वडा नम्बर 2, सरस्वती विक, सम्पर्क नम्बर 9761633333, ओडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 98 49 73 0 4 80, ओडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 97 67 47 11 48, ओडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 98 66 00 97 72, ओडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 98 64 11 36 55, ओडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 98 40 94 96 19, ओडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 98 69 11 33 45, र सृजना थापा मगर, सम्पर्क नम्बर 98 40 26 20 72, ओडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 98 65 20 33 53, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 98 44 21 48 03, ओडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 98 69 35 59, ओडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 98 61 59 38 68, ओडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 98 61 64 166, ओडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97 031 30 8 27, र ओडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 97 62 87 18 73, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
11: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
12: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
13: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0 669, 98 64 14 17 88।
12: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
13: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
14: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
15: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
14: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
15: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0 596 0 47 5 90 453।
14: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7 खुर्कोट सिन्धुली।
16: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
8: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
16: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98 54 0 43 305, 0 48 45 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
17: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाउँ त लिएर आऊ।
18: ल्याउनु त ल्याउने बुबा,
12: तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
17: बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
18: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
19: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
20: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
21: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
22: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
8: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
22: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
23: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा।
6: नवजात शिशुको सुन्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ?

0: र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
1: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: hango.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक राम हिसाबमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ.
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र.
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप.
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह चार बजे को रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगहरू रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तमाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछाप जिल्लाका विभिन्न गाउँ बस्तीका किसानहरूले बाँदरको आतंकको कारण खेतीपाती जोगाउन मुश्किल परेको गुनासो गरेका छन्। विशेष गरी मकै तथा तरकारी बालीमा बाँदरले ठूलो क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन्। रामेछापको ग्रामीण क्षेत्रमा बाँदरको समूह खेतबारीमा पसेर पाक्न लागेका तथा रोपिएका बाली नष्ट गर्ने गरेको स्थानीयको गुनासो छ। किसानहरूका अनुसार दिनभरि खेतबारीमा कुरेर बस्नुपर्ने अवस्था आएको छ भने रात दिनको मेहनतले लगाएको बाली केही घण्टामै बाँदरले सखा पार्ने गरेको छ। रामेछाप नगरपालिका सातका किसान बालकृष्ण श्रेष्ठले वर्षभरिको आमदानीको आधार मानिएको मकै बाली बाँदरले खाइदिँदा आर्थिक मारमा परेको बताउनु भएको छ। उहाँले बाँदरको डरले कतिपय किसानले खेतीयोग्य जमीन बाँझै छाड्न थालेको समेत बताउनु भएको छ। उहाँका अनुसार वन क्षेत्र नजिक रहेका बस्तीहरूमा समस्या झन बढ़ी देखिएको छ। वन विनाश, खाद्य अभाव तथा वन्यजन्तुको वासस्थान परिवर्तनको कारण बाँदरहरू मानव बस्तीमा प्रवेश गर्ने क्रम बढ़ेको अनुमान गरिएको छ। किसानहरूले पटक पटक सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्न आग्रह गरे पनि प्रभावकारी उपाय लागू हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले बाँदर नियन्त्रण, बाली संरक्षणका लागि तारबार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्। यस विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि समस्या गम्भीर बन्दै गएको स्वीकार गरेका छन्। केही स्थानमा सामुदायिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गरिए पनि स्थायी समाधान हुन नसकेको उनीहरूको भनाइ छ। बाँदरको बढ़दो आतंकले किसानको खेतीप्रति निराशा बढ़दै गएकोले समयमै प्रभावकारी योजना ल्याउनुपर्ने माग स्थानीयवासीले गरेका छन्। तेलगंगा आँखा प्रतिष्ठान, सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछाप र तामाकोशी अस्पतालको आयोजनामा मन्थलीमा भएको दुई दिने आँखा शिविरमा 65 जना आँखाका रोगीहरूले मोतियाबिन्दुको शल्यक्रिया गरेका छन्। शिविरमा आधुनिक मेसिन प्रयोग गरी शल्यक्रिया गरिएको थियो। रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोपचनका अनुसार शिविरमा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डाक्टर कृपा जोशीको नेतृत्वमा 8 जना आँखा स्वास्थ्य कर्मीहरू संलग्न रहेका थिए। रामेछापको मन्थली नगरपालिका एक खाँदबारीमा रहेको एक होटलमा गैराती भएको आगलागीमा परेर 15 लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको छ। रामेछाप नगरपालिका दुई देउराली स्थायी घर भएर हाल सदरमुकाम मन्थलीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका गोपाल श्रेष्ठको जस्ताको छानो भएको उक्त होटलमा बिजुली सर्ट भएर आगलागी भएको हो। आगलागीबाट नगद 1 लाख रूपियाँ, 6 तोला सुन, कपड़ा, भाँडावर्तन, खाद्यान्न र लत्ता कपड़ा गरी करिब 15 लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी सहायक निरीक्षक सुजित पासवानले जानकारी दिनुभएको छ। होटलमा अकस्मात लागेको आगो स्थानीयहरूले निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेपछि मन्थली नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा आएको र होटलभित्र रहेका सम्पूर्ण सामग्रीहरू पनि जलेर नष्ट भएको होटल व्यवसायी स्पष्टले बताउनु भएको छ। खानेपानी जस्तो संवेदनशील क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले अमानवीय व्यवहार देखाएर विद्युत लाइन काटेपछि सुक्खा क्षेत्रमा बसोबास गर्ने रामेछापको खानादेवी गाउँपालिका बीरपानीका बासिन्दाले 22 दिनदेखि पानी खान शास्ति बिहोर्नु परेको छ। बीरपानी पगरवास र माकादुमका 566 परिवारमा वितरण भएको पम्पिङ योजनामा जडान भएको विद्युत लाइन जेठ 11 गते काटेपछि त्यस क्षेत्रमा खानेपानीको हाहाकार छ। विद्युत महसुल नतिरेको भन्दै कुनै सूचना समेत नदिएर प्राधिकरणले लाइन काटेकोले पानी संकट आइपरेको स्थानीयहरूको भनाइ छ। बीरपानी पगरवास स्किम दुई खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठका अनुसार केही दिनपछि पैसा उठाएर महसुल भुक्तानी गर्छौं, खानेपानी खान विद्युत जोड़िदिनुहोस् भन्दा प्राधिकरणका प्रमुखले अटेर गरिरहेको उहाँले बताउनु भएको छ। असुल हुन बाँकी रकम जम्मा गरेपछि मात्रै लाइन जोड्ने भन्दै पानी जस्तो मानव जीवनसँग जोड़िएको विषयमा प्राधिकरणले खेलवाड गरेको तीन सातादेखि पानीको संकट बिहोरिरहेको स्थानीयहरूको गुनासो छ। घरमा रहेको धारामा पानी झर्न बन्द भएपछि स्थानीयवासीहरूलाई पानीको संकट चुलिएको छ। स्थानीय टोलहरू लाक्पा, भलायाखर्क लगायतका गाउँहरूमा बसोबास गर्नेले पानीको चरम अभाव भोगिरहेको खानादेवी गाउँपालिका तीनका वडाध्यक्ष पुष्कर कार्कीले बताउनु भएको छ। गर्मीको बेलामा दैनिक पानीको
खपत धेरै हुने तर यही बेलामा धारामा पानी नआएपछि स्थानीय बासिन्दाहरूलाई खाना भान्सा चलाउन नुहाउन लुगा धुन र घरपालुवा पशु चौपायलाई पानी दिन समस्या बेहोर्नु परेको छ। दिनभरिमा भागमा आउने चार गाग्री पानीले गुजारा चलाएको स्थानीयहरूको गुनासो छ। रामेछापको रामेछाप नगरपालिकाले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरूद्धको विश्व चेतना दिवस हिजो विभिन्न कार्यक्रम गरेर मनाएको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सम्मान संरक्षण तथा अधिकार सुनिश्चित गर्न सबै सरकारवाला पक्षहरूको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो। सो कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका प्रमुख लवश्रेणी उपानेले ज्येष्ठ नागरिक हाम्रा समाजको गहना भएकोले उहाँहरू विरूद्ध हुने दुर्व्यवहार अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताउनुभयो। रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले ज्येष्ठ नागरिकप्रति हुने शारीरिक मानसिक आर्थिक तथा सामाजिक दुर्व्यवहार अन्त्य गर्न परिवार समुदाय र राज्य सबै जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको छ। ज्येष्ठ नागरिकहरूले भोग्नु परेको समस्या र स्थानीय सरकारसँग उहाँहरूको अपेक्षाको बारेमा पनि उहाँहरूसँग कुराकानी गरिएको पनि बताइएको छ। कार्यक्रममा 7, 8 र 9 नम्बर वडाका 55 जना ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। रामेछाप नगरपालिकाले ज्येष्ठ नागरिकको अनुभव ज्ञान र योगदानको उच्च कदर गर्दै उहाँहरूको अधिकार संरक्षण तथा हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हरेक वर्ष जून 15 तारीकमा विश्वभर ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरूद्धको चेतना दिवस मनाउने गरिन्छ। यस दिवसले ज्येष्ठ नागरिकहरूमाथि हुने सबै प्रकारको हिंसा विभेद र दुर्व्यवहार अन्त्य गर्न समाजलाई सचेत गराउने उद्देश्य राखेको छ। रामेछापको मन्थली नगरपालिका 2 भुतिया खोला किनारमा निर्माण थालेर केही वर्ष अलपत्र छोडिएको कवडलको निर्माण अब भने अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश सरकारको लगानीमा 6 वर्ष अघि सार्वजनिक निर्माण कार्यालय काभ्रे मार्फत उक्त कवडहलको निर्माण थालिएको थियो। 2 वर्षमा निर्माण सक्ने लक्ष्यका साथ थालिएको कवडहल निर्माण व्यवसायी र कार्यालय बीचको असमझदारीको कारण लामो समयसम्म अलपत्र रहेको थियो। बास्केटबल, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन लगायतका खेल सञ्चालन गर्न मिल्ने उक्त कवडल बहुआयामिक हुने गरी डिजाइन गरिएको छ। खेलकुदको समय बाहेक राजनैतिक, सामाजिक र धार्मिक कार्य लगायतका सभा सम्मेलन गर्न सक्ने गरी हलको डिजाइन गरिएको छ। कुल 1200 दर्शक अटाउन सक्ने क्षमता रहेको उक्त कवडल निर्माणका लागि प्रदेश सरकारले 2077 सालमा सुनकोशी गिरी जेबीसँग ठेक्का सम्झौता गरेको थियो। निर्माण व्यवसायीले कवडलको अधिकांश निर्माण सम्पन्न गरेपछि भित्र रिमोटले सार्न मिल्ने प्रविधियुक्त कुर्सी नेपाली बजारमा नपाएको भन्दै त्यसको लागि नेपालमा नै उपलब्ध हुने कुर्सी राख्न आइटम परिवर्तन गरिदिन माग गरेको थियो। तर ठेक्का लगाउने कार्यालयले उक्त आइटममा कुनै पनि परिवर्तन नहुने भन्दै विश्व बजारमा डिजाइन गरे बमोजिमको कुर्सी उपलब्ध हुने भनेर निर्माण व्यवसायीको माग लत्याउँदै आएको थियो। निर्माण व्यवसायी र ठेक्का लगाउने कार्यालय बीच मुद्दा मामिला समेत चल्दा लामो समयदेखि गरेको कामको पैसा समेत रोकिएको अवस्थामा निर्माण व्यवसायीहरूले हाल म्याथप गरेर निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। हलमा रिमोटले सार्न मिल्ने कुर्सी चीनबाट आयात गर्ने तयारी छ। हलको अन्य निर्माण कार्य भने अन्तिम चरणमा पुगेको छ। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसार भएको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
4: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
5: छोटो समयमा धेरै सस्तामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
3: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
7: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम
8: ओह

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उका देउरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै छौं। आज मंगलबारको बसाई। आज हामीले एकदमै मिठा मिठा बाहिर एउटा गीतको ट्र्याक लिएर आएका छौं। सोही गीतको ट्र्याक मार्फत तपाईँले गीतको बोल चिन्नुपर्ने हुन्छ। त्यसको लागि 0840 40 0026 नम्बर खुल्ला रहेको छ। तपाईँ यो समय देश तथा विदेशमा हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याब तामाको सेफएम 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ के लाग्छ तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गरेर अन्य आफ्ना आफन्तजन इष्टमित्रको माझमा पनि तपाईँले पुर्याएर चाहिँ कार्यक्रममा सहभागिता जनाउनको लागि उहाँहरूलाई साथ दिन सक्नुहुनेछ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म तपाईँले आइतबारदेखि शुक्रबारसम्म कार्यक्रम सुन्ने क्रममा फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। र तपाईँले योभन्दा अगाडि पनि कार्यक्रमहरू कुन दिन कुन बार के आउँछ भन्ने कुरा थाहा छ, थाहा पाउनु पनि भएको छ भन्ने लागेको छ भन्दै यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हाई। 5 बजेसम्म हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं। तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोस्। फेसबुक लाइभबाट सुन्ने साथीले कमेन्ट पनि पठाउँदै गर्नुहोस्। यति बेला भने हामी कुमन अधिकारी अनि देवी घरतीको आवाजमा रहेको ऐसेलो काँचो भन्ने भूलको गीत राख्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौ ऐसे लुकाछ भन्ने बोलको गीत देवी घरती अनि कुमन अधिकारीको आवाजमा रहेको थियो। यस्तै मिसा लोकभाकाहरू कार्यक्रमको समय अवधिभर त बच्छ, तर तपाईँले पनि सहभागिता जनाउनु पर्ने हुन्छ। आज चाहिँ हामीले तपाईँले श्रोताबाहर सुन्नुभएका बेचा पुराना लोकभाकाको एउटा गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले मात्रै गीतको बोल चिन्नुपर्ने हुन्छ। 0840400026 नम्बर तपाईँको लागि खुल्ला छ। तपाईँ उकाली उरालीले कृषि भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। यो असारको महिना छ, चारो धान रोपाई मकै पाकिसकेको छ होला, त्योतिर मकै भित्र्याउने काममा तपाईँ दमादम व्यस्त पनि हुनुहुन्छ होला भन्ने लागिरहेको छ। अब पानी खोलामा होइन कुलामा हुने रोपाई गर्नु पुग्ने ठाउँमा तपाईँ रोपाईको काममा पनि यो समय व्यस्त भइराख्नु भएको छ होला भन्ने पनि लागिरहेको छ। तपाईँ जुन ठाउँमा हुनुहुन्छ, जहाँ रहेर भए पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने आशा हामीले लिएका छौँ। तपाईँको फुर्सदको समय छ, कार्यक्रम उकाली उराली आउँछ है भन्ने तपाईँलाई लागेको छ, तपाईँले फोन डायल गरेर सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। यति बेला म तपाईँको फेसबुक कमेन्टलाई स्थान दिन्छु। सौरभ केसीजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते, गुड आफ्टरनुन, म बागचौर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घर परिवारमा रहनुभएका सबैको लागि अब बज्ने भाका भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज बेर्तापुर झापा घर भई हाल चाहिँ दुबई बाच भन्नुभएको छ। कार्यक्रम मार्फत सम्झनु पर्दा आज मलाई मोहन खड्काको बर ढल्यो भन्ने बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। बिहान पनि यहाँले रोज्नु भएको थियो, एउटै गीत हरेक कार्यक्रममा चाहिँ हामी बजाउँदैनौँ कि जस्तो लाग्छ, बिहानको कार्यक्रममा पनि बजेको थियो। त्यसै गरी यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा चाहिँ मेरो आफन्तजन र अनि साथीहरूलाई भनेर उहाँले धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। आशिष नयन, त्यसै गरी सुमेल लिम्बो, सन्देनी सोरा, श्रोता पोखरेल, दुलसा राई, एलिसा लिम्बो, त्यसै गरी हिमा राय, वरुण चञ्चल, स्मिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, बोबे सुरेश मगर, नेवासुर पावलका बान्तवा, स्काई नवेन, पूजा लगाम्रे, पूर्वेली आकाश, भाइ बसन्त श्रेष्ठ, प्रीति थामे, कमला मुखिया, सुनो सुनेता, रचना चौहान, एक्सन विराज राई, मेनुका श्रेष्ठ, मञ्जुना राई, कालीकमला उनेम, अभागी सिर्जना, राजकाली मगर, प्रवीण मगर, लभ स्टार सन्तोष छेत्री, त्यसै गरी विष्णु खनाल, एलिना राई, समीक्षा राई, त्यसै गरी अनिसा राई, रत्नबहादुर थापा, गगन पिरथुमे, गीता भण्डारी, सहयात्री सरु, तारा भुजेल, सलिना पोखरेल, कमला कला लिम्बु, सरिना गुरूङ घरफल, रोशनी पाकुली, गीता लिम्बो, अस्मिता बस्मेत, अनिता बस्मेत, कल्पना साङपाङ, भूमिका राई, अस्मी श्रोताङ, शान्ति विष्के, शमशेर रिम्बो, चक्र बान्तवा, कुरास सरोजो, सुसारा चक्र, रसाइली लगायत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? कहाँदेखि
1: भन्नुभयो?
0: मलाई पनि एकदम सन्चै आरामै राम्रै रमाइलो छ है। अहिलेसम्म यस्तै छ, यसै गरी दिनहरू बितिरहेका छन्। विशेष गरी अब तपाईँहरूसँग हरेक समय बोल्न पाइएको छ, यस्तै छ भन्नुपर्छ। गर्मी छ, दिन आलस्य छ है, यस्तै छ भन्नुपर्छ। खाजा खानु भयो कि बाँकी छ? मेरो भइसकेको छ। ल अब यहाँले कार्यक्रम सुन्ने हुनुहुन्छ, आज के गर्नुपर्छ भन्ने कुरा थाहा छ है? ल आज चाहिँ हामीले एउटा मिठो गीतको ट्र्याक लिएर आएका छौँ, तपाईँले गीतको बोल चिन्नुपर्छ है त? ल हाम्रो शर्मिलाजीको लागि गीतको ट्र्याक बस्छ, ध्यान दिएर सुन्नु होला है त।

0: शर्मिला जी, एकदम धेरै समय बज्यो बजेको पनि छ, यहाँले चिन्नु पनि भयो होला जस्तो लाग्छ। लाग्यो भन्नुभएको छ, यसैले आधिकारिक मान्नुहुन्छ कि अरू नै भन्नुहुन्छ कि परिवर्तन गर्नुहुन्छ के गर्नुहुन्छ? यसैलाई आधिकारिक मान्नुहुन्छ। ल अब त्यसो भए यो ट्र्याक चाहिँ हामी कार्यक्रमको अन्त्यसम्म सुनाउँछौँ, अन्य साथीहरूले यसको जवाब के दिनुहुन्छ, साथसाथै यहाँले गीतको बोल मात्रै चुन्नुपर्नेछ यो कार्यक्रममा चाहिँ, चुन्नु भयो कि भएन म कार्यक्रमको अन्त्यमा भन्नेछु। कार्यक्रम यहाँले सुन्न भ्याउनुहुन्छ भने सुन्नु होला है। ल अहिलेको लागि हामी छुटौँ। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँको लागि हामीले गीतको ट्र्याक राखेका थियौँ, उहाँले मिलाउनु भएको छ या छैन हामी कार्यक्रमको अन्त्यमा मात्र भनेछौँ, किनकि एउटा मात्र गीतको ट्र्याक लिएर आएका छौँ। हामीले कार्यक्रम लोकोशैलीमा चाहिँ आइतबार धेरैवटा ट्र्याक ल्याउँछौँ, तर यो कार्यक्रममा मात्रै एउटा ट्र्याक बज्छ, सुरुदेखि अन्तिमसम्म तपाईँले चिन्नुपर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्ते हजुर, यो आवाज
1: कहाँदेखिको
0: खबर के छ भन्नुहोस् न?
1: टेन्डु शेर्पा हजुर,
0: त्यही त टेन्डु शेर्पा होइन?
1: हजुर
0: मैले त्यही भन्दैछु। ल के छ तपाईँको खबर सुनाउनुहोस् न। ठिकै छ, कार्यक्रम सुन्नु भएको छ कि छैन? भर्खरैबाट सुन्नुभयो, भन्दा अगाडि बोल्ने साथीले के गर्नुभयो कार्यक्रममा थाहा पाउनुभयो
1: है?
0: ल कार्यक्रमको बारेमा थाहा छ भन्नुभएको छ, खाजा खानुभयो कि बाँकी छ? हाम्रो पनि भइसकेको छ, अब भर्खरै भर्खरै कार्यक्रम पनि यहाँले सुन्दै हुनुहुन्छ, जे होस् कार्यक्रममा के आउँछ भन्ने कुरा थाहा छ यहाँको लागि। त्यसो भए म कार्यक्रमतर्फै लाग्छु, ट्र्याक बजाउनु पर्छ या पर्दैन? पर्छ। ल हाम्रो तेन्द्रजीको लागि गीतको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नु होला, गीतको बोल मात्रै चिन्नुपर्ने हुन्छ है त।

0: தென்னுது
1: அதூர்
0: சொல்லு பையன்
1: तिम्रो
0: ठ्याक्कै गीतको बोल तिनी हो
1: हजुर सारा नै पर्छु मायाको तिम्रै त्यो ऐसानु साथीने नातिने भने मोज गर्छु मायामाको भन्ने हजुर
0: यसैलाई आधिकारिक मान्नुहुन्छ कि के गर्नुहुन्छ त
1: यसमै भन्नुपर्छ हजुर
0: यसैलाई आधिकारिक उत्तर मान्नुहुन्छ
1: हजुर हजुर
0: ल अब यहाँले मिलाउनु भयो कि भएन यही उत्तरलाई चाहिँ आधिकारिक मान्छु भन्नुभएको छ अन्य साथीहरूले यसको जवाफ के दिनुहुन्छ के भन्नुहुन्छ कार्यक्रम अन्तिमसम्म सुन्नुहोला साथसाथै यहाँले मिलाउनु भयो कि भएन म कार्यक्रमको अन्तमा मिलाउने जति साथीको नाम पनि भन्नेछु अहिलेको लागि छुटौं है त हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तेन्दु शेर्पा चाहिँ उहाँले पनि ट्र्याकको उत्तर त दिइसक्नु भएको छ तर उहाँले मिलाउनु भएको छ या छैन म कार्यक्रमको अन्तमा मात्र भन्नेछु हामीले किनकि कार्यक्रममा अन्य साथीहरूलाई पनि समावेश गराउनु पर्ने हुन्छ त्यो हुँदाखेरि अन्य साथीहरूले यसको उत्तर चाहिँ सहजै पत्ता लगाउनुहुन्छ या हुन्न भन्ने पनि रहन्छ त्यही भएर तपाईँले 0840 40 0026 सहभागिता जनाउनुहोला यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि स्वागत गर्छु हेलो नमस्कार हजुर
2: नमस्ते
0: नमस्ते हजुर आवाज कता कता सुने जस्तो नसुने जस्तो भयो मलाई
2: म दुरमाबाट उर्मिला थापा मरु बोल्दैछु
0: उर्मिला के छ आरामै हुनुहुन्छ
2: हजुर म ठिक छु हजुरलाई हुनुहुन्छ
0: म पनि आरामै सन्चै छु भन्नुपर्छ
2: हजुर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ
2: सुनिरहेछु
0: सुन्दै हुनुहुन्छ कार्यक्रम कतिखेर राम्रो लाग्दैछ
2: एकदम
0: सम्पर्कमा उर्मिला थापा मगरजी हुनुहुन्थ्यो उहाँ बोल्दा बोल्दै उहाँको टेलिफोन कटेको छ उर्मिलाजीले अब ट्र्याक चिन्न पाउनु भएन किनकि उहाँको फोन कटेको छ फोन लाग्छ भने तपाईँले फेरि पनि सहभागिता जनाउनुहोस् भन्छु यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो टेलिफोन सम्पर्कमा नै समस्या हो कि जस्तो लाग्दैछ ठिकै छ अब सम्भवतः हामी टेलिफोनले साथ दियो भने तपाईँसँग प्रत्यक्ष रूपमा जोडिन्छ यदि भएन भने ठिकै छ फेरि पनि साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्नु भयो भनेर मैले सोधेँ भने के हुन्छ के छ रियाज सुनाउनुहोस् त तपाईँको खबर
3: सबै ठिकै छ दिदी कार्यक्रम सर्फिने जाउँ न ल अलि हतार छ
0: ल हतार नहोस् कहाँ जाँदै हुनुहुन्छ ल त्यति चाहिँ भन्नुहोस् न
3: होइन दिदीमा जान त कहीँ गएको छैन ब्याजी त अलिक कम कम छ
0: त्यही ल ल ल त्यसो भए ल तपाईँको लागि ट्र्याक राख्नुपर्छ या पर्दैन भन्नुहोस्
3: दिदी मैले भर्खरैबाट सुनेको छु म प्रयास गर्छु ल प्रयास जारी हुन्छ कि हुँदैन त्यो त थाहा भएन है
0: ल भन्नुहोस् न त
3: गीतको बोल तिमीलाई जित्दै हारे नि म हार्छु भने नि मृत्युलाई स्वीकार्छु म पूजा गर्छु मायाको भने गीत जस्तो लागेको दिदी हो कि तिमीलाई थाहा भएन फेरि
0: जस्तो लागेको बेला म फेरि आधिकारिक उत्तर मान्दिन नि
3: होइन दिदी हो ल
0: हो नै भन्नुहुन्छ
3: हो नै हो दिदी
0: यदि यदि होइन रहेछ भने कुन गीत रहेछ भन्नुहुन्छ त
3: होइन यही नै होइन रहेछ नि
0: होइन रहेछ भने होइन होइन होइन
3: हजुर दिदी
0: ल ठिक छ अब यहाँले यसैलाई आधिकारिक मान्छु भन्नुभएको छ यहाँले मिलाउनु भयो कि भएन कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नुहोस् अहिलेको लागि छोटोमा है त हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलदेखि रिया युकेजी उहाँले पनि अब चिन्नु भएको छ कि छैन त्यसको जवाब दिएर पनि गइसक्नु भएको छ तपाईँको पालो रहेको छ 0840 40 0026 नम्बर खुला छ यति बेला हामी शुद्ध मिठोमा एउटा मिठो गीततर्फ पनि लाग्ने हो कि जस्तो लाग्दैछ कार्यक्रममा राख्छौँ अर्को मिठो भाका त्यसपछि हामी फेरि आउनेछौँ

कार्यक्रममा राख्यौं काँचो सुपारी भने बोलको भाका। त्यसपछि हामी फेरि पनि आइसकेका छौं। 4:44 गइसकेको छ। पालो तपाईँको रहेको छ 048 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। आजको व्यवसायमा हामीले विमान बेच्छौ गीतको ट्र्याक लिएर आएका छौं र कार्यक्रमको अन्तिममा सोही गीत पनि बज्नेछ। तपाईँले फटाफट सहभागिता जनाउनुहोस् पनि भन्न चाहे मैले। तपाईँको लागि हाम्रो नम्बरै खुल्ला छ। साथसाथै तपाईँले हामीलाई फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो लगायतका विभिन्न माध्यम लगइन गरेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लागे। फेरि पनि यति बेला हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ। सुनेम राई उहाँ लेख्नुहुन्छ, नमस्ते है, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उर्मिला थापा मगरजीले पनि नमस्कार दिदी, म दौरम्बादेखि कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। बाबुरा मगरजीले पनि दिदी नमस्ते है, म बाबुरा मगर ओखर ढुङ्गा पोकली घर भइहाल चाहिँ रुयादबाट कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ है, अब बज्ने गीत मेरो घर परिवारमा रहनुभएका सबैलाई, साथै उहाँले रञ्जित कालीलाई चाहिँ धेरै माया नि सम्झना छ भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी कालीकमला उणेम लिम्बुजीले पनि हेलो शिवा नमस्ते, म सयपत्री मिडिया ग्रुप प्रवासको मेम्बर कालीकमला उणेम लिम्बु तापेजुङ घर भइहाल चाहिँ कोविडबाट भन्नुभएको छ। यस कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा भनेर उहाँले साथीहरूको नाम पठाउनु भएको छ। डियर सन्देश गुरूङ, मिडिया प्रेमी निर्मला उणेम, खुसी मुनाविष्ट सिर्जना विश्वकर्मा, अतिनित अन्जान राई, घायल वीरमान सुनवार, रत्नबहादुर थापा, सुरज राई तुम्सा, त्यसै गरी अरूण भण्डारे, छेम निर्दोष, खड्ग सुब्बा, जीवन सुब्बा, युक्त प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, पुना मुखिया, कुमार प्रजा, ढकाल धर्मराज, हरपल रोस्ने, त्यसै गरी छत्र एम्पो, अमित किरात, नम्रता शेर्पा, तिलक साङपाङ पूर्वेली, आकाश राई, दिप्राङ वालिङ पूर्वेली, टेक बहादुर पुमा, त्यसै गरी विष्णु खनाल, हजारमन राई, दिवान दिवान लगायत सबैको लागि अब बज्ने लोकभागा समर्पण गर्छु ला भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी यति बेला हुनुहुन्छ अर्को साथी, हामीलाई कमेन्ट प्राप्त भएको छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते हाई दिदी, कार्यक्रम सुन्दैछु बुटुलबाट भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार, सुन्दैछु चितवनबाट, सबैलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि शिवारू हजुर, म प्याकुली गीता इलामबाट अब बज्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी भावना मगरजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सालोबाट, विनोद बरुवाल हो, अब बज्ने भाका सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ। त्यसै गरी फुच्ची क्वीनजीले पनि नमस्ते नमस्कार हजुर, सन्चै हुनुहुन्छ, नास्ता खानुभयो त भन्नुभएको छ, मेरो भइसकेको छ है, यहाँको भयो कि बाँकी छ, म पनि कार्यक्रम बजारले सुन्दैछु दुलेखबाट, अनुलुङ्गेले बगर भन्दै हुनुहुन्छ। उहाँले एलन मगरलाई चाहिँ धेरै माया भन्दै हुनुहुन्छ, साथै धनु गजमेरलाई पनि मिठो माया अनि सम्झना बिर्सेको छैन है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ दिदीला मनको साथी जीवन कार्कीजी, उहाँ पनि लेख्नुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु है उकाली उराली पोखराबाट भन्दै हुनुहुन्छ। उहाँले अब बस्ने गीत चाहिँ सबै साथीलाई कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। जीवन कार्कीजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी धनु गजमेरजीले नमस्कार छ भन्दै हुनुहुन्छ। हाम्रो अनुजीलाई धनुजीले धेरै माया सम्झना है मेरो तर्फबाट पनि भन्दै हुनुहुन्छ। त्यसै गरी निश्चल राईले पनि नमस्कार हजुर, कार्यक्रम सुन्दैछु ओखलढुङ्गाबाट, निश्चल राई हो, अब बज्ने भाका

सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ। सहयात्री प्रेमजी उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, नमस्कार, म पनि कार्यक्रम मजाले सुन्दैछु है मन्थली बजारबाट। प्रेम श्रेष्ठ अब बज्ने गीत ए टू जेड साथीको लागि, साथसाथै मलाई चिने नचिने सबैको लागि भन्नुभएको छ। धन श्रेष्ठजीले पनि दर्शन नमस्ते है दिदी, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै यतिन्जेलसम्म लगभग तपाईँका प्राप्त भएका कमेन्टहरूलाई पनि मैले भाषण गरेर सकाइसकेको छु जस्तो लागिरहेको छ। अहिलेसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले भाषण गरिसकेको छु, अब चाहिँ कार्यक्रमबाट पनि लगभग विदा माग्ने बेला पनि भइसकेको छ। आजको कार्यक्रममा सहभागिता जनाउनु भएको थियो चारजना साथीले, तर एकजना साथीको चाहिँ फोन विषयमा कटेको थियो, तर को साथीले चाहिँ आजको बसाइमा गीतको ट्र्याक मिलाउनु भयो भन्ने कुरा म तपाईँको लागि भन्नेछु। पहिलो साथी हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले गीतको बोल मिलाउनु भएको छ, म पूजा गर्छु मायाको भन्ने बोलको गीत रहेको थियो, रामजी खाँडा टिकापुनको आवाजमा रहेको। त्यसै गरी टेन्दु शेर्पाजीले पनि मिलाउनु भएको छ, उर्मिला थापा मगरजीको फोन कटेको थियो। साथै रिया योगीजीले पनि मिलाउनु भएको छ, उहाँहरू चारैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। साथसाथै कार्यक्रमको अन्तमा पनि सोही गीतै हामी छोड्दै आजको लागि चाहिँ विदा हुने बेला भइसकेको छ। तपाईँले यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्नुभयो, फोन प्रयास गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे। साथसाथै एकदमै धेरै गर्मी बढ़िरहेको छ, होइन पानी परे तापनि गर्मी केही मात्रामा कम भएको छ, तर गर्मी धेरै ठाउँमा छ, कतिपय अवस्थामा पानी परेको छैन। तपाईँले आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न यो गर्मीको समयमा, गर्मीको मौसममा तपाईँले प्रशस्त मात्रामा पानी पिउनुहोस्। अब सकिन्छ भने विशेष गरी फलफूलहरू तपाईँले खानुहोस्, साथसाथै खानपिनमा पनि तपाईँले ध्यान दिनुहोला। कतिपय ठाउँमा पानी परिरहेका छन्, बर्खायाम शुरू भइसकेको छ। तपाईँ टाढाको यात्रामा हुनुहुन्छ भने तपाईँ जाने बाटो के छ, कस्तो छ, होइन त्यसको गतिविधि बुझेर मात्र तपाईँले लामो बाटोको यात्रा गर्न पनि यहाँहरूलाई अनुरोध गरे मैले। अब बकै हिलोमा धान रोप्ने समय शुरू भइसकेको छ, कतिपयलाई हिलोमा धान रोप्न एकदमै रहर लागिरहेको छ होला, असार लागिसकेको छ है। 50 पाकेका बाली मकैहरू घरभित्र भिद्राएर अब धान रोप्नुपर्छ भनेर तपाईँ छोड छिमेकदेखि आफ्नो सबै काम सघाउनुको लागि आफ्नो खेतबारीतिर व्यस्त हुनुहुन्छ होला, तर त्यो व्यस्तताका बावजुद पनि हामीलाई तपाईँले सुनिदिनु भयो होला भन्ने आशा लिएका छौं। जति पनि साथीहरूले सुन्नुभयो सबैलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम उकाली बुढाली अवधि बजेका मैठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद। र आजको बसाइमा लिएर आएको ट्र्याक जति पनि साथीहरूले भन्दा नि लगभग सबै साथीले मिलाउनु भएको छ, ट्र्याक चिन्ने मिलाउने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। लोकगीत संगीतलाई माया गर्नुहोला, साथ दिनुहोला, किनकि लोकगीत संगीत भनेको तपाईँ हाम्रो धर्म संस्कार संस्कृति पनि हो, त्यो हुँदाखेरि माया गर्नुहोस्, साथ दिनुहोस् भन्दै आज लिइरहेको गीतको ट्र्याक थियो। त्यो ट्र्याकको गीत रामजी खाँडा टिकापुनको आवाजमा रहेको म पूजा गर्छु मायाको भन्ने बोलको गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम उगाली उगालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

0: को रेडियो 102.1 मेगाहर्ट्ज।
1: महिला दिदी बहिनीहरूको लागि खुशीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 99
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। सूचना
3: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साङुटाप र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
2: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र,
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 9851-20-16, 9843-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: अहिले साँझको 5 बज्यो।
6: हजुरको रेडियो 102.1 मेगा।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
8: अनि दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
9: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
8: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
3: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-543-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
10: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
13: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तर देशमा सन् छैन नगरपालिकाले के गर्ने कृषिले के गर्ने
2: गाडी भाडा पटाएको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: कृषि दोकानमा म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दिन दुई चामलतिर ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानको सुविधा ल्याउनु पर्दैन देख्नु किसान उसले नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ राता खरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
8: भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ त्यो 1912 भन्दा अगाडिको चिया हो नेपाल के अरे दार्जिलिङको चिया 1920 भन्दा पछाडि रोपिएको विक्रम सम्बन्ध 1920 भन्दा पछाडि नेपालको चिया छ र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 भन्दा पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखिएकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको
7: यो आवाज हो केन्द्रीय चिया सहकारी संघका संस्थापक अध्यक्ष तथा इस्तुफा टीका परिकल्पनाकार गोविन्द दाहालको। उहाँ केवल एउटा चिया किसान मात्र हुनुहुन्न, नेपाली चियालाई हिमाली स्वादको रूपमा विश्व बजारमा चिनाउने एक अथक अभियन्ता समेत हुनुहुन्छ। काठमाडौँको बौद्ध क्षेत्रबाट इस्तुफा टी मार्फत आध्यात्मिक र अर्ग्यानिक चियाको अभियान चलाइरहनु भएका दाहालको विचारमा नेपाली चिया केवल पेय पदार्थ मात्र होइन, यो नेपालको इतिहास, संस्कृति र समृद्धिको आधार समेत हो। इतिहासदेखि आत्मनिर्भरताको यात्रा। दाहालका अनुसार विक्रम सम्वत 1920 गजराज सिंह थापाले इलाममा रोपेको बिउबाट शुरू भएको नेपालको चिया क्षेत्रले लामो यात्रा तय गरेको छ। कुनै समय भारत र चीनको चियामा निर्भर नेपाल आज आफ्नै नेपाल टी क्वालिटी फ्रम द हिमालय लोगो बोकेर विश्व बजारमा उभिएको छ। तत्कालीन राजा स्वर्गीय वीरेन्द्रले 5 जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि शुरू भएको व्यवसायिक यात्राले आज तेस्रो मुलुकसम्म निर्यातको ढोका खोलेको छ। इस्तुफा टी शान्ति र शुद्धताको प्राण, बौद्ध दर्शन र शान्तिको सन्देशलाई चिया सँग जोड्दै उहाँले इस्तुफा टीको स्थापना गर्नुभयो। उहाँको बुझाइमा चिया बगान केवल उत्पादन थलो मात्र होइन, यो एउटा ध्यान केन्द्र पनि हो। बिजौलियाको अन्त्य गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको भान्सासम्म पुर्याउने र महँगो भन्ने भ्रम चिर्दै सुपथ मूल्यमा गुणस्तरीय चिया खुवाउने उहाँको लक्ष्य रहेको छ। नीतिगत चुनौती र राज्यको भूमिका। यद्यपि चिया उद्यमीहरूको बाटो भने सहज छैन, दाहालले आउने अनुसार नेपालमा अर्ग्यानिक प्रमाणीकरण गर्न करिब 10 लाख रुपियाँ खर्च राज्यलाई उल्टै तिर्नुपर्ने विडम्बना छ। विदेशी लगानी भित्राउने स्पष्ट कारण नहुँदा र प्रयोगशालाको अभावमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड अर्थात MRL पूरा गर्न संघर्ष गरिरहेको छ। उहाँ भन्ने गर्नुहुन्छ, हामीले हाम्रो आफ्नै अक्सन मार्केट बनाउन नसक्दा भारतीय बजारको मुख ताक्नु परेको छ। कामदारको अभाव र विदेश पलायनको समस्या समाधान गर्न अबको चिया खेती यन्त्रीकरणमा जानुपर्ने उहाँको तर्क छ। ब्रिटिशकालीन रोपण शैली बदलेर प्रविधि मैत्री बगान बनाउनु र यङ फार्मरको अवधारणा मार्फत नयाँ पुस्तालाई आकर्षित गर्नु अबको आवश्यकता हो। जलवायु परिवर्तनसँग जुझ्न उहाँले फरेस्ट फार्मिङको अभ्यास पनि शुरू गर्नु भएको छ। समग्रमा गोविन्द दाहालको मुख्य सन्देश छ, हामी 90% चिया निर्यात गर्छौ तर आफू चाहिँ विषादी युक्त चिया पिउँछौ। चीनको मोडल जस्तै पहिले नेपालीले नै स्वच्छ र अर्ग्यानिक चिया पिउने बानी बसाल्यौं भने हामी स्वस्थ पनि हुन्छौ र बजारको समस्या पनि रहँदैन। दिनको 5 कप अर्थोडक्स चिया पिउने अभियानले नै नेपाली चिया उद्योगको भविष्य सुनिश्चित छ। आउनुहोस् अबको क्रममा भने इस्तुफा टीमै बसेर गोविन्द दाहालसँग गरिएको कुराकानीलाई आजको श्रृंखलामा समेट्ने प्रयास गरौं।

0: पिन्द दाहाल, केन्द्रीय चिया सहकारी संघको संस्थापक अध्यक्ष। म एउटा चिया किसान र चिया उद्यमी हुँ र यो काठमाडौँमा विगत 7 वर्ष अगाडिदेखि यो स्तुपा चिया स्थापना गरिएको छ र त्यसलाई मैले र यो काठमाडौँको पनि बौद्ध एरियालाई मैले मध्यनजर गरेर स्तुपा टी ब्रान्डिङ गरेर यो अहिले काठमाडौँमा गुणस्तरयुक्त चिया मैले वितरण गरिराखेको छु। पहिला त यो चिया मात्र भारत मात्रै जान्थ्यो, पहिला त हामी त्योभन्दा पनि भारतबाटै किनेर खान्थ्यौँ। चाइनाको तिब्बततिरबाट आएको चियाहरू हामीले उपभोग गर्थ्यौँ। पछि हामीले चाहिँ 2016 निजी क्षेत्रमा पनि चिया रोपियो। 1920 गजराज सिंह थापाले जब इलाममा चिया रोपण सुरु गरे र 1935 नेपालको पहिलो चिया कारखाना स्थापना भयो र त्यस पछाडि 2016 बुधकरण टी स्टेट निजी क्षेत्रमा उत्पादन भई 2035-36 चाहिँ स्वर्गीय राजा वीरेन्द्रले नेपाललाई चाहिँ एउटा चिया क्षेत्रको रूपमा घोषणा गरेर झापा इलाम पाँचथर तेह्रथुम धनकुटा यदि 5 जिल्लालाई चिया क्षेत्र स्थापना गरेर चिया क्षेत्र किसान स्तरमा उत्पादन भएको र उत्पादन मात्रै भएर भएन यसलाई चाहिँ प्रोडक्सन प्रोसेसिङ र मार्केटिङ पनि गर्नुपर्ने भएकोले त्यतिखेर प्रोडक्सनहरूको कुरा भयो र पछि उत्पादन बढाउने विषयमा उत्पादन पनि उत्पादकत्व भयो तर यसको चाहिँ कारखाना स्थापना भएन र पछि चाहिँ बिस्तारै यी चियाका कारखानाहरू खुले र चियाका कारखानाहरू खुलिसकेपछि अब उत्पादन भएको तयारी चियालाई नेपालको बजार र भारतीय बजार र तेस्रो मुलुकमा हामीले चाहिँ निर्यात गर्न सुरु गर्यौँ। त्यस पछाडि चाहिँ मैले 2006 विक्रम इस्वीसम्म 2006 नेपालको एउटा मार्केटिङ सर्वे गरेको थिएँ। मार्केटिङ सर्वे गर्दाखेरि नेपालको कन्जम्सन रेट मात्र 6% थियो र त्यो करिब करिब अहिले यो अर्थोडक्स चियालाई चाहिँ करिब 10% भन्दा प्लस भएको छ अहिले कन्जम्सन रेट र यो उपभोग बढ्यो भने अब हाम्रो गुणस्तर चिया चाहिँ अब हामी बाहिर बेच्छौँ भने अब नेपालमै चिया बेच्नुपर्छ भन्ने एउटा मेन धारणा रहेको छ। करिब करिब चुकेको त अब छैन। नेपाल टी क्वालिटी फ्रम द हिमालय भनेर हामीले यो लोगो तयार गरियो, नेसनल लोगो तयार भयो र यो लोगोलाई हामीले युरोपियन युनियन, बेलायत, जर्मन जस्ता देशहरूमा, क्यानाडा जस्ता देशहरूमा पनि दर्ता गर्ने प्रोसेसमा गएको छ र अब यो क्रमशः हुँदै जाँदै गरेको छ। अब त्यति साह्रो चुकेको छैन तर नेपाली चियालाई चाहिँ बाहिर बनाउनको लागि चाहिँ जसरी श्रीलङ्काले ब्रान्ड एम्बासेडरहरू तयार गर्छ बनाउँछ नेपालमा पनि नेपालीमाबाट पनि अब हामीले चाहिँ ब्रान्ड एम्बासेडर बनाएर अरू देशहरूमा गरियो भने यो यसको बजारीकरण धेरै राम्रो हुन्छ। अबको युग भनेको अब यन्त्रीकरण नै हो। अब किनभने मान्छेहरू चाहिँ अब बाहिर रोजगारीको लागि बाहिर देशहरूमा जाने र लेबर क्राइसिस भइरहेको सन्दर्भमा अहिले मेकानिकल युगहरू आएको छ। चाइनामा पनि यसको धेरै प्रभाव राम्रो छ र क्वालिटी युक्तै चिया हुन्छ। अब त्यो बनाउनको लागि अब अलिकति हाम्रो यहाँ चाहिँ प्लान्टेसन चाहिँ हाम्रो ब्रिटिस कोलोनाइजको तरिकाले चाहिँ अब रोपिएकोले गर्दाखेरि अबको प्लान्टेसनलाई चाहिँ अलिकति मोडर्नाइज गर्नुपर्छ। यो अलिकति यो अहिले प्लकिङ प्रुनिङ प्लकिङको जस्तो मेसिनहरू लाउनु पर्यो भने चाहिँ अहिले यो प्लान्टेसनको एरियालाई पनि अब हामीले चाहिँ मोडिफाइड गर्नुपर्छ। अब तत्कालै त यसलाई सकिँदैन तर पनि गर्न चाह्यो भने रिप्लान्टेसन गर्नुपर्ने स्थिति आउँछ र त्यसलाई चाहिँ मेसिनबाट चाहिँ प्लकिङको कामहरू गर्न सकिन्छ। किनभने हामी प्रोसेसिङ मेसिनहरूमै हामी जान्छौँ भनेपछि प्लकिङमा पनि अब हामी मेसिनमै गएनौँ भने यसको लागत चाहिँ बढ्छ। यो अक्सन मार्केट नेपालमा पनि हामीले स्थापना गर्ने भनेर अक्सन नीति बनाइसकेको छौँ र बाहिर भनेको बाहिरको बजार भनेको जस्तो भारतको अक्सन हो, खास गरेर कलकत्ता, गुवाहाटी, सिलगढी अक्सनहरूलाई हामी हेर्छौँ र त्यहाँ पनि हाम्रो चिया चाहिँ बिक्री होस् भनेर हामी चाहन्थ्यौँ। तर त्यो के रहेछ भने यो अक्सन मार्केट छ, यो अक्सन मार्केट चाहिँ भारतीयहरूको लागि मात्रै हो भनेर उसले लेखेकोले गर्दाखेरि त्यो उसको बजारमा हाम्रो चिज जानु हुँदैन। किनभने हामीले हाम्रै अक्सन बनाउनु पर्छ. हामीले हाम्रो अक्सन बनायो, हामीले हाम्रो व्यापार केन्द्रहरू हामीले डेभलप गर्यो भने मात्रै हामीले नेपाली चियाको मूल्य लिन सक्छौँ. नत्र त कि भारतीयको कि अरू देशहरूकै व्यापारीहरूको हामीले मुक्त हाल्नुपर्ने स्थिति आउँछ. एग्रिकल्चर सेक्टरमा त्यस्तो पोलिसी छैन. विद्युतहरूमा देखिन्छ नेपालको लगानी गर्दाखेरि बाह्य लगानीहरू गर्नको लागि जोइन्ट भेन्चरमा गर्ने त्यस्तो कानुन हाम्रो देशमा छैन. नभइसकेपछि बाहिर विदेशीहरूले लगानी गर्दाखेरि उसको बिजनेस पार्टनर नेपाली नै भएर नेपालीकै मान्छेको विश्वासनीयतामा भएकोले गर्दाखेरि यो मल्टिनेसनल कम्पनीको अवधारणा छैन. किन छैन भने अब यहाँ हाम्रोमा बढी राष्ट्रवाद भन्छौँ. यसरी मल्टिनेसनल कम्पनीहरू नेपालमा अहिलेसम्म भित्रिएको एउटा कोका कोलाहरूको देख्छु, नभए अरू क्षेत्रमा यो मल्टिनेसनल कम्पनीहरू अर्थात् त्यो बहुराष्ट्रिय कम्पनीहरू या विदेशी लगानीहरू चाहिँ नेपालमा भित्रिएको छैन. भित्रिन चाहिँ भित्रिएको छ, तर के भन्छ यो पछाडिको दुलोबाट उसले लगानी चाहिँ गरेको छ, तर पछाडिको दुलोबाट गरेकोले गर्दाखेरि यसको प्रत्यक्ष बेनिफिट चाहिँ जसले लगानी गरेको छ त्यो नेपालीले पाउँदैन, त्यही व्यक्तिले पाउँछ. जस्तो अहिले अहिले पनि केही इन्डियनहरूले नेपालको अर्थोडक्स चियाको कारखानाहरू चाहिँ त केही त के करिब 60%भन्दा बढी अर्थोडक्स चिया कारखानाहरू इन्डियनहरूले चलाइरहेको छ. केही चिनिया कम्पनीहरू भित्री रूपमा नेपालमा आएर गरिरहेका छन्, तर त्यो चाहिँ दीर्घकालीन समाधान होइन. यो नेपालको राष्ट्रिय हितको विपरीत हुन्छ. तर अब विदेशी लगानी गर्नको लागि चाहिँ नेपालको कानुनलाई समग्र रूपमा समूल रूपमा परिवर्तन नै गर्नुपर्छ. परिवर्तन भनेको मतलब निर्माण नयाँ कानुनको निर्माण नै गर्नुपर्छ. भारतको भन्दा नेपालको चिया धेरै राम्रो छ. त्यो 1912 अगाडिको चिया हो नेपाल के अरे दार्जिलिङको चिया. 1920 पछाडि रोपिएको विक्रम सम्बत 1920 पछाडि नेपालको चिया छ. र त्यसभन्दा पनि 2030 पछाडि 2021 साल जब राजा महेन्द्रले भूमि सुधार लगाइसकेपछि जग्गाको हदबन्दी छुट गरेर चिया खेती विस्तार गरेको र 2030 पछाडि चाहिँ चिया प्लान्टेसन भएकोले गर्दा नेपालको चियाहरू यङ बुस छ. यङ बुस भएपछि त्यसको क्वालिटी चिया चाहिँ छ र जियोग्राफिकल इन्डिकेसनमा नेपालको चिया चाहिँ हाई हिलमा पनि भएको र वर्षा जुन पश्चिम बङ्गालबाट आएको जुन मनसुनी वायुको बेग चाहिँ आउँदाखेरि धनकुटाको रेन्ज महाभारत रेन्जको धनकुटाको आसपास आउँदाखेरिसम्मको जुन ठोकिएको भागभन्दा दक्षिणपट्टिको जुन भागहरू छ त्यो भागको चिया चाहिँ अहिलेसम्म देखेकोमा क्वालिटीयुक्त चिया देखिएकोले गर्दाखेरि नेपालको चिया युनिक छ. र दार्जिलिङ चिया चाहिँ एउटा ब्रान्डले गर्दाखेरि बिक्री भएको मात्रै हो, तर गुणस्तरको लागि क्वालिटीको लागि नेपालको चिया नै अत्यन्त उपयुक्त छ. जलवायु परिवर्तन त अब यो विश्वव्यापी हो नै छ र यसलाई मैले केही वर्ष अगाडिदेखि फरेस्ट फार्मिङको रूपमा डेभलप गरेको छु. फरेस्ट फार्मिङ भनेको त्यही चियाभित्रै रुख रोप्नु परेन, त्यसको आसपासमा चाहिँ चिया रुखहरू लगाउने, वातावरण मैत्री बनाउने र भूक्षय हुन नदिने यस्ता कुराहरू छन्. र यसलाई मैले यसलाई हामीले चाहिँ चियामा आचार संहिता भनेर चाहिँ हामीले 4 प्रिन्सिपलहरू डेभलप गरेर लागू गरेको स्थिति छ. र यसलाई हामीले चाहिँ क्रमशः जिए गुड एग्रिकल्चर प्र्याक्टिस ग्यापको रूपमा हामीले डेभलप गरेको छौँ. र यो चाहिँ उत्पादन चक्रहरूमा चाहिँ यसले जैविकतामा अनि उत्पादन पारदर्शितामा अनि अर्को क्वालिटी कन्ट्रोलमा यसले चाहिँ महत्त्वपूर्ण योगदान दिएको छ. हो त्यसमा अब यो भनेको अब हामीले यङ फार्मर डेभलप गर्ने भनेर एउटा हामीले स्ट्राटेजी बनाएको छौँ. अबको पुस्ताले चाहिँ अब यङ फार्मरबाट चाहिँ उनीहरू चाहिँ आउनु पर्यो र यङ फार्मरलाई कसरी आकर्षित गर्ने भनेपछि अब वातावरण मैत्री हुनु पर्यो. अनि अर्को कुरो चाहिँ यान्त्रिक उपकरणहरू चाहिँ उनीहरूको अनुकूल बनाएर अब त्यो यङ फार्मरलाई चाहिँ इनर्जेटिक बनाएर चाहिँ यसमा चाहिँ क्रमशः लाँदै गर्ने भन्ने एउटा रोड म्यापहरू तयार गर्दैछौँ. र यङहरूलाई नै यो जुन चियाहरूमा जसरी अहिले जेएनजी पुस्ताहरू चाहिँ राजनीतिमा आउँछ भने जस्तै योभन्दा अगाडि नै हामीले 2018 हामीले चाहिँ यो चाहिँ यङ फार्मरको कन्सेप्टहरू बनाएर चाहिँ हामीले कामहरू गरिरहेका छौँ। यो भनेको यो नितान्त व्यक्तिगत ब्रान्ड हो यो स्तुपा टी भनेको। स्तुपा टी भनेको चाहिँ यो काठमाडौँमा चाहिँ को पनि मैले यो बौद्ध क्षेत्रमालाई गरेको र बिहान चाहिँ यो अहिले र स्तुपा हुनलाई एउटा अलिकति एउटा इथिकल कुराहरू पनि छ। मेडिटेसन गर्ने भनेर चाहिँ मैले बगानमा पनि चियाको बगानमा पनि मेडिटेसन सेन्टरहरू डेभलप गरेको छु। अब बुद्धको शान्ति को हिसाबले यो बौद्ध क्षेत्रलाई पनि र यहाँको व्यक्तिहरूको यहाँको बासिन्दाहरूलाई अब यो स्थानीय सेक्टरमा चाहिँ उनीहरूलाई चाहिँ म मेरो क्षेत्रको मेरो आफ्नो क्षेत्रको उत्पादन भएको चियालाई बौद्ध क्षेत्रमा यहाँको स्थायी बासिन्दाहरूको लागि र यहाँ आउने धार्मिक पर्यटकहरूलाई बुद्धिस्टहरूलाई मैले फोकसिङ गरेर उनीहरूकै स्वादमा जस्तो तिब्बतीयनहरूको स्वाद चाइनिज स्वादहरूसँग मिश्रण हुने गरी समानान्तर हुने गरी मैले पनि यो उत्पादन गरेको चियाहरू चाहिँ मैले यहाँ ल्याएर यहाँको लोकालिटीहरूलाई दिने जुन गरेँ र यो सम्भवतः मैले यो स्तुपा टी भनेर गर्दाखेरि यो बौद्ध स्तुपालाई नै मैले भगवान् गौतम बुद्धलाई कै स्मरणार्थ र यो बौद्ध स्तुपा पनि यो जुन काठमाडौँ महानगरपालिकामा जुन अवस्थित बौद्ध स्तुपा छ यसको पनि महत्त्व होस् र मेरो आफ्नो उत्पादनको पनि यही नामबाट चाहिँ जाओस् भन्ने मैले चाहना राखे अनुसार चाहिँ यो बौद्ध स्तुपा टी मैले नामाकरण गरेको हो र यो ब्रान्ड चाहिँ यो क्षेत्रको मानिसहरूको लागि अत्यन्त धार्मिकतासँग पनि जोडिएकोले गर्दाखेरि र मेरो यो उत्पादन प्रक्रियामा पनि अब यो ज्ञानको कुराहरू आउँछ र त्यस्तो कुराहरू र अर्ग्यानिक चिया भएकोले गर्दाखेरि गुणस्तरयुक्त चिया छ र यो एरियाको बासिन्दाहरूले अत्यन्त मन पराइदिनु भएको छ र यो मेरो अत्यन्त यो चाहिँ स्थानीय बजार मात्रै हो र यो यहाँबाट मेरो बाहिर जाँदैन यो यहाँको स्थानीय कन्ज्युमरहरूको लागि मेरो आफ्नो उत्पादन चियाहरू ल्याएर गरेको हो र म यहाँ यो चिया किन्दाखेरि यो जुन चियाको स्वाद चखाएर म यो खालको चिया लान्छु भनेर गर्दाखेरि यो विभिन्न खालको चियाहरू छ व्हाइट टी ब्ल्याक टी उलङ टी ग्रिन टी पल ग्रिन टी रोस्टेड ग्रिन टी विभिन्न चियाहरू छ यो चियाको म स्वादहरू परीक्षण गराएर उहाँहरूको इच्छाअनुसार मैले चिया उहाँहरूलाई नै दिने गरेको छु र यो दिँदाखेरि मैले मेरो आफ्नै उत्पादन भएकोले मैले आफ्नो न्यूनतम मूल्य नै कायम गरेर दिँदछु र बजार मूल्यभन्दा मैले मेरो यो चिया चाहिँ केही मैले मेरो आफ्नो लागत मैले समावेश गरेर नै दिएको छु र यसमा म अरू कन्ज्युमरहरूले चाहिँ कोही अब होलसेलमै लानुहुन्छ भने पनि यो पसलबाट लगिदिनुभयो भने उहाँहरूले चाहिँ केही सरल मूल्यमा चाहिँ कन्ज्युमरलाई उपभोक्ताहरूलाई उहाँ दिनुहुन्थ्यो किनभने कन्ज्युमरहरू चाहिँ नठगिउन् किनभने उहाँहरूले चाहिँ बढी मूल्य तिरेर चियाको पत्तीहरू खरिद गर्नुभयो भने बढी मूल्यमा बेच्नु पर्ने हुन्छ त्यसैले बढी मूल्यमा नबेचिकन सबैले इफोर्डेबल हुने गरी अनि जस्तो धेरैको धारणा चाहिँ के छ भने ए यो त महँगोको चिया हुन्छ त हामीले किन्नै सक्दैनौँ भन्ने एउटा भावना छ त्यो हुँदै होइन र उहाँहरूले खाने चियाहरू अत्यन्त सस्तो मूल्य सरल मूल्यमा सस्तो त के भन्नु जेन्युइन मूल्यमा म वितरण गर्न सक्छु र उहाँले लगेको छ। अब मान्छेलाई कस्तो भयो भने अब रोप्न सिकाइरहनु परेन अब उत्पादन पनि सिकाइरहनु परेन अब समस्या चाहिँ बिक्री वितरणको कुराहरू आएको छ बेच्ने कुराहरूमा चाहिँ अब बेच्दाखेरि चाहिँ कसको स्वाद कस्तो छ त्यो स्वाद अनुसार चाहिँ र यो अर्थोडक्स चियाको इन्टरनेसनल ट्रेड के छ त्यो ट्रेन्डमा रहेर इन्टरनेसनल ट्रेन्डमा रहेर हामीले राम्ररी उत्पादन गर्न सक्नु पर्यो र उत्पादन भएको चियालाई बाहिर पठाउनको लागि चाहिँ किसान एक्लैले एउटा ट्रेडर्सले मात्रै सक्दैन त्यसैले नेपाल सरकारको यो अर्ग्यानिक प्रमाणीकरण गर्ने जुन पद्धति छ करिब करिब वर्ष दिनमा एकजना उद्यमीले एउटा उद्यमीले अर्ग्यानिक सर्टिफाइड गर्नलाई न्यूनतम 10 लाख रुपियाँ लाग्छ त्यो 10 लाख उत्पादन गरेको चाहिँ फेरि अर्को साल 10 लाख रिन्यू गर्नलाई त्यही 10 लाखै लाग्छ 10 लाख प्लस लाग्छ किनभने यसको उत्पादन हेक्टर अनुसार अनि यसको क्वालिटी अनुसार चाहिँ अब लाग्छ अनि एसएफको कुरा छ आइएसओको कुराहरू प्रमाणित छ यस्ता कुराहरू गर्नु पर्यो अनि गुणस्तरको कुरा चाहिँ नेपालको गुणस्तर चाहिँ इन्टरनेसनल जुन यहाँ चाहिँ प्रमाणीकरण गरेको चिज चाहिँ बाहिर प्रमाणीकरण हुँदै हुँदैन त्यसैले बाहिरै प्रमाणित गर्नुपर्ने चिज भएकोले गर्दाखेरि अब नेपालको गुणस्तर खाद्य गुणस्तर चाहिँ अत्यन्त लुज छ जस्तो चियाको गुणस्तर छान गर्ने भनेको त स्वाद टिएएसटी र टिइएसटी टेस्ट दुइटै हुनुपर्छ चियाको टिएएसटी र टिएसटी टेस्ट दुइटै हुनु पर्यो दुइटै त्यो छैन अब कस्तो छ भनेपछि यहाँको परिसरमा धुलो मिसिएको छ कि के छ त्यस्तो त आउँदै आउँदैन कुन चिजको मापदण्ड के हो केसको इकाइ के हो त्यसमा पो हामी परीक्षण गर्न जानु पर्यो त त्यसैले गर्दाखेरि अनि अर्को कुरो यो जुन चिया छ यो चियामा चाहिँ यसको एमआरएल मेक्सिमम त्यो पोइजनको रेसिडुअल लेभल कति छ भन्छ 9 माथि गएको चिज चाहिँ युरोपियन युनियनले इफोर्ड गर्दैन भनेपछि हाम्रोमा 15-20 पनि अब हामी चाहिँ पचाइदिइराखेको स्थिति छ यो राम्रो छ भन्दै खान्छौँ भनेपछि यो एमआरएल 9 मुनिको हामीले कसरी बनाउन सक्छौँ र यो बनाइसकेपछि पनि त्यो देशमा जाँदा कसरी जान्छ अनि त्यो टेस्ट गर्ने चिज अनि सेम्पल पठाउने कुराहरू सेम्पल पनि पठाउँदाखेरि धेरै कस्टहरू लाग्छ सेम्पल टेस्ट ओके नभइकन चिया बिक्री हुँदैन बाहिर त्यसैले सेम्पल टेस्ट गर्ने कुरा अर्ग्यानिक प्रमाणीकरण गर्ने कुरा यस्ता कुराहरूले चाहिँ काहीँ न काहीँ सम्बन्धित गभर्नमेन्टले चाहिँ यस्ता कुराहरूमा चाहिँ गर्नुपर्छ अहिले जति पनि गरेको कुराहरू छ यो चाहिँ मेरो व्यक्तिगत प्रयोगबाट अथवा जसले गर्छ त्यो किसानको गर्छ अझ मैले अर्ग्यानिक प्रमाणीकरण गराएँ भने 10 लाख रुपियाँ तिरेको पैसामा चाहिँ 2,70,000 रुपियाँ चाहिँ नेपाल सरकारले पैसा खान्छ कसरी भन्छ 13% ब्याट 15% आयकर 15-28% खान्छ अझ ब्याङ्कले त्यसमा पनि 1% सेवा शुल्क गर्दा 29% चाहिँ नेपाल सरकारलाई उल्टो तिर्नुपर्छ मैले अर्ग्यानिक बनाए बापत चाहिँ त्यस्तो देशमा अनि व्यापार अर्ग्यानिक कसरी हुन्छ हो यस्ता कुराहरू छन् क्या गौण विषय कुराहरू यस्ता कुराहरूलाई चाहिँ हेर्नुपर्ने आउँछ त्यो के छ भने अब हामी चाहिँ स्वास्थ्यको लागि अत्यन्त कन्सियस छौँ हामी हाम्रो स्वास्थ्यको लागि धेरै गर्छौँ धेरै हामीले चाहिँ सेन्सिटिभ गर्छौँ तर चियाहरू खाँदा हामी चाहिँ बिख मिसिएको गैँडा मिसिएको बिख सिडिसी चियाको चाहिँ बिख भएको चिया दुध र चिनी हालेर खान्छौँ त्यस्तो होइन अब गर्दाखेरि कम्तीमा पनि शुद्ध अर्थोडक्स चिया अर्ग्यानिक प्रमाणीकरण भएको चिया खान पाइयो र सबै नेपालीले खान पायो भने पहिले भएको जुन त्यो हस्पिटलमा लागेको जुन नेपालीको लाइन छ त्यो चाहिँ 90% घटेर जान्छ र रोग लाग्नबाट पनि बचाउँछ त्यो प्रिभेन्सन पोइन्टमा चाहिँ यो अर्थोडक्स चिया छ त्यसैले सबै नेपालीलाई चाहिँ कम्तीमा पनि 1 कप चिया खानुहुन्थ्यो भने 5 कप चिया खानुहोस् भनेर भन्छौँ कन्जुम्सन बढाउनुहोस् 5 कप चिया खायो भने हामीले युरोपतिर बेच्नै पर्दैन नि अहिले हाम्रो चाहिँ खानुपर्ने चिया चाहिँ अब खाएको पनि छैन एक हामीले खाएको छैनौँ खाँदाखेरि 1 कप पनि मरेर खान्छौँ कम्तीमा पनि एकजना व्यक्तिले चाहिँ 5 कप चिया खान थालौँ भने अथवा एकपट चाहिँ एकजनाले खान थालौँ भने त्यसै कन्जुम्सन बढ्छ कन्जुम्सन बढ्यो भने नेपाली चियाले खान पुग्छ किनभने हामीले चाहिँ अहिले 90% निर्यात गर्दैछौँ भने त्यो 90% चाहिँ हामीले कन्ज्युम गरौँ न चिनमा के रहेछ भने स्वच्छ र स्वस्थ चिया चिनिया नागरिकले खाने अनि मात्रै रहेको बेच्ने भन्ने एउटा उसको पोलिसी छ त्यस्तै हामीले चाहिँ स्वच्छ र स्वस्थ चिया हामी पिउँ अनि मात्रै हामी बाहिर निर्यात गरौँ म यो कुरो चाहिँ सम्पूर्णलाई म यो सन्देश दिन चाहन्छु धन्यवाद
1: आजको श्रृङ्खलाको समय यति नै यहाँहरूका समस्या जिज्ञासा गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई जिज्ञासाहरूलाई अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुन अनुमति माग्छु नमस्कार।

0: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1488
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
2: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
3: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
5: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ यता।

0: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
1: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्दुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904664, 98692569998।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: सूचना
6: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साँगुटार र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरणी, रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको हार्दिक अनुरोध गरिन्छ।
11: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 98 51 20 16 16, 98 43 36 91 94.
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: नगर कार्यपालिकाको कार्यालय बन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 9761663033। वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849730479। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007772। वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864111355। वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619। वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345। र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072। वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865233353। र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9944214403। वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869335599। वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068। वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064176। वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 97।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित, 4 प्रदेश र 64 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन सम्पन्न। बाँदरले बाली नाली खाएर दुःख दिएको रामेछापका किसानको गुनासो, सिन्धुलीमा ट्राक्टरमा मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु। इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरण सार्वजनिक गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, र फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दै।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
4: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
3: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। पछिल्ला केही दिन यता पश्चिमी तराई क्षेत्रमा अत्याधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लाहरूमा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देख्न थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्रै किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसम विद्हरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रहरूमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयहरूले बताएका छन्। यस्तै मधेस प्रदेशको पर्सा, बारा र उत्तरसरलाई, महोत्तरी, धनुषार, सिराहा जिल्लामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणले कठिनाई भोगिरहेका छन्। अत्याधिक गर्मीको कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ़न थालेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार गर्मीको कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, थकान, उच्च रक्तचाप, झाडा पखला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामी र उपचारको लागि अस्पताल पुगिरहेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीहरू धेरै जोखिममा रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरहरूको सुझाव छ। वर्षा नहुँदा धान रोपाईको तयारीमा समेत असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। मौसम विभागका अनुसार मनसूनी प्रणाली पूर्णरूपमा सक्रिय भएसँगै तापक्रम केही घट्ने अपेक्षा छ। यद्यपि तत्काल वर्षाको सम्भावना कम देखिएकोले केही दिनसम्म पश्चिमी तराई तथा मधेशका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान छ। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धको सवालहरूमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको छ। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको भर्खरैको चीन भ्रमणको क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भए वा नभएको बारेमा जानकारी दिन सरकारसँग उहाँले माग पनि गर्नुभएको छ। नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायतका सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ। नेकपा एमालेकी सांसद टुका भद्रा हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेको कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनु भएको छ। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकोले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गर्नुभएको छ। उनीहरूले मध्य पूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका छन्। कृषि तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको लागि सरकारले तय गरेको चैत धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुवंश व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैत धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ। मन्त्री परिषदको गएको चैत्र 24 गतेको निर्णयलाई 18% चिस्यान निर्णयबाट 18% चिस्यान भएको चैत धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, किसानको कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको पनि उहाँले बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहको क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युतीय सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको छ। प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्रै सेवा लिन अनुरोध गरेको छ। सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्कभन्दा बढ़ी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा यथेष्ट प्रमाणसहित तत्काल जानकारी गराउन पनि भनेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन गरिएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको राष्ट्रपतिले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशको डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रूकुम पूर्व, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, मधेश प्रदेशको धनुषा, सप्तरी, बारा र सर्लाईमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। यसैगरी सिन्धुपाल्चोक, सिरा, महोत्तरी र उत्तरमा अधिवेशन प्रक्रिया शुरू भएर स्थगन भएको पनि बताइएको छ। राष्ट्रसभाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने गरी तयारी तीव्र भइरहेको छ। आज सुनको भाव सामान्य बढेको छ। चाँदीको भाव घटेको छ। सुन आज तोलामा 300 रुपियाँले बढेर तोलाको 2,98,500 रुपियाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार हिजो सुनको भाव एकै दिन तोलामा 5,000 रुपियाँले बढेर तोलाको 2,98,200 रुपियाँ पुगेको थियो। हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाव बढेको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। आज चाँदी तोलामा 25 रुपियाँले घटेको हो। भाव घटेर चाँदी तोलाको 4,990 रुपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो चाँदी तोलामा 120 रुपियाँले बढेर तोलाको 5,015 रुपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार चाँदी तोलाको 4,895 रुपियाँ रहेको थियो। रामेछाप जिल्लाका विभिन्न गाउँ बस्तीमा किसानहरूले बाँदरको आतंकको कारण खेतीबाली जोगाउन मुस्किल परेको गुनासो गरेका छन्। विशेष गरी मकै तथा तरकारी बालीमा बाँदरले ठूलो क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन्। रामेछापको ग्रामीण क्षेत्रमा बाँदरको समूह खेतबारीमा पसेर पाक्न लागेको तथा रोपिएका बाली नष्ट गर्ने गरेको स्थानीयहरूको भनाइ छ। किसानहरूका अनुसार दिनभरि खेतबारीमा कुरेर बस्नुपर्ने अवस्था आएको छ भने रात दिनको मेहनतले लगाएको बाली केही घण्टामै बाँदरले सखा पार्ने गरेको छ। रामेछाप नगरपालिका सातका किसान बालकुमार श्रेष्ठले वर्षभरिको आमदानीको आधार मानिएको मकै बाली बाँदरले खाइदिँदा आर्थिक मारमा परेको बताउनु भएको छ। उहाँले बाँदरको डरले कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेको समेत उल्लेख गर्नुभएको छ। उहाँका अनुसार वन क्षेत्र नजिक रहेका बस्तीहरूमा समस्या झन बढ़ी देखिएको छ। वन विनाश, खाद्य अभाव तथा वन्यजन्तुको वासस्थान परिवर्तनको कारण बाँदरहरू मानव बस्तीमा प्रवेश गर्ने क्रम बढ़ेको अनुमान गरिएको छ। किसानहरूले पटक पटक सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गरेका छन् तर पनि प्रभावकारी उपाय लागू हुन नसकेको उनीहरूको गुनासो छ। उनीहरूले बाँदर नियन्त्रण, बाली संरक्षणका लागि तारबार क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनको माग पनि गरेका छन्। यस विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि समस्या गम्भीर बन्दै गएको स्वीकार गरेका छन्। केही स्थानहरूमा सामुदायिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गरिए पनि स्थायी समाधान हुन नसकेको उनीहरूको भनाइ छ। बाँदरको बढ़दो आतंकले किसानको खेतीप्रति निराशा बढ़दै गएकाले समयमै प्रभावकारी योजना ल्याउनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन्। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। केही
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475946 98692599998।
5: हजुरको रेडियो 102.1 मेगा।
0: विश्राम पछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार तेलगंगा आँखा प्रतिष्ठान सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछाप र तामाकोशी अस्पतालको आयोजनामा मन्थलीमा भएको दुई दिने आँखा शिविरमा 65 जना आँखाका वीर रोगीहरूको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। शिविरमा अत्याधुनिक मेसिन प्रयोग गरेर शल्यक्रिया गरिएको छ। रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोपचन्दका अनुसार शिविरमा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डाक्टर कृपा जोशीको नेतृत्वमा 8 जना आँखा स्वास्थ्य कर्मीहरू संलग्न रहेका थिए। रामेछापको मन्थली नगरपालिका एक खाँदबारीमा रहेको एक होटलमा गैराती भएको आगलागीमा परेर 15 लाख रूपियाँ बराबरको सामग्री जलेर नष्ट भएको छ। रामेछाप नगरपालिका दुई देउराली स्थायी घर भएर हाल सदरमुकाम मन्थलीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका गोपाल श्रेष्ठको जस्ताको छानो भएको उक्त होटलमा बिजुली सट भएर आगलागी भएको छ। आगलागीबाट नगद 1 लाख रूपियाँ, 6 तोला सुन, कपड़ा, भाँडावर्तन, खाद्यान्न र लत्ता कपड़ा गरी करिब 15 लाख रूपियाँ बराबरको क्षति भएको रामेछाप प्रहरीले जानकारी दिएको छ। खानेपानी जस्तो संवेदनशील क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले अमानवीय व्यवहार देखाएर विद्युत लाइन काटेपछि सुक्खा क्षेत्रमा बसोबास गर्ने रामेछापको खाँडादेवी गाउँपालिका भिरपानीका बासिन्दाले 22 दिनदेखि पानी खान शास्ति बिहोर्नु परेको गुनासो गरेका छन्। भिरपानी पगरवास र मागादमका 566 परिवारमा वितरण भएको पम्पिङ योजनामा जडान भएको विद्युत लाइन जेठ 11 गते काटेपछि त्यस क्षेत्रमा खानेपानीको हाहाकार छ। विद्युत महसुल नतिरेको भन्दै कुनै सूचना समेत नदिएर प्राधिकरणले लाइन काटेकाले पानी संकट आइपरेको स्थानीयहरूको गुनासो छ। भिरपानी पगरवास स्किम दुई खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठका अनुसार केही दिनपछि पैसा उठाएर महसुल भुक्तानी गर्छौ, खानेपानी खान विद्युत जोडिदिनुहोस् भन्दा प्राधिकरणका प्रमुखले अटेर गरिरहेको उहाँले बताउनु भएको छ। असुल हुन बाँकी रकम जम्मा गरेपछि मात्रै लाइन जोड्ने भन्दै पानी जस्तो मानव जीवनसँग जोडिएको विषयमा प्राधिकरणले खेलवाड गरेको 3 सातादेखि पानीको संकट बेहोरिरहेको स्थानीयहरूको गुनासो छ। घरमा रहेको धारामा पानी झर्न बन्द भएपछि स्थानीयलाई पानीको संकट चुलिएको छ। बीपी राजमार्गको सिन्धुलीको कमलामाई नगरपालिका 6 स्थित प्रिपा होटल अगाडि आज दिउँसो ट्राक्टरमा मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्राप्त जानकारी अनुसार काठ लोड गरिएको J1T9037 नम्बरको ट्राक्टर MA75P692 नम्बरको मोटरसाइकल ठोकिएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका 12 का 30 वर्षीय मनिष माझी गम्भीर घाइते भएर तत्काल उद्धार गरेर उनलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको सिन्धुली प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धी थप तथ्य संकलन तथा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको प्रहरीले बताएको छ। अनुसन्धानको प्रतिवेदन आएपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने पनि प्रहरीको भनाइ छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसको विस्तृत विवरण छिटै सार्वजनिक हुने बताउनु भएको छ। G7 सम्मेलनको क्रममा फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनसँगको कुराकानीमा ट्रम्पले युद्ध अन्त्य सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ भन्न पाउँदा आफूलाई एकदमै खुशी लागेको बताउनु भएको बीबीसीले जनाएको छ। अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएको विषयहरू खुलाउन शुरू गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर शुक्रबार जेनेभामा भएकै दिन हर्मुज जलमार्ग पनि खुला हुने भएको छ। यसै हप्ता इरानको परमाणु कार्यक्रम बारेमा प्राविधिक वार्ता पनि शुरू हुने बताइएको छ। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्। समूह आईको यो खेल राति 1:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। फ्रान्सले सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको छ। फ्रान्सले पछिल्ला 7 मध्ये 4 संस्करणको फाइनल खेलेको छ। फ्रान्सेली टोलीलाई माइकल ओलिस, केलियन एम्बाप्पे, ओलिभेर गिरोट जस्ता खेलाड़ीहरूले अझ बलियो बनाएका छन्। फ्रान्स फिफा वरियताको दोस्रो स्थानमा छ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमने सामने हुन लागेका छन्। यसअघि सन् 2002 विश्वकपमा सेनेगलले फ्रान्सलाई 1-0 गोलले हराएको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झाउन जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। गर्मी बढ्दै जाँदा पश्चिमी तराईको जनजीवन प्रभावित, 4 प्रदेश र 64 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन सम्पन्न। भादरले बाली नाली खाएर दुःख दिएको रामेछापका किसानहरूको गुनासो, सिन्धुलीमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु। इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरण सार्वजनिक गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी र फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दै। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। संसारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सूचना सूचना सूचना
1: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ स्थानुटाप र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
0: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: किन आँखा मिचेको मिचे गरेको
4: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
7: वन डढिलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
1: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
13: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
14: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98630243422।

0: Let's go. 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार कृषि पर्यटन जलस्रोत र सम्पन्न पूर्वाधार। नमस्कार, रामेछापको उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो उमाकुण्डमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकासँगको सहकारीमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार गरेको रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड हरेक मंगलबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रामेछापबाट प्रसारित 5 वटा रेडियोहरू रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। सातवटा वडा रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाले भौतिक र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको छ। सुशासन, पारदर्शिता, नागरिक सहभागिता र समावेशितालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकासात्मक कामलाई गतिशील बनाएको छ। जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्व मार्फत उमाकुण्डले समावेशी र दिगो विकासतर्फ फड्को मारिरहेको छ। नागरिकलाई गाउँपालिकाका सबै गतिविधिबारे जानकारी गराउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाको सहयोगमा रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड प्रसारणमा ल्याइएको हो। यस कार्यक्रम मार्फत जनतासम्म प्रत्यक्ष सूचना पुर्याउँदै पारदर्शिता, जवाफदेहिता र नागरिक गाउँपालिका बीचको आपसी सम्बन्ध अझ मजबूत बनाउने उद्देश्य लिएको छ। कार्यक्रम हाम्रो उमाकुण्डको आज 44 अंक हो। आजको कार्यक्रममा उमाकुण्ड गाउँपालिकामा एक हप्ताभित्र सञ्चालन भएका विभिन्न कार्यक्रमहरू समेटिएको गाउँपालिकाको गतिविधि र कार्यक्रमको अन्त्यमा उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 सञ्चालनमा रहेको सरस्वती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वर्तमान अवस्था, सहकारी र ग्रामीण अर्थतन्त्र बीचको सम्बन्ध, गाउँको आर्थिक विकासमा सहकारी संस्थाले खेलेको भूमिका तथा स्थानीय नागरिकको जीवनस्तर परिवर्तनमा सहकारीको योगदान अनि ग्रामीण क्षेत्रमा सहकारीको चुनौती र सम्भावना लगायतका बारेमा सहकारीका सचिव भीम बहादुर खड्कासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिका 7 वडामा फैलिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद जस्ता क्षेत्रको दिगो विकासका लागि यो गाउँपालिका स्पष्ट दीर्घकालीन दृष्टिकोण सहित अघि बढ़िरहेको छ। स्थानीय आवश्यकताको पहिचान गर्दै योजनाहरू निर्माण गर्ने र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड़ दिने क्रममा गाउँपालिका निरन्तर सक्रिय छ। विशेषतः दुर्गम भेगका नागरिकसम्म सेवा पुर्याउने लक्ष्यले उमाकुण्डलाई समुन्नत विकासको नमूना र नयाँ सम्भावनाको दिशामा अघि बढ़ाएको छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ गाउँपालिकाको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी शंकर बरुवाल।
1: रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सीमा भएर गर्ने लिखु नदीमा सञ्चालित जलविद्युत आयोजनाबाट प्रभावितको आन्दोलनप्रति रामेछापको उमाकुण्ड गाउँपालिकाले एकीबद्धता जनाउँदै आन्दोलनरत नागरिकसँग तत्काल संवाद गरी माग सम्बोधन गर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनारले गत शुक्रबार विज्ञप्ति मार्फत लिखु नदीमा एबी डुगर समूहले निर्माण गरेको लिखु 1, लिखु 2 र लिखु ए जलविद्युत आयोजनाबाट प्रभावित नागरिकको माग जारी रहेको संकेत गर्दै समस्या समाधानका लागि आयोजनाले जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताउनुभयो। विज्ञप्तिका अनुसार यसअघि गाउँपालिका आयोजना र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको विभिन्न चरणको वार्ता तथा छलफलबाट केही विषयमा सहमति जुटे पनि ती सहमति कार्यान्वयनमा आयोजनाले अपेक्षित तदारुकता नदेखाउँदा पटक पटक विवाद र असन्तुष्टि उत्पन्न हुँदै गएको छ। गाउँपालिकाले स्थानीय प्रभावित नागरिकलाई वितरण गर्नुपर्ने प्राथमिक सेयर, आयोजना सञ्चालनबाट परेको वातावरणीय प्रभाव, त्यसको नियन्त्रणका लागि गरिएका कार्य, सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित बजेट तथा खर्चको विवरण लगायतका सूचना माग गर्दै पटक पटक पत्रचार गरे पनि आवश्यक विवरण प्राप्त हुन नसकेको जनाएको छ। यसले प्रभावित नागरिकले उठाएका कतिपय विषयमा गाउँपालिका स्वयं स्पष्ट जवाफ दिन नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। उमाकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित अनि जलविद्युत आयोजनातर्फ पनि संकेत गर्दै प्रभावित नागरिकलाई वितरण गर्नुपर्ने सेयरमा ढिलाइ गर्ने, प्रिमियम मूल्यमा सेयर बिक्ने लगायतका गतिविधिबारे सार्वजनिक रूपमा गुनासा आइरहेका छन्। यस्ता कार्यले स्थानीयवासीको हित र अपेक्षामाथि प्रतिकूल असर पर्ने गाउँपालिकाको भनाइ छ। रामेछापको उमाकुण्ड गाउँपालिकाले वडा नम्बर 7 देखि वडा नम्बर 1 जोड्ने मध्यमार्गी सड़कलाई गौरवको आयोजनाको रूपमा सञ्चालन गरिरहेको छ। सो सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको भए पनि स्तर उन्नतिको काम भने अझै जारी रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनार सड़क मरम्मत अभियानमा सक्रिय रूपमा जुट्नु भएको छ। गाउँपालिकाको स्रोत साधनको प्रयोग गर्दै उहाँले विदाको दिनमा समेत सड़क सुधारलाई प्राथमिकता दिनुभएको छ। अध्यक्ष सुनारको अनुसार दुर्गम भूगोलका कारण सड़क पूर्वाधारलाई टिकाउ बनाउन कठिनाई हुने भए पनि स्थानीयवासीलाई वर्षभरि यातायात सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो। उहाँले पालिकाको सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै सड़क सञ्चालन योग्य बनाउने अवस्थामा राख्न निरन्तर प्रयास रहेको उहाँले बताउनुभयो। दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएको यातायात समस्यालाई समाधान गर्न लागि परेको गाउँपालिकाले जनाएको छ। उमकुण्डा गाउँपालिका प्राकृतिक रूपमा विकट भए पनि सड़क पूर्वाधार विस्तार र स्तरोन्नतिको प्रयासलाई तीव्रता दिइरहेको छ। विशेष गरी वडा नम्बर 7 देखि वडा नम्बर 1 सम्म जोड्ने मध्यमार्गी सड़क सम्पन्न हुन सकेमा गाउँपालिका भित्रको आगमनलाई उल्लेखनीय सुधार आउने विश्वास लिएको छ। गाउँपालिका भित्रको आगमनमा उल्लेखनीय सुधार आउने विश्वास लिएको छ।
0: श्रोता, रामेछापको बाकुण्ड गाउँपालिका 5 मा सञ्चालित सरस्वती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाउँमै बचत संकलन गर्ने, आवश्यकता अनुसार सहज रूपमा ऋण उपलब्ध गराउने र स्थानीय उत्पादन तथा साना व्यवसायलाई चलायमान बनाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। कृषि, पशुपालन, वैदेशिक रोजगारी, साना उद्यम तथा घरेलु व्यवसायमा गरिरहेको लगानीले धेरै परिवारको आय स्तर वृद्धि गर्न सहयोग पुर्याएको छ भने गाउँको समग्र आर्थिक गतिविधिलाई समेत गति दिएको देखिन्छ। सहकारी मार्फत आर्थिक पहुँच बढेसँगै स्थानीयवासीमा आत्मनिर्भर बन्ने भावना पनि बलियो भन्दै गएको छ। विशेष गरी महिला, युवा तथा विपन्न समुदायलाई आर्थिक गतिविधिमा जोड्दै उद्यमशीलता विकास गर्ने, रोजगारी सृजना गर्ने र सामूहिक विकासको संस्कार स्थापित गर्ने कार्यमा सहकारीको योगदान उल्लेखनीय छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 मा सञ्चालनमा रहेको सरस्वती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वर्तमान अवस्था, सहकारी र ग्रामीण अर्थतन्त्र बीचको सम्बन्ध, गाउँको आर्थिक विकासमा सहकारी संस्थाले खेलेको भूमिका तथा स्थानीय नागरिकको जीवनस्तर परिवर्तनमा सहकारीको योगदान अनि ग्रामीण क्षेत्रमा सहकारीको चुनौती र सम्भावना लगायतका बारेमा सहकारीका सचिव भीमबहादुर खड्कासँग गरिएको यो कुराकानी।
2: 2071 जेठ 29 गते चाहिँ हामीले विधिवत रूपमा यो संस्था दर्ता गरेर सर्टिफिकेट लियौँ। हामीले यो संस्था स्थापना गर्नुको मुख्य उद्देश्य चाहिँ विशेष गरी ग्रामीण भेगमा चाहिँ वित्तीय साक्षरता प्लस बचत गर्ने बानीको विकास गर्ने र ग्रामीण भेगमा कृषि लगायत सामान्य गाउँको बजारमा लोनहरूको वित्तीय सुविधाको लागि पनि अति आवश्यकता भएकोले महसुस गरेर हामीले सुरुमा 25-26 जना सहभागी भएर एउटा संस्था स्थापना गर्ने भन्ने हिसाबले हामीले सरस्वती बचत ऋण सहकारी संस्था लिमिटेड यो प्रीति डाँडा खर्कामा अवस्थित छ, त्यो बेलाको प्रीति गाविस वार्ड नम्बर 5 मा नै अवस्थित छ। हाल चाहिँ उमाकुण्डा गाउँपालिका वार्ड नम्बर 5 डाँडा खर्कामै छ।
3: हजुर, जस्तो हाल सहकारीमा कति शेर सदस्यहरू आबद्ध हुनुहुन्छ, सदस्य संख्या पछिल्ला वर्षहरूमा बढ्ने क्रममा छ, के छ कसो छ? फेरि पछिल्लो समय अलिकति सहकारीलाई क्षेत्रलाई नै लिएर पनि अलिकति धेरै खालका समस्याहरू आएको भन्दै अलिकति नेगेटिभ धारणाहरू पनि समाजले नै बनाइराखेको अवस्था छ। यी सबैलाई हेर्दाखेरि चाहिँ हाम्रो सहकारीको अवस्था कस्तो छ सर?
2: अहिले हाम्रो सहकारीको अवस्था चाहिँ अलिक ग्रामीण भेगमा त्यस्तो धेरै समस्या छैन, समग्र राज्यमा त अहिले राष्ट्रिय मुद्दै बनाएको छ यो सहकारीको विषय, तर हाम्रो गाउँपालिका ग्रामीण भेगमा चाहिँ कमै छ त्यस्तो प्रब्लमहरू र हाम्रोमा पनि त्यस्तो केही प्रब्लम छैन। अहिले हाम्रो 151 जना मेम्बरहरू हुनुहुन्छ, सदस्यहरू हुनुहुन्छ। अब हामीले पछिल्लो दिनमा सदस्य विजेता ग्रामीण भेगमा अब सुरुमा जति भएको थियो वर्षेनी 10-15 जना सदस्य बढ्ने स्वाभाविक हो, अब सन्तोषजनकै छ सर। अहिले हाम्रो संस्थाको अवस्था चाहिँ तरलताको हिसाबले ऋण उठ्ने हिसाबले चाहिँ ठिकै छ सर, सन्तोषजनकै छ सर।
3: हजुर, यहाँको सहकारीमा महिला, युवा तथा विपन्न वर्गहरूको सहभागिताको हिसाबले हेर्दा चाहिँ कस्तो छ सर?
2: हाम्रोमा चाहिँ महिला सहभागिता हिसाबले राम्रो मान्नुपर्छ। 151 मा चाहिँ लगभग 52% चाहिँ महिलाहरू सदस्य हुनुहुन्छ, जस्तो 78-79 जना चाहिँ महिला सदस्य हुनुहुन्छ र लोन चलाउने अथवा लोन चाहिँ लाने पनि लोन पहिचान गर्ने पनि प्राय महिला नै हुनुहुन्छ। उहाँहरूको कृषिमा होस् अथवा सामान्य हाम्रो बजारमा व्यवसायको लागि होस् उहाँहरूले नै युज गर्नुभएको छ, प्रयोग गर्नुभएको छ, त्यो भएर राम्रो छ सर। हामीले महिलाहरूको लागि र विशेष गरी उद्यमशीलताको लागि हामीले गर्ने प्रयास
3: हजुर। अब यो सहकारीको हालको सेयर पुँजी बचत संकलन र कुल ऋण लगानीको अवस्था चाहिँ कस्तो छ सर, यसबारे पनि भनिदिनुहोस् न।
2: अहिलेसम्म अहिलेको हाम्रो हालको अवस्था हेर्दा चाहिँ ऋण लगानी र हाम्रो अहिले चाहिँ कारोबार हाम्रो धेरै ठुलो छैन सर। अब यसमा चाहिँ अब अहिले हाम्रो हाल गएको असारसम्ममा चाहिँ टोटल डिपोजिट 65,75,75,000 समथिङ छ सर। त्यसै गरी ऋण लगानी हाम्रो 49,38,000 समथिङ छ सर। अनि त्यसै गरी अहिले हाम्रो सेयर पुँजी चाहिँ 5,00,000 हारामी छ सर।
3: हजुर, जोखिम ऋणको अवस्था के छ सर? जस्तो पर्फर्मेन्सलाई हेर्दा त मुख्य रूपमा त सहकारीको पर्फर्मेन्स कस्तो छ भनेर अलिकति जोखिम ऋणलाई ऋणको जोखिमलाई पनि हेरेर चाहिँ आकलन गर्ने प्रचलन पनि रहेको छ, त्यसको धारणाहरू बनाउने प्रचलन पनि रहेको छ, यसलाई हेर्दा के छ हाम्रो सहकारीको?
2: त्यो चाहिँ सर अब हाम्रो अहिले पछिल्लो अवस्था वित्तीय कारोबार विशेष गरी बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरूको टोटल पुँजीको 70-80% चाहिँ ऋण लगानी नै हुने भएकोले पनि ऋणमा जोखिम हुनु स्वाभाविकै हो। हाम्रो संस्थाको हिसाबले हेर्दा चाहिँ लगभग खराब पर्दा चाहिँ 2.5% मात्र हाम्रो खराब पर्दा छ र नियमित रूपमा हामीले किस्तामै हामीले कलेक्सन गर्ने भएको कारणले पनि खराब पर्दा त्यति बढेको अवस्था छैन र 2.5% पनि हामीले घटाएर चाहिँ अब कम्तीमा नि 1% अथवा 1.5%मा हामीले चाहिँ ल्याउने कोसिस गरिरहेको छौँ सर। अब विशेष त हाम्रो ऋण लगानीमा हामी धेरै ठुलो संस्था पनि होइन, त्यो भएको कारणले पनि हामीले जति लगानी गरेका हुन्छौँ त्यसलाई सुरक्षित तरिकाले हामीले सहकारी मापदण्ड अनुसार नै लगानी गरेर त्यही अनुसारै रिकभरी गरेका छौँ र कर्जा जोखिम व्यवस्थापन पनि हामीले सहकारी मापदण्डको आधारमा नै हामीले छुट्याउने गरेका छौँ सर।
3: हजुर, जस्तो सहकारी मार्फत यहाँले एउटा ग्रामीण क्षेत्रमा चाहिँ अब सानै लगानी भए तापनि ठूलो यहाँहरूको एउटा विभिन्न क्षेत्रमा सहयोग पनि रहँदै आएको छ, विशेष गरी अब यो लगानीको हिसाबले चाहिँ यहाँहरूले कुन कुन क्षेत्रमा लगानी बढाउनु भएको छ सर पछिल्लो समय?
2: हामीले विशेष गरी लगानी चाहिँ व्यवसाय र कृषिमा गरेका छौँ, जस्तो कि सदस्यहरूले चाहिँ आफ्नो कृषि पशुपालन अनि तपाईँको पहिलेदेखि चल्दै आएको कृषि पेसा जस्तो अलैँची खेती अनि त्यसै गरी हामीले चाहिँ हाम्रो ग्रामीण भेगमा चाहिँ विशेष गरी चाहिँ अहिले चाहिँ पछिल्लो अवस्था अलिक पशुपालन होइन यो क्षेत्रमा हामीले अलिक बढी सदस्यहरूलाई लगानी गरेका छौँ। त्यसै गरी सदस्यहरूलाई नै हाम्रो स्थानीय लोकल बजारमा सामान्य व्यवसाय गर्ने महिला तथा युवाहरूको लागि पनि हामीले विशेष प्राथमिकता दिएर व्यवसायमा पनि लगानी गरेका छौँ। र अर्को चाहिँ हामीले वैदेशिक रोजगारमा जाने हाम्रो कार्यक्षेत्रभित्र बसोबास गरेका युवाहरूको लागि युवा युवतीहरूको लागि हामीले वैदेशिक रोजगारको लागि पनि हामीले 2-3 लाख रुपियाँ चाहिँ हामीले लगानी गर्छौँ, म्याक्सिमम 3 लाखसम्म लगानी गरेको अवस्था।
3: हजुर, अब यो जस्तो कृषि भन्नुभयो, पशुपालन, अब साना व्यवसाय, अब वैदेशिक रोजगारीका कुरा पनि गर्नुभयो यहाँले, अब यस्ता क्षेत्रमा लगानी गर्दा प्रतिफलको हिसाबले चाहिँ कस्तो छ सर?
2: यो पछिल्लो अवस्थाको प्रतिफलको हिसाबले कृषि क्षेत्रमा चाहिँ अहिले हाम्रो ग्रामीण भेगमा मुख्य समस्या भनेको बजारीकरणको एउटा समस्या हो र यो मौसमी पानीको भर पर्ने कारणले पनि अलिकति समस्या छ र त्यसको चाहिँ ठ्याक्क सोचेअनुसार कृषकहरूले पनि उपलब्धि हुन सकेको अवस्था छैन, त्यसमा एउटा समस्या छ। र अर्को लोकल बजारमा पनि अहिले बजारमा जुन चलपल हुने कारण हुनुपर्ने हो त्यो चाहिँ जनसङ्ख्या हिसाबले ग्रामीण भेगमा अहिले मानिसहरूको चाहिँ अलिकति माइग्रेट हुँदै अब कोही विदेश जाने, कोही कारण बसोसराई गर्ने, अब कोही चाहिँ अस्थायी रूपमा, कोही स्थायी रूपमा बसोसराई गर्ने भएकोले स्थानीय बजारहरू पनि त्यति चाहिँ पछिल्लो अवस्था चाहिँ जुन हिसाबले बजारको डिमान्ड हुनुपर्ने हो त्यो हिसाबले भएको देखिँदैन सर। अब अहिले पछिल्लो अवस्था वैदेशिक रोजगारमा चाहिँ ठिकै छ सर, त्यसमा अहिले हामी जति लगानी गरेका छौँ त्यसमा 100% सिक्योर पनि छ र 100% हामी रिकभरी पनि भएको अवस्था छ। अब अलिक कृषिमा चाहिँ हाम्रो बजार नपाउने मुख्य समस्या चाहिँ बजार नपाउने र उत्पादनको हिसाबले पनि र यो आकाशै पानी केही भर पर्नुपर्ने अवस्थाले गर्दाखेरि पनि कति चाहिँ कृषिमा केही प्रब्लमहरू छ सर। अब त्यसमा पनि हामीले गर्न सक्ने सहजीकरण गरेको छौँ संस्थाको तर्फबाट गर्न सक्ने कुराहरू, हामीले त्यसमा चाहिँ वित्तीय साक्षरता अनि प्लस हामीले चाहिँ कृषि उत्पादनका लागि चाहिँ गरेका छौँ, त्यसमा 100% सिक्योर पनि छ र 100% हामीले रिकभरी पनि भएको अवस्था छ। अब अलिक कृषिमा चाहिँ हाम्रो बजार नपाउने मुख्य समस्या चाहिँ बजार नपाउने र उत्पादनको

0: प्लस उद्यमशीलताको लागि महिला उद्यमशीलता विशेष गरी हाम्रो मेम्बरहरूकोबाट गरौँ भन्ने हिसाबले हामीले ओरिएन्टेसन प्रोग्राम पनि राखेका थियौँ गएको वर्ष एक दुई वर्ष अगाडि। त्यसले पनि पोजिटिभ रूपमा चाहिँ रोल खेलिरहेकै अवस्था छ सर। अब मुख्य चाहिँ अहिले पछिल्लो अवस्थाको समस्या भनेको चाहिँ कृषिमा पनि यो जनशक्ति नपाउने प्रब्लम समस्या पनि छ, किनभने प्राय गाउँबाट युवा र जो चाहिँ केही गर्ने समय त जो काम गर्न सक्ने उमेर छ उहाँहरू चाहिँ वैदेशिक रोजगारमा बाहिर हुनुभएको, अब कोही काठमाडौँतिर हुनुभएको कारणले गर्दाखेरि जनशक्ति नपाउनु पनि अब यो कृषि व्यवसायको लागि चाहिँ अहिले प्रब्लमको अवस्था देखिन्छ।
1: हजुर, अब यहाँहरूले गर्नुभएको लगानी वास्तविक ठाउँमा भएको छ कि छैन, त्यसको पहिचान, त्यसको अनुगमन, निरीक्षणका कुराहरू चाहिँ यहाँहरूको सहकारी मार्फत हुन्छ कि हुँदैन? नत्र त कतितिर त हामी देख्छौँ होइन, अब कृषिमा पशुपालनमा भनेर चाहिँ हामी लोन निकाल्छौँ, त्यसपछि कति विवाहमा खर्च भइराखेको हुन्छ, कति घर अथवा केही मर्मतका लागि पनि त्यसलाई खर्च गरिरहेको अवस्था देखिन्छ, कति अन्यत्र लगेर चाहिँ तपाईँका त्यो फसाइएको अवस्था पनि प्रशस्तै मात्रामा भेटिन्छ। त्यसरी वास्तविक ठाउँमा चाहिँ लगानी छ छैन हाम्रो लगानी भन्नेको चाहिँ पहिचान, त्यसको निरीक्षण कसरी हुन्छ सर, के छ यहाँहरूको अवस्था?
0: हामीले त्यसको पनि पहिचान र निरीक्षण चाहिँ गर्छौँ सर। लगानी पश्चात हामीले उहाँले के प्रयोजनको लागि लोन लानुभएको, त्यो प्रयोजनमा युज गर्नु भएको छ कि छैन, प्रयोग गर्नु भएको छ कि छैन भनेर निरीक्षण चाहिँ गर्छौँ हामीले। अनसाइड अफसाइडको हिसाबले गरिन्छ। अब धेरै चाहिँ हाम्रो जुन प्रयोजन खुलाएर लानुहुन्छ उहाँले त्यही प्रयोजनमा लगानी गरेको पाइन्छ सर। अब केही चाहिँ कस्तो देखिन्छ भने उहाँहरूले लोन लाँदाखेरि पर्सनल लोन भन्ने हाम्रो एउटा प्रोडक्ट छ, त्यो चाहिँ तपाईँ खर खाँचो आवश्यक पर्दा व्यक्तिगत प्रयोजनको लागि, पढाइको लागि, विवाहको लागि, त्यो खालको चाहिँ खर खाँचो लोन चाहिँ उहाँहरूले त्यही शीर्षकमा खर्च गरेको देखिन्छ। अनि केही चाहिँ हाम्रो प्रयोजन बाहेक पनि केही खर्च गरेको देखिन्छ, त्यो चाहिँ हामीले कन्ट्रोल गरेको हुन्छ। अहिले हामीले जुन प्रयोजन हो बरु तपाईँलाई व्यक्तिगत प्रयोजनको लागि लानुहुन्छ, अब खर खाँचोको लागि लानुहुन्छ भने त्यही शीर्षकमा लोन लानुहोला, अब तपाईँले चाहिँ अर्को शीर्षकमा ल्याएर चाहिँ प्रयोजन चाहिँ अर्कोमा नगर्नु होला भन्ने हिसाबले हामीले सदस्यलाई त्यो पनि अवेरनेस गरेका छौँ सर। त्यही आधारमा चाहिँ हामीले अनुगमन गरिरहेका हुन्छौँ सर लगानी पश्चात।
1: हजुर हजुर, जस्तो यहाँले धेरै कुरा गरिसक्नुभयो, माथि पनि हामीले धेरै कुरा गर्दै यहाँसम्म आइसकेको अवस्था छ। विशेष गरी अब अलिकति यो ग्रामीण क्षेत्रमा यो अब सहकारीले स्थानीय अर्थतन्त्र चलायमान बनाउन चाहिँ यो सहकारीको भूमिका चाहिँ कस्तो पाउनुभयो यहाँले, होइन अब पछिल्लो समय अथवा आजभन्दा एक दशक अगाडिका कुराहरूलाई हेर्दाखेरि, विशेषतः हाम्रो जस्तो गाउँको यो अर्थतन्त्र चलायमान बनाउनका लागि चाहिँ सहकारीको भूमिका चाहिँ कहाँनिर कस्तो हुने रहेछ सर?
0: सहकारीको भूमिका महत्त्वपूर्ण नै रहन्छ यो ग्रामीण भेगमा, विशेष गरी महिला उद्यमशीलता विकास गर्न र युवाहरूलाई उद्यममा जोड्नको लागि एउटा स्रोतको खाँचो पर्छ, त्यो चाहिँ ऋण बापत संस्थाले उपलब्ध गराउने र त्यसले चाहिँ भूमिका खेल्ने एउटा, र अर्को चाहिँ बचत गर्ने बानीको विकास गर्ने। अब सानो सानो अमाउन्ट भयो भने बचत गरेपछि बचतले पछि ठुलो चाहिँ उहाँलाई समस्या पर्दाखेरि सहजीकरण गर्ने, बचतले पछि कुनै व्यवसाय गर्छु वैदेशिक रोजगारै जान्छु भन्दा पनि अर्काको ऋणलाई ऋण खोज्नु नपर्ने खालको एउटा अवस्थालाई चाहिँ कम गर्छ भन्ने हिसाबको अवेरनेस दिने काम पनि सहकारी संस्थाको हो। सहकारी संस्थाले आफ्ना सदस्यहरूको हितका लागि, त्यो चाहे सामाजिक कामको लागि होस्, चाहे त्यो सदस्यको स्वास्थ्यको कुराहरू होस्, त्यो सदस्यको आर्थिक उन्नयनका कुराहरू होस्, त्यो कुरामा चाहिँ सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने हो। अब अहिलेको पछिल्लो दशकमा हेर्दाखेरि सहकारी क्षेत्रले ग्रामीण क्षेत्रमा धेरै राम्रो काम पनि गरेका छन्, तर राम्रो कामहरू पनि ओझेलमा पर्ने र सामान्य सहरी एरियामा भएको समस्याले गर्दा त्यसलाई चाहिँ बढी चाहिँ त्यो समस्यालाई बढी अगाडि ल्याइदिएको हुनाले संस्थाले गरेका राम्रै कामहरूको पनि मूल्याङ्कन भएको चाहिँ देखिँदैन, राज्यले गर्नुपर्ने, स्थानीय निकायले गर्नुपर्ने देखिँदैन, त्यो चाहिँ जुन हिसाबले मूल्याङ्कन गर्नुपर्ने, संस्थाहरूले खेल्नुपर्ने भूमिका चाहिँ केही बढाउनुपर्छ, केही कमी कमजोरी होलान् ती कुराहरूलाई चाहिँ करेक्सन गरेर जानुपर्ने अवस्था छ। तर सहकारीले जुन तरिकाले खेल्नुपर्ने भूमिकाहरू चाहिँ ग्रामीण भेगमा चाहिँ आफ्नो तर्फबाट खेलेकै देखिन्छ। हेर्नु अब सरस्वती साकोसले पनि ग्रामीण भेगमा आजभन्दा 11-12 वर्ष अगाडि स्थापित संस्थाले आफ्नो 151 सदस्य माझ गएर आफ्नो तरिकाले वित्तीय साक्षरतादेखि लिएर ऋणको पहिचानदेखिलाई परिचालन गर्ने, बचतको गर्ने, वाणिज्य विकास गर्ने, त्यसै गरी हामीले चाहिँ सामूहिकताको भावनाले अगाडि बढ्ने खालको जुन तरिकाले गरिएको छ, अब यसलाई हाम्रो निरन्तरता नै रहन्छ। अब निरन्तरता रहिरहने क्रममा चाहिँ समाजको लागि गर्नु

0: पनि समुदायको लागि गर्नुपर्ने कामहरूको विषयमा हामीले स्थानीय निकायसँग सहकार्य गरेर स्थानीय अन्य सङ्घ संस्थासँग पनि हामीले सहकार्य गर्दै जाने हाम्रो अपेक्षा लिएका छौँ र सहकार्यबाट नै हामीले चाहिँ स्थानीय निकायमा र आफ्नो ग्रामीण भेगमा चाहिँ एउटा संस्थाले खेल्नुपर्ने भूमिका चाहे त्यो चाहिँ आर्थिक होस् सामाजिक होस् अथवा सांस्कृतिक जुनसुकै पक्षमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ र यसको भूमिका पनि अझै बढेको छ भन्ने महसुस गरेका छौँ सर।
1: हजुर, अब यो सहकारी मार्फत यहाँको सहकारी मार्फत अब ऋण लिएका सदस्यहरूको जीवन स्तरमा चाहिँ के कस्ता परिवर्तन देख्नु भएको छ जस्तो केही उदाहरण पनि छन्? हामीले चाहिँ यसरी लगानी गरेको एउटा महिला अथवा युवा होइन यस्तो छ भन्ने खालका केही उदाहरणहरू पनि छन् भन्ने पनि सुनाइदिनुहोस् न, के छ अवस्था?
0: अब हाम्रोबाट संस्थाबाट लोन लिएर चाहिँ आफ्नो आर्थिक उन्नतिमा राम्रै प्रगति गरेको हाम्रो देखिन्छ हाम्रो सदस्यहरूले। त्यसमा अब स्पेसलाइज गर्नुभन्दा पनि समग्रमा केही सदस्यहरूले महँगो ब्याजमा चाहिँ व्यक्तिबाट साहुकारबाट पैसा लिएर विदेशतिर जाने एउटा जुन चलन थियो 24% 36% पैसा लिएर त्यो ठाउँमा चाहिँ संस्थाले रिप्लेस गरेर संस्थाले चाहिँ 12-14% अहिले हामीले लोन दिइरहेको अवस्था छ। त्यो 12-14% उहाँले लोन लिएर आफ्नै तरिकाले तिर्दा पनि उहाँले आफ्नो किस्ताको तरिकाले तिर्न पाउनुभयो, आफूले जसरी कमाउनुहुन्छ त्यही अनुसार पठाएर चाहिँ भुक्तानी गर्ने सहजीकरण भएको उदाहरणहरू धेरै छन्। अब विशेष गरी वैदेशिक रोजगारमा जाने हाम्रो मेम्बरहरूले चाहिँ त्यो राम्रो सुविधा लिएको छ र त्यसले चाहिँ उदाहरणीय पनि बनेको छ। जो चाहिँ हिजोको दिनमा जुन आमदानी कम भएको मेम्बरहरू हुनुहुन्थ्यो उहाँहरू विदेश गइसकेपछि लोनै लिएर विदेश गए पनि लोन क्लियर गरेर पनि आफ्नो जीविकोपार्जन अलिक राम्रोसँग अगाडि बढाइरहनु भएको छ। उहाँ त्यो चाहिँ हाम्रो लागि खुसीको कुरा पनि हो र लोन लिएर व्यवसाय गर्नेहरूले पनि व्यवसाय बढेकै देखिन्छ। हाम्रो चाहे त्यो कृषि नै किन नहोस् सबैतिर चाहिँ वृद्धि भएकै देखिन्छ सर।
1: हजुर, अब यो पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूलाई चाहिँ यो सरस्वती शाह कोषले कसरी हेरेको छ सर?
0: अहिले पछिल्लो अवस्था चाहिँ विशेष गरी मिडियामा सोसल मिडियामा चाहिँ बढी सहकारीहरूको इस्यु बनिरहेको अवस्थामा चाहिँ हामीले चाहिँ केही यसका अवसर पनि देखेका छौँ र केही चुनौतीहरू पनि हामीले महसुस गरेको अवस्था छ। अब बढी मिडियामा आउने भएको कारणले गर्दा नेगेटिभिटी कुराले गर्दाखेरि संस्थाहरूप्रति अथवा सहकारीप्रति मान्छेको दृष्टिकोण नेगेटिभ रहने कुरा एउटा भयो भने अर्को चाहिँ राज्यले लिएका पछिल्लो अवस्थाका नीतिहरूले पनि सहकारीहरूको लागि विशेष गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि त राम्रोसँग चलेको संस्थाहरूको लागि राम्रै नीतिहरू पनि अवलम्बन गरेको छ। अहिले कर्जा सुरु न्यायाधिकरण पनि एक वर्ष जति स्थापना भएको त्यसले पनि आफ्नो तरिकाले काम गरिरहेको छ। अनि बचत तथा ऋणको कारोबार गर्ने चाहिँ अहिले संस्थालाई अनुगमन नियमन गर्नलाई जुन प्राधिकरण सहकारी नियमन प्राधिकरण बनेको छ त्यो प्राधिकरणले पनि आफ्नो तर्फबाट चाहिँ अहिले राम्रै काम निर्देशनहरू जारी गरेको अवस्था छ। त्यसले गर्दाखेरि संस्थामा ऋण लगानी भएको ऋण उठ्नको लागि पनि सहजीकरण एउटा चाहिँ भएको देखिन्छ भने सहकारी संस्थाहरूको प्रबन्धन र विकासका लागि पनि नियमनका निकायले महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने हाम्रो चाहिँ सकारात्मक पक्ष हो भने अब राज्यले र पछिल्लो अवस्था मिडियामा अलिक बढी आउने कारणले गर्दाखेरि सहकारी संस्थाप्रतिको दृष्टिकोण चाहिँ समाजको अथवा राज्यको चाहिँ सकारात्मक हुन सकिरहेको अवस्था चाहिँ छैन। यसलाई चाहिँ हामी अलि जोखिमको रूपमा लिएका छौँ, चुनौतीका रूपमा लिएका छौँ।
1: हजुर, अब यो सहकारीप्रति नागरिकको विश्वास कायम राख्न यो पारदर्शिताका कुरा सुशासनका कुराहरू धेरै जोडिएर आउँछ, यसमा चाहिँ यहाँहरूले के कस्ता विधिहरू अपनाउनु भएको छ?
0: हामीले विशेष गरी समय नै साधारण सभा गर्ने र हामीले कोपोमिस लगायतको हाम्रो जुन सिस्टम छ नियमनकारी निकायले जारी गरेको त्यो सिस्टममा हामीले समयमै अपडेट गराउने अनि हाम्रो संस्थाको आर्थिक अवस्थाको जानकारीहरू दिने जुन नियमनकारी निकायले जसरी निर्देशन दिएको छ त्यही बमोजिम हामीले जानकारी दिने र हाम्रो नियमित बैठक छलफल र अन्तर्क्रियाहरू नियमित अगाडि बढाएकै अवस्था छ। त्यसले पनि सुशासनलाई महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने हामीले लागेको छ। त्यसै पनि संस्था सानै भए तापनि हामीले संस्थामा बनाउनु पर्ने पोलिसीहरू त्यसलाई गर्ने कार्यान्वयन गर्नुपर्ने कुराहरू त्यसलाई सम्पूर्ण कुराहरू हामीले कार्यान्वयन गरिरहेका छौँ। संस्थालाई चाहिने सम्पत्ति शुद्धिकरण लगायतका बचत ऋणका नीतिहरू हामीले कानुनमा ल्याएका छौँ, कानुन गरिरहेकै अवस्था छ सर।
1: हजुर, अब यो डिजिटल प्रविधि र आधुनिक ब्याङ्किङ अभ्यासलाई सहकारीले कसरी अपनाइरहेको छ यसबारे पनि भनिदिनुहोस् न।
0: डिजिटल प्रविधिको कुरा गर्दाखेरि चाहिँ अहिले ग्रामीण भेगमा हाम्रो नेट चाहिँ नेटको कारणले गर्दाखेरि चाहिँ हामीले अहिलेसम्म त्यो प्राविधिक तरिकाले हामीले युज गर्न सकेका छैनौँ। जस्तो अहिले पत्रकारिता ऋण सहकारी संस्थाहरूको लागि पनि मोबाइल ब्याङ्किङ, ई ब्याङ्किङ लगायतका कुराहरू चाहिँ अहिले हामीले सुरु गर्ने अवस्था पनि छैन, किनभने नेटको कारणले गर्दा पनि हाम्रो चाहिँ नेट अथवा डाटा नचल्ने अवस्थाले गर्दा रेगुलर कोही कोही बेला चल्ने र रेगुलर त्यो नचल्ने कारणले गर्दा पनि हामी त्यसलाई चाहिँ प्रविधिलाई चाहिँ अगाडि बढाउन सकेका छैनौँ। भलै भोलिका दिनमा नेटको नेटवर्किङ राम्रो भएको खण्डमा चाहिँ हामीले सदस्यहरूको माग बमोजिम सदस्यहरूको हितमा चाहिँ प्रविधिलाई पनि प्रयोग गरेर उहाँहरूलाई दिने सेवा सुविधामा थप गर्ने योजना छ।
1: हजुर, अब सहकारी र स्थानीय सरकार बीचको समन्वयको अवस्था चाहिँ कस्तो छ सर?
0: हाम्रो स्थानीय निकाय अन्तर्गतै नियमन निकाय हाम्रो स्थानीय निकाय पनि भएको कारणले गर्दाखेरि स्थानीय निकायसँग चाहिँ हाम्रो संस्थाको समन्वयकारी भूमिका नै रहन्छ र उहाँहरूले गर्ने हरेक तालिम तथा शिक्षाको कार्यक्रमहरूमा हामी नियमित रूपमै सहभागी भएका छौँ र नियामक निकायलाई बुझाउन पर्ने विवरणहरू पनि हामीले अध्यावधि गरिरहेकै अवस्था छ र उहाँहरूकै कोअर्डिनेसनमा चाहिँ हामी अगाडि बढ्ने भएको कारणले हाम्रो संस्था र स्थानीय निकाय बीचको जुन समन्वय र सहकार्य चाहिँ हाम्रो निरन्तर रहन्छ।
1: हजुर, अब आगामी दिनमा सहकारीलाई अझै प्रभावकारी र सदस्य मैत्री बनाउन चाहिँ के कस्ता योजनाहरू छन् सर?
0: अब यो आगामी दिनमा संस्थाहरूको लागि चाहिँ एउटा स्वयं संस्थाले गर्ने कुराहरू एउटा रह्यो भने राज्यले र सम्बन्धित निकायले गर्ने कुराहरू पनि प्रमोसन प्रबन्धनका कुराहरू र यसको सुशासन कायम गर्नका निमित्त चाहिँ राज्यले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ राज्यले पनि समयमै निर्देशनहरू नीतिहरू चाहिँ जारी गर्ने र नीतिहरू चाहिँ सस्टेनेबल खालको हुनु पर्यो। ती तिन महिनामा नीति फेरिरहने त्यो जारी भइरहने र त्यसलाई कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने कुराहरूलाई पनि अन्त्य गर्नु पर्यो। अनि अर्को चाहिँ राज्यले पनि एउटा संस्थालाई अहिले चाहिँ स्थानीय निकायले हेर्छ पत्रकारिणलाई अब अहिले फेरि त्यसलाई प्राधिकरणमा पनि दर्ता हुनुपर्ने जुन प्राधिकरणले पनि हेर्ने जुन खालको चाहिँ नियमन निकाय पनि दुईवटा प्रस्ताव सिर्जना भएको छ यसलाई चाहिँ कम्तीमा पनि एउटा खालको अथवा अन्डर सिस्टम भयो भने सजिलो हुन्थ्यो भन्ने हो। त्यसले पनि सहजीकरण गर्थ्यो होला र संस्थाले पनि वित्तीय कारोबार गरेका पनि समुदाय नै स्थापित हुने भएकोले संस्थाले पनि सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि खेल्नुपर्ने भूमिकाहरू महत्त्वपूर्ण भएको हुँदा संस्थाले पनि सदस्यहरूको आर्थिक स्थिति, सामाजिक स्थितिमा टेवा पुग्ने खालका कार्यक्रमहरू ल्याउनु पर्यो, त्यसलाई चाहिँ सहयोग पुग्ने खालका आर्थिक नीतिहरू ल्याउनु पर्यो र त्यसले चाहिँ संस्थाले गरेको प्रगतिमा चाहिँ सदस्यको प्रगति पनि जोड्नुपर्छ।
1: हजुर, अब अन्त्यमा सहकारीमा आबद्ध सदस्य तथा आम नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ?
0: यो संस्थामा जोडिएका देशैभरका अहिले हाम्रो संस्थाको कुरा मात्र भएन देशैभरमा सहकारी संस्थाको सदस्य लिनुभएका सम्पूर्ण सदस्यहरूलाई संस्थामा आबद्ध भएर नियमित बचत गर्ने, कारोबार गर्ने र सम्बन्धित संस्था कुन तरिकाले चलेको छ त्यसको पनि बेला बेला उनीहरू हेर्ने, वाच गर्ने, साधारण सभातिर र बैठकतिर पनि सहभागिता जनाउने र संस्थामाबाट उपलब्ध हुने लोनहरूको विषयमा पनि आफूले जानकारी लिएर त्यही अनुसार चाहिँ संस्थाबाट लगेको लोनको पनि जुन प्रयोजनका लागि लगेको छ त्यही प्रयोजनमा भुक्तानी गर्ने, लगानी गर्ने र जुन शर्त र बमोजिम लोन लगिएको छ त्यही शर्त बमोजिम चाहिँ भुक्तानी गर्ने गरी कारोबार गर्नको लागि पनि मैले अनुरोध गरेँ। त्यसै गरी सदस्यहरूलाई चाहिँ संस्था भनेको सहकारी संस्था भनेको सदस्यहरूकै हुने भएकोले सदस्यहरूमा पनि संस्थाप्रतिको अपनत्व कायम गर्नुपर्छ भन्ने हिसाबले नै मैले सुझाव दिन चाहे र हाम्रो संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण सदस्यहरूलाई पनि मैले विशेष धन्यवाद दिएँ र सदस्यहरूकै कारणले आज हामी संस्था जुन अवस्थामा छ सदस्यहरूकै कारणले व्यवसाय उहाँहरूले कसो गर्नुभयो, उहाँहरूले ऋण लिनुभएको छ भने सेयर लगानी गर्नुभएको छ, त्यो कारणले पनि सम्पूर्ण सदस्यहरूलाई पनि यही अवसरमा मैले विशेष धन्यवाद पनि दिन्छु।
1: हुन्छ सर, धेरै व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, विशेष गरी ग्रामीण क्षेत्रमा रहेर यहाँको सहकारीले प्ले गरेको रोलको बारेमा यहाँले जानकारी गराइदिनु भयो। समग्र सहकारीको अवस्था, सहकारीमा आबद्ध सदस्यहरूले ध्यान दिनुपर्ने कुराहरू लगायतका बारेमा यहाँले जानकारी गराइदिनु भयो। समय र संवादका लागि यहाँलाई विशेष धन्यवाद।
2: रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 5 सञ्चालनमा रहेको सरस्वती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वर्तमान अवस्था, सहकारी र ग्रामीण अर्थतन्त्र बीचको सम्बन्ध, गाउँको आर्थिक विकासमा सहकारी संस्थाले खेलेको भूमिका तथा स्थानीय नागरिकको जीवनस्तर परिवर्तनमा सहकारीको योगदान अनि ग्रामीण क्षेत्रमा सहकारीको चुनौती र सम्भावना लगायत बारेमा सहकारीका सचिव भीमबहादुर खड्कासँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो उमाकुण्डको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईंलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। यस्तै उमाकुण्ड गाउँपालिका, गाउँपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यारका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौ। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
3: अहिले साँझको 7 बजे।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटोडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कारवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माथतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि। बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी 2083 सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको संयुक्त आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालयको सभाहालमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा गत जेठ 27 गते एक दिवसीय कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको पहिलो चरणमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले कार्यक्रमको औचित्य बारे प्रश्न पार्दै स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला मन्त्री शिवराज अधिकारी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता पूजा खत्री, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष कृष्ण सारु मगर, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, बागमती प्रदेश माथत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अपराध अनुसन्धान शाखाका प्रमुखहरू, मुद्दा चल्ने इलाका प्रहरी कार्यालयका प्रमुखहरू र जिल्ला पत्रकार महासंघका अध्यक्ष लगायत संचारकर्मीहरूको उपस्थिति रहेको थियो। यसै गरी कार्यक्रमको दोस्रो चरणमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी, प्रहरी उपरीक्षक भागेन्द्र पुरूष ढकाल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्गबहादुर खत्री, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक केदार मानदोङ, बागमती प्रदेश प्रहरी कार्यालय माथतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले अपराध नियन्त्रण अनुसन्धानको अवस्था, चुनौती तथा आगामी रणनीति एवं सरोकारवाला निकायहरूसँगको अपेक्षा बारे जिल्लागत प्रस्तुतिकरण गरिएको थियो। बागमती प्रदेश माथत अनुसन्धान गर्ने इकाईहरूको विद्यमान अवस्था, अपराध अनुसन्धानमा भएका चुनौतीहरूको समाधानका लागि नयाँ प्रविधिको प्रयोग, विद्यमान जनशक्ति तथा स्रोत र साधनको अधिकतम परिचालन गरी अनुसन्धानको कार्यलाई कानूनी परिधिभित्र रही प्रमाणमुखी र पीड़ित मैत्री बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो। प्रस्तुतिकरण पश्चात अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरूको सम्बोधन तथा आवश्यक निर्देशन समेत दिनुभएको थियो भने बागमती प्रदेशद्वारी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले अपराध अनुसन्धानलाई परिणाममुखी प्रविधि मैत्री बनाउन संगठनिक नीतिगत रूपमा सुधार गर्ने प्रस्ताव पार्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। सुरक्षित यात्रा हामी सबैको प्रतिबद्धता भन्ने मूल नाराका साथ सड़क सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय समीक्षा गोष्ठी 2083 सम्पन्न भएको छ। बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयसँगको सहकार्य, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल काठमाडौँको संयोजन तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालयको सभा मा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा गत जेठ 28 गते सम्पन्न भएको थियो। गोष्ठीले बागमती प्रदेशभित्रको सड़क सुरक्षाको अवस्था, ट्राफिक व्यवस्थापनका वर्तमान चुनौतीहरू, दुर्घटना न्यूनीकरणका उपायहरू, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय, जनचेतना अभिवृद्धि तथा भावी रणनीति एवं कार्ययोजनाका विषयहरूमा छलफल गरिएको थियो। सड़क दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक आर्थिक क्षति न्यूनीकरण गर्दै नीतिगत सुधार, प्रविधिको प्रभावकारी प्रयोग, पूर्वाधार विकास, बहुनिकाय समन्वय र प्रतिबद्धता सुदृढ गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको थियो। उक्त कार्यक्रममा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जिल्ला प्रशासन कार्यालय हेटौडाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका निमित्त सचिव पुष्कर चन्द्र घिमिरे, प्रहरी उपरीक्षकहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, बागमती प्रदेश अन्तर्गतका जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरू, विभिन्न संघ संस्था, संचारकर्मी लगायत यातायात व्यवसायीहरूको समेत उपस्थिति रहेको थियो। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: 22 किलो 854 ग्राम लागु औषध गाँजा सहित एकजनालाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले गत जेठ 24 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका 8 घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका 8 बस्ने 28 वर्षीय सेहरा खातुन रहेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खातुनको डेरा कोठामा खानतलासी गर्दा उक्त लागु औषध गाँजा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अभौतिक मुद्रा कारोबारमा संलग्न दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हम्सपुर नगरपालिका 4 घर भई हाल चितवनको भरतपुर महानगरपालिका 10 बस्ने 29 वर्षीय पप्पू कुमार यादव र नवलप्रासीको काउसती नगरपालिका 1 घर भई हाल भरतपुर महानगरपालिका 10 बस्ने 24 वर्षीय बुद्धिसागर भूषाल रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 10 स्थितमा अभौतिक मुद्रा सञ्चय तथा कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूको साथबाट नगद 4,50,000 नेपाली रूपियाँ र विभिन्न कम्पनीका मोबाइल एकाइ स्थान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: जिल्ला प्रहरी कार्यालय धादिङले 104.59 क्युफिट परिमाणको सिसौको काठ सहित दुईजनालाई गत जेठ 15 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका 9 बस्ने 42 वर्षीय नवराज श्रेष्ठ र सोही ठाउँका 65 वर्षीय गणेश श्रेष्ठ रहेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 7 खहरेबाट धादिङ बेसी तर्फ आउँदै गरेको मिनी ट्रकलाई चेक जाँच गर्ने क्रममा उक्त गाड़ीमा ल्याउँदै गरेको अवस्थामा उक्त काठ बरामद गरेको हो। बरामद काठ सहित नियन्त्रणमा लिएको सवारी साधन तथा मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय धादिङ बेसी धादिङ पठाइएको छ।
0: लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने 6 सवारी चालकहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङ र सिन्धुलीले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको मध्यविन्दु नगरपालिका 6 बस्ने 41 वर्षीय कर्णबहादुर थापा, लमजुङको बेसीसगर नगरपालिका 25 बस्ने सचिन परियार, मोरङको उर्लाबारी नगरपालिका 4 बस्ने 25 वर्षीय लक्ष्मण विष्ट, काभ्रेको नवबुद्ध नगरपालिका 10 बस्ने 29 वर्षीय सन्तोष नेउपाने, मकवानपुरको हेटौडा उपमहानगरपालिका 12 बस्ने 30 वर्षीय गोविन्द घिमिरे र सर्लाईको ईश्वरपुर नगरपालिका 12 बस्ने 26 वर्षीय शमशेर बहादुर पुन रहेका छन्। विभिन्न राजमार्ग हुँदै राजधानी भित्रिने र बाहिरिने सवारी चालकहरूको स्वास्थ्य तथा लागू पदार्थ सेवन परीक्षण गर्दा उनीहरूले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकोले पक्राउ गरिएको हो। पक्राउ परेका चालकहरूलाई लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम आवश्यक कानूनी कार्यवाही भइरहेको छ।
1: माननीय हो भने ट्राफिक प्रहरीको काम कारवाहीमा अनुचित हस्तक्षेप गर्ने सिन्धुलीको कमलामाई नगरपालिका 7 माझीटार बस्ने 36 वर्षीय लोकबहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत 14 गते पक्राउ गरेको छ। तामाङले सिन्धुलीको क्षेत्र नम्बर 1 को प्रतिनिधि सभा सदस्य माननीय धनेन्द्र कार्की हो भने नक्कली परिचय दिई सिन्धुलीका ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिहरूलाई फोन मार्फत दबाव दिने, काम कारवाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा खोज तलासमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: डाका चोरी गरेको अभियोगमा तीनजनालाई इलाका प्रहरी कार्यालय बनेपा काभ्रेले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका पाँच बस्ने 25 वर्षीय पासाङ लामा भन्ने विशाल तामाङ, काभ्रेको भुमलुङ गाउँपालिका तीन बस्ने 30 वर्षीय साधुराम भने साधुराम भुजेल र सोही ठाउँका 26 वर्षीय छेत्री भने सुदीप भण्डारी रहेका छन्। गत जेठ 10 गते काभ्रेको बनेपा नगरपालिका 10 पुतली बजार स्थित अरणीको राजमार्गमा काठमाडौँ पनौतीतर्फ जाँदै गरेको बसमा सवार ललितपुरको महाङकाल गाउँपालिका तीन बस्ने 32 वर्षीय पार्वती सञ्जेलले बोकेको ब्यागभित्र रहेको 32,500 रूपियाँ नगद डाका चोरी गरी फरार रहेको भन्ने सूचनाको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई गत जेठ 16 गते पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई डाका तथा चोरी सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ।
1: संरक्षित वन्यजन्तु सालकको खपट्टा सहित एकजनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका दुई बस्ने 66 वर्षीय मनोज कुमार तामाङ रहेका छन्। गत जेठ 19 गते तामाङले आफ्नै घर कोठामा वन्यजन्तु सालकको खपट्टा लुकाइछिपाई राखिएको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको घर कोठा खानदालासी गर्दा भित्तामा फलामको किलाले झुन्डाइराखेको अवस्थामा खपट्टा बरामद गरेको हो। बरामद खपट्टा र मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय चरीकोट दोलखा पठाइएको छ।
0: अस्थायी प्रहरी पोष धुन्जे रसुवाले स्रोत नहुलेको 19,52,100 रूपियाँ सहित रसुवाको गोसाईकुण्ड गाउँपालिका तीन बस्ने 35 वर्षीय मिङमार छिरिङ गुरूङलाई गत जेठ 23 गते पक्राउ गरेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 6 धुन्जे बजार स्थित पासाङ लामो राजमार्ग सड़क खण्डमा स्याप्रु बेसीबाट काठमाडौँ तर्फ जाँदै गरेको सुमोमा सवार गुरूङलाई शंका लागि चेक जाँच गर्दा उनले बोकेको झोलाभित्र नेपाली रूपियाँ 1,000 को 1,845 थान, 500 को 213 थान र 100 को 6 थान गरी जम्मा 19,52,100 रूपियाँ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: मानव बेचबिखन कसुरमा एकजनालाई वडा प्रहरी कार्यालय भरतपुर चितवनले गत जेठ 16 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहु घर भाई हाल चितवनको भरतपुर महानगरपालिका 16 बस्ने 33 वर्षीय नारायण कुवर रहेका छन्। भरतपुर महानगरपालिका 16 शिवघाट स्थितमा कुवरले सञ्चालन गरेको आफ्नै गोर्खाली रेस्टुरेन्टमा काम गर्ने महिलालाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती यौन कार्यमा संलग्न गराइएको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: एआईको प्रयोग गरी प्रहरीको दुष्प्रचार गर्ने सिन्धुलीको कमलामाई नगरपालिका एक बस्ने 21 वर्षीय हर्कबहादुर सेङतानलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत जेठ 19 गते पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका 7 बीपी राजमार्ग स्थित गडौली पुल नजिक सड़क खण्डमा ट्राफिक प्रहरीले चेकिङमा चेकजाँच गरिरहेको फोटो तथा भिडियो खिची एआईको प्रयोग मार्फत परिमार्जन गरी सम्पादित सामग्री फेसबुक मार्फत सार्वजनिक गर्दै प्रहरीको भ्रामक सूचना फैलाएका सेङतानलाई अभद्र व्यवहार गर्न नहुने कसुमा अनुसन्धान भइरहेको छ। 60.19 मिलिग्राम लागू औषध खैरी हिरोइन जस्तो देखिने पदार्थ सहित 5 जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ परेमा चितवनको भरतपुर महानगरपालिका 11 बस्ने विजय गिरी, सोही ठाउँका 29 वर्षीय रमन श्रेष्ठ, भरतपुर 2 बस्ने 30 वर्षीय मोहम्मद निरज, गोर्खाको सिरान्चोक गाउँपालिका 4 बस्ने 23 वर्षीय सुषमा गुरूङ भने सन्तोषी राई र 24 वर्षीय अस्मिता परियार रहेका छन्। चितवनको भरतपुर महानगरपालिका 2 र 10 स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट उक्त लागू औषध खैरी हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।
2: ल हेर त, यति बेलासम्म सुति राख्या ए नानी, नानी उठ न उठ, कति बेला सुते कि त स्कुल जाने बेला हुन लागिसक्यो छोरी, ल उठ उठ उठ, उठ्याला त
3: स्कुल जान्न।
2: ल किन नजाने नि स्कुल?
3: त्यसै आज जान मन छैन, टाउको अलि भारी जस्तो भएको छ, बोल्ने कि जान्छु नि मामु।
2: अनि आज चाहिँ किन नजाने नि? म तिम्रो मामु मात्रै कहाँ हो त, साथी पनि त हो नि। भन तिम्रो समस्या के हो सबै भन, भनेपछि पो मैले थाहा पाउँछु त। सरले तिमी के भन्नु खोजे नानी भन्छ?
3: सरले मलाई डल्ली भनेर बोलाउनुहुन्छ।
4: डल्ली यता यता आऊ न, आऊ तिमीलाई भने के आऊ।

0: मैले पढाएको तिमीले बुझ्दैनौ क्या?
1: तिमी त कति राम्री के भन्दै मलाई चिमोट्नुहुन्छ। कहिले काहीँ पनि लगाइदिनुहुन्छ, मलाई सहर देखेर एकदमै डर लाग्छ। यो कुरा मेरी साथी मनितालाई पनि थाहा छ। हो, म के गरौँ यार, म के गरौँ मनिता।

तिमीहरूले के गरेको हो? तिमीहरूलाई अलिकति लाज लाग्दैन? हामी युवाहरूले यस्तो गलत काम गर्न त के सोच्न समेत हुँदैन।

0: 说不定，宝贝，喊你妈过来。
1: ठीक भन्नुभयो तपाईँ। सुरक्षित समाज स्थापनाको लागि हामी पुरुषहरूको पनि उत्तिकै उत्तरदायित्व र जिम्मेवारी हुन्छ।

0: अन्याय विरुद्ध लड्नुहोस्,
1: साथ दिनुहोस्, प्रतिकार गर्नुहोस्।
2: हामी सबैजना मिलेर
3: सुरक्षित समाज निर्माण गरौं।
4: प्रत्येक आवाजले मौनता तोड्न सक्छ, प्रत्येक कदमले हिंसा अन्त्य गर्न सक्छ।
2: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौ। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
4: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र,
5: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
8: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
8: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
12: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
11: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
12: त्यसो भए ध्यान दिएर सुन्ने।
13: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
12: सुन्नु भए त?
11: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
14: प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रकरण सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतम पूर्वपक्षका लागि जेल चलान।
15: विभागको महानिर्देशक पृथ्वीराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ हिजोको मितिदेखि 4 दिन म्याद थप भएको छ।
14: सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन। म्यान पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग, मनसून भित्रिन अझै केही दिन लाग्ने।
16: मनसून नेपालमा भित्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्निनोको अवस्थाका कारण पनि।
14: चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत। निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदानको वितरणको बाटो खुल्यो। निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै सेवा लिनेको संख्या 1200 नाग्यो।
17: कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको चाहिँ 10% हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने।
14: र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्ने।
18: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
14: संघीय संसदमा बजेट माथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको अनुपस्थिति लोकतान्त्रिक उत्तरदायित्वप्रति गम्भीर प्रश्न हो। जनताका प्रतिनिधिले उठाएका जिज्ञासा र सुझाव सुन्न सरकार स्वयं उपस्थित हुनु संसदीय मर्यादाको आधारभूत दायित्व हो। नयाँ राजनैतिक संस्कृतिको बाचा गरेका दलका नेतृत्वबाट समेत पुरानै प्रवृत्तिको निरन्तरता देखिनु निराशाजनक छ। यसले संसदप्रतिको सम्मान कमजोर बनाउने मात्रै होइन, प्रतिपक्षलाई सरकारको जवाफ हितामाथि प्रश्न उठाउने अवसर पनि दिन्छ। सरकार र मन्त्रीहरू संसदप्रति थप जिम्मेवार र उत्तरदायी बन्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
19: विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा अनियमितता, करछली तथा भ्रष्टाचार जन्य गतिविधिमा संलग्न रहेको आशंकामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्याललाई आज विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको हो। विशेष अदालतले महानिर्देशक अर्याल र विभागका निर्देशक सुनिल कुमार केसीलाई 4 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। फ्रान्सेली कम्पनी सिंगापुरको एजेन्ट र नेपालको सब कन्ट्राक्ट बीचको शंकास्पद नेक्सको बारेमा समाचार प्रकाशित भएपछि दबावमा परेको अख्तियारले यही विषयमा थप अनुसन्धानका लागि महानिर्देशक अर्याललाई पक्राउ गरेको हो। ई पासपोर्ट ठेकामा स्वाभाविक रूपमा 12.25% कमिशन दिएको, ठेक्का प्रक्रियामा सेटिङ गरिएको तथा कानूनी प्रक्रिया उल्लंघन गरेर कम्पनीलाई ठेक्का दिलाइएको आरोप समेत अनुसन्धानको केन्द्रमा छ। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार तथा अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक संजीव गौतमलाई विशेष अदालतले पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरूको इजलासले आज उक्त आदेश जारी गरेको हो। अख्तियारले गौतममाथि विमानस्थल निर्माणका क्रममा करिब 8.95 करोड़ रूपियाँ भन्दा बढ़ी सरकारी रकम हिनामिना गरी प्राधिकरणलाई आर्थिक हानि पुर्याएको आरोप लगाएको सीआईएनसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी अधिकारी पार्वती हितानले बताउनुभयो।
15: राजधानी विभागको राजधानी छपाईमा अनियमितता गरेको भन्ने कसुरमा त्यहाँको विभागको महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चाहिँ पक्राउ गर्नुभएको रहेछ। आज म्याथपको लागि आउनुभएको थियो, त्यसमा चाहिँ चार दिन म्याथप भएको छ, हिजोको मितिदेखि चार दिन म्याथप भएको छ एउटा होइन। अनि अर्को चाहिँ पोखरा नेपाल नागरिक उड्डयन प्राधिकरणको तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई चाहिँ थुन्सेक आदेशमा चाहिँ थुनामा पठाउने आदेश भएको छ एउटा।
19: अदालतको आदेशसँगै गौतम अब मुद्दाको अन्तिम फैसला नआउँदासम्म थुनामै रहनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमान स्थल निर्माणसँगै सम्बन्धित यो मुद्दा पछिल्लो समय चर्चित भ्रष्टाचार प्रकरण मध्ये एक मानिएको छ। नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी जिल्ला अदालत काठमाण्डुमा सुनवाई भइरहेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनवाई भइरहेको यो मुद्दा हेर्दा हेर्दैमा भोलिका लागि पेशी तोकिएको हो। गत जेठ 27 गतेदेखि यो मुद्दा न्यायाधीश तेज बहादुर खड्काको इजलासमा सुनवाई भइरहेको छ। न्यायाधीश खड्काले भूटानी शरणार्थी मुद्दा प्रकरणको फाइल अध्ययन गर्न समय लाग्ने भएका कारण आज अपरान्हपछि सुनवाई रोकेर हेर्दा हेर्दैमा भोलिका लागि पेशी राखेको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभएको छ। नेपालमा यस वर्षको वर्षायाम अर्थात मनसून भित्रन अझै केही समय लाग्ने मौसमविदले बताएका छन्। सामान्यतया जून 13 अर्थात जेठको 30 तिर नेपाल प्रवेश गर्ने मनसून प्रणाली हालसम्म अनुकूल वातावरण नबनेकाले केही दिन ढिला हुन सक्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विनु महर्जनका अनुसार बंगालको खाड़ी तथा आसपासका क्षेत्रमा मनसूनी प्रणाली अपेक्षित रूपमा सक्रिय हुन नसक्दा नेपालमा मनसून भित्रिने प्रक्रिया प्रभावित भएको हो। हाल देशका विभिन्न स्थानमा स्थानीय र पश्चिमी वायुको प्रभावले हल्का तथा मध्यम वर्षा भए पनि त्यसलाई मनसूनी वर्षा मान्न नसकिने उहाँले सीआईएनसँग बताउनुभयो।
16: आजको रातिको मौसमको कुरा गर्नुपर्दाखेरि देशका हिमालय पहाड़ी भूभाग साथै मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा नै रहनेछ। रातिको हकमा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन तट्याङ सहित मध्यमसम्म वर्षा हिमपात हुने सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानहरू र मध्य प्रदेशका एक दुई स्थान मेघगर्जन तट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। अब यो मनसूनको कुरा गर्नुपर्दाखेरि चाहिँ मनसून नेपालमा बिग्रिने औसत मिति जुन 13 हो, तर यो वर्ष विभिन्न कारणहरू जस्तै यो प्रशान्त महासागरमा विकसित एल्मिनोको अवस्थाका कारण पनि यो मनसुन चाहिँ नेपालमा विभिन्न केही समय देखिएको छ। यद्यपि केही दिन अझ मनसुन नेपालमा बिग्रिनेलाई समय लाग्ने देखिएको छ।
19: मनसून भित्रेसँगै देशभर वर्षाको मात्रा बढ्ने, कृषि गतिविधि तीव्र हुने तथा नदीनालामा पानीको बहाव बढ्ने भएकाले सम्बन्धित निकायले तयारीलाई तीव्र बनाएका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। अनलाइनबाट सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गत वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको थियो। पोर्टलले सेवा प्रवाहलाई सहज बनाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
17: अस्पतालमा त्यस्तो सेवा लिने व्यक्तिहरूको विवरण सबैले थाहा पाउने गरी अस्पतालले प्रविष्टि गर्ने, त्यो गर्दाखेरि सर्वसाधारणलाई कुन अस्पतालमा आफू त्यो विपन्न असहाय व्यवहारिसी वर्गमा परेकोमा सेवा पाइन्छ अथवा कहाँ त्यो संसारको चाहिँ त्यो 10% सेवा हाम्रो लागि छुट्याएर राखेको सेवा खाली छ भन्ने जानकारी पनि हुने, अस्पताललाई पनि सहज हुने किनभने आफ्नो विवरण सार्वजनिक गरेपछि कसैले तपाईँ कहाँ निजी अस्पतालमा विशेष रूपमा तपाईँ कहाँ निशुल्क रूपमा दिनुपर्ने सेवा चाहिँ दिनुभएको छैन अथवा तपाईँ कहाँ भरिएको छ भन्ने कुराहरूको जानकारी पनि एकदमै सहज हुने हुनाले यो कार्यान्वयनमा ल्याएपछि सेवा प्रवाहमा अलि सहजता भएको।
19: जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनलाई 7 दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले आज सूचना जारी गर्दै काठमाडौँ जिल्ला स्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ संगठन संघ संस्थाहरूको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय जिल्ला कार्यालय सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड सरकारी भवन संरचनाभित्र रही हटाउने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
20: नेपालभरिका रेन्जरहरूको उहाँहरूको हकितका कुराहरू गर्ने भयो, पेसागत हकित लगायतका कुराहरू गर्ने होला, अनि एकछिनलाई भन्नुहोस् नापी प्राविधिक संघ सर्वेयर एसोसिएसन भन्ने छ होला वा अरू केही होला जसका दर्ता र नियमन गर्ने काम चाहिँ हामी गर्ने गर्छौ त्यस्ता संस्थाहरूको, अनि यिनीहरूको अफिस चाहिँ सरकारी कार्यालय परिसरभित्र कहीँ कतै पनि राखिएको छ भने त्यो त गैर सरकारी संस्था हो, त्यो त्यसकारण त्यो त सरकारको अड्डाभित्र कुनै पनि कार्यालय परिसरभित्र चाहिँ यस्ता खालका कार्यालयहरू चाहिँ नराख्नु होला, राख्नु भएको छ भने तत्काल हटाउनुहोस् भनेर 7 दिने सूचना जारी गरेको हो हामीले।
19: सरकारले मेन पावर व्यवसायसँग विदेश पठाएका कामदारहरूको विवरण माग गरेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत 1 गतेदेखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो। वैदेशिक रोजगार ऐनमा रहेका विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले सो अवधिमा पठाएकाहरूको विवरण मागेको हो। संस्थागत श्रम स्वीकृति प्राप्त गरी कति कामदार कुन मितिमा कुन विमानस्थल प्रयोग गरेर कुन गन्तव्य मुलुकमा पठाइएको हो भनी सोको विवरण विभागले मागेको विभागका प्रवक्ता बिन्दा आचार्यले सीआईएनलाई बताउनुभयो। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि पारित गर्दै लामो समयदेखि रहेको कानूनी अस्पष्टताको अन्त्य गरेको जनाएको छ। नयाँ कार्यविधि अनुसार चिकित्सा शिक्षाको सार्वजनिक शिक्षण संस्थाहरूको निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था स्नातकदेखि स्नातकोत्तर तहको डीएम र एमसीएच कार्यक्रम अन्तर्गत लागू हुनेछ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा गरिएको संशोधनपछि आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानूनी आधार प्राप्त भएको थियो। साझा खबरमा अब विदेशका खबर। फ्रान्समा जारी G7 शिखर सम्मेलनमा अमेरिका इरान बीच भएको शान्ति सम्झौता र युक्रेनमा जारी युद्ध रोक्ने विषयमा छलफल भएको छ। सम्मेलनमा सहभागी विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्य पूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले भएको इरान सम्झौतालाई छिट्टै अन्तिम रूप दिन आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल भेट्दैछन्। समूह आईको यो खेल राति पौने 1 बजे शुरू हुनेछ। फिफा विश्वकपमा फ्रान्स र सेनेगल 24 वर्षपछि आमन्ने सामान्य हुँदैछन्। फिफा विश्वकपमा भोलि बिहान पौने 4 बजे इराक र नर्वे खेल्नेछन्। यस्तै पौने 7 बजे अमेरिकाको कन्सास सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। पौने 10 बजे अस्ट्रेलिया र जोर्डन खेल्दैछन्।
14: बाजुराका नागरिक पुर्ख्यौली पेसा छोड्दै व्यापारतर्फ उन्मुख।
21: अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो धेरा पालनमा पनि अब नपाउने भइसकेपछि हामी अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु।
14: फर्स्ट आउँदै व्यापार व्यवसाय बढ्दै आत्मनिर्भरता रिपोर्ट सँगै धान खेती गर्दा माटो रासायनिक मल र पानीको मात्रा कसरी मिलाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
24: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1
3: घमनेक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
14: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ नेपालमा रोजगारीको अभाव र वैदेशिक रोजगारी प्रतिको आकर्षणका कारण नेपालबाट दैनिक 2000 हाराहारीमा नेपाली विदेशिने गरेका छन् नेपालमै आमदानी र अवसर बढ़ाउनका लागि तीनै तहका सरकारले योजना र बजेटको व्यवस्था गरेको भए पनि यो पर्याप्त नभएको सरकारवालाले बताउँदै आएका छन् तर बाजुरामा भने
4: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
14: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको

0: का स्थित गोल्टी बजारमा सर्पदेव बोगटीले किराना व्यापार गर्दै आउनु भएको छ। 2057-58 सालदेखि यो व्यवसायमा लाग्नु भएका उहाँको मुख्य जीविकोपार्जनको आधार नै किराना व्यापार बनेको हो। प्रत्येक पालिकामा यातायातको सुविधा पुगेसँगै पुर्ख्यौली पेसा भेडा चौरी घोडा पालन छोडेर व्यापारमा रमाइरहनु भएको छ।
1: 2058-57 व्यवसायमा थालेको अझै 3 वर्ष भइसक्यो। अब कोल्टी बसेको पुर्खेली पेसा भनेको त अब यो भेडा पाल्ने अनि चौरी पालन घोडाहरू थियो। पहिला चाहिँ थियो, गर्मी सिजन सुरु भइसकेपछि अशान्तिर जाने, चिसो मौसम सुरु भइसकेपछि अशान्तिर बेसीमा झर्ने, अनि गर्मी सिजन सुरु भइसकेपछि नाइतिर चढ्ने, अनि माथि तारलाकोटतिर जाने, रानी सेनतिर जाने वर्षाको टाइममा। अब अहिले चाहिँ हाल हामी पुर्खेली पेसा चाहिँ लगभग छोडिएर अब बजारतिर नै व्यवसाय गर्न थालेको। पहिला चाहिँ अब भेडामाथि ढुवानी चामलहरू ढुवानी गर्ने, अब प्रत्येक खाद्यहरूमा चामल ढुवानी गर्ने, नुन ढुवानी गर्ने त्यो थियो भने अब अहिले चाहिँ अब प्रत्येक पालिकाहरूमा गाडी पुगिसकेपछि अब यो भेडा पालनमा पनि अब ढुवानी नपाउने भइसकेपछि हामीले अब बजारतिर बसेर व्यवसाय नै गर्न थालेको छु। 20-22 जना परिवार रोजगारी भनेको खासै कोही पनि छैन, त्यो किराना पसलबाट नै व्यवसाय गरिरहेको छु अहिलेसम्म त।
0: बाजुराकै गौमूल गाउँपालिका तिनका मक्कल धामीलाई सुरुवाती चरणमा केही चुनौती आए पनि धैर्य र लगनशीलताका कारण व्यवसायबाटै सफलता मिलेको छ। दैनिक करिब 40-50 जना ग्राहक पसलमा पुग्ने गरेका छन्।
2: ग्राहकहरू दिनमा आज भोलि त 50 जना आइराख्छन् गइराख्छन्। मेहनत गर्नुपर्छ, अलि केही समय वेट पनि गर्नु पर्दो रहेछ, होइन, संघर्ष गर्नु पर्दो रहेछ। गरेपछि सबै कुराहरू हुँदो रहेछ। त्यति बेला चाहिँ मैले यसरी म व्यापार गरूला अनि यसरी म यहाँ कोल्टीमा 13 वर्ष बसौँला, यत्रो भाडा तिरेर यसरी केटाकेटी यहाँ पढाउँछु भन्ने मलाई त्यो कुराहरू त्यो सोच्दै नसोचेका कुरा मलाई आफैले पनि अहिले अचम्म लाग्छ। म त्यो चुनौतीमा मैले त्यसरी व्यापार सुरुवात गरेका थिएँ, तर अहिले चाहिँ मलाई चाहिँ एकदम खुसी छ, आफैदेखि आफै खुसी छु।
0: प्रविधिको बढ्दो प्रयोगसँगै कोल्टी बजारमा इलेक्ट्रोनिक सामान मर्मत तथा बिक्री वितरणको व्यवसाय पनि फस्टाउँदै गएको छ। करिब 9 वर्ष भारतमा बसेर नेपाल फर्किनुभएका टेक बहादुर बुढा कोल्टी फिल्चौर र समीकार्तिक क्षेत्रमा मर्मत तथा व्यापारको विस्तार गर्न सफल हुनु भएको छ।
3: म भारतमा चाहिँ करिब 9 वर्ष जति बसे, नेपालमै गएर केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल आयो। नेपाल आएपछि चाहिँ मैले यो इलेक्ट्रोनिक पसललाई रोजे। 6-7 वर्षको अन्तरालमा चाहिँ राम्रै गरेको छु जस्तो लाग्छ, ग्राहकहरूले पनि रुचाउनु भएको छ। अहिले मैले 3 ठाउँमा शाखा विस्तार गरिसकेका छु। टिएस मोबाइल ग्यालरीको कोल्टी छ, स्वामी कार्तिक छ र पिल्चोर छ। समाजको माग नै हो जस्तो लाग्छ, यो राम्रो छ व्यवसाय। प्रविधिले चाहिँ इलेक्ट्रोनिक कुराहरूलाई राम्रो प्रयोग गरेका छ, सदुपयोग लगाएको छ जस्तो लाग्छ, राम्रो छ यो।
0: घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाजुरामा हाल 3,661 व्यवसाय दर्ता भएका छन् भने कैयौं साना व्यवसाय दर्ता नभएर पनि सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कम्प्युटर अपरेटर मान बहादुर रावल:
4: हाम्रो साना उद्योगमा छ दर्ता हुन्छ 3,361 छन् जुन बाजुरा जिल्लामा। राज्यले उद्योग क्षेत्रमा केही लगानी गरिदिए भन्ने हुन्थ्यो भन्ने हो। अहिलेसम्म खासमा त्यस्तो बजेटहरू उद्योग क्षेत्रमा हेरेको छैन। अनि अनुदानका कुराहरू भयो, तालिम, उद्यमशीलता विकास तालिमहरू भए, व्यापक रूपमा त्यसलाई प्रभावकारी रूपमा सञ्चालन भइरहेको छैन। उद्योग क्षेत्रमा बजेट बढी छुट्याएर प्रत्येक स्थानीय तहमा प्रत्येक कुरामा चाहिँ तालिम सञ्चालन गर्न पाएर उद्योगको के छ प्रथान्तका आधारमा होइन बजेट छुट्याउन पायो भने युवा पिढीका लागि पनि उद्योग क्षेत्रका लागि राम्रो हुन्थ्यो भन्ने हो।
0: सहुलियत ऋण तथा बजार व्यवस्थापनमा सहयोग गरेमा स्थानीय स्तरमै पनि राम्रो आमदानी लिन सकिने विश्वास व्यवसायीहरूको छ। शर्मिला रुकाया, CIN, रेडियो बुढी नन्दा, कोल्टी बाजुरा।
5: अवश्य परीक्षण नगरी वैदेशिक रोजगारीका लागि साउदी अरब जान नपाइने भएको छ। भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिक साउदी अरब जान नपाउने भएका हुन्। साउदीले नेपाली श्रमिकका लागि सी प्रमाणीकरण अनिवार्य बनाएको छ। नयाँ व्यवस्था अनुसार भोलिदेखि सी परीक्षण पास नगरेका श्रमिकले साउदी अरबका लागि श्रम स्वीकृति पाउने छैनन्। साउदी सरकारले श्रम भिसा प्राप्त गर्न सी प्रमाणीकरण कार्यक्रम लागू गरेको जनाएको छ। नेपाल र साउदी अरब बीच गत वर्ष सम्झौता भएको थियो। उक्त सम्झौतामा श्रम भर्ना सम्बन्धी विषयमा निर्णय गर्नु अघि संयुक्त प्राविधिक समिति मार्फत छलफल गर्नुपर्ने व्यवस्था छ। तर सी प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा दुई देशबीच कुनै औपचारिक छलफल वा सहमति भएको छैन। साउदी अरबले नेपाल सरकारसँग कुनै छलफल वा सहमति नगरी एकतर्फी रूपमा निर्णय गर्दै सी परीक्षण अनिवार्य गरेको मन्त्रालयले जनाएको छ। तपाईं सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। धानको उत्पादन बढ़ाउन माटो, मल र पानीको सही व्यवस्थापन आवश्यक।
6: जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छ।
5: धान रोप्नु अघि जान्नै पर्ने कुरा विशेष श्रृंखला।

0: आज मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: मौसमले साथ दिए केही दिनमा धान खेती शुरू हुन्छ। धान रोप्नुभन्दा पहिले माटो, पानी र रासायनिक मलको सन्तुलन कस्तो राख्ने? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ। म सन्तोष गन्धर्व। आजको हेलो मौसममा वर्षा भित्री अधिकांश क्षेत्रमा केही दिनमा धान खेती शुरू हुनेछ। पानीको सहज भएका स्थानका किसानले खेती शुरू पनि गरिसकेका छन्। धान खेती गर्न किसानले रासायनिक मल, माटो तथा पानीको सन्तुलन मिलाउन के गर्ने भन्ने विषयमा वरिष्ठ कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहसँग कुराकानी गरेका छौं।
4: रासायनिक मल हाल्न जरूरी छ, तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ, पानीको मात्रा हुन्छ। जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन, एउटा कुरा। दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन्, अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ। प्राङ्गारिक मल खेतमा छैन भने, प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन। त्यसै कारणले यो कम्बिनेसन हो है, दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन्। एउटा मात्र रासायनिक मल हाल्यो भने
0: सन्तुलित
4: हुनु हुँदैन।
0: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले?
4: माटो बनाउँदाखेरि मुख्य त्यही हो, बिउ हामीले सिड बेड तयार गर्छौँ, सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो। त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फंगसहरू पाइन्छ, माटोलाई फाइदा पुर्याउने फंगसहरू ब्याक्टेरियाहरू पाइन्छ, तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन्। त्यसै गरी हामीसँग
0: ढुसीहरू
4: गडेला मल पनि हुन्छन् होइन, तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ।
0: त्यो चाहिँ सजिलै पाउँछ एग्रोभेटमा, कति
4: एग्रोभेटमा यो अहिले गड्डेवाला मल त्यसपछि पाइन्छ, जहाँ पनि पाइन्छ। अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्।
0: त्यो त एकदमै नौलो विषय, ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
4: हो नौलो हो। एजोला हुन्छन्, एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
0: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि कुरा।
4: ढुसी धेरै किसिमका हुन्छन्, ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् र अर्को शत्रु पनि हुन्छन् होइन। हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन्, फाइदा पुर्याउँछन् होइन, ती ढुसीहरूलाई मात्र प्रयोग गर्ने हो। विभिन्न किसिमको ढुसी हामी किन्छौँ, जस्तै ट्राइको गार्मा हुन्छन्, यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन्, जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ।
0: गत वर्षको सिकाइ हेर्दाखेरि तराईमा कतिपय ठाउँमा त धानै रोप्न पाइएन, जमिन पुरै फाटेर धागा धागा फाटेको अवस्था थियो। जेठमा बिउ छर्यो,
5: भदौसम्म पनि रोप्न नपाएको स्थिति छ नि त. त्यति बेलासम्म त्यो त बिउ त छिप्पिएर रोप्न नहुने अयोग्य पनि हुन सक्छ. त्यसको समाधान चाहिँ के हुन सक्छ?
4: त्यसको मुख्य समाधान नै किसानमा अवेरनेस जगाउने हो, जनचेतना जगाउने हो. किसानले सक्दो विशेषज्ञहरूबाट इन्फर्मेसन लिनुपर्छ, सूचना लिनुपर्छ. यदि सुक्खाको मौसम माहौल छन्, बढी सुक्खा भएको छ, अथवा कुनै किसानको खेती यस्तो छन् धेरै बाढी पीडितद्वारा ग्रस्त छ भने त्यस्तो ठाउँको लागि नेपाल सरकारले विशेष किसिमका धानका जातहरू निकालेका छन् होइन. त्यही जात मात्र लगाउनु पर्छ. र सबभन्दा मुख्य कुरा नै किसान सूचनाको पहुँचमा हुनु पर्यो, विज्ञहरूको पहुँचमा हुनु पर्यो, उनीहरूको सल्लाह मान्नु पर्यो. हामीसँग थुप्रै टेक्नोलोजीहरू छन्, थुप्रै प्रविधिहरू छन् जसले गर्दाखेरि सुक्खा
5: सरकारसँग थुप्रै प्रविधि छ, बिउ पनि छ, टेक्नोलोजी पनि छ, किसानसँग फेरि पुगेको छैन नि त.
4: किसानसँग नपुग्नुको कारण हाम्रो एक्सटेन्सन सिस्टम कमजोर भएर होइन. किसानहरू अगुवा किसानहरू छन्, उनीहरूले सीमित मात्रामा किसानहरू चाहिँ ट्रेनिङ लिने गरेका हुन्छन् जसले गर्दाखेरि धानकै ट्रेनिङ अथवा अन्य बालीहरूको ट्रेनिङ सीमित व्यक्तिले लिँदाखेरि सबैको पहुँचमा हुँदैनन्, अनि त्यसकारण उनीहरू अनभिज्ञ हुन्छन्. तर यस्तै मिडियाहरूको प्रयोग गरेर जो किसानहरू जागरूक छन् उनीहरू विभिन्न सञ्चार माध्यमबाट पनि इन्फर्मेसन लिएर आफ्नो खेती अगाडि बढाउन सक्नुहुन्छ.
5: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ, अब आयात गर्नु पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भइरहेको हुन्छ नि त. त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
4: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि र अनुसन्धानलाई विशेष जोड़ दिनु पर्यो. नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन. जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वको साथ अगाडि बढाइएको छ. हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस् होइन, त्यहाँ धेरै प्रायोरिटी दिएको छ अनुसन्धानलाई. बजेट त्यही किसिमले छुट्याइएको छ, तर यहाँ त्यस्तो छैन नि. यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ. अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो. त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको. यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ. 74% एरियामा मकै लगाइन्छ. 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ. 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ. यो त ठुलो एरिया भयो. जसरी बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ. र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन. यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ.
3: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
6: ई पासपोर्ट घोटाला प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरिएको छ. नक्कली भूटानी शरणार्थी प्रकरणको सुनवाई हेर्दा हेर्दैमा भोलि पुनः बहस हुने भएको छ. पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक संजीव गौतमलाई पूर्व पक्षका लागि जेल चलान आदेश जारी गरिएको छ. सरकारी भवनमा रहेका ट्रेड युनियन कार्यालय 7 दिनभित्र हटाउन निर्देशन जारी गरिएको छ. सरकारले मेन पावर कम्पनीसँग विदेश पठाइएका कामदारको विवरण माग गरेको छ. मनसून भित्रिन अझै केही दिन लाग्ने मौसमविदको भनाई छ. चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि 2083 स्वीकृत गरेसँगै निशुल्क छात्रवृत्तिका लागि शिक्षण संस्थालाई अनुदान वितरणको बाटो खुलेको छ. निशुल्क स्वास्थ्य पोर्टल सेवा प्रभावकारी बन्दै गएको छ. र फ्रान्समा जारी G7 बैठकमा अमेरिका र इरान बीचको शान्ति सम्झौतामाथि विश्व नेताहरूको चासो बढ़दछ. फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दावेदार फ्रान्स र सेनेगल खेल्दैछन्. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230 9767-65-24-900
3: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ सूचना
4: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ गोठगाउँ सङ्गुटा र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरणी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको हार्दिक अनुरोध गरिन्छ
3: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप
5: हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
5: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
5: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
5: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: जनेन्द्र जीवनज्यू म तपाईँलाई कार्यक्रम रेडियो पार्कमा स्वागत गर्छु।
2: हजुर धन्यवाद।
1: सरकारले त फटाफट आफ्नै सचिव सार्दैन हुँदाहुँदा राजधानी विभागको महानिर्देशक तीर्थराज अर्याललाई पनि पक्राउ गरेछ। तपाईँको प्रारम्भिक टिप्पणी के छ?
2: अब त्यो त अख्तियारले गरे हो क्या र अब त्यो के हो अब थाहा छैन। अहिले त्यसमा चाहिँ अब अख्तियारले निष्पक्षतापूर्वक गरे हो कि अब दबावमा गरे हो भन्ने कुरो अब त्यो चाहिँ अब पछि थाहा होला।
1: हजुर
2: यो केसमा चाहिँ
1: अब राजदूतका लागि अप्लाई गरौँ त भन्दाखेरि एकजना सचिव नाङ्गेदार भएको विषय पनि त सार्वजनिक भयो।
2: त्यति जरुरी थिएन। अब उहाँले पनि अलिकति मिसकन्डक्ट चाहिँ गरेकै हो होइन। अब त्यो उहाँको मैले सुनेको चाहिँ उहाँको केसमा चाहिँ नि अब उहाँ जिल्ला पनि एउटै पहिलेदेखि नै चिन्जान थियो अरे पारिवारिक चिन्जान भन्ने पनि सुनेको प्रधानमन्त्रीसँग।
1: हजुर
2: अब त्यो कुरो त के भेटेर भन्नु पर्यो होइन। त्यो चाहिँ नि मेसेज गरेर पब्लिक हुने गरेर चाहिँ मेसेज गरेर गोप्यता नरहने गरेर मेसेज गरेर प्रधानमन्त्रीले नि त्यसमा चाहिँ ओभर रियाक्ट गर्नुभयो। अब उहाँले चाहिँ नि मुख्य सचिवलाई बोलाएर के हो तपाईँको चाहिँ मान्छेहरू चाहिँ तपाईँको सचिवहरू यस्तो यस्तो गर्छन् प्रधानमन्त्रीलाई डाइरेक्ट चाहिँ ऊ गर्ने हो राजदूत बनाइदिउ भयो भनेर मेसेज पठाउने हो भनेर एकखेर सम्झाउनुहोस् त्यसलाई भनिदिएको भए मुख्य सचिवले झाँको झारेर चाहिँ उसलाई चाहिँ सम्झाउनुहुन्थ्यो होला के भन्नुहुन्थ्यो के गर्नुहुन्थ्यो ज्यादा से ज्यादा चाहिँ विभागीय कारवाही हुन्थ्यो अथवा विभागीय कारवाही किन गर्नु त्यति सम्झाएपछि पुगिहाल्थ्यो नि त्यो रिटायर हुनु लागेको छ कि त्यो मान्छे उभइहाल्थ्यो आफै डिमोरलाइज हुन्थ्यो। अब त्यसलाई चाहिँ नि यत्रो सार्वजनिक बहसको विषय बनाउनु चाहिँ त्यो चाहिँ त्यो त्यति म चाहिँ त्यसलाई उचित र परिपक्व चाहिँ ठान्दिनँ।
1: आज चाहिँ म तपाईँसँग यो साह्रै महत्वपूर्ण समयमा विविध र दूरगामी असर पार्ने विषयमा बहस गर्न चाहन्थे। चाहँदा चाहँदै बाध्यता र परिस्थिति परिवेश यस्ता छन्। माननीयहरूको स्क्यान्डलका प्रति हाम्रा धारणा हाम्रा टिप्पणी वा माननीयहरूको सोमत कस्तो हुनुपर्छ भन्ने पनि बहस गर्नुपर्ने अवस्था आइलाग्यो। म क्षमा प्रार्थी छु तपाईँको महत्वपूर्ण समयका लागि, तर यो बहस गर्न म विवश पनि छु। राष्ट्रिय स्वतन्त्र पार्टीकै जेएनजी सांसद चाहिँ सृष्टि भट्टराईको एउटा भिडियो भाइरल भयो। आधा जीव सड़कमा आधा जीव कारमा मुखभरि बबल छ। खेती पनि गर्नुहुन्छ, यो चाहिँ कस्तो हो?
2: बच्चाहरूले त्यो बबल खेल्छन् नि त्यही देखेँ अघि मैले पनि अहिले भर्खर देखेँ होइन। त्यो चुनाव पूर्वको रहेछ भन्नुलाई चाहिँ अब त्यो चाहिँ नि अब ट्राफिकको कारवाहीको विषय पनि हुने हो। अब त्यो अहिले त सबै कुरो सबैसँग मोबाइल छ, कसले कति बेला के खिद्या हुन्छ थाहा हुन्न। त्यस कारणले कुनै पनि काम चाहिँ रिस्क लिएर चाहिँ गैर कानूनी अथवा चाहिँ एउटा अमर्यादित काम गर्नुभन्दा होइन अब त्यो उहाँ आफैलाई जोखिम हुने काम गर्नुभएको छ त्यसमा सजाय गर्ने कुरो केही छैन। तर ट्राफिक पुलिसले उहाँलाई चाहिँ नि एक भाइ चाहिँ के गरे भनेर सोधेर एउटा चिटसिट काटिदिन सक्छ होला उनीहरूको नियमले। अब यो चाहिँ तर यो कुरो के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको अब एउटा चाहिँ देशले चाहिँ युवाहरूको हातमा नेतृत्व जाओस् पुरानो नेताहरू यो चाहिँ 70-80 कटेका सधैँ एउटै अनुहार 25-30 वर्षदेखि यिनीहरूकै हानथाप यिनीहरूकै चाहिँ रजगज यिनीहरूकै बदमासी यिनीहरूकै भ्रष्टाचार यिनीहरूकै कुशासन यिनीहरूकै काण्डै काण्ड भनेर चाहिँ नयाँलाई चाहिँ खोजेको हो। जेएनजी आन्दोलन पनि त्यसैका लागि भएको हो। भ्रष्टाचार रहित सुशासन युक्त चाहिँ सुशासन र चाहिँ नि नयाँ पुस्ताले चाहिँ आएर चाहिँ त्यो गर्ने भनेर र त्यही चाहिँ नि त्यसैको चाहिँ नि अर्को लहरो हो चाहिँ नि फागुन 21 चुनाव। तर चाहिँ त्यसमा एउटा कुरो चाहिँ के भनेदेखि जति पनि आछन् आला काँचा चाहिँ धेरै जसो आला काँचा ऊ देखिन्छन्। कर्म कायम व्यवहार सबैमा चाहिँ अलिकति परिष्कार अलिकति परिपक्वता आउनु बाँकी नै देखिन्छ। त्यस कारणले यस्तो कुरामा चाहिँ पार्टीले पनि अलिकति अलि पार्टीका पाका अलि जाने बुझेका नेतृत्व मण्डलले अलिकति चाहिँ अलि क्लास लिने होइन अलिकति सिकाउने र माथिका नेताहरूले पनि अलि रोल मोडल बन्ने कि आफै अब माथिका नेता आफै चाहिँ नि विवादमा आउने कुरा गरेर हिँडिरह्यो भने त्यो तलका पनि छाडा हुन्छन् यस्तो गर्नुपर्छ मलाई लाग्छ।
1: ए तर अब जुन सरकारको जग भदौ 23 र 24 एउटा विद्रोह 24 अर्को विध्वंस छ त्यसको जगमा छ होइन त्यसबाट तपाईँ परिणाम चाहिँ वितण्डा बाहेक अरू के अपेक्षा गर्न सक्नुहुन्छ? जस्तो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र त्यसको प्रमाण जुदाउन हिँडेका उहाँहरूकै पार्टीका माननीय आजको दिनमा खुट्टा भाँचिदिन्छु भन्ने अर्को मन्त्री यी त अनेक विषय आइरहेको छन्। अनि तपाईँ यो देशमा हाकाहाकी वन रक्षक जब एउटा महिला गरिखाने महिलाको टेम्पो भिरबाट खसाइदिन्छ र अलिक पछाडि गएर फेरि घर पनि तपाईँको डाङ्गाडुङ्गा पारेर ध्वस्त बनाइदिन्छ ढुङ्गामुडा गरेर भने अब तपाईँ वितरणा बाहेक अरू केही अपेक्षा गर्न सक्नुहुन्छ यति बलियो सरकारबाट?
2: अब यो सरकार आएर चाहिँ एकदम चाहिँ भाङ फटाफट काम गर्छौ भनेको छ, काम चाहिँ ओभर स्पिडमा गरेका छ। तर चाहिँ त्यो ट्राफिकको एउटा लाइन मलाई खुब याद आउँछ कि
1: हजुर
2: छिटै गए भन्न सकिन्न ढिलो गए अवश्य आफ्नो गन्तव्यमा पुगिन्छ भने
1: हतार हतार गरे भन्न सकिन्न।
2: उहाँहरू 5 वर्षलाई आउनु भएको भन्ने बुझेर 5 वर्षको प्लान बनाउनु त्यसपछि पनि चुनाव जितेर आएर अर्को 10 वर्षलाई मध्यकालको प्लान बनाउनु अथवा 15 वर्षको दीर्घकालीन प्लान बनाउनु तर उहाँहरूको कस्तो देखियो भने जुनसुकै काम पनि चाहिँ 3 महिना रहन्छौ 6 महिना रहन्छौ भने जस्तो फेरि एकदम अत्यन्त स्पिडमा अलिकति कतिचोटि चाहिँ कानुनी प्रक्रियाहरू पनि मिचेर हतार गरेर गरेको देखिन्छ। जस्तै सुगमवासीकै कुरा भनौँ न,
1: हजुर,
2: पूरा तयारी गरेर अब यो कतिजना मान्छे चाहिँ बाहिर जान्छन्, कतिजना रियल सुगमवासी छन्, कतिजनालाई कहिलेसम्म हेर्नुपर्ने, उनीहरूको वैकल्पिक व्यवस्था के गर्ने, उनीहरूले दुःख नपाउने, अमानवीय हुने गरेर के गर्ने भन्दाखेरि त्यो कुरो अध्ययन गरेर अनि त्यसपछि चाहिँ एक दुई पटक सूचना दिएर त्यो गरेको भएदेखि चाहिँ नि, र त्यसपछि त्यहाँबाट विलकबन्द नपारिकन लगेर राम्रो वातावरणमा राखेको भएदेखि यो प्रेसले पनि यत्रो कभर गर्ने थिएन, यो नेगेटिभ हुने थिएन, त्यो सरकारी जग्गा नदी किनारको जग्गा अब त्यो गरेर बसेकै हो, तिनीहरूलाई हटाउनु जरुरी थियो। चाहिँ नि के भनेदेखि खास गरी अब कार्यकर्ताको प्रेसर नआउने पार्टी हो कि, अहिलेसम्म त्यस्तो किसिमको काम गर्दाखेरिमा त्यहाँको लोकल मान्छेसँग भिजेको त्यहाँको कार्यकर्ताले आएर जुलुस आएर अथवा चाहिँ डेलिगेसन आएर मन्त्रीलाई रोक्ने यो पहिलेको जुन थियो त्यो नभएको अवस्थामा उहाँहरूले पाँच वर्षसम्म मजाले गरेर हुने काममा यस्तै यस्तै हतारो गरेर चाहिँ कतै अलिकति दुर्घटना निम्त्याउने डर पनि देखिएको छ। त्यस कारणले त्यसमा चाहिँ काम चाहिँ गर्ने काम गर्नुपर्छ, अघि पहिलेको सरकारले काम गर्दैन थियो भने अहिलेकोले गर्नुपर्छ, राम्रो काम गर्दैन थियो भने राम्रो काम गर्नुपर्छ, भ्रष्टाचार गर्दैन थियो भने भ्रष्टाचार गर्नुपर्छ, त्यही भनेरै आएको, सुशासन दिन्छु भनेर आएको, कतिपय फ्रन्टलाइन अफिसर सेवा प्रवाह अलिकति चाहिँ अलिक चुस्त दुरुस्त समयमै हुने पनि भएको छ अरे भन्ने पनि सुनिन्छ। म त गएको छैन, मेरो आफ्नै लाइसेन्स पास छैन तीन वर्षदेखिको, अब यो एफेयर जाँत नौ भन्ठ निरहेको छु। अनि तर चाहिँ के भनेदेखि चाहिँ नि उहाँहरूले चाहिँ यो हतारो गर्ने, यो अलिकति उच्छृङ्खल चाहिँ नि व्यवहार देखाउने, अनि अर्को कुरो म के भन्छु भने अब पोजिटिभ भाइबले पनि काम गर्न सकिन्छ, सकारात्मक सोचले सकारात्मक उयो राखेर पनि काम गर्न सकिन्छ। कर्मचारीलाई पनि तपाईँको थर्कमान पारेर एकदम नेगेटिभ भाइब लिएर आएर तिमीहरूलाई खोजिदिन्छ, सरह गरिदिन्छौ, तिमीहरूको खैरियत छैन, तिमीहरूलाई एउटा मुद्दा लगाइदिन्छौ भनेर त्यो किसिमको चाहिँ वातावरण बनाएर काम लिने होइन। यो सरकारले राम्रो काम गरेका छ, आखिर हामी जनताकै तलब खाएर बसेका थियौँ, यिनीहरूले परिचालन गरे, यिनीहरू आफू राम्रो छन् हामी पनि राम्रो हुनुपर्छ, हामी पनि बदलिनुपर्छ भने आखिर तिनीहरू त पढे लेखेको लोकसेवा पास गरेको मान्छे छन् नि, तिनीहरू सबै खराब त हुँदैनन्। त्यस कारणले चाहिँ कतिपय सचिव हामीले काम गर्दाखेरि एकदम एक नम्बरका इमान्दार एकदम राम्रा मान्छेहरू थिए त्यो पञ्चायतकालमा पनि है, पञ्चायतकालदेखि नै त्यो भने त अब राजनीतिक वातावरण बिग्रिएपछि तिनीहरू पनि बिग्रिने हुन्। अब अहिले चाहिँ के भने नेगेटिभ मोटिभेसनले जुन काम भइरहेको छ त्यो पोजिटिभ मोटिभेसनले गर्न सकिन्थ्यो कि, अब जेमा पनि ठोक सरुवा गर, पक्राउ गर, थुन भत्का बिगार,
1: तर उहाँलाई त सय दिनको छ नि त,
2: सय दिन पुगेको छैन, अब सय दिनमै यो कारवाही गर भन्ने, यस्तो हरेक जति चाहिँ नेगेटिभ भाइब राखेर काम गरिएको छ त्योभन्दा बढ्दा पोजिटिभ भाइब राखेर काम गर्नु पर्थ्यो। अब त्यसमा चाहिँ अलिकति उहाँहरूले आफ्नो आत्मसमीक्षा गर्नुपर्ने म देख्दछु।
1: प्रकरण मैले धेरै मिसम्याच गरेर यहाँलाई सोधेको थिएँ, अब एउटा महिलाको त तपाईँ टेम्पू हेर्नुहोस् त भिडबाट फसाइदिएर एकछिन पछाडि गएर घरमै डाङ्गर डुङ्गो पारेर घर पनि
2: हो, त्यही भनेको माथिदेखिकै जब पक्राउ गर, थुन भत्का, उठीबास लगा, ठोक थुन भन्ने चाहिँ नि लाइनमा काम हुन्छ अलि, अब त्यो भएपछि यस्तो तलगाले भने यस्तै चाहिने रहेछ, हामीले यस्तै गर्यो भने हुने रहेछ, अनि अब त्यो वनमा चाहिँ नि गएको त्यो टेम्पू त्यो वनको के वन ऐनको अथवा चाहिँ त्यो के चाहिँ उनीहरूले उल्लङ्घन गरेका होलान्, सम्झाएर अब भोलिदेखि नआउनु आयो भने कारवाही हुन्छ भन्नु, अब त्यो नगरेर अब त्यो के सामान पनि नियन्त्रणमा लिएका र त्यो पनि ठिक छ, अब भोलिदेखि नआउने ए भने मानिन, अब सामानै नियन्त्रणमा लिनु पर्यो यसको, यहाँ आएर बेच्न पाइँदैन वनको सिमानाभित्र भनेर भएपछि त्यति भएपछि फर्कन्थ्यो, अब भिरबाट खसाल दिने अझ त्यसको चाहिँ प्रतिरक्षामा हेर्नुहोस् त त्यो मन्त्रालय के कहाँको मान्छेले कर्मचारी अझ त्यहाँ सुन्दैछु कर्मचारीले आन्दोलन गर्नेहरू त्यसको वन कर्मचारीले भन्ने पनि
1: यस्तो
2: उल्टो
1: आन्दोलनमा जाने,
2: यो त सुशासन भएन, यो त कुशासनै हो
1: हजुर,
2: होइन घुस खाएर चाहिँ नि तपाईँको चाहिँ काम गर्नुपर्ने, फ्रन्टलाइन अफिसमा जता गए पनि घुस खाएर काम गर्नुपर्ने, बिचौलिएर सम्हाल्नु पर्ने स्थिति छैन भन्नु भने यो त त्योभन्दा नि खतम हुने छन्,
1: खुट्टा भाँचिदिने कुरा आयो मन्त्रीबाटै,
2: त्यही त अब त्यो खुट्टा भाँचिदिने पनि अब ठिक छ, त्यो समयमा चाहिँ काम नगरेका नगर्ने ठेकदारहरूलाई उहाँले गएर चाहिँ तुरन्तै ठेकदार खोजेर ल्याउनु, काम लाउनु, होइन भने हामी चाहिँ तुरन्त हामी एक्सनमा आउँछौँ, कानुन भयो जे गर्नुपर्ने कारवाही गर्छौँ, ठेक्का तोड्छौँ कि उहाँहरूको धरोडी जफत गर्छौँ कि त्यो गर्छौँ भनेर बोलाउनु भरेसम्म 24 घन्टाभित्र बोलाउनु, म कहाँ ल्याउनु, त्यो तुरन्त के बाधा अड्काउले केले रोक्यो त्यो नभए म फुकाउँ, होइन यसरी काम नगर्नेलाई चाहिँ म कानुन मौजिमका कठोरमा ल्याउँछु भने अब कति राम्रो थियो त्यही कुरा, किनभने यता काम नगर्नेलाई काम गर्न प्रेसर दिए पनि देखिन्छ, उता चाहिँ बडो कानुनी प्रक्रिया छोडेको छैन, अब खुट्टा भाँच्छु भने भाँचिने नै त्यो उहाँको चाहिँ नि मनसाय होइन होला, तर त्यो कुरो हरेकको मैले भने नि हरेकको हातमा मोबाइल
1: फेरि कस्तो खालको रिफ्लेक्ट देखियो भने प्रधानमन्त्री बाले त्यस बेला प्रधानमन्त्रीको पनि उम्मेद्वार हुँदै भोट माग्न जाँदै गर्दा बाँधेर हुन्छ कि झुन्ड्याएर हुन्छ कि समाएर हुन्छ कि घिसारेर हुन्छ भन्ने जो थियो स्कुलिङ र त्यो स्कुल अफ थट नै कता कता रिफ्लेक्ट भएको कि जस्तो लाग्ने कि
2: अब यो सबैलाई चाहिँ नि यस्तो कारवाही गरेर चाहिँ नि एकदम ठोकेर थुनेर भत्काएर यो जुन हुन्छ भन्ने छ नि यो नेगेटिभ तरिकाबाट चाहिँ सुशासन आउँछ भन्ने योसँग म सहमत छैन यो बडा गल्ती भइरहेको छ कहाँ गएर कति गएर
1: अनि यस्तो नि यो अब तीव्र गति जीवनको क्षति होइन त्यो अघि तपाईँले भन्दै हुनुहुन्थ्यो हतार गरेर पुगिने अनि यस्तो छ अवस्था सरकारको अनि विपक्षीहरू युवा आन्दोलन विद्यार्थी आन्दोलन के भन्ने थियो नि यो कतिको कति त्यो पनि भरोसाविहीन देखिन्छ जनतामा त्यसले पनि भरोसा थेकेको देखिन्न गणित मात्रै नै पनि फेरि सरकार होइन राज्य होइन हुँदैन भन्ने त पटक पटक पुष्टि भएको छ यो चाहिँ किन भइरहेको
2: यस्तो छ तिनीहरू अब आपसी कलह आपसी टुटफुटको दौरबाट गुजिरहेका छन् नेपाली कांग्रेस र एमाले त अब प्रत्यक्ष देखिरहेको छ माओवादीमा पनि के अरे नेकपा नेपाली कम्युनिस्ट पार्टीमा नि धेरै अचम्म त्यो छ पुराना बुढाहरू अझै पनि छोड्न नचाहने चाहे सुरक्षाको दृष्टिकोणले पनि होला मैले देख्दाखेरिमा चाहिँ जस्तो अहिले देवबाजीले चाहिँ नि उतै बसेर के भनेर सिकाइरहनु भएको छ कि क्या अब ओलीजेको त छोड्दिनु भन्नुहुन्छ उहाँले होइन उहाँहरूले चाहिँ नि अब नेतृत्व छोड्यो भने झन् अहिलेको सरकारले हामीलाई पेल्छ झन् जेलै हाल्छ झन् समाउँछ पक्रिन्छ रेड कर्नर नोटिस जारी गर्छ ऊ गर्छ भन्ने डरले पनि सत्ता त्यो कमसेकम एउटा ठुलो दलको चाहिँ एउटा चाहिँ नेता भइरह्यो भने त्यो आँट नगर्ला अथवा त्यो दललाई मोबिलाइज गरौँला भन्ने पनि होला तर चाहिँ के भने उहाँहरू त्यति हदसम्मको चाहिँ नि अब चाहिँ उहाँहरूको पुरानो नेतृत्व अलिकति डराएको छ र दलहरू पनि आपसी अब फागुन 21 चुनावपछि चाहिँ नि अब यो चाहिँ नि दललाई कसरी लाने कसरी आत्मसमीक्षा गरेर कसरी लाने भन्ने कुरामा चाहिँ नि यता कांग्रेसमा गगन थापाहरूले अब त्यति बेलै सुरु गरेका थिए अब त्यसलाई चाहिँ असफल बनाउनु चाहिँ ठुलो प्रयास चाहिँ नि अब अर्को त देवा नेतृत्वको चाहिँ एउटा ठुलो समूह ठुलो गुटले गरिरहेको छ अब ओलीको त झन् भन्नै परेन उहाँ कुनै हालत नछोड्ने अब अहिले उहाँका विश्वास पात्र मान्छेहरू पनि उहाँकै विरोधमा गइसके ओलीले राखेर हामी झन् खत्तम हुन्छ नि भन्ने भयो
1: उहाँहरू आफ्नैसँग लडाइँमा हुनुहुन्छ फेरि
2: लडाइँ छ अब त्यस
1: हजुर यो बेला नागरिक आन्दोलन सामाजिक आन्दोलनहरू त्यस्तो पनि हुन्थ्यो नि त यो सबैले तपाईँ विश्वासको
2: अहिले बेला भइसकेका छैन अब यो नागरिक आन्दोलन उनलाई चाहिँ अब 100 दिन पनि पुगेका छैन अब अहिलेको सरकारको काम
1: अब हेर्नुहोस् न 100 दिन भन्दैमा तपाईँ ज्यादतीको पराकाष्ठ नाग्ने गरेको अवस्था त्यो होल्डिङ सेक्टर आजको दिनमा यातना गृह भएर चाहिँ त्यहाँ पनि हामी बस्दैनौँ अब यति दिनमा नि भएन भने हामी निस्किन्छौँ भन्दैछन् नि तिमीले
2: बिहानहरू दिउँसो खान पाइन्छ नि बेलुका बल्ल दौडेर ल्याएर एकता दिएछन् होइन यस्तो भइरहेछ त्यही भने तयारी नपुगिकन तयारी पर्याप्त नगरिकन चाहिँ नि कारवाही गर्ने अनि त्यसपछि त्यसलाई लथालिङ्ग छाड्ने अनि त्यसरी त चाहिँ हुँदैन त्यसकारण अब तै पनि अब 100 दिन पनि पुगेको छैन यो अलिकति यो अब कतिपय चाहिँ कस्तो भनेदेखि चाहिँ तपाईँको अब राजनैतिक कार्यकर्ताहरूलाई डर पनि छ हेर्नुहोस् अब यसले चाहिँ समातेर कति बेला हामीलाई केले के गर्ने हो जेल हालिदिने हो कि के हो भनेर अलिकति त्यो पनि डराएका छन् अब डराउनै नपर्ने मान्छे पनि चाहिँ के भनेदेखि चाहिँ अलिकति अहिले थाकेका छन् डिमोरलाइज छन् आफ्नो दलको आफ्नै भित्रको चाहिँ पीडाले त्यस कारणले चाहिँ यो समय केही लाग्छ अब यही किसिमको शैलीले काम गर्ने हो भने कुनै न कुनै पोइन्टमा चाहिँ के भने बाहिर मात्र होइन नागरिक समूहले मात्रै होइन पार्टीभित्रैबाट पनि त्यहाँ चाहिँ नि अब विद्रोह हुने अहिले म यसो हेर्छु सामाजिक सञ्जाल पहिले चाहिँ एकदम आक्रामक रूपमा आउने चाहिँ नि यो राष्ट्रपतिका समर्थकहरू अब जसलाई त्यो पार्टीले नै त्यतिका ठुलो बना जस्तो लाग्छ यसो हेर्दाखेरिमा उनीहरू मध्ये पनि त्यहाँ दुई धार स्पष्ट देखिएको छ अब त्यहीँभित्र पनि अब चाहिँ असन्तोष छ कुसमुकुस छ भन्ने सुनिन्छ जुन किसिमको शैली जुन किसिमको भाषा जुन किसिमको काम कारवाही भएको छ त्यसमा चाहिँ अलिकति फरक ढंगले जानुपर्छ भन्ने चाहिँ देखिएको छ भन्ने कुरो त हामीले पढिराखेका छौँ त्यसमा आन्तरिक पनि बाह्य पनि प्रेसर चाहिँ एकै ठाउँमा मिलेपछि एउटा समय आएपछि चाहिँ अब यो चाहिँ केही न केही त्यसमा केही न केही विस्फोट हुन्छ
1: यसमा पार्टीले अलिअलि नियन्त्रण गर्नु जरुरी देख्नुहुन्छ कि हुन्न तपाईँ जस्तो
2: अब नसकेकै हो किनभनेदेखि चाहिँ अब कतिपय कुरा त अब जस्तो भन्नुहोस् न त्यही के अरे उसले चाहिँ मैले सुरुवात लगाएर आउनुहुन्छ सभामुखले तर प्रधानमन्त्रीले आउनुहुन्न है अब यो कुरो भनियो अरे उहाँलाई भन्दाखेरि उहाँबाट क्याजुअल शैली छ उहाँको काम गर्ने उहाँलाई मन लागेको पोसाक लाउनुहुन्छ मन लागेको दिन आउनुहुन्छ कि बडो क्याजुअल शैली छ सदनमा पनि मन लागेको बेला आउनुभयो त्यसपछि धेरै आउँदै आउनुहुन्न अब यसमा यसो गरे राम्रो होला किनभने त्यो व्यर्थ विवाद बढाउने कुरो हो नि
1: होइन
2: अब त मैले व्यर्थ विवाद बढाउने कुरो नगरौँ पार्टीको छविलाई पनि हुन्छ डिफेन्ड गर्न गाह्रो भयो बचाउमा उत्रन गाह्रो भयो यसो गर्नु भन्दाखेरि उहाँले त्यो कुरो सुन्नुहुन्न उहाँ आफ्नै शैलीले काम गर्नुहुन्छ त्यो शैली अहिले अर्कोपट्टिको अर्को पक्षकोलाई चित्त बुझाएको छैन। पहिले नै चाहिँ नि वरिष्ठ नेता र प्रधानमन्त्री बालेन शाह, अब पार्टी अध्यक्ष र पार्टी हेर्ने चाहिँ जिम्मा लिएको चाहिँ नि सरकार हेर्ने जिम्मा लिएको बालेन शाह, उता हेर्ने जिम्मा लिएको चाहिँ नि पार्टी हेर्ने जिम्मा लिएको रवि लामिछाने भन्ने चाहिँ मैले त्यति बेला पनि लेखेको थिएँ, लेख लेखेको थिएँ, तपाईँले पढ्नु पनि भयो होला आजभन्दा एक महिना अगाडि, कि चाहिँ नि दुईटा शक्ति केन्द्र, दुईटा चाहिने महत्वाकांक्षी मान्छे, दुईटा चाहिने उत्तिकै स्ट्रङ पर्सनालिटी एउटै पार्टीमा भएपछि त्यो मिलेर बस्न गाह्रो हुन्छ। त्यो हामीले नेपाली काँग्रेसको त देख्यौँ, त्यहाँ त्यत्रो चाहिँ संघर्ष गरेर त्यत्रो त्याग गरेर आएका त्यत्रो विद्वान कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइराला अरू चाहिँ ऊ हुँदाखेरि चाहिँ दुईटैलाई प्रधानमन्त्री चाहिने भएर नै त्यो 48-49 सालमा चाहिँ नि मूलको त त्यही हो नि, एउटा उपचुनावमा आएर म चुनाव जितेर प्रधानमन्त्री हुन चाहन्छु भने एउटा प्रधानमन्त्री कुनै पनि हालत छोड्दिन,
1: अनन्त कालसम्म 36-74 नीति कार्यक्रम पास नहुने अनन्त एउटा
2: पार्टी नै पछि गएर फुटेर अनि त्यसपछि मध्यावधि चुनाव भएर देशमा अस्थिरताको दौर सिर्जना गर्ने आजसम्मको यो स्थिति ल्याउनमा ठूलो जिम्मेवार त त्यही मुख थियो नि एउटा है,
1: मान्न सकिन्छ
2: हो पानी ढल्लो त्यसलाई मान्न सकिन्छ भने भोलि पालेन्द्र चाहिँ नि रवि पनि कति दिन चाहिँ नि अब एउटाले अर्को बचाउ गर्न नसक्ने अवस्थामा कति दिन होला, त्यो मौकाको फाइदा लिएर आफू भन्ने त भइहाल्ला। त मैले देख्दाखेरिमा आन्तरिक प्रेसरले पनि केही काम गर्ला,
1: पार्टीले गर्न नसकेको सार अहिलेको नियन्त्रणमा
2: नसकेको अब बाहिर भन्नु भएन
1: हो,
2: तर बाहिर संकेतहरू त आइसके,
1: जस्तो अब एकल पार्टीको द्वितीयै असफल हुँदाको जवाफ के हुन्छ त मसँग छैन, तर मसँग यो जवाफ स्पष्ट छ, अलग अलग पार्टी जोडेर बनाएको त्यो द्वितीयको चाहिँ के हालत भयो भन्ने अघिल्लो वर्षको भदौ 23-24 छ, अब यो द्वितीय असफल हुँदाको चाहिँ परिणाम के हुन्छ, घुरेर पुरानोतिर फर्किन्छ कि अर्कै एउटा ध्वंस अथवा एक खालको उथलपुथल पर्खाइ हुन्छ?
2: पहिलेको चाहिँ नि अलि अगाडिको स्थितिमा चाहिँ संगठनमा चाहिँ धेरै मानिस सांसदहरू चाहिँ रवि लामिछाने पक्षको थिए, पालेन शाहको त सानो टिम छ, उसको भित्री टिम मात्रै हो र त्योभन्दा धेरै टिम छैन, संगठन पनि छैन, संगठन गर्ने खालको मानिस पनि उहाँ होइन भन्ने थियो नि
1: हजुर।
2: अब अहिले चाहिँ अब सुन्दाखेरिमा अब कतिको सत्य हो अब थाहा छैन, अब चाहिँ जुन यो ठाउँ ठाउँमा चुनाव भए होइन, खास गरी बागमतीकै चुनावमा पनि अब चाहिँ दुईजनाको चाहिँ नि दुई भोटले चाहिँ हार्नुभयो, यता रविजीको मान्छे पालेनजीको मान्छे चाहिँ उताबाट आयो भन्ने सुनियो, अब यस्तो किसिमले चाहिँ नि उहाँहरूले पनि आफ्नो गुटलाई चाहिँ नि अहिले शक्तिशाली बनाउँदै लग्या हो कि त्यो पनि देखिन्छ होइन, त्यस कारणले अब त्यो पछि गएर उहाँहरूसँग साह्रै मेल भएन र चाहिँ मध्यावधि हुने नै किसिमले पार्टी अलग हुने भयो फुट्ने भयो भने कुनसँग कति स्ट्रेन्थ हुन्छ त्यो त्यति बेलासम्मको स्थितिले देखाउला
1: हजुर।
2: अब अहिले भन्न
1: हजुर यो जहाँ होस् पाँच वर्ष त हामी काम नै त्यही गर्छौँ, तर यसको
2: पाँच वर्ष पाकेरै भए पनि उहाँहरू बस्नुहुन्छ त्यो पनि सम्भव छ
1: हो, तर यो यसको जो शैली गति मती जे देखिएको छ र जो उकुस मुकुस त्यहाँभित्र देखिएको छ र मैले यहाँलाई सोधेको चाहिँ एउटै पार्टीको दुई तिहाई असफल हुँदा चाहिँ यहाँको अनुभव यहाँले गर्ने विश्लेषणका आधारमा यदि एउटै पार्टीको पनि द्वितीय असफल भयो भने चाहिँ देशले उथलपुथल पर्खिन्छ या त्यो मध्यावधितिर जान्छ अथवा के टेन्डेन्सी छ हाम्रो, के
2: त्यो मध्यावधि नै जान्छ कि के हुन्छ, यतिकै पाँच वर्ष त त्यति बेलै हेर्नुपर्छ, अहिले चाहिँ यो भविष्यवाणी गर्न सकिन्न, तर अहिले पनि मैले सुनेको चाहिँ के भनेदेखि महासंघ जस्तो भयो यो हाम्रो पार्टी जस्तो भएन भन्ने पनि, अब भर्खर चाहिँ नि फ्रेस मान्छेहरू आएको पहिले नचिनिएका मान्छेहरू आएको नयाँ फर्म भएको पार्टी चमत्कारिक उयो ल्याएर चाहिँ नि चार वर्ष अगाडि गठन भएको पार्टी यत्रो लहर ल्याएको पार्टी भन्दा पनि अहिले चाहिँ के भन्न थालेका छन् मान्छे भनेदेखि पहिले जेएनजी आन्दोलनको रूपमा देखिएको पो पुराना दलहरूसँग विरोध थियो त असन्तुष्टि थियो आक्रोश थियो त्यही त्यतैकै मान्छे यता आउनु अहिले यहाँ चाहिँ नि काङ्ग्रेसीहरूको चाहिँ एउटा ब्लक एमालेहरूको कम्युनिस्टहरूको एउटा ब्लक अर्कोको एउटा ब्लक छ त्यस कारणले चाहिँ मधेसी जनता मधेसी दलहरूसँग पनि त्यहाँ मधेसमा जनता चाहिँ वाक्क व्याक्क भएकै हुन् यसपालि होइन अघि बार बालेनकी सरकार भनेर मधेसबाटै लहर उठेको हो नि त्यस कारणले उनीहरू त मधेसी दलहरू त शून्यमा गए भन्दाखेरि चाहिँ डिफ्रेन्ट दलहरू छोडेर आएका मान्छे जसले चाहिँ त्यति बेलाको चाहिँ अलिकति त्यो फेरि आफ्नो बोकेरै आ हुन्छन् अलिकति बायस तिनीहरूको चाहिँ महासंघ जस्तो भयो अरे भन्ने त्यहीँभित्र नि टिप्पणी हुन थालेको छ अरे भन्ने सुनियो
1: हजुर।
2: त्यस कारणले चाहिँ अब कुन रूपमा हुन्छ यो अब कसरी जान्छ अब यो चाहिँ नि यो खिर भइदिए राम्रो यिनीहरूले अहिले राम्रो काम गरिदिएदेखि यिनीहरू नै अर्को एक दुई इलेक्सन आउँथे
1: र
2: जनतामा पपुलर हुन्थे जसले नि स्थिरता पाउँथ्यो राजनीतिक स्थिरता चाहिँ अब होस् भन्ने मान्छेको सबभन्दा ठूलो चाहना एउटा राजनीतिक स्थिरता होस् भन्ने पनि हो जेएनजी आन्दोलनको पनि र अस्तिको चुनावको पनि अस्तिको चुनावमा दुई तिहाई मत आएको चाहिँ राजनीतिक स्थिरता आओस्, भ्रष्टाचार हटोस्, सुशासन हटोस्, पुराना नेताहरू साइड लागुन्, नयाँको हातमा आओस् भन्ने हो। अब त्यो कुरो नहुने हो भनेदेखि चाहिँ देशमा चाहिँ नि फेरि निराशा, फेरि आक्रोश कुन रूपमा आउँछ त्यो अब अहिले भन्न सकिन्न। अब गर्ने अब धेरै भेन्यू पनि बाँकी छैन। अब नेपालमा चाहिँ नि जेएनजी आन्दोलन भएर यत्रो सरकार परिवर्तन भयो, यस्तो भयो भनेर विदेशमा समाचार आउँछ, तर मानिस चाहिँ अहिले चाहिँ सय दिन नपुग्नु पाउँदै यत्रो क्रिटिसिजमको कुरा भइरहेछ। त्यस कारणले अब यो चाहिँ राम्रो कुरो चाहिँ होइन, तर कुन रूपमा यसको परिणाम आउँछ अब हेर्नु पर्ने हुन्छ। नआउला भन्ने डर हो हामीलाई।
1: हस्, यहाँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: हस्, मेरो पनि धन्यवाद।
0: रेडियो पाव घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: hello.
1: Let's go. 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitna barambar.
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ.
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्.
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ. तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ.
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ.
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
5: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
7: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौ न हजुर.
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दियौ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.

0: हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रानेछाप।
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
0: हजुरको रेडियो 102.1 MHz।
8: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआईको चर्चाबारे परराष्ट्रको मौनता। बेजिङ स्थित नेपाली राजदूत भन्छन्,
9: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
8: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई।
10: प्रोफेसनल पेन्सन र एफोर्डेबल सोल्युसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर खौकाउनुहुन्छ।
8: र अन्तर्राष्ट्रिय प्रसंगमा लेबनन विरूद्धको इजरायली कार्यवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
8: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा

इजरायलले लेबनन प्रति अप्नाएको रवैया प्रति खुशी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबनानको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनान राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबनानमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरूद्ध कारवाही गर्न सिंगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरूतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबनानबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका

0: अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तीन प्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
1: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
0: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ, र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्री गरेका छन् फ्रेमवर्कमा, चाहिँ त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
1: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन
0: भएको छैन।
1: अनि एउटा अन्तिममा कार्यवाह राज्यज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढ़ी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चीनले नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
0: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
2: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय।

0: आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिश सरकारले ध्यान मोड्न खोजेको ब्रिटिश गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिश रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
1: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने हिसाबका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिश सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिश रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एण्ड पीपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने सेनरल जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिश सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तिनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक ब्रिटिश सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
2: 11 बुधे मागहरू चाहिँ हामी सबै गोर्खाजन्य संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ, हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
1: ब्रिटिश गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिश गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लाइपरेका छन्।
3: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
1: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्यूज नेपाली युके को रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिश सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
4: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लडाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्स बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz।
2: सूचना
3: रामेछाप नगरपालिकाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको प्राविधिक सहयोगमा असार 2 र 3 गते एआई एक्सरे मेसिन सहित सक्रिय क्षयरोग खोज पड़ताल शिविर सञ्चालन हुँदैछ। गोठगाउँ साउटा र धारापानीका नागरिकका लागि देउराली स्वास्थ्य चौकी तथा ओखरनी रामपुर र हिमगंगाका नागरिकका लागि रामपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ। शंकास्पद क्षयरोगका लक्षण देखिएका सबै नागरिकलाई निशुल्क परीक्षणको अवसरको हार्दिक अनुरोध गरिन्छ।
2: आयोजक रामेछाप नगरपालिका स्वास्थ्य शाखा रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
4: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
4: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौं भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर। यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से। फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429,
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
2: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
1: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
1: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
2: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
1: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
1: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
10: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
10: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस्। र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
10: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: बुहारी साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
6: सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692965998।
13: तन्नै पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
14: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
13: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
15: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
16: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।
16: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
2: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोल

0: 5 खनियाखर्क 3 कन्या जाने बाटो सिन्धुली
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 0845410043 98630423422
0: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ
3: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्याधिक गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार, व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेका छन्। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको विज्ञप्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको विलेखबाट हटाउन माग गर्नुभएको छ। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको भर्खरैको चीन भ्रमणका क्रममा द्विपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भए वा नभएको बारे जानकारी दिन सरकारसँग माग गर्नुभएको छ। नेपाली कंग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो। प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाको अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, कर्णकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मध्य प्रदेशको अधिवेशन स्थगन रहेको छ। त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको राष्ट्रपतिले जनाएको छ।

विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई चार दिन थुनामा राख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 20 दिन थुनामा राख्न अनुमति मागेकोमा अदालतले सोमबारबाट लागू हुने गरी 4 दिन दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले जानकारी दिनुभएको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री वीरेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखि कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क सयया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग लाभान्वित भएका हुन्। अबदेखि बर्खायामका 3 महिना देशभर कुनै पनि सेवा खण्ड नपाइने भएको छ। सरकारको नयाँ व्यवस्था अनुसार 1 असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले सडक खण्ड नपाउने भएका हुन्। सड़क विभाग अन्तर्गतको संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी सड़क खण्ड रोक लगाएको छ। अनुगमन कार्यालयले बर्खायाममा सड़क खण्ड स्वीकृति नदिनेबारे सार्वजनिक सूचना जारी गरी सचेत गराएको छ। बर्खायाममा धारा ढल बिजुली टेलिफोन लगायत प्रयोजनका लागि सड़क खण्ड तत्कालै मरम्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सड़क थप बिग्रिने भन्दै सड़क विभागले यस अवधिमा सड़क खण्ड रोक लगाएको हो। रामेछाप जिल्लाका विभिन्न गाउँ बस्तीका किसानहरूले बाँदरको आतंकका कारण खेतीपाती जोगाउन मुस्किल परेको गुनासो गरेका छन्। विशेष गरी मकै तथा तरकारी बालीमा बाँदरले ठूलो क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका हुन्। जिल्लाको ग्रामीण क्षेत्रमा बाँदरका समूह खेतबारीमा पसेर पाक्न लागेका तथा रोपिएका बाली नष्ट गर्ने गरेको स्थानीयको भनाइ छ। किसानहरूका अनुसार दिनभरि खेतबारी कुरेर बस्नुपर्ने अवस्था आएको छ भने रात दिनको मेहनतले लगाएको बाली केही घण्टामै बाँदरले सखा पार्ने गरेको छ। तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछाप र तामाकोशी अस्पतालको आयोजनामा मन्थलीमा भएको 2 दिने आँखा शिविरमा 65 जना आँखाका रोगीहरूको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। शिविरमा अत्याधुनिक मेसिन प्रयोग गरी शल्यक्रिया गरिएको थियो। रामेछाप सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश लोपचनका अनुसार शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डाक्टर कृपा जोशीको नेतृत्वमा 8 जना आँखा स्वास्थ्य कर्मीहरू संलग्न रहेका थिए। रामेछापको मन्थल नगरपालिका 1 खाँदबारीमा रहेको 1 होटलमा गैराती भएको आगलागीमा परि 15 लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको छ। रामेछाप नगरपालिका 2 देउराल स्थायी घर भई हाल सदरमुकाम मन्थलीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका गोपाल श्रेष्ठको जस्ताले छाना भएको उक्त होटलमा बिजुली सट भएर आगलागी भएको। आगलागीबाट नगद 1 लाख रूपियाँ 6 तोला सुन कपडा भाँडा बर्तन खाद्यान्न र लत्ता कपडा गरी कबरिब 15 लाख मूल्य बराबरको सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी शाखा निरीक्षक सुजित पासवानले जानकारी दिनुभएको छ। खानेपानी जस्तो संवेदनशील क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले अमानवीय व्यवहार देखाएर विद्युत लाइन काटेपछि सुखा क्षेत्रमा बसोबास गर्ने रामेछापको खानादेवी गाउँपालिका भीरपानीका बासिन्दाले 22 दिनदेखि पानी खान शास्ति भ्योर्नु परेको छ। भीरपानी पकरवास र माकादुमका 566 परिवारमा वितरण भएको पम्पिङ योजनामा जडान भएको विद्युत लाइन जेठ 11 गतेदेखि काटेपछि त्यस क्षेत्रमा खानेपानीको हाहाकार छ। विद्युत महसुल नतिरेको भन्दै कुनै सूचना समेत नदी प्राधिकरण लाइन काटेकोले पानी संकट आइपरेको स्थानीयको भनाइ छ। भीरपानी पकरवासका स्किम 2 खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठका अनुसार
केही दिनपछि पैसा उठाएर महसुल भुक्तानी गर्छौ, खानेपानी खान विद्युत जोडिदिनुहोस् भन्दा प्राधिकरणका प्रमुखले अटेर गरिरहेका छन्। बीपी राजमार्गको सिन्धुलीको कमलमाई नगरपालिका छ स्थित प्रिपा होटल अगाडि मंगलबार दिउँसो ट्राक्टरमा मोटरसाइकल ठुकिँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्राप्त जानकारी अनुसार काठ लोड गरिएको J1T9037 नम्बरको ट्राक्टरमा B75P69-2 नम्बरको स्प्लेन्डर मोटरसाइकल ठोकिएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनामा मोटरसाइकल चालक कमलमाई नगरपालिका 12 का 30 वर्षीय मनिष माझी गम्भीर रूपमा घाइते भई तत्काल उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायक प्रेक्षक विजय श्रेष्ठले जानकारी दिनुभएको छ। घटना सम्बन्धी थप तथ्य संकलन तथा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान प्रक्रिया अघि बढ़ाएको श्रेष्ठले बताउनु भएको छ। र मानव बेचबिखन तथा ओसार पसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका 6 की 36 वर्षीय पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका 1 का 30 वर्षीय संजय तामाङ छन्। उनीहरूले एक महिलालाई टिकटक लाइभमा नग्न बस्न लगाएर भिडियो बनाएको र त्यही भिडियो बनाएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ। त्यही भिडियो देखाउँदै ती महिलालाई बन्धक बनाएर जबरजस्तीकरण गरेको र रकम असुल गरेको सम्मको आरोप उनीहरूमाथि छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

आज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मानहरूमा रात्रिकालीन लोकसंगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुके भर्खर 14-15 लागेको ह्यान्डसम छोटो श्रोता आज उहाँ उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि। तपाईँ सुन्दै हुनुहुन्छ रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz, अनि त्यस्तै गरेर अर्को भनेको तामाको सिएफएम 95 MHz पनि, त्यस्तै गरेर तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ अनलाइनका थुप्रै माध्यमबाट पनि। यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको 6 दिन आउँछौ भनेर भन्दिनौ, होइन 1 दिन आउँछौ भनेर पनि भन्दैनौ, 7 दिन आउँछौ। हामी हप्ताको 7 दिन राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचना अनि साथसाथै रोजाइमा पार्नुभएका लोकदोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौ बढ़िरहेका छौ पनि भन्न चाहन्छु भने, त्यस्तै गरेर अब मिठा रमाइला माया प्रेमका कुराकानीहरू गर्दै गर्दै अगाडि पनि बढ़िरहेका हुन्छौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। 10:20 गइसकेको छ, निधाउने कोसिस गर्दैनन् भने एकछिन पख्नुहोस् त पख्नुहोस्, एकैछिन केही समय हामीलाई सुनेर साथ दिनुहोस् होइन। त्यसपछि हामीसँगै निन्द्रा देवीको काखमा जानुपर्छ बिस्तार है पनि भन्न चाहन्छु। मिठा मिठा माया प्रेमका कुराकानीहरू गर्नेछौ यो निस्तब्ध रात जहाँ संसार सारा संसार निधाइरहेको छ, तर एउटा मन छ जो अझै जागेर आफ्नै यादहरूसँग लुकामारी खेलिरहेको छ। झ्यालबाट छिरेको शीतल हावाको झोकाले बिस्तारै कानमा केही भनिरहेको जस्तो लाग्छ, मानौ यसले बितेका पल ती पहलहरूको कथा सुनाइरहेको छ जुन हामीले कतै भुलेर आएका थियौं। रातको यो शून्यतामा एउटा अनौठो शक्ति हुन्छ, दिनभरिको दहुड़धुप मान्छेहरूको भीड र त्यो बनावटी हाँसोभन्दा टाढा अलि हामी जे छौ वास्तविक छौ, कसैलाई केही कसैलाई कसैको होइन कसैलाई कसैको डर छैन, कसैलाई कसैको अगाडि प्रमाणित गर्नु केही छैन, बस एउटा एकान्त छ र त्यो एकान्तलाई सुमसुमाइरहेको यो जुनको मधुर प्रकाश छ होइन हामी छौ पनि भन्न चाहन्छु। यस्तो मिठा भावनाहरू पनि सेयर गर्छौ भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छौ। म यति बेला दिलान गर्दिनँ, म यति बेला तपाईँको माझमा राजु परियार र विष्णु माझीको आवाजमा लेखेको गीत छ साथी हो म दाई नभन्नुलाई, यति बेला तपाईँको माझमा राख्छु। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई, मेसेजहरू पठाउँदै गर्नलाई, कार्यक्रमलाई सेयर गरेर साथ दिँदै गर्नलाई त

साथी उदयमा भन्नुलाई जो तपाईँको माझमा राखेर आज परिवार विष्णु माझीको सुमधुर आवाजमा राखेको गीत थियो पक्कै पनि होइन तर अब कहिले काहीँ यस्तो हुन्छ कि के भन्दाखेरिमा कहिले काहीँ सम्बन्ध सिधै होइन श्रीमान श्रीमती अथवा मेरो बुढो मेरो बुढी भनेर सुरुवात हुन्छ र हुँदैन नि होइन मलाई भन्नुहुन्थ्यो सरले के भन्दाखेरिमा प्रायः जसो कुनै न सम्बन्ध अगाडि बढाउनलाई कुनै न कुनै साइनो आवश्यकता पर्छ अरे कि अब सिधै होइन मेरो ऊ जियाफ बिआफ भनेर पनि भन्दैनन् होइन त्यस्तै गरेर अनि अन्य कुराहरू त अब हुँदै हुँदैन केही न केही न सम्बन्ध केही न केही नाता साइनो त चाहिन्छ भन्छ नि भन्ने सुनेको थियो अब हुन त दाई किन भन्नु जे गर्छ दाईले गर्छ दाई भन्नु हुँदैन कि प्राय जस्तो होइन माया गरिसकेपछि दाई किन भन्नु होइन साथी भन्नु पर्यो हितेशी भन्नु अथवा मुटुको टुक्रा हुनु अथवा नाम अर्कै राखेर मेरो मुटु मेरो होइन पुन्टु होइन भुन्टु अथवा काले होइन त्यसपछि अर्को भनेको विभिन्न हुनसक्छ काली विभिन्न चिजहरू हुनसक्छ नि त होइन सो राखेर बोलाए त भइहाल्यो नि ठिक छ कार्यक्रममा समाज दोहोरी अनिहार भइराखेको छ अघि लाइभ होइन गरेको थिएँ मैले सामाजिक सञ्जाल फेसबुकमा इन भइसकेको छ फेरि नयाँ जोडिएको छु म नयाँ मार्फत जोडेको छु सुन्दै हुनुहुन्छ भने होइन हेर्दै हुनुहुन्छ भने यहाँहरूले थाहा पाइसक्नु भएको छ पनि भन्न चाहन्छु यति बेला मलाई ए त्यस्तो पो भन्नुहुन्छ रूपसनाजीले फक्यो भने त्यस्तै है केही न केही सम्बन्धहरू के भन्दाखेरिमा जोड्नको लागि कोहीसँग बोल्नको लागि तपाईँ डाइरेक्ट कि मेरो ऊ फलानु भनेर भनिँदैन कि दाई भनिन्छ कि भाइ भनिन्छ अथवा केही न केही त साइनोहरू त लगाइन्छ नि त होइन सिधै मेरो हुनेवाला भन्ने पनि भयो कसरी भन्ने हो गाह्रो छ मलाई हत्तरिका यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु सुरुवातमा यति बेला हुनुहुन्छ प्रकाश किशन हुनुहुन्छ मुटु जल्छ यो गीत राखिदिनुहोस् है भन्नुहुन्छ मेरो पुष्कल शर्माको आवाजमा गीत छ यो राखिदिनुहोस् भन्नुहुन्छ ओके मेरो रोजाइको लामो गीत राखिदिनुहोस् है भन्नुहुन्छ पनि भन्न चाहे मुटु जल छ मेरो पुष्कल शर्मा अनि विष्णु माझीको आवाजमा ओके राख्ने कोसिस गर्छु पनि भन्न चाहन्छु त्यस्तै गरेर आज त हजुर टिकटकको कमेन्टहरू नलिनु होला है दाई भन्नुहुन्छ म टिकटकमा छु हजुर भाषण त गर्नु परिहाल्यो नि है म चाहिँ दाई भन्छु है भन्नुहुन्छ रूपसना योगीजी है ठिक छ दाई भाइ भन्नुभन्दा पनि साथी मित्र भन्नुपर्छ मेरा होइन अब के भन्नु खै अब ठिकै छ साथी श्रुठाजी र के होइन र रूपसनाजी हो जस्तो लाग्छ ठिक के भन्नु खै मलाई भन्न पनि मनमा पनि थियो तर भन्दाखेरि बाहिर पनि के भनौँ जस्तो पनि लागिरहेछ मेरा बहिनीहरू छन् हो घरमा दुईजना है राम्री राम्री छन् मलाई धेरै माया गर्ने बहिनीहरू छन् धर्मराज हुनुहुन्छ सम्झना सबैमा है शुभरात्रि भन्नुहुन्छ दाई दिनभरि कता जानुभयो भन्नुहुन्छ प्रकाश केसीले म यतै छु हजुर गर्मी छ कता जानु र है ठिक छ कोही चाहने भएको भए त कतै गइन्थ्यो होला गीता राणा मगर हुनुहुन्छ कार्यक्रम सुन्दै छ रामे छाप सुनापति दुई घर भइहाल्छ ललितपुरबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है के भन्दा ठिक होला त भन्नुहुन्छ अब होइन श्रुराजी यस्तै होइन नाम नाम छ नाम केलाई राखेको भने बोलाउनको लागि रूपसना अमृता योगी हुनुहुन्छ ल दाई भन्नुहुन्छ हजुर स्वागत छ ल हुन चाहे सौरभ केसी हुनुहुन्छ बागचर नगरपालिका आठको मान्छे हाल्छु भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ भने घरमा श्रीमती हुनुहुन्छ छोरा हुनुहुन्छ उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ रमन मक्तान तामाङ हुनुहुन्छ भोजपुरे जेजी हो है भन्नुहुन्छ भोजपुर घर भइहाल्छ सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु रात्रिकालीन सन्देश राख्नु पर्दा हजुरको लागि भोजपुरमा हुनुहुने घर परिवारमा पनि धेरै सम्झना भन्नुहुन्छ भने साथीहरू मन्त्री याखा राई आकाश राई त्यस्तै गरेर सुरज राई तुम्सा राज विरही काँडा एक्सन विराज राई वरुण चञ्चल राई हिमा राई युनिसा तामाङ सपना तामाङ मुक्तान भूमिका राई फुचीएम कला कुलुङ सुषमा फले छुवा लिम्बू
त्यस्तै गरेर सानु कमला, सरस्वता पोखरेल, राइन राजकला, रञ्जना बहिङ राई, अनिता गदाल बराइली लगायत सबैमा सम्झना माया छ भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर कविता घतानीले पनि सम्झना सबैमा शुभरात्रि छ भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। त्यस्तै गरेर त्यो बेला मेसेज पठाउनु भएको छ कसले भन्दाखेरि नियमनिष्ठ लामादेखि मैले कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछ है दाई भन्नुहुन्छ, गुड इभिनिङ नमस्ते भन्नुहुन्छ, सन्चन हुन्छ भन्नुहुन्छ, ठिक छ राम्रो छ रमाइलो छ तपाईँलाई कस्तो छ होइन। आज मिल्छ भने क्षतिज पारी उनको बस्तीमा भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। अनि प्यारो मान्छे दिलपाली शर्मिला राईले चाहिँ गेट वेल सुन प्लस अग्रिम शुभ जन्मदिनको शुभकामना भन्नुहुन्छ भने मामु अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा भान्तु, आसना कन्दिङ, रञ्जित राई, स्नेह चामलिङ, रमला साम्पाङ, एमपी विवास लिम्बू, प्रेम भण्डारी, स्थानु सञ्चना, शर्मिला राई, अल्का बान्तुवा, भूमिका राई, त्यस्तै राई, ऋतु, रिता राई, हरपल रोशनी, अञ्जान थुलुङ, दादा ढकाल, धर्मराज घालो, बिरमान सुनवार, गेन लिम्बू, गगनतिर थुमे छत्रयाम, फुर्सु चामलिङ, सुदीप बान्तुवा, उषा किरण, मुस्कान बान्तुवा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मलाई दुःख धन्यवाद जिनु बान्तुवा हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ, उहाँलाई पनि मलाई दुःख धन्यवाद दिन चाहन्छु, हेर्दै हुनुहुन्छ मलाई माया गरेर कार्यक्रमलाई पनि सेयर गर्दैनुहुन्छ। रेडियोमा एसएमएस गर्दा भन्नुहुन्छ रूपसनाले पुरै भन्नुहोस् न, त्यही भएर आज एसएमएस मैले दाई भनेर एसएमएसमा गरेको भन्नुहुन्छ रेडियोमा एसएमएस गर्दा के भनेर गर्नुभयो मैले हेर्नुपर्छ पाहुना यता है। त्यस्तै गरेर सुनिता सुनार हुनुहुन्छ शुभरात्रि सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि हुनुहुन्छ, धन श्रेष्ठ हुनुहुन्छ, फेसबुक लाइभ मार्फत काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, मिनी लम्तरी मगर हुनुहुन्छ, पाल्पा पालन घर भइहाल्नु हुने साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर सन्चय हुनुहुन्छ, तुलखा मार्फ घर भइहाल काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ, अब बज्ने भएका हजुरलाई घर परिवारको लागि साथीहरू धनु गजमेर, सुम्पाली शेर्पा, सरिता मक्तान, सविता खड्का, शर्मिला खड्का, लक्ष्मी खड्का, बिमला बुजे लगायत सबैमा सुनाउन चाहन्छ है भन्नुहुन्छ, उहाँलाई पनि मलाई दुःखी धन्यवाद दिन चाहन्छ है। त्यस्तै बाबुराम मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, खलडुङ्गा फोकली घर भइहाल्छ रियादबाट भन्नुहुन्छ, साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ भने विशेष गरी त प्यारो साथी रञ्जित कालीलाई धेरै सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मलाई दुःखी धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अघि नै होइन मेसेजहरू पठाउनु भएको थियो कार्यक्रममा साथसाथै लाइभ इन भयो कि अघि सुरुवातमा आएको, सो त्यो भएर पनि ती म्यासेजहरू मैले वाचन गरेँ है, यति बेला फेरि अर्को अडियो लाइभमा छु म अघिको इनबाट फेरि रिजोइन भएका छौँ, त्यसमा पनि म्यासेजहरू पठाउन सक्नुहुन्छ ल पनि भन्न चाहे। कहिले काहीँ यस्तो सफ्टवेयरहरू अथवा टेक्निकल प्रब्लमहरू आउन सक्छ पनि भन्न चाहे। यति बेला म्यासेज पठाउनु भएको छ मलाई, एक्काइस सके मैले यो वाचन गरिसकेको छु भनिसकेपछि यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउँदै हुनुहुन्छ, मसँग को जोडिन चाहनु भइराखेको छ यति बेला, कुमार हुनुहुन्छ, तानाकेजी हुनुहुन्छ है, ठिक छ, वेलकम, स्वागत छ पनि हुनुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ निता योगी हुनुहुन्छ, भाइ मैले आज माया पिरतीको सँग वसन्त थापाको राखिदिनुहोस् है भाइ भन्नुहुन्छ निता, कुन चाहिँ आज माया पिरतीको सँग भन्नुहुन्छ वसन्त थापा कुन चाहिँ राख्नेछु ल पनि भन्न चाहे। त्यस्तै गरेर पक्नुहोस् वाचन गर्छुमा कुराहरू म्यासेजहरू पनि भन्न चाहे। अमृता योगी हुनुहुन्छ, के छ खबर सुन्नुहुन्छ दाई भन्नुहुन्छ, ठिक छ राम्रो छ, तपाईँलाई कस्तो छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर हेलो दादा भन्नुहुन्छ, हजुर वेलकम, स्वागत छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेजहरू प्राप्त भइरहेका छन्, हामीलाई ऋतु घागामा गर्जीले पनि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर यति बेला कुमार धनुकी हुनुहुन्छ, हा हा हा भन्नुहुन्छ, हाँस्दै हुनुहुन्छ, मन्थलीबाट भन्नुहुन्छ ऋतुजी है, यतै मन्थली हुनुहुन्छ अनि गर्मी कस्तो होला है मन्थलीतिर, हो नि सर भन्नुहुन्छ कुमार श्रेष्ठले, वेलकम, उहाँलाई पनि स्वागत छ भन्नु चाहन्छु। त्यस्तै गरेर यति बेला म्यासेजहरूमा सर र वाचन गरिरहेको छु, त्यसपछि अन्य कुराहरू त म गर्ने नै छु अनि गीतहरू राख्ने छु पनि भन्न चाहन्छु। यति बेला फेसबुक लाइभबाट हट्यो त सर भन्नुहुन्छ कुमारजी, फेरि रुज जोइन गरेको छु, म्यासेजहरू पनि पाएको छु मैले तपाईँको है, फेरि कहिले काहीँ हेर्नुहोस् न सफ्टवेयरले अलिकति धोका दिन्छ, प्राविधिक गडबडी हुन्छ है, त्यो नचाहँदा नचाहँदै पनि यस्तो हुन्छ है।
पनि भन्न चाहे ठिक छ. रूपसेन आयोगीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. सिन्धुली धुलोबासबाट रूपसेन आयोगी सबैमा सम्झना छ भन्नुहुन्छ. नि त आयोगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ साइप्रसबाट. मलाई आज माया फिरती भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ. ओके, राख्ने कोसिस गर्छु पनि भन्न चाहन्छु. कुमार धनुकी हुनुहुन्छ, हेलो हजुर सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु. यति बेला अर्कै एउटा गीत चाहिँ म राख्छु, त्यसपछि अन्य कुराहरू त म गर्न आइहाल्छु. यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु मुटु जल छ मेरो यो बलको भाका. त्यसपछि चाहिँ आउँछु म हजुरहरूले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि. अनि मायाहरू होइन पुष्कल शर्मा र विष्णु माझीको आवाजमा रहेको गीत

Hapus kalau serma ani bis memasih ke semua durava semereka mudu jal samiru abul kebaka tapai kemas mah laki seki ko sukarik tu mas mas dohur yoni arbai raki ko semala yeti bela yarda yununsa bani sunda panya nunsa frequency modulation azur ke radio aksa di thaplay ke megahertz tama ko siya fim 95 megahertz ani अनलाइन का माध्यमको हाम्रो पात्र नेपाली पात्र हजुर क्याप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक अनि टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोस् कोही निदाउन निदाउन लाग्नु भएको छ भने यसो झकझकाउनुहोस् त एकछिन अझै टाइम छ है 10:42 भयो 11 बजीसम्म हो कार्यक्रम एकछिन सुन्नुपर्छ अनि सुत्नुपर्छ हामी निन्द्रा देवीको काखमा जानुपर्छ विस्तार भन्नुहोस् ल होइन मान्नु भएन भने मुख धुन लगाउनुहोस् चिसो पानीले मुख धोएपछि निन्द्रा सिन्द्रा गायब हुन्छ है हुन त बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको हुनसक्छ होइन त्यो लागेको थकाइ पीर चिन्ताहरूलाई भुलाउने कोसिस गर्छु काम गर्दा गर्दै जिउ भनौँ न गलेको हुनसक्छ होइन थकित मुद्रामा हुनुहुन्छ होला हुन त खाना खाइसक्नु भयो होला खाना खाइसकेपछि यसै पनि निन्द्रा लाग्छ जोपुक निदाउने कोसिस गरिराख्नु भएको छ होला अथवा निधाइसक्नु भयो होला होइन सुनिराख्नु भएको छ भन्ने आशा चाहिँ मैले लिएको छु सुनेर साथ दिनुहोस् ल कार्यक्रममा सेयर गरेर पनि साथ दिनुहोस् भन्ने मलाई चाहन्छ है यति बेला माया प्रेमका कुराहरूमा गरिरहेको छु कहिलेकाहीँ लाग्छ यी ताराहरू पनि त हामी जस्तै हुन् टाढा भएर पनि एकअर्काको अस्तित्वलाई जोगाइराख्ने कहिलेकाहीँ मन भारी हुन्छ पुराना यादहरूले मुटु ढकढकाउँछन् कसैको अभावले आँखाका डिलहरू भिज्न खोज्छन् तर यही रातले नै सिकाउँछ कि हरेक अँध्यारो पछि एउटा सुन्दर बिहानी पक्कै आउँछ भनेर तपाईँ अहिले जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकपटक लामो सास फेर्नुहोस् होइन त्यसपछि यो रात तपाईँको आफ्नै लागि हो आफ्ना अधुरा सपनाहरूलाई फेरि एकपटक सुमसुम्याउनुहोस् र आफैलाई भन्नुहोस् सबै ठिक हुनेछ राम्रो हुनेछ है लेख रचनाहरू प्राप्त भइरहेका छन् धेरै गफ हान्नु पनि भएन फेरि लेख रचनाहरू वाचन गर्नुपर्ने हुन्छ म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ है यति बेला म म्यासेजतर्फ लाग्छु सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरूलाई स्थान दिन्छु म सुरुवातमा यति बेला हुनुहुन्छ कुमार श्रेष्ठ हुनुहुन्छ मुक्तक पठाउनु भएको छ निराश दिललाई सहजै हँसायो प्रिय निराश दिललाई सहजै हँसायो प्रिय ख्यालै ख्यालमा मुटुमै बसायो प्रिय निराश दिललाई सहजै हँसायो प्रिय ख्यालै ख्यालमा मुटुमै बसायो प्रिय खै तिमीसँग कतै टुनामुना छ कि जादु खै तिमीसँग कतै टुनामुना छ कि जादु एकै नजरले फसाउनु फसायो प्रिय एकै नजरले फसाउनु फसायो प्रिय निराश दिललाई सहजै हँसायो प्रिय ख्यालै ख्यालमा मुटुमै बसायो प्रिय खै तिमीसँग कतै टुनामुना छ कि जादु एकै नजरले फसाउनु फसायो प्रिय एकै नजरले फसाउनु फसायो प्रिय भन्नुहुन्छ कुमार श्रेष्ठ हुनुहुन्छ कहिलेकाहीँ नजर यस्तो हुन्छ कहिलेकाहीँ मन यस्तो हुन्छ एक नजर जसलाई होइन जोसँग बस्छ जसलाई देख्छ यो नजरले होइन एकै नजरमा माया बस्छ कोहीसँग यति धेरै हामी माया बसाउन खोज्छौँ जबरजस्ती माया गर्न खोज्छौँ कसैलाई राम्रो अथवा केही मिल्न सक्छ बानी व्यवहार अथवा केही राम्रो लाग्न सक्छ अनि हामी जबरजस्ती मायाहरू गाँस्न खोज्छौँ तर त्यो मान्छेसँग बस्दैन कि जोसँग चाहिँ अलिकति अब होइन मनले पनि चाहेको छैन त्यसमा बस्न अलिक गाह्रो छ तर एकै नजरमा जोसँग माया बस्यो माया बसिसकेपछि चाहे जेसुकै होस् न होइन मनले जेसुकै भनोस् बस्यो बस्यो त्यो चाहियो भनेपछि चाहियो नाइ मामा मलाई त्यही केटी चाहिन्छ नाइ भन्ने एउटा गीत छ नि होइन नाइ आमा मलाई त्यही केटी चाहिन्छ जसरी भए पनि जे गरी भए पनि आमा भन्ने होइन मामा भन्ने गीत छ त्यस्तै हो मन भनेको पनि त्यस्तै हो हजुर मलाई चाहियो भनेपछि चाहियो त्यो मन पऱ्यो भनेपछि पऱ्यो पऱ्यो तर सहमति दुबईमा हुनुपर्छ फेरि गाह्रो हुन्छ नि यतिर मात्र भयो भने चाहिँ
रमन मुक्तान तामाङ हुनुहुन्छ, भर सुरजनजी हुनुहुन्छ, उहाँको म्यासेज मैले वाचन गरिसकेको छु, फेरि पठाउनु भएको रहेछ, धन्यवाद। त्यस्तै गरेर भागी सृजना हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। निरुता लामा हुनुहुन्छ, निरुता आइदिरहेको छ, सम्झना सबैमा शुभरात्रि भन्नुहुन्छ। प्रकाश त्यस्तो हुनुहुन्छ दाई, त्यस्तै हो मन भनेको पनि त्यस्तै हो हजुर। मलाई चाहियो भनेपछि चाहियो, त्यो मन पर्यो भनेपछि पर्यो पर्यो, तर सहमति दुबईमा हुनुपर्छ, फेरि गाह्रो हुन्छ नि एकतिर मात्र भयो भने चाहिँ।

पनिमना साय त्यस्तै गरेर यति बेला धनगजमेर हुनुहुन्छ दाई कार्यक्रम सुन्दै छ भन्नुहुन्छ उहाँले पनि ओखलढुङ्गाको खै फटेबाट भन्नुहुन्छ एसएमएस गरेको छु भाषण गरिदिनु होला भन्नुहुन्छ ओके प्राविधिक साथीलाई पनि घर परिवारलाई पनि मामा बबी सरी मम्मी बाबा दाई बहिनी बहिनी भाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ कहिले काहीँ सानो कुरा पनि एउटा फम्बल हुन्छ सानो कुरामा पनि माफी माग्न चाहन्छु कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ त्यस्तै कृष्ण कुमार राजघले मगर राजु भुजेल रामकुमार लिम्बू अविनाश मगर अनि प्रश्नमु अनि मौसम छापी ईश्वर बस्ने त्यस्तै गरेर युनिसा मक्तान तामाङ अनि सम्पाली शेर्पा रमेश गजमेर जनिसा श्रेष्ठ कविता कथा निसा श्रेष्ठ अभिषेक कुमार तनुके क्षेत्री कल्पु शङ्कर त्यस्तै मङ्गोलियन रोज लामा त्यस्तै सबैमा सम्झना माया छ हुनुहुन्छ दादा डबिन तामाङ नरगी सिंह लगायत सबैमा सम्झना छ भन्नुहुन्छ अर्जुन आखा हुनुहुन्छ कार्यक्रम सुन्दैछु है दाई भन्नुहुन्छ शङ्ख सभा धर्मदेवी दुई तामापोखबाट अर्जुन आखा हो भन्नुहुन्छ मिडिया प्रेमी राय अनिसा रोज छेत्री हरपल रोशनी अञ्जिता मल्ल ठकुरी छेत्री राजबियोगी गुरुङ एड्रिन जिमे लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु प्रकाश केसी हुनुहुन्छ उहाँले पनि होइन केही मेसेजहरू गरिराख्नु भएको छ उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पूर्णिमा साय निश्चल राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु है सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद यति बेला मुठी सानी हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु अघिदेखि होइन हेरिराख्नु भएको छ भने मेसेजहरू पनि पठाइराख्नु भएको छ हाँस्नुहुन्छ नेताजी अनि कति एक्टिङ हो मेरो दादालाई कति एक्टिङ आएको भन्नुहुन्छ मलाई मलाई होइन मलाई एक्टिङ गर्न आउँदैन हो त्यस्तो एक्टिङ गर्न आएको भए त मैले यति बेला हल्लाउँथ्यो यो विश्व आयुष पनि हुनुहुन्छ पुरानो गाउँ सिमलेबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा माया शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई मैले धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला हुनुहुन्छ दाइ मैले रोजेको सङ्घ कहिले राख्नुहुन्छ नि भन्नुहुन्छ साँच्ची तपाईँले पनि रोज्नु भएको छ म राख्छु है मैले ठिक पारेर राखेको छु नेताजी त्यस्तै गरेर अर्को हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ यति बेला लेख रचना त धेरै छन् दाई भन्नुहुन्छ पठाउनुहोस् न वाचन गर्नेछु समयलाई साथ दिएसम्म त्यस्तै गरेर अमृताजी खै अलिकति केही न केही रहेछ केही कुरा पुगेन भनेर निराश नहुनुहोस् सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ महोदय भन्दै हुनुहुन्छ हाम्रो मोटी सानीजीले है केही कुरा पुगेन भनेर निराश नहुनुहोस् सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ महोदय राम्रो छ अरूलाई भत्काउनमा होइन आफूलाई बनाउनमा समय लगानी गर्नुहोस् जिन्दगीभरि खुसी मिल्नेछ महोदय है मोटी सानोले लेख्नुभएको बिमा विषय हुनुहुन्छ नमस्कार है सम्झना सबैमा भन्नुहुन्छ स्वागत छ कसैको जीवनको तुलना नगर्नु प्रत्येक फूलको फुल्ने समय फरक हुन्छ पक्कै पनि हो नमस्कार आशिका मगर सुन्दैछ है हेर्दैछ सम्झना सबैमा भन्नुहुन्छ आशिकाजी स्वागत छ धन्यवाद उहाँलाई पनि त्यस्तै गरेर यति बेला म पनि सुन्दैछु हेर्दैछु जिरीबाट भन्नुहुन्छ मोटी सानीलाई विशेष रूपमा धन्यवाद कुमार धनी हुनुहुन्छ निश्चय भन्नुहुन्छ त्यस्तै गरेर प्राय जस्तो मेसेजहरू मैले सबै वाचन गरिसकेँ ओके यति बेला म गीततर्फ लाग्छु एउटा गीत राखौँ कि राखौँ कि राखौँ कि भनेको समय हेरेको समय लगभग सकिन आइसकेको छ दस एकाउन्न भइसकेको छ त्यही भएर मैले गीततर्फ लागिनँ यति बेला म मेसेज नै वाचन गर्छु यति बेला मेसेजहरू प्राप्त भइरहेका छन् मलाई मेसेजहरू पठाउनु भएको छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा लाक्पा शेर्पा हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि दाइ नमस्कार काठमाडौँको कप्पनबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ लाक्पा शेर्पा भनेर चिन्ने नचिन्ने सम्पूर्णमा सम्झना माया अनि आवाजमा गीत सुनाउन चाहन्छु समर्पण गर्न चाहन्छु भन्नुहुन्छ उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु प्रकाश केसी हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ यो गीत हिजो अस्ति रोजेको थियो भेटाउनु भएन भन्नुहुन्छ कहिले काहीँ भेटिँदैनन् प्रकाशजी चाहेको अनुसार सबै हुने भए पुग्ने भए त होइन सजिलो हुन्थ्यो नि हो जिन्दगी प्रकाशजी कहिलेकाहीँ तपाईँले रोजे गीतहरू भेटिँदैन कहिलेकाहीँ भेट्दा भेट्दै पनि समयले साथ दिँदैन होइन त्यो बुझ्न सक्नुपर्छ आफ्नो मिना चाहे त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको

the Niwarni Sani Munsa Sanaka Nungaza Kina Naiku Gary Munsi and Nunshai Lai Nindra Lagikasa, Sipan Sanwaikasa Gari Gari Man Bigarni Bani Sudarno Gari Gari Man Bigarni Bani Sudarno Yata Uta Tikka Parni Bani Sudarno Gari Gari Man Bigarni Bani Sudarno यता उता ठिक्क पार्ने बानी सुधार्नु जाँदा जाँदै एउटा कुरा भनिहाले प्रिय जाँदा जाँदै एउटा कुरा भनिहाले प्रिय त्यो बनावटी आँसु झार्ने बानी सुधार्नु त्यो बनावटी आँसु झार्ने बानी सुधार्नु घरी घरी मन बिगार्ने बानी सुधार्नु यता उता ठिक्क पार्ने बानी सुधार्नु Dola Kajiri Bata Sunday Saitai, and then Sapasas versus Pachasana found the dear Pisitu and Minsa Azrana, Sagatsa, I, the Falavan in Pasas versus Etilam, Samai Pasi, Malasunday Anunsa, Mivani Sani Nunsa Karakam Sunday Chu and Nunsa, a Kathmandu Bata, I know, Mita Samsana Macha and Nunsa, Sanakandunga, Lagat Sobisatima Samsana Macha and Nunsa, the stay Amrita, Puriatata, Maya Nunsa. Puranagam Simne Garbai, I know Montalino Puranagam Simne Garbai also Dubai Bata, Karikam Sunday Sai, Vandansa, Hale Baba Kolagi, Mamu Kolagi, and Dada Kolagi, I know Bunu Aisapuri, and Jitapuri, Suri Drisapuri, Babu Abinas, License Singers Fastalaka Kamana, Vandansoni, and Sabima, Sandana Mansa, Vandansa, and the Vandana San Supermanasa, Wow Muktak Batsan Bayo, thank you, Dai, Vandansa, welcome as well. Atimito, look, Aramilo, look, and Patano Baikama. Below the Barwal Munsa, Salubatas and the Sandana Sabema Bandansa, Nivari Sani Aste Munsa. Well, as a dictator in Nivarni lay, and as a Stephen in Sakotagaki as a honors now, Sarko Prasana Lay and Rabalao de Nunsa, Sana Azilai, and Nivari Sani de Pibalano. I know as to this Sagnabaya. I know, I know. To stay at Vala Nunsa. Samling Zunita Riley Pinsons and a Sabama Subaratri Samuels and Alpinimanid and the Badness answer. Sonakanunga to take about the air, the Supiari Kunbataun and Sabanera, Vandans and Yarni Sanilla. Wah, Nindrako Bataman and Samindra and Vachava, Sapanico Bataman and Sa. Eh, Nevarnisi. Along to my Agata, Gata, when you give the acting mistake and some of the Archivitrosa, I know, Dahna Kuskarikus. यार तब नहीं नंस है मलाई ये तो बोला हम मैसेज मैं अप्रैम के योटा दूसरा कुरार करना चांस ये रात के समय मैं कोई कसला आप लाई मन पर को मान चलाई कहले कहीं कि कुरार बना बिरसन जाके जस्ते अतिम लाई मैं ये कर सु अथवा अतिम लाई समझ राखी कर सु खाना खाई हो सुबह रात्रि नीचा समझनाई समझ राखी कर सु मनुष्य नहीं फेरे मात्रा संबंध ताल मात को न सकते त्यो त्यति मिठो शब्दले तपाईँको सम्बन्ध होइन उहाँको होठमा मुस्कान आउँछ मनमा मुस्कान आउँछ भन्ने तपाईँले त्यति किन नभन्नु होइन यो रातको सन्नाटा पनि कति बोल्दो रहेछ सहर निदाएपछि मात्र आफ्नै मनको आवाज सुनिँदो रहेछ है ठिक छ छुट्टी झालटुका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला रातको समयमा लामखुट्टेको टोकाइबाट बस्नुहोला मौसममा गर्मी होइन परिवर्तन भइराखेको छ गर्मी बढिरहेको छ लामखुट्टे आइराखेको होला झुलको प्रयोग गर्नु अति राम्रो पनि भन्न चाहन्छु अनि पानी प्रशस्त मात्रामा पिउनुहोस् पनि भन्न चाहे अर्को कुरा भन्नुपर्दाखेरिमा विद्युतीय उपकरणहरू रातको समयमा चार्जिङ राखेर नछोड्नुहोस् पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यास रिलेटेड टक गर्न बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोस् पनि भन्न चाहन्छु अर्को कुरा भन्नुपर्दाखेरिमा औषध लिन बिर्सनु भयो कि कोही कसैलाई के भन्नु थियो कि बिर्सनु भयो कि याद गर्नुहोस् है भन्न चाहन्छु
त्यस्तै गरेर अब यो तिनजनासम्म सुनेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सर, सल्लाह सुझाव दिनुहोला भन्दै अन्तिममा माया पिरती बलको गीत छोटो मिठोमा राख्नेछु। यसमा आवाज दिनुभएको छ वसन्त थापाको आवाजमा गीत तपाईँको माझमा राख्दै राख्दै कार्यक्रम प्रस्तुत तपाईँको मुटुको डुकटुकी भर्खर 14:15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत आजको विषयबाट छुटिन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे है त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: दैनिकमा छापिएको कविताको 31 वर्ष उद्यम यात्रा 3 लाखबाट 15 करोड़को उद्योग शीर्षकको शुभ समाचार।
3: धनकुटामा विष्णुमाया कन्दंगवालाई धेरैले उनको वास्तविक नाम भन्दा कविता भनेर चिन्छन्। 3 दशकभन्दा बढ़ी समयदेखि फलफूल प्रशोधन क्षेत्रमा सक्रिय उनी ग्रामीण महिला उद्यमशीलताको सफल उदाहरण बनेकी छिन्। उनले 3 लाख रूपियाँबाट शुरू गरेको व्यवसाय अहिले 15 करोड़ रूपियाँ भन्दा बढ़ी लगानीको पुगिसकेको छ। 2048 सालमा तेह्रथुमबाट धनकुटा विवाह गरेर आएकी कविताले स्थानीय रूपमा प्रशस्त उत्पादन हुने जुनार सुन्तला बजार अभावमा खेर गएको देखेपछि फलफूल प्रशोधन मार्फत आमदानी गर्ने सोच बनाइन्। त्यही सोचले उनको जीवनको दिशा नै बदलिदियो। 22 दिनकी सुत्केरी अवस्थामै उनले सुन्तला प्रशोधन सम्बन्धित तालिम लिन संघर्ष गरिन्। शुरूमा आयोजकले अस्वीकार गरे पनि तत्कालीन गाविस अध्यक्ष नरेन्द्र निरौलाको पहलपछि उनी तालिममा सहभागी भइन्। स्टेशनरी पनि चाहिँदैन, भत्ता पनि चाहिँदैन, तालिममा बस्न मात्रै दिनुहोस् भनेपछि सहभागी हुन दिए उनले भनिन्। त्यही तालिमपछि 2052 सालदेखि फलफूल प्रशोधन शुरू गरे। 2056मा कविता फलफूल प्रशोधन उद्योग नै दर्ता गरे। भाड़ाको घरबाट शुरू भएको उद्योगले स्थानीय किसानका उत्पादनलाई बजार योग्य वस्तुमा रूपान्तरण गर्दै विस्तार पायो। 2066मा उनी धनकुटाकै उत्कृष्ट उद्यमी घोषित भइन्। उत्कृष्ट उद्यमीका रूपमा उनले थाइल्याण्ड, कम्बोडिया, भियतनाम, सिंगापुर र मलेसियासम्म भ्रमण गर्ने अवसर पाइन्। अन्तर्राष्ट्रिय अनुभवले उद्योग संचालन र बजार विस्तारमा नयाँ दृष्टि दिएको उनी बताउँछिन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क .com मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कान्तिपुर दैनिक लेख्छ कानूनभन्दा माथि मन्त्रीका बोली, विधि पन्छाएर धम्की शीर्षकमा खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क आयोजना अनुगमनका क्रममा गत आइतबार काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभयो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका

0: पात्र फेरिए प्रवृत्ति उस्तै प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर प्रभावित शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। नेपालको संसदमा सांसदहरू हाजिर गर्ने र टाप कस्ने अर्थात हाटा प्रवृत्ति नयाँ होइन। प्रधानमन्त्री र मन्त्रीहरूले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई व्यवस्था गर्ने परम्परा जस्तै बनिसकेको छ। पुराना राजनीतिक दलहरूको शासन संचालनबाट असन्तुष्ट युवा पुस्ताले गत भदौ 23 र 24 गते विद्रोह गरे। युवा पुस्ताको विद्रोहकै कारण पुराना दलहरूको सत्ता ढल्यो। युवा पुस्ताको विवादकै बलमा फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावपछि गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारप्रति आम नागरिकका असीमित आशा छन्। तर आम नागरिकका आशा र विश्वास विपरीत युवा पुस्ता विद्रोहको जगमा बनेको वर्तमान सरकार पनि परम्परागत दल नेतृत्वमा गठन भएका विगतकै सरकारको पदचाप पछ्याउँदै गएको छ। सभामुख बैठक कक्षमा प्रवेश गर्दा मन्त्री नउठेपछि एमालेको आपत्ति उपशीर्षकमा यससँगै खबर छ। विपक्षी दल नेकपा एमाले सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुई मन्त्री नउठेको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 खण्ड कमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने भन्ने विषय उल्लेख गरिएको स्पष्ट पार्दै भन्नुभयो। अघि बैठक स्थगित गरिसकेपछि बैठक शुरू गर्दै गर्दा सभामुख बैठक कक्षमा प्रवेश गर्दै गर्दा दुईजना मन्त्रीले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनु भएको छ। यसले हामीलाई एकदम चिन्तित र गम्भीर बनाएको छ। यो भिडियो रेकर्ड चेक गरेर रूलिङ गर्न माग गर्दछु। संसदीय समितिको बैठक पनि प्रभावित उपशीर्षकमा यससँगै अर्को खबर। मन्त्रीहरूको व्यवस्थाले फूल हाउस मात्र नभई विषयगत समितिका बैठक पनि प्रभावित हुने गरेका छन्। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितका सम्बन्धित मन्त्री अनुपस्थित हुनुभएको थियो। समितिको बैठकमा उनीहरूको अनुपस्थितिबारे सांसदले प्रश्न उठाएका थिए। मन्त्री बिनाको बैठकको औचित्य नहुने भन्दै बैठक निष्कर्षविहीन भएको छ। बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराएको भन्दै विरोध। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले बजेट पुस्तिका ढिलो गरी उपलब्ध गराइएकोमा असन्तुष्टि जनाउनु भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले दुई तीन दिनभित्र बजेटको सबै पक्षहरूको अध्ययन गर्न नसकिने बताउनु भएको हो। पात्र फेरिए प्रवृत्ति उस्तै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा मंगलबार हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नगएपछि कुनै निर्णय नगरेरै बैठक सकियो। सभापति समितिमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी सम्बन्धी छलफल थियो। उक्त छलफलमा पूर्वाधार विकास मन्त्री लम्साल नआएपछि बैठकमा निर्णय हुन नसकेको सांसदहरूले बताएका छन्। पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्साल नआएपछि कुनै विषयमा निर्णय हुन सकेन। मन्त्रीजीहरू संसद मात्रै होइन संसदीय समितिको बैठकमा समेत छाड्नु भएको छ। समिति सदस्य बासुना थापाले भन्नुभयो, सरकारले संसदलाई निरन्तर व्यवस्था गर्दा महत्वपूर्ण निर्णयहरू हुन सकेका छैनन्। यसले बजेटमाथिको छलफल प्रभावित बनेको छ भने नागरिकका प्रश्न मार्ने काम भएको छ। सरकारमा मन्त्रीहरू बजेटको छलफलमा सहभागी नहुने र आफ्नो मन्त्रीका क्षेत्रमा मात्रै बजेट बढ़ी विनियोजन भएको प्रति सत्तापक्षकै सांसद समेत असन्तुष्ट देखिएका छन्। प्रतिनिधि सभा र संसदका विषयगत समितिहरूमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा सरकारको उपस्थिति भने न्यून देखिएको छ। संसदमा जाँदैनन् मन्त्री, मध्याह राष्ट्रिय दैनिकले खबर लेखेको छ।
0: सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्दै हिमालय टाइम्समै खबर छ। प्रस्तावित निजामती विधेयक मार्फत सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरूलाई विदा गर्ने रणनीति लिएको छ। विधेयकको दफा 57 अनुसार 30 वर्ष सेवा अवधि पुगेका वा 55 वर्ष सेवा गरेका कर्मचारीहरू स्वत अवकाशमा जाने व्यवस्था गर्दै सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरू विदा गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। यो विधेयक पास भएर ऐन लागू भएको दिनदेखि स्वत अवकाशमा जाने उच्च पदस्थ कर्मचारीहरूको संख्याबारे सरकारले हिसाब किताब निकालेको छ। दश हजार भन्दा बढ़ी कर्मचारीहरू सो व्यवस्था अनुसार अनिवार्य अवकाशमा जानेछन्। असार मसान्तसम्म ऐन आएको खण्डमा 55 जना सचिव स्वत अवकाशमा जानेछन्। बजेट मार्फत बढ़ाइएको तलब सुविधा अवकाशमा जाने कर्मचारीहरूलाई पेन्सन मार्फत दिन नपरोस् भन्ने उद्देश्यले असारमै ऐन ल्याउन सरकारले तीव्रताका साथ काम गरिरहेको छ। तर ऐन आउन ढिला भएको खण्डमा अध्यादेश ल्याएर भए पनि कर्मचारीहरूलाई विदा गर्ने रणनीतिमा सरकार रहेको स्रोतले जनाएको छ। त्यही अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम भइरहेको बताइएको छ।
1: नेपाल फर्कने सहज वातावरण बनाइदिन देउबा दम्पतिको सरकार समक्ष आग्रह शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 21 फागुनको निर्वाचन अघि उपचारका लागि भन्दै देश छाडेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पत्नी आरजू देउबा राणाले आफूहरू नेपाल फर्कन चाहेको जनाउँदै त्यसका लागि सहज वातावरण बनाइदिन सरकार समक्ष आग्रह गरेका छन्। देउबा दम्पतिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार गरेर त्यस्तो आग्रह गरेको खुलेको हो। स्रोतका अनुसार ईमेल र कुरियर मार्फत देउबा दम्पतिले पठाएका छुट्टा छुट्टै पत्र विभागले प्राप्त गरेको छ। तीन दिन अघि ईमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट प्रेषित पत्र विभागमा आइपुगेको एक अधिकारीले बताएका छन्। विभागको महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा नेपाल फर्कन चाहन्छौ, हामी विरूद्ध पक्राउ पूर्जी जारी गरी नेपाल प्रवेश गर्न नै कठिनाई हुने अवस्था नहोस् भनिएको छ। त्यसमा दुवैजनाको हस्ताक्षर पनि छ। ती अधिकारीले भने सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको भनेर बदनाम गरिएको बेहोरा पत्रमा लेखिएको छ। हामी निर्दोष छौं, अनुसन्धानमा सघाउन तयार छौं, देश छाडेर भागेका छैनौं, उपचारमा छौं, विभागबाट नेपाल फर्कने वातावरण बनाइदिनु पर्यो भनेर आग्रह गरिएको छ।
0: नागरिक दैनिकमा प्रतिनिधि शुल्क 5,000 आवास खर्च पनि प्रतिनिधिकै रासोपा महाधिवेशन शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आवासको व्यवस्था आफै गर्नुपर्ने भएको छ। महाधिवेशन व्यवस्थापन समितिले होटल तथा आवासको समन्वय र सहजीकरण गर्ने भए पनि बसोबासको खर्च भने प्रतिनिधिहरूले नै बेहोर्नुपर्ने जनाइएको छ। रासोपाका केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजक राजन गौतमका अनुसार प्रतिनिधिहरूका लागि सौराहा र भरतपुरका होटलहरूसँग समन्वय गरी सहुलियत दरमा कोठा उपलब्ध गराउने व्यवस्था गरिएको छ। आवासको व्यवस्था प्रतिनिधिहरू आफैले गर्नुपर्छ। हामीले होटल व्यवसायीसँग समन्वय गरेर 1,000 देखि 3,500 रूपियाँसम्मका कोठाको दर तय गरेका छौं, गौतमले भने। केन्द्रीय संगठन विभाग सचिव तथा महाधिवेशन व्यवस्थापन समितिका सदस्य शंकर श्रेष्ठका अनुसार हालसम्म महाधिवेशनमा सहभागी हुने अनुमानित प्रतिनिधि मध्ये करिब 40% होटल बुक गरिसकेका छन्। जिल्ला र प्रदेश तहको प्रतिनिधि छनौट प्रक्रिया सम्पन्न भएपछि करिब 3,500 प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अपेक्षा गरिएको छ। रासोपाले वड़ा र नगर तहको अधिवेशन सम्पन्न गरिसकेको छ भने हालसम्म 64 जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनौट गरिसकेको छ।
1: यस वर्षको मनसून नेपालभित्र आनाकानी गर्दै नेपालको सीमा पारी अड्किएर बसेको छ। छिमेकी भारतको सीमासम्म आइपुगेको मनसून नेपालभित्र आनाकानी गर्दै सीमा पार बसेको हो। विभिन्न प्रणालीले यति बेला भारतको सिक्किम र बिहारसम्म मनसून आइपुगेको देखिएको छ। मनसूनभित्र नै मिति जून 13 घर्किएर जून 17 लागेको छ, तर पनि मनसून नेपालभित्र नसकेको जल तथा मौसम विज्ञान विभागले औल्याएको छ। यो खबर गोर्खापत्रले छापेको छ।
0: स्थानीय अवरोधका कारण 3 जलविद्युत आयोजनाको उत्पादन बन्द शीर्षकमा अभियान दैनिक खबर लेख्छ। पान हिमालय इनर्जी लिमिटेड अन्तर्गत संचालित तीन जलविद्युत आयोजनाको उत्पादन स्थानीयको अवरोधले गर्दा दुई दिनदेखि ठप्प भएको छ। कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने आफूहरूलाई प्रतिकृता 100 रूपैयाँमै शेयर दिनुपर्ने माग राख्दै आयोजना अवरूद्ध गरेका हुन्। रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखु पिके गाउँपालिका स्थानीयले गरेको अवरोधले 29.4 मेगावटको लिखु ए, 77 मेगावटको लिखु एक र 55 मेगावटको लिखु दुई जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको हो।
1: सरकारले देशमा विश्वविद्यालयको संख्या वर्षेनी बढ़ाउँदै लगे पनि उच्च शिक्षाको बजेट भनी घटाउन सकेको छैन। पाँच वर्ष यताको बजेट प्रवृत्ति हेर्दा उच्च शिक्षामा अध्ययन अनुसन्धान तथा शैक्षिक सुधारका लागि कुल 1% हाराहारीमा मात्र बजेट विनियोजन हुँदै आएको छ। यसले उच्च शिक्षाको शैक्षिक गुणस्तर सुधार र अनुसन्धानको क्षेत्रमा काम गर्न चुनौती थपेको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले बताउनु भएको छ। नागरिक दैनिकले खबर छापेको छ।